0: 요.
1: युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टमबाट बाहिरिने आश्वासन दिएका 25 म्यानपावर कम्पनीसँग लिखित निवेदनमा गरेको छ। सोमबार मन्त्रालयमा भएको त्रिपक्षीय छलफलमा 25 म्यानपावर कम्पनीका संचालकहरूले मलेसियाको त्यो निकायमा आफ्नो कम्पनीको नाम दर्ता गरिएको विषयमा कुनै जानकारी नरहेको भन्दै उक्त पोर्टलबाट हट्ने प्रतिबद्धता जनाएका थिए। मन्त्रालयले सो निकायबाट नाम हटाउने कूटनीतिक प्रक्रियाका लागि 25 म्यानपावर कम्पनीका संचालकहरू प्रत्येकको निवेदन माग गरेको थियो। सोमबारको छलफलमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिगबहादुर खत्री कुमारले 25 व्यवसायलाई उक्त निवेदनको एक प्रति संघलाई पनि दिन भनिएको बताएका छन्। मन्त्रालयलाई निवेदन बुझाउने समय सीमा नतोकिए पनि यथाशक्य छिटो पठाउनु पर्ने अध्यक्ष खत्रीले बताएका छन्। निवेदनको फर्म्याट संघको समन्वयमा तयार पारिने पनि उनको भनाई छ। सिन्डिकेटको सूचीबाट बाहिरिन 25 म्यानपावरलाई मन्त्रालयको निर्देशन शीर्षकमा आजको मध्याह दैनिकमा खबर छ। यसैबीच नेपालले सु लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएशनले मलेसिया सिन्डिकेट विरूद्ध मंगलबार व्यवसायको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। एसोसिएशनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखाइएको भन्दै त्यस विरूद्ध एकता भईबद्ध भई व्यवसाय र व्यवसायको अस्तित्व स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान शुरू गरेको समेत जनाएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा पेचिलो बन्दै गएको समग्र नीति र नेतृत्व पुनर्गठनको मुद्दा प्रक्रियागत रूपमा पनि असहज देखिएको छ। पार्टी पुनर्गठनका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ, तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नहुने देखिएको हो।
2: नेपाली कांग्रेसले महिला उद्यमीहरूलाई प्रवर्धन गर्ने उद्देश्यले आगामी भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन मार्फत कांग्रेसले नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदानलाई कदर गर्दै उनीहरूले भोगिरहेका चुनौती सम्बोधन गर्न सम्मेलन आयोजना गर्न लागि जानकारी दिएको हो। कांग्रेसको उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार नेपालको साना तथा मझौला उद्योग क्षेत्रमा महिला उद्यमीको हिस्सा 60-70% रहेको अवस्थालाई मध्यनजर गर्दै सम्मेलनको खाका तयार पारिएको जानकारी दिएका छन्। सम्मेलन अन्तर्गत पार्टी केन्द्रीय कार्यालय सानापाको प्रांगणमा विभिन्न क्षेत्रका 90 भन्दा बढ़ी स्थल राखिने भएका छन्।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाओ आदेश जारी गरेको छ। अन्तरिम आदेशका सम्बन्धमा अदालतले छलफलका लागि दुवै पक्षलाई भदौ 10 गते बोलाएको छ।
2: मानिसले आफ्नो उमेर अनुसारको पुस्तक अध्ययन गर्ने मौका पाउँदा समाजमा पठन संस्कृतिको विकास हुने शिक्षा क्षेत्रका विज्ञहरूले औल्याएका छन्। ललितपुर महानगरपालिका वडा नम्बर 23 र 24 तथ्य पार्टी मीडिया प्रणालीको सहकार्य तथा जेबी एजुकेशनको आयोजनामा आयोजित विकासका लागि पठन संस्कृति सम्वाद श्रृंखला 7 विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले प्रविधिको विकाससँगै पढ्ने संस्कृति हराउँदै गएकाले नेपाली समाजमा किताब मात्र नभई पत्र पत्रिकाका समाचारका बारेमा समेत समुदाय बेखबर हुन थालेकोमा चिन्ता व्यक्त गरिएको छ।
1: सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनको लागि गृह कार्य गरेको छ। पुरानो शिक्षा ऐनलाई विस्थापित गर्दै नयाँ संघीय संरचना, बदलिँदो शैक्षिक आवश्यकता, प्रविधि, शिक्षक व्यवस्थापन र विद्यालयको गुणस्तर सुधारलाई सम्बोधन गर्ने अपेक्षा सहित सरकारले नयाँ विद्यालय शिक्षा ऐन ल्याउने गृह कार्य गरेको हो।
2: राष्ट्रिय विज्ञापन संघ नेपाल नानले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। संघले सूचना तथा संचार मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै अदालतको आदेश पालना गरी निजी तथा सरकारी दुवै संचार माध्यमलाई समान व्यवहार गर्न र विज्ञापन एजेन्सीहरूको संरक्षण गर्न माग गरेको हो।
1: आर्थिक वर्षको पहिलो महिनामै मुलुकको आयात अत्याधिक बढ़ेको छ भन्छ गृह कार्य गरेको हो।
2: राष्ट्रिय विज्ञापन संघ नेपाल नानले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कारण

0: गरेको चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना अर्थात साउनमा मात्रै गत वर्ष साउनको तुलनामा 31% आयात बढ़ेर 1,87 अर्ब रूपैयाँ पुगेको छ।
1: अब शेयर सम्बन्धी खबर। सोमबार नेप्से परिसूचक 2600 बिन्दु मुनि झरेको छ। गत असार 32 गते पछि लगातार 2600 बिन्दु माथि रहँदै आएको नेप्से परिसूचक भदौ 8 गते पुनः उक्त बिन्दुभन्दा तल झरेको हो।

0: मात्र डीटीएच सेवा डिस्ट होम डिश होम खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भारतको तामिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक 2.5 लाख भारूभन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा 3 निशुल्क एलपीजी सिलिण्डर उपलब्ध गराउने घोषणा गरेका छन्। सोमबार विधानसभा बैठकमा उनले यसको घोषणा गरेका हुन्।
2: अब खेल र खेलाड़ीको प्रसंग। अस्ट्रेलियामा भएको टप एन्टी ट्वेन्टी सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ। डार्बिन स्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो।
1: अब विचार विश्लेषणको पालो। विज्ञान प्रविधिका प्रतिभा शीर्षकमा प्रमोद सुवेदीको विचार गोर्खापत्रमा छापिएको छ। नेपालका युवा विद्यार्थीलाई विदेश नजाऊ भन्नु मात्र पर्याप्त छैन, राज्यले उनीहरूले नेपालमै अध्ययन अनुसन्धान रोजगारी र दीर्घकालीन वैज्ञानिक करियर निर्माण गर्न सक्ने अवसर सिर्जना गर्नुपर्छ। मन्त्रालय र बजेट शुरूआत मात्र हुन्, वास्तविक परिवर्तनका लागि विश्वसनीय प्रणाली, वैज्ञानिक स्वतन्त्रता र परिणाम प्रतिको जवाफदेहिता चाहिन्छ।
2: त्यसैगरी आजको कारोबार दैनिकमा किसान बाँचे कृषि बाँच्छ शीर्षकमा रत्न प्रजापतिले लेख्नु भएको छ। किसान बाँचे मात्रै कृषि बाँच्छ, कृषि बाँचे मात्रै राष्ट्रको खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सुरक्षित हुन्छ। त्यसैले कृषिलाई बचाउने हो भने सर्वप्रथम किसानलाई बचाउनु पर्छ। यी यथार्थलाई राज्यले समयमै आत्मसात गर्नु आवश्यक देखिएको छ। सम्भवत यिनै तथ्यलाई मनन गर्दै सरकारले कृषिको पुनरुत्थान र किसानको आर्थिक सुरक्षा गर्ने उद्देश्यले हालै नयाँ कृषि नीति र कृषि बीमामा दिँदै आएको अनुदानको नयाँ संरचना लागू गरेको छ। आजको कारोबार दैनिकमा छापिएको छ।
1: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN-बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात यू 42 साउन शुक्ल पक्ष को द्वादशी तिथि साझा खबरमा प्रमुख खबरका शीर्षकहरू प्रधानमन्त्रीसँगको सवाल जवाफका लागि 11 सांसदका प्रश्न दर्ता यौन अपराधको निशानामा बालिका बलात्कारपछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी
1: 11 सचिव 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्काले दिएको निवेदन सर्वोच्चमा आज दर्ताको तयारी आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अल्पत्र
0: एशिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाडौँमा एआईको उपयोग बारे छलफल छाला उद्योगलाई कच्चा पदार्थको अभाव अब मौद्रिक नीति साउन 1 गते आउने
1: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित हर्मुज जलमार्गमा निम मिज्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी इरान धराशयी बन्दै गएको राष्ट्रपति ट्रम्पको दावी
0: र टप एन टी20 सिरिजमा नेपालको पहिलो जीत अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट भारतका केएस भरतले काठमाडौँ गोर्खा आजबाट खेल्ने
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा यौन अपराधको निशानामा बालिकाहरू पर्दै गएको र यसका लागि सरकारले कठोर कानून बनाउने बारेमा संसददेखि सड़कसम्म आवाज उठेको प्रसंग
1: 10 वर्ष भन्दा कम उमेरका साना बालिका जबरजस्ती करणीको निशानामा पर्न थालेको देखिएको छ। पछिल्लो उदाहरण हो 12 कि 3 वर्षीय बालिकाको जबरजस्ती करणीपछि निर्मम हत्या गरिएको अवस्थामा भदौ 2 गते शव फेला परेको हो। बालिकालाई जबरजस्ती करनी र त्यसपछि हत्या गरेको विषयलाई निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कुंवरले बताउनु भएको छ। सरकारसँग बालिकाका परिवारको कानूनमा रहेको सजायको व्यवस्थालाई कड़ा बनाउने विषयमा छलफल पनि भयो। यस अनुसार कानूनमा विद्यमान कसुर र सजाय सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै सरकारले कानून बनाउन सुझाव सहितको प्रतिवेदन तयार पार्दैछ, जसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले 7 सदस्यीय न्याय संकल्प समिति गठन गर्दै काम अघि बढ़ाएको हो। साना बालबालिकाको जबरजस्ती करनीपछि हत्या भएको यो पहिलो पटक भने होइन। गत आर्थिक वर्षमा पनि यसै गरी बालिका सहित 4 जनाको जबरजस्ती करनीपछि हत्या भएको थियो। नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्याङ्क अनुसार गत वर्ष 10 वर्ष उमेर मुनिका 10 देखि 14 वर्ष उमेर समूहका 2 बालिका र 19 देखि 25 वर्ष उमेर समूहका 1 युवतीको जबरजस्ती करनीपछि हत्या भएको थियो। अघिल्लो आर्थिक वर्ष 2081-82 10 वर्ष उमेर मुनिका 2 जना सहित 5 जनाको जबरजस्ती करनीपछि हत्या भएको थियो, जसमा 11 देखि 14 वर्ष उमेर समूहका 2 जना र त्यसमाथिका 1 युवतीको करनीपछि हत्या भएको प्रहरीको तथ्याङ्कमा छ। साना बालिकामाथि जबरजस्ती करनीका घटनाको आँकड़ा बढ़दै गएको तथ्यले देखाएको छ। गत असारमै 5 बालिकामाथि जबरजस्ती करनी भएको मुद्दा दर्ता भएको छ भने जसमा 2 जना 11 वर्ष 2 जना 13 वर्ष र 1 जना 15 वर्ष कि बालिकाको जबरजस्ती करनीमा परेको घटना सार्वजनिक भएको थियो। विगत 5 वर्षको आँकड़ा केलाउँदा बालिका युवती र प्रौढ महिला सहित 21,502 जनामाथि जबरजस्ती करनी लगायतका लैंगिक हिंसाका घटनाहरू भएको तथ्याङ्कले देखाएको छ।
0: गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छैन। विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। घटनाको 6 दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल नराखेको देखियो। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएको छ। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो, त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सोभिता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। यसैबीच गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा एकजना प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। बारा प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुंवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको हो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। स्वास्थ्य परीक्षणका लागि किशोरलाई प्रादेशिक अस्पताल कलैया लगिएको समयमा विकले बालिकासँग सम्बन्धित संवेदनशील विषयको भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
1: यसैबीच संसदमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षका सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। हिजोको बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति जनाउनुभयो।
3: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ, मेडिकल गर्दै गर्दाखेरि चाहिँ अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद परमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल कुनै पैसामा तौल्न नसकिने तर्क समेत गर्नुभयो।
4: जब घटना घट्छ, सडक तात्छ, अनि सरकार र परिवार बीच दुई बुधे, तीन बुधे, सात बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिक ठर्याएर तीन वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मान्य सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले क्षणिक पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
1: यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्यात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग माग समेत गर्नुभयो।
5: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाउ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु।
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा हिजोदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एसिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी छ। कार्यशालाका उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डुटोइकले युनेस्को र एआईबीडी बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभयो। एआईबीडीका सीईओ न्याना प्रागसमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। एआईको उपयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अकुराबका निर्देशक शिरोमणि ढुङ्गानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गर्ने गरिएको भए पनि त्यसलाई अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनुभयो। कार्यशालाको पहिलो दिन हिजो संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र यसका लागि एआईको उपयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका अनि बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा छुट्टा छुट्टै छलफल गरिएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नहुने धारणा राख्नुभयो।
6: नेपालमा यो खालको विज्ञापन राख्न पाउने एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रपर कानून पनि छैन. त्यो हुँदाखेरि आइरहेछ. जसरी अल्कोहल र टोब्याको प्रडक्टमा चाहिँ विज्ञापन गर्न नपाइने भन्ने छ. सुगर स्वेटन बेभरेज चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन. यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ. अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ. त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त.
0: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यासहरूलाई छोड्न र छोडाउनको लागि संचार माध्यमले पनि भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो. हिजो पहिलो दिनको कार्यशालाको समापन गर्दै अकुराबका अध्यक्ष अर्जुन गिरीले दिनभरमा भएका छलफल र सरोकारवाला निकायका लागि पनि ती छलफलका निष्कर्षहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो.
7: ले 50 वर्षमा प्रवेश गर्दैछ. एसिया प्रशान्त क्षेत्रमा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ. यसले चाहिँ यो सन् 2012 यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं. त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक भौगोलिक रमणीय वातावरणमा समय बितोस् त्यसका लागि शुभकामना छ.
0: आज दोस्रो दिन संचार मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष संवाद र छलफल हुन गइराखेको छ. सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हा लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र व्यक्तित्वहरूको छलफलमा सहभागी हुँदैछ. सामुदायिक रेडियो प्रसारक संघ अकोराप नेपाल, सामुदायिक सूचना नेटवर्क सीआईएन का विभिन्न सामाजिक सञ्जालहरूबाट पनि सम्मेलनको प्रत्यक्ष प्रसारण भइरहेको छ.
8: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सञ्जाल केन्द्रित सामग्री उत्पादनलाई संसदले कसरी सम्बोधन गर्छ?
9: सोशल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ. पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं विश्लेषणकै चरणमा छ.
0: प्रश्न दर्ता 11 सचिव, 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती लगायतका खबर बाँकी नै छन्. सीआईएन को साझा खबर सुन्दै गर्नुहोला.
10: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ.
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं. वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं.
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
8: आजको गोर्खापत्रको पहिलो पृष्ठमा बन्सरी डाँडा ल्यान्डफिल साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै शीर्षकमा खबर प्रकाशित छ. बन्सरी डाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यौं रहेका छनृ त्यस्तै विज्ञापन क्षेत्र थप व्यवस्थित बनाइने शीर्षकको अर्को खबर छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई मर्यादित व्यवस्थित र विश्वसनीय बनाउन सरकार नीतिगत तथा संचारगत सुधारको दिशामा अगाडि बढ़िरहेको संरचनागत सुधारको दिशामा अगाडि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका प्रतिनिधि संघको हिजोको भेटमा उहाँले विज्ञापन बजारमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सृजना गर्न विज्ञापन संघ सम्बन्धित सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउने समेत बताउनु भएको हो। 11 सांसदका जवाब दिँदै प्रधानमन्त्री शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तर 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता गराएका छैनन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्रै दर्ता गरेका छन्। अन्य दलका तर्फबाट पनि कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गते प्रश्न दर्ता गर्न सांसदलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाब दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। त्यस्तै गरी प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बास्न थापा र गीता गुरूङ हुनुहुन्छ भने नेकपा एमालेबाट ऐन बहादुर महर र गणेश्वर सिंह थगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराउनु भएको छ। संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबू ओलीले प्रश्न दर्ता गराउनु भएको छ। भित्रपृष्ठमा जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू शीर्षकको खबर प्रकाशित छ भने दक्षिण हुम्लाबाट बिक्री कक्षको खबर पनि प्रकाशित रहेको छ।
13: प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले संसदमा प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ 1 र भदौ 3 का बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द संसदको गरिमा विपरीत रहेको ठहर गर्दै त्यसलाई रेकर्डबाट हटाउन हिजोको संसदको बैठकमा निर्देशन दिनुभएको हो। यो सँगै भदौ 1 को बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्द त्यसै गरी अरू भदौ 3 को बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका केही अमर्यादित शब्दहरू पनि हटाउनको लागि अब पहल अगाडि बढ़ने भएको छ। नागरिक दैनिकमा संघीय कानून निर्माणमा जालझेल शीर्षकमा ईश्वरी सुविदेले लेख्नु भएको खबर छ भने सवारी चालक अनुमति पत्रमा फेरि शास्ती शीर्षकमा भुवन शर्माको खबर छापिएको छ। रोकियो भीआईपीको लर्को शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको छ भने संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिम नदी शीर्षकमा श्रीराम सुविदेले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी कान्तिपुर दैनिकमा उदयपुर सिमेन्ट गौरवदेखि संकटसम्म शीर्षकमा भोटराज राईले उदयपुरबाट लेख्नुभएको खबर छापिएको छ भने भित्रीपन्नामा नागढुङ्गा सुरुङ मार्गमा गुड्न थाले साना सवारी साधन र 9 सीटसम्मका जीप शीर्षकमा विमल खतिओडाले लेख्नुभएको खबर छापिएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग चरण चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुलो बनाउँदै लगिएको छ। यसअघि उद्घाटन लगतै पहिलो चरणमा सुरक्षा निकाय एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरुङ मार्गमा हिजो सोमबारबाट 9 जनासम्म यात्रु क्षमता भएका निजी सवारी साधनलाई पनि प्रवेश दिइएको छ। एमालेमा नेतृत्व पुनर्गठनको मुद्दा पेचिलो बन्दै शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। नेतृत्व पुनर्गठनका लागि विद्यमान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ। तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नदेखिएको उल्लेख गरिएको छ। आफन्त गुमाएको धरालीमै रोजगारी खोज्दै पुगे नेपाली शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा 11 सचिव 72 सहसचिव र 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती भएको बारेमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमतीको सत्ता राजनीतिमा राप्रपा शिकार शीर्षकमा अर्को खबर छ भने 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्का सर्वोच्चमा वारेस मार्फत गएको निवेदन आज मात्र दर्ता हुँदै शीर्षकमा खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै पूरक निवेदन दिनुभएको पनि उल्लेख गरिएको छ। अर्को खबर भरिन थाल्यो बन्सरी डाँडा ल्याण्डफिल साइट विकल्पबारे अन्यल शीर्षकमा खबर छ भने विद्यालय शिक्षा विधेयकमाथि थालियो छलफल सुझावका आधारमा टुंग्याइने शीर्षकमा पनि खबर छापिएको छ। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अलपत्र शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरे लेख्नुहुन्छ। स्थानीय आवश्यकतामा भन्दा भ्यू टावर मनोरञ्जन स्थल जस्ता अनुत्पादक र चर्चा बढ़ी हुने क्षेत्रमा बजेट खर्च गर्ने प्रवृत्तिले करोड़ौं खर्च भएका आयोजना अलपत्र परेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा मौद्रिक नीति अब साउन एकमा आउने बारेमा खबर छ भने 40 मेगावाटको राहुघाट बन्यो उत्पादनको तयारी शीर्षकमा म्याग्दीबाट लेखिएको खबर छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बीमा पोलिसीलाई निक्षेप वा लगानी भन्दै बिक्री गर्न रोक पहिलो महिनामै अत्यधिक आयात 44 अर्बले बढ़्यो आयात निर्यात 62% वृद्धि शीर्षकमा खबर छापिएको छ। कच्चा तेलको आयात बढ़दा त्यसले मुलुकको समग्र आयात र निर्यात दुवै बढ़ाएको छ।
14: साझा खबरमा अब विदेशका खबर। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो। यो महाद्वीप अन्य कुनै पनि महाद्वीप भन्दा छिटो ताप छ र युरोपको सन् 2026 गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा सबैभन्दा कठिन रहेको समेत विश्लेषण भएको छ। गर्मीयाममा 40 डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको र सन् 2026 अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको समेत विश्लेषण गरिएको हो। अगस्त 15 सम्मको दैनिक अधिकतम तापक्रमका कारण टर्की बाहेक 1,80,00,000 मानिस जर्मनीका 90,00,000 मानिस बसोबास गर्ने क्षेत्र मुख्यतया बर्लिनको दक्षिण र पश्चिम तथा आसपासका क्षेत्रमा मानिसहरू विस्थापित भएको समेत खबरहरूमा उल्लेख। हर्मुज जलमार्ग पार गर्दा इरानले तोकेका नियम उल्लंघन गर्ने जहाजमाथि प्रतिबन्ध लगाउन सकिने इरानले चेतावनी दिएको छ। त्यस्ता जहाजलाई जरिमाना लगाउने नियन्त्रणमा लिने वा जफत गर्नेसम्म कानूनी कार्यवाही हुने समेत चेतावनी दिएको हो। स्टेट व्यवस्थापन गर्ने उद्देश्यले इरानले नयाँ निकाय पीजीएसए स्थापना गरेको छ र इरान आर्थिक सामाजिक तथा राजनैतिक रूपमा धराशयी भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ। वाशिङटनले तेहरान विरूद्ध नयाँ आर्थिक दबाव अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको समेत उहाँले दावी गर्नुभएको हो। लगभग 6 महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फँसेका छन्।
13: साझा खबरमा अब खेल खबर। नेपाल एले अस्ट्रेलियाको टप एन्टी20 सिरिजमा पहिलो जीत हात पारेको छ। नेपाल एले डार्विनको मारकका क्रिकेट मैदानमा हिजो होवर्ट हरिकन्स एकाडेमीलाई 39 रनले हराएको। हरिकन्सको यो लगातार तेस्रो हार रहेको छ। जेम्स स्कूल धापा खेलको आयोजनामा भएको दुई दिने थण्डर बोल्स कप पौडी प्रतियोगितामा 18 वर्ष मुनिको पुरूषतर्फ जेम्स स्कूलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिश स्कूलकी रोयल प्रजापति उत्कृष्ट खेलाड़ी घोषित हुनुभयो। 14 वर्ष मुनिको पुरूषमा जेम्सका मायोन श्रेष्ठ तथा महिलामा सेन्ट मेरिज सेकेण्डरी स्कूलका दोवान्सी जोशी उत्कृष्ट बन्नुभएको छ। भारतका पूर्व टेस्ट विकेट किपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा काठमाण्डु गोर्खाजबाट खेल्ने हुनुभएको छ। गोर्खाजले सामाजिक सञ्जाल मार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको बारेमा जानकारी दिएको छ। नेपाल भलिबल लीगको ट्रफी अनावरण गरिएको छ। भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक गरिएको हो। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग भलिबल एनभीएलको ट्रफी ऐतिहासिक पाटन दरबार स्क्वायरको ललितपुर महानगरपालिकाका दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले सार्वजनिक गर्नुभएको हो।
14: खुला संसदको अवधारणालाई लागू गर्न भइरहेको थप प्रयास र योजना कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
16: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
15: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
16: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
14: साझा खबरमा अब खुला संसदका लागि भएका र हुन बाँकी कामको कुरा। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेशसभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यावहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग कुराकानी गरेका छौं।
17: हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौं। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढ़ी छ नेपालमा। धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौं। अरूमा त हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरूपट्टि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौ।
3: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौं। यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
17: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचार गर्ने साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइआएकै हौ। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौं र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मोक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो। हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
3: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भिडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ? केही छ कि छैन
17: यस्तो,
3: अथवा यो ठिक हो भन्ने पनि लागेको हुनसक्छ संघीय संसद सचिवालयलाई?
17: सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यसकारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मीडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मीडियालाई। र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ।
14: संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्रीसँगको सवाल जवाबका लागि 11 सांसदका प्रश्न दर्ता। यौन अपराधको निशानामा बालिका, बलात्कार पछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग। विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी। 11 सचिव, 72 सह
13: सचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती, 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेता देउबा र खड्काले दिएको निवेदन, सर्वोच्चमा आज दर्ताको तयारी, आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना आलापत्र,
1: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाडौँमा एआईको उपयोग बारे छलफल, छाला उद्योगलाई कच्चा पदार्थको अभाव, अब मौद्रिक नीति साउन 1 गते आउने,
13: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित, हर्मुज जलमार्गमा नियम मिस्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी,
1: र टप एण्ड T20 सिरिजमा नेपालको पहिलो जित, अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट।
13: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा सत्ता र शक्तिमा पुगेका व्यक्तिहरू, उनीहरूको पृष्ठभूमि, कोही आपराधिक क्रियाकलापमा संलग्न भएको, कोही विभिन्न ठगीका मुद्दा उजुरीहरूमा परेका व्यक्तिहरू पनि सरकार र शक्तिमा पुगेको, उनीहरूले भूमिका पाएको भनेर कतिपय स्थानमा आलोचना पनि हुने गरेको छ। यहाँ दुईजना व्यक्ति छन्, दुई मध्ये एकजना भर्खरका किशोर जस्ता देखिने व्यक्तिले नजिकै रहेका अर्को पाको उमेरका जस्ता देखिने व्यक्तितर्फ औंला ठड्याउँदै केही भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ,
18: सहकारीको अर्बौं रकम हिनामिना गरे पो मन्त्री पटकाउन सकिने रहेछ त।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेन्स।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: कर्मचारी आवश्यकता, सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवासर 2 जना, फूड एन्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904660।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊं।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
0: रंगबहार रंगबहार
4: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
0: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। वर्ष पेन्स

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
4: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543425 048541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
7: 98407793 ओम कपास उद्योग गोलमजोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाईवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
2: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
3: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
2: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
3: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098, 0848543098।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुरकुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथि का ज्येष्ठ नागरिक उपचार खर्च में 25% र औषधि में 5% छूट।
5: उड़ान नंबर 7 बाहेक नेपाल भर का ज्येष्ठ नागरिक का उपचार खर्च में 20% र औषधि में 5% छूट उपलब्ध कराइने। ज्येष्ठ नागरिक बाहेक बोलुंदुर गांवपालिकवासी बिरामी उपचार में 15% र औषधि में 5% छूट को व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475 90 4 66 98 6 92 65 99 8।

0: देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। देशमा रोजगारीका अवसर सीमित हुनु, सिप अनुसारको काम नपाइनु र रोजगारीका लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ। अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन्। अर्थात एकातिर काम खोज्ने जनशक्ति छ, अर्कोतिर कामका लागि आवश्यक जनशक्ति खोजिरहेको रोजगारदाता छन्। तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न सकेको छैन। यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सिप मेला अभियानलाई अघि बढ़ाएको छ। विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रमले धेरैलाई आकर्षित समेत गरेको छ। हजारौंले आवेदन दिनुले पनि सिप सिक्ने र रोजगारीसँग जोड़िने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ। तर आवेदन दिने ठूलो संख्याको तुलनामा सीमित व्यक्तिले मात्रै तालिम पाउने अवस्था, केही तालिममा न्यून उपस्थिति, तालिमपछि रोजगारीमा जोडिनेको वास्तविक संख्या र कार्यक्रमको प्रभावकारिता जस्ता प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन्। आजको देश परदेशमा हामी सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजना बारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग विस्तृतमा कुराकानी गर्दैछौ। के छ आजभोलिको कार्यव्यस्तता, के छ यसैबाट सुरु गरौं।
1: हस् हस् धन्यवाद सर। सिप मेलाको कुरा गर्दाखेरि यो तेस्रो पटकमा हामी जमर्कोमा छौं। पहिलो सिप मेला र दोस्रो सिप मेला चाहिँ हामीले एकदमै फ्रुटफुल तरिकाले शुरू गरियो। यो खास महानगरले शुरू गरेको एउटा नवीनतम मञ्च हो, जसले चाहिँ श्रमलाई चाहिँ रोजगारसँग जोड्नलाई एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एउटा प्लेटफर्मको रूपमा चाहिँ शुरू गरेको कार्यक्रम हो। अहिले त्यसो चरणमा हामी प्लानिङमा छौँ, अब चाँडै नै यसलाई सञ्चालन गर्छ।
0: विभिन्न पालिकाले चाहिँ आफ्नै पालिका अन्तर्गत रहेर विभिन्न सिपका कुराहरू, तालिमका कुराहरू उहाँहरूले आयोजना गरिरहनु भएको छ, गर्दै आउनु भएको छ। र काठमाडौँ महानगरपालिकाले चाहिँ एउटा भइरहेका गतिविधि वडाहरूमा पनि भइरहेका छन्, पालिका स्तरमा पनि भइरहेको छ, तर फरक तरिकाले अलि बल्कमा, अलि मासमा चाहिँ तालिम दिउन भनेर तपाईँले 2 वर्ष अगाडि पहिलेदेखि चाहिँ यो कार्यक्रम सुरु गर्नुभयो। के कन्सेप्ट थियो, कसरी सुरु भयो यो प्लानिङ, अथवा यो विचार चाहिँ कसरी आयो?
1: पहिलो त म अलिकति डाटामा जान चाहे होइन, जस्तो नेपालको सन्दर्भमा हेर्ने हो भने वार्षिक रूपमा चाहिँ हाम्रो 5 लाख जनशक्तिहरू श्रम बजारमा प्रवेश गर्छ
0: हो।
1: त्यसमध्ये डेटालाई हेर्ने हो भने लगभग 2.5 लाखको आधारमा मात्रै तालिम दिन सक्ने क्षमता नेपालसँग छ, जसमा अब खर्चको कुरा गर्ने हो भने लगभग 20 अर्ब भन्दा बढी खर्च भएको देखिन्छ। र सञ्चालकको हिसाबले कुरा गर्ने हो भने संघले, प्रदेशले र स्थानीय तह लगायत प्राइभेट संस्थाहरू, डेभलपमेन्ट पार्टनर्सहरू, विभिन्न यो निकायहरू अन्तर्गत चाहिँ तालिमहरू सञ्चालन भएको पाइन्छ। तथापि यसको चाहिँ दीर्घकालीन भनौँ न इम्प्याक्ट चाहिँ अझै पनि राम्रोसँग देखिएको छैन। अझ विशेष गरी हामी वैदेशिक रोजगारको सम्बन्धमा कुरा गर्ने हो भने दैनिक लगभग सीबीएसको डेटा अनुसारले कुरा गर्ने भने पनि र माइग्रेसन रिपोर्टलाई हेर्दा पनि लगभग 1000 जना जति चाहिँ दैनिक वैदेशिक रोजगारमा जान्छन् होइन, त्यसमध्ये हेर्ने हो भने 20% मात्रै स्किलफुल म्यान पावर चाहिँ वैदेशिक रोजगारमा गएको देखिन्छ। 80% चाहिँ अनस्किल म्यान पावरहरू वैदेशिक रोजगारमा गएको देखिन्छ। भनेपछि यो ठूलो ग्याप एकातिर छ भने हाम्रो नेपालमा चाहिँ सञ्चालित तालिमहरूको जुन एकरूपता चाहिँ छैन। हुन त यसमा विभिन्न कारणहरू छन् होइन, यसमा चाहिँ अब एन नै हाम्रो टिबेट एन नै आएको छैन र अहिले अब एनबिक्युएफको सिस्टम जुन नेपाल सरकारले लागू गर्न खोजेको छ त्यो पनि अहिले अब पाइपलाइनमै छ। अब यावत कुराहरूले गर्दा पनि हामीसँग चाहिँ कस्तो खाले जनशक्ति निर्माण गर्दाखेरि कस्तो खाले तालिम सञ्चालन गर्ने भन्ने विषयमा विभिन्न तहमा अन्यल छ र विभिन्न तरिकाले आफ्नै तरिकाले तालिम सञ्चालन गरेको अवस्था छ। र यति हुँदा पनि हाम्रो सिप मेलामा चाहिँ हाम्रो कन्सेप्ट कसरी आयो भन्ने सन्दर्भमा चाहिँ यो त पहिलो कुरा चाहिँ सिप कस्तो हो भन्ने कुरा चाहिँ पहुँच एउटा विकास गरौँ होइन भन्ने नै हो सबभन्दा पहिला इनिसियलमा चाहिँ। र त्यसपछि चाहिँ सिप पछि जसलाई रोजगारीसँग जोड्नको लागि चाहिँ हामीले रोजगारदातालाई एकै थलोमा चाहिँ राखेर तालिम सञ्चालन गर्यो भने कमसेकम डिमान्ड र सप्लाईको ग्यापलाई चाहिँ कम गर्न सकिन्छ र भोलि त्रिकालीन रूपमा चाहिँ रोजगारीमा लान सकिन्छ भन्ने पहिलो प्राथमिकता हिसाबमा हामीले तालिम सञ्चालन गरेको हो, सिप मेला सञ्चालन गरेको हो। तर भिजन चाहिँ हाम्रो पहिलो नेतृत्वको भिजन अनुसार नै हामी कार्यक्रम अगाडि बढायो।
0: देवेन्द्रजी, तपाईँले एउटा रोचक प्रसङ्ग उठाउनु भयो, 5 लाख जनशक्ति श्रम बजारमा वार्षिक रूपमा आउनुहुन्छ र त्यसको ठ्याक्कै आधा चाहिँ नेपालका सबै निकायहरूले उहाँहरूलाई तालिम दिन सक्ने योग्यता छ भनेर बताउनु
1: क्षमता।
0: हजुर, मैले कता कता सुनेको थिएँ काठमाडौँमा मात्रै 40-45 लाखको जनशक्ति छ, त्यो काठमाडौँको कुरा गर्दाखेरि काठमाडौँको मात्रै बेरोजगारको संख्या भन्दाखेरि काठमाडौँको मात्रै चाहिँ कति रहेछ?
1: त्यस्तो एक्ज्याक्ट डाटा न हामीसँग छ न नेपाल सरकारले नै बनाएको छ भनेपछि यो डेटा हामीसँग एलएमएस सिस्टम छैन अहिलेसम्म। होइन, हामीले आफूले अहिलेको सेकेन्ड इयरदेखि हामीले पोर्टलको विकास त गऱ्यौँ, होइन, त्यसमा चाहिँ अहिले हामीले चाहिँ कति डेटा जति आएको डेटा आवेदकको आधारमा चाहिँ हामीले डेटाहरू कलेक्सन गरेछौँ। होइन, रोजगारीको अवस्था र इन्डस्ट्रीको अवस्थाहरू चाहिँ हामीले अहिले सुरु गरेको छौँ, तर नेसनल डेटा चाहिँ छैन। अब हामीले हेर्ने भनेको सिबिएस डेटा, माइग्रेसन रिपोर्ट यस्तै अनुसारले गर्ने, तर एक्ज्याक्ट डेटा चाहिँ छैन।
0: यो सजिलो तरिकाले बुझ्दाखेरि काठमाडौँ महानगरपालिकाभित्रकै व्यक्तिहरूलाई अलिकति बढी प्राथमिकता दिइन्छ र त्यसकै अवस्थालाई अलिकति अध्ययन गरेर त्यसो अनुसारका आवश्यकता अनुसारका तालिमहरू कक्षाहरू चाहिँ हामी सञ्चालन गर्छौँ। त्यो कुराकानी गर्दाखेरि जस्तै यो जनशक्ति चाहिँ श्रम बजारमा त्यहाँ भएका रोजगारदाताहरूले कस्तो खोजिरहेछन् एउटा, र रोजगारी खोज्ने व्यक्तिहरूले चाहिँ कस्तो रोजगारी खोजिरहेछन्, त्यसको तालमेल चाहिँ कसरी मिलाउँछौँ हामीले?
1: हो, मुख्यतया त हामीले डिमान्ड र सप्लाई नै भन्छौँ। होइन, हामीले अब तालिम प्राप्त जनशक्ति सप्लाईको रूपमा जान्छ भने अब मार्केटले जे खोजेछ त्यो डिमान्ड भयो, अनि त्यो डिमान्ड र सप्लाईको ग्यापलाई फुलफिल गर्नलाई हामीले तालिम दक्ष जनशक्ति निर्माण गर्नको लागि चाहिँ स्किल डेभलपमेन्ट गर्ने हो। र यो सन्दर्भमा चाहिँ अब हामीले अहिले काठमाडौँ महानगरपालिकाले सुरु गरेको विशेष गरी सिप मेलाकै कुरा गर्ने हो भने पहिलो सिप मेलामा हामीले पहिला सप्लाई बेसमै गयौँ, किनभने यहाँको जनशक्तिलाई कस्तो खाले चाहिँ तालिमहरू आवश्यक छ अथवा उहाँको इन्ट्रेस्ट के छ भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई पहिला आह्वान गऱ्यौँ र त्यसको बेसिसमा चाहिँ तालिमको विषयहरू चाहिँ निर्माण गऱ्यौँ। होइन, विषयहरू चाहिँ हामीले संस्थापित गऱ्यौँ र उहाँहरूलाई जे इन्ट्रेस्ट छ त्यसको विषयमा चाहिँ हामीले तालिम सञ्चालन गरेको अवस्था थियो। त्यो भनेको एकदम एक्ज्याक्टली सप्लाई डिमान्डमा गयो र सप्लाई डिमान्ड जाँदाखेरि चाहिँ अब त्यो ग्यापलाई फुलफिल गर्नलाई अझै सकस भयो भनौँ न। अब त्यसपछि तालिम सञ्चालन गरेपछि कहाँ छ रोजगारदाता, कता हुनुहुन्छ, डिमान्ड कस्तो छ भन्ने हिसाबमा जाँदाखेरि चाहिँ त्यसले ग्याप क्रिएट गर्यो र त्यसलाई चाहिँ हामीले त्यो पहिलो वर्षको हाम्रो जुन कमजोरी छ त्यसलाई चाहिँ हामीले सच्याएर सेकेन्डमा चाहिँ हामीले सेकेन्डमा चाहिँ हामीले डिमान्ड बेसमा गयौँ, डिमान्ड ड्रिभनमा गयौँ, जसमा चाहिँ पहिला हामी व्यक्तिको इच्छा होइन कि रोजगारदाताको इच्छा के छ त, उहाँलाई कस्तो जनशक्ति चाहिन्छ त भन्ने विषय मुख्य विषयवस्तु राखेर हामीले पहिला इन्डस्ट्री सर्च गर्यौँ। अनि इन्डस्ट्रीबाट चाहिँ कस्तो खाले तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई, होइन, अब त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस् त्यहाँ गएर हामीले चाहिँ डेटा कलेक्ट गर्यौँ र त्यसको बेसिसमा बल्ल हामीले ट्रेड डिफाइन गर्यौँ, अकुपेसन डिफाइन गर्यौँ र अनि बल्ल हामीले के अरे उसलाई परीक्षार्थीहरूलाई चाहिँ मान्छेहरूलाई चाहिँ हामीले बल्ल अप्लाई गर्नलाई यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिपमेला चाहिँ सञ्चालन गरेको।
0: के खोजेको हो त बजारले, पहिला आवश्यकता गरेपछि त्यसको फुलफिलमेन्टलाई तपाईँहरूले अलिकति प्रायोरिटाइज गरेर सञ्चालन गर्नुभयो। एउटा रोचक प्रसङ्ग दियो भने जस्तै मैले विज्ञहरूसँग कुराकानी गर्दाखेरि के भन्नुहुन्छ भन्दाखेरि अवसर त व्यापक छ नेपालमा, अवसर व्यापक छ होइन, तर हामीलाई चाहिँ स्किल जनशक्तिको आवश्यक हो त्यो चाहिँ छैन भन्ने गुनासो एउटा सुनिन्छ। तर काम खोज्ने मान्छेले चाहिँ के भन्छन् भन्दाखेरि अब त्यो जागिरै छैन, अब मास्टर्स पास गरेको छ, स्नातक गरेको छ, स्नातकोत्तर गरेको छ, 15-20 हजारमा रिसेप्सनमा बस्नुपर्ने हुन्छ, जागिरै छैन, पैसै छैन भन्छन् क्या। यो तालमेल चाहिँ किन मिलेको छैन खासमा?
1: त्यही हो, त्यो चाहिँ हजुरले एकाडेमिक हुन टिभी सेक्टर नभइकन चाहिँ एकाडेमिक हाम्रो फर्मल एजुकेसनमा पनि त्यो देखिन्छ, तर फर्मल एजुकेसन नछोडेरै हामीले टेक्निकल एजुकेसनमा हेर्ने हो भने पनि त्यो ग्याप देखिन्छ। होइन, जस्तो यताबाट तालिम सञ्चालन भइरहेको छ, ह्युमन रिसोर्स स्किल डेभलपमेन्टका कामहरू भइरहेको छन् भने तर इन्डस्ट्रीलाई त्यो चाहिँ दक्ष जनशक्ति पाइरहेको अवस्था छैन, होइन, त्यो भनेको मिसम्याच भयो। त्यो रिजन के हो भन्दाखेरि चाहिँ हामीले जुन जसरी हामीले स्किल डेभलपमेन्ट हामी निर्माण गर्छौँ, होइन, दक्ष जनशक्ति निर्माण गरिरहँदाखेरि इन्डस्ट्रीको निडलाई फुलफिल नगरिकन आफ्नै तरिकाले सञ्चालन गर्छौँ क्या तालिमहरू। उहाँलाई के चाहिएको त्यो बेसमा पो तालिम सञ्चालन गर्नुपर्ने हो नि. त त्यो यो रिजन के भन्दाखेरि हाम्रो इन्डस्ट्रीको इन्भाइरोमेन्ट एकदमै छैन भने न्यून छ र हामीले तालिम सञ्चालन गर्दाखेरि तालिमको प्री ड्युरिङ र पोस्ट ट्रेनिङ भन्छ तिनटै अवधिमा तालिम सुरुभन्दा अगाडि र तालिम पश्चातको जुन त्यो पिरियड हुन्छ त्यसलाई चाहिँ रोजगारदाताको प्रत्यक्ष कोअर्डिनेसनमा चाहिँ संलग्नतामा चाहिँ हामीले तालिम सञ्चालन के अरे करिकुलम निर्माण पनि गर्नुपर्छ र तालिम सञ्चालन गर्नुपर्छ. त्यो भन्दाखेरि एक्ज्याक्ट बल्ल म्याच हुन्छ नि त. अहिले मिसम्याचको अवस्था हो त्यो. त्यो टेक्निकल एजुकेसनल छ, फर्मल एजुकेसन पनि छ.
2: काठमाडौँमा जागिर पाउन खोज्न चाहिँ कति गाह्रो छ, त्यो खोज्नेहरू चाहिँ कति रहेछन्, त्यो अघिल्ला दुई वर्षको त्यो हाम्रो सर्वेले चाहिँ के देखायो?
1: हेर्दाखेरि अब तालिम त हामीले सिपमेला अरू पनि रेगुलर तालिमहरू काठमाडौँ महानगरपालिकाबाट सुरु भएकै छ होइन. हेर्दाखेरि चाहिँ इन्डस्ट्रीलाई चाहिने जनशक्तिहरू अझै फुलफिल गर्न बाँकी नै छ. जस्तो हामीले इन्डस्ट्रीलाई नै अगाडि राखेर मेन एक्टरको रूपमा राखेर नै हामीले तालिम सञ्चालन गर्छौँ. तर यसमा चाहिँ अब न्यू टेक्नोलोजी आएछ. जस्तो पहिला तालिम सञ्चालन गरिरहेको जस्तो किसिमको तालिमहरू सञ्चालन भएको छ त्यसलाई चाहिँ अहिलेको टेक्नोलोजीसँग एडप्टेसन हुने गरेर नयाँ तालिमहरू सिर्जना गरे भने पक्कै पनि उनीहरू सेल हुन सक्छन्. होइन भने तालिम मात्रै हिसाबले स्काटर बेसमा हामीले तालिम सञ्चालन गऱ्यो भने त्यसले रोजगारदाताको चाहिँ डिमान्डलाई चाहिँ फुलफिल गर्न सक्दैन. र अहिलेको काठमाडौँको बेसमा चाहिँ हामीले कोसिस गरिरहेका छौँ. सिपमेला पनि अहिले हामीले नयाँ तरिकाले इनोभेटिभ थर्ड सिपमेलाको बारेमा त पछि कुरा गरौँला. तर त्यसलाई चाहिँ सेकेन्डमा भएका कमी कमजोरीलाई पनि अहिले हामीलाई इलिमेन्ट गरेर नयाँ तरिकाले हामी जान चाहिरहेका छौँ. जसले गर्दाखेरि त्यो भनौँ न रोजगारदातासँग चाहिँ रोजगारदारलाई चाहिने जनशक्तिहरूको लागि चाहिँ हामीले दक्ष जनशक्ति निर्माण गर्न सकौँ.
2: रेवन्जी, मलाई अलिकति उत्सुकता लाग्यो. अब तेस्रो आउँदैछ भन्ने कुरा हामीले अघि कुराकानी पनि गरिसकेका छौँ. के फरक छ अघिल्ला दुईटा संस्करणको तुलनामा तेस्रो सिप मेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ, अलिकति बताइदिनुहोस् न.
1: हजुर, हामी नयाँ प्रयास गरेको छौँ. पक्कै पनि सिप मेला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दा पक्कै पनि एउटा इनोभेटिभ नै टास्क थियो त्यो होइन. र जुन तरिकाको एउटा भनौँ न देशभरि नै चर्चा भयो र अरू पालिकाहरूले पनि यसलाई होइन यसलाई लिँदै उहाँले पनि तालिम सञ्चालन गर्नुभएको छ भने पक्कै पनि यसले राम्रो इनिसिएटिभ दिएको छ टिबेट सेक्टरमा. र पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलटिङ थियो. त्यसमा चाहिँ विशुद्ध सप्लाई ड्रिभनमा हुन त त्यहाँ इन्डस्ट्री इन्गेजमेन्ट पनि थियो तर सप्लाई ड्रिभनबाट गएको थियो भने सेकेन्ड सिप मेला चाहिँ डिमान्ड ड्रिभनबाट गयो. जसले चाहिँ हामीले प्रत्यक्ष रोजगार इन्डस्ट्रीलाई रोजगारदातालाई नै हामीले मेन एक्टरको रूपमा राखेर अगाडि बढायौँ भने अब यसले गर्दा पनि सायद धेरै कुराहरू छ. जस्तो नेपालमा हामीले जुन तालिमहरू सञ्चालन गर्दाखेरि एउटा जुन सिटिभिटी जुन हाम्रो मेन बडी छ टिबेटको नेपालको लागि त्यहाँहरूको उहाँहरूलाई हेर्दाखेरि त्यो हेर्दाखेरि पनि हामीले करिकुलमको चाहिँ 390 घन्टा हुनुपर्ने, लेभल 2 1696 हुनुपर्ने भने यी लगायत जुन एउटा रेस्ट्रिक्सन छ, बााउन्ड्री छ, त्यो बााउन्ड्रीलाई त्योभन्दा बियोन गएर हामीले चाहिँ अहिले नयाँ कन्सेप्ट भनौँ सिपमेला थर्डमा चाहिँ भोलि भनौँ स्पेसिफिक तालिम लिन्छ र डाइरेक्ट प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ. त्यो चाहिँ माइक्रो क्रेडेन्सियलको कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ. त्यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो फर इक्जाम्पल एउटा चाहिँ गार्मेन्ट इन्डस्ट्री छ होइन, गार्मेन्ट एउटा ट्रेनिङ छ. गार्मेन्ट ट्रेनिङ सेकेन्डलाई करिकुलमले के भन्छ भने 390 घन्टा पुरा भएपछि मात्र लेभल 1 तालिम दिन सक्छ भन्ने छ. अब हामीले कसरी माइक्रो क्रेडेन्सियल कसरी जान्छ भन्दाखेरि त्यहाँ हामीले विभिन्न मोड्युल हुन्छ नि त होइन, 10-20 मोड्युल हुन्छ. सबै मतलब सर्ट प्यान्ट अथवा सिउने सबै कुरा एकैचोटि त्यो करिकुलममा हुन्छ. तर त्यसलाई फरक तरिकाले जाँदाखेरि के गरियो भन्दाखेरि माइक्रो क्रेडेन्सियल जाँदाखेरि चाहिँ एउटा स्पेसिफिक टास्क लिन्छ एउटा हुन्छ, त्यो टास्क चाहिँ पुरा गरेपछि त्यो चाहिँ त्यसको लागि पर्फेक्ट भयो. फर इक्जाम्पल गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो एउटा भनौँ न सिलाउने मात्रै भनौँ न, यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाउने हुन्छ, कोही चाहिँ अब होइन लेबलिङ मात्रै गर्ने होला, ती कुराहरू हुन्छ नि. जस्तो एउटा स्पेसिफिक उसले मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो क्या. ऊ जस्तो त्यो घन्टा 390 घन्टा जानु परेन क्या, सम्पूर्ण सिक्नु परेन, किनकि त्यो त भोलि अहिले इन्डस्ट्रीमा जाँदैन. म थुप्रै इन्डस्ट्रीमा गएँ गार्मेन्टमा, उनीहरूले एउटा स्पेसिफिक तालिम मात्रै उनीहरू मात्रै काम गरिरहेको छन् क्या. जस्तो अब एउटाले बाहुले सिउने मात्रै काम गरिरहेको बिहान बेलुकासम्म होइन, त्यो एउटा जनशक्तिले, अर्कोले चाहिँ अब बटन मात्रै हाल्छ हामीले काम गर्छ. अब बाहिर पनि त्यो छ होइन. अब यो हाम्रो म्याच गर्ने भनेको जस्तो अस्ट्रेलियाको जुन हाम्रो टिबेट सिस्टम छ त्यो अनुसार नेपाललाई म्याच गर्छ क्या. त्यो चाहिँ हामी सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा 10 जनसङ्ख्या निर्माण गर्ने इन स्पेसिफिक स्किल्स. अनि त्यो चाहिँ हामीले के गर्यौँ भने अब त्यो कन्सेप्ट चाहिँ अहिले युएसमा लागू गर्छौँ कि. हामीले एक महिना पिरियडमा चाहिँ हामीले अब दुईवटा मोडुलमा दुईवटा मात्रै तालिम सिक्ने हो कि तिनवटा मात्रै स्किलमा जाने हो कि. जुन स्किलमा जान्छौँ सर्ट पिरियड कुनै एक घन्टाको नि होला, कुनै चाहिँ 5 घन्टाको होला, कुनै चाहिँ 4 हप्ताकै होला. त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या, भोलि मार्केटमा जाँदाखेरि त्यो बिक होस् भनेपछि हरेक एङ्गलबाट हेर्दा पनि हि इज अ पर्फेक्ट अथवा हि अर सी विल बी पर्फेक्ट भन्ने हिसाबले चाहिँ हामीले त्यो कन्सेप्ट अनुसार माइक्रो क्रेडेन्सियलमा गएको छौँ. अब अहिलेको जाँदैछ भनौँ न. सेकेन्डमा चाहिँ 100 आवर्सको हामीले कोर्स गरेको थियौँ. त्यसमा चाहिँ मोडुल बेसमा जाँदाखेरि चाहिँ कति कुराहरू अब बाहिर हुन त प्रश्नहरू धेरै छन् किनभने यसमा यो नयाँ आयाम पनि हो र भोलि जाँदाखेरि मार्केटमा जाँदाखेरि ए यो त मार्केट अनुसार चाहिँ गएको छैन, जुन करिकुलम अनुसार गएको छैन भन्ने थियो. तर यसलाई चाहिँ समयलाई चाहिँ स्किलसँग बााउन्ड्री नगरिकन जति चाहिन्छ उनीहरूलाई जुन सिप सिक्ने हो त्यो स्पेसिफिक सिपको लागि टाइम लाइन त्यति नै मा सर्ट पिरियडको टाइममा पनि तालिम सञ्चालन गर्न सकिन्छ र 10 जनशक्ति निर्माण गर्न सकिन्छ भन्ने कुरा यो कन्सेप्ट अनुसार चाहिँ हामीले अहिलेको सिप मेला 3 चाहिँ लिएका छौँ.
2: धेरैले भन्नुहुन्छ क्या 300-400 घन्टाको क्लास लिनुपर्ने हुन्छ होइन, अब त्यो महिनौको हुन्छ, कुनै त 3-4 महिनाको हुन्छ. तर महानगरले 1 हप्ता तालिम दिन्छ होइन, अनि एक महिना तालिम दिन्छ घन्टाको हिसाबले दिन्छ, त्यसमा कोर्स पनि पूरा हुँदैन भन्ने तपाईँले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै प्रश्न आउँछ. अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन, र बजारले जे खोजेको हो जस्तो स्किल जनशक्ति खोजेको त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ.
1: डेफिनेटली त्यही भएर नै यो कुराहरू आएको. कस्तो भन्दाखेरि फर इक्जाम्पल अब कफीकै उदाहरण दिँदा पनि जस्तो तिनवटा स्किलमा 3 कुरा हुन्छ. एउटा चाहिँ स्किलिङ, रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि. अब माइग्रेसनले के गर्छ भन्दाखेरि चाहिँ एउटा स्किल तालिम चाहिँ 100% दिन्छ. ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ होइन. त्यसको लागि हो नि त हामीले खास ह्युमन रिसोर्स निर्माण गर्ने, संसद निर्माण गर्ने. त्यसको लागि चाहिँ 390 घन्टै हुनुपर्ने होइन, 400 घन्टै हुनुपर्ने भन्ने कुरा चाहिँ त्यो लागु हुँदैन क्या. त्यो अब उसले मात्र बटन मात्रै सिउँछ, बटन मात्रै बनाउन उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सर्ट सिउनु पर्यो होइन. त्यो कुरा चाहिँ ठुलो इन्डस्ट्रीमा देखिन्छ होइन. सानसानोमा चाहिँ जस्तो अब के अरे बारिस्ता लिनेले बारटेन्डर नै सिकोस् होइन, भोलि अब खाना पकाउने सिकोस् भन्ने चाहिँ एउटालाई चाहिँ एउटा के अरे रेस्टुरेन्टलाई त्यो चाहिन सक्छ हो भयो. तर हामी चाहिँ त्यसलाई स्लाइसिङ गरेर जानुपर्छ क्या. जस्तो अलिअलि सिकेर जाँदाखेरि त्यो कहिले पर्फेक्ट हुन जाँदैन, तर सर्टेन पिरियडमा हुने स्किलहरू त्यो 100% सिक्छ. त्यसको लागि एक दिन लाग्ने हो कि एक महिना लाग्ने हो त्यो सिक्छ. तर स्पेसिफिक स्किल चाहिँ त्यसमा पर्फेक्ट भएर भोलि मार्केटमा जान्छ, त्यो चाहिँ सेलेबल हुन्छ, जहाँ पनि सेलेबल हुन सक्ने भयो. त्यो अनुसार जान्छ
2: भनेपछि एउटा निश्चित विषयमा ऊ दक्ष होस् भन्ने चाहिँ महानगरपालिकाको अभियान हो, र त्यसै अनुसार तपाईँहरूले तालिम अब त्यो सकारात्मक नै हो भन्न बुझ्नुपर्छ. किनकि अब समय पनि कम छ होइन, अब टुडी खेलमा गर्नुपर्छ, हरेक वर्ष हामी गर्दै आएका छौँ, र त्यस अनुसार कतिको दक्षता बनाउन सकिन्छ, जति सक्छ त्यसमै ऊ दक्ष होस् भन्ने चाहिँ हाम्रो
1: त्यो पनि हो. तर त्यसमा जोड्दाखेरि म अलिकति जोड्न चाहेँ, त्यसमा जोड्दाखेरि जस्तो हुन्छ नि मानव अब 390 घन्टा नै अब नेपाल सरकारले अथवा चाहिँ सिटिभीले लागू गरेको छ, लेभल अन्त हामीले दिँदैन, काठमाडौँ महानगरले दिँदैन. लेभल अन्तसम्म पुग्दाखेरि उसले सर्टेन तालिम सिक्छ. ओके, आज चाहिँ 10 मोडुलमा थियो 390 घन्टा, उसले चाहिँ 100 घन्टाको तालिम सिक्यो. यहाँ अब रह्यो बाँकी कति रह्यो भने 290 घन्टा रह्यो. 290 घन्टा फेरि उसले अपस्किलिङ सिक्छ. अनि अब हामी चाहिँ अहिले के गरेको छ भने सर्टेन तालिममा 100% ऊ चाहिँ स्किलफुल होस् र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्क एउटा बनाऊ जसले गर्दा उसको स्किल्सहरू चाहिँ जोडिएर जाओस्। जस्तो आज चाहिँ मन बारिस्ता सिकिरहेको भने बारिस्तामा लगभग एउटा चाहिँ क्यापेसिनो मात्रै बनाउन सिक्यो उसले, भोलि लाटे बनाउन सिकाउला अथवा चाहिँ के अरे अमेरिकानो बनाउन सिकाउला मानव फर इक्जाम्पल होइन. 3 छ तर उसले चाहिँ 1 घन्टामा चाहिँ म अब क्यापेसिनो मात्रै सिक्छु, मसँग 3 घन्टा छैन भने 1 घन्टा चाहिँ अहिले उसले सिक्यो. ओके, यो लाटे बनाउन पठाउनु ऊ सर्टिफाई भयो र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्कमा इन्क्लुड भयो. यसले यो स्किल जानेको छ. अब 2 स्किल सिकेपछि मात्रै 3 स्किल सिकेपछि मात्रै ऊ स्किल टेस्ट दिन पाउँछ भने फेरि के गर्छ सर्टेन टाइमपछि उसलाई चाहिँ त्यो विषय लिँदाखेरि चाहिँ ओके भोलि अब अमेरिकन सिकेला, अब पर्सि फेरि अर्को तालिम दिएला नि. अब त्यो 390 आवर पुऱ्याएर पनि हामीले त्यसलाई अन्तिममा चाहिँ स्किल टेस्ट गरेर सर्टिफाई गर्न सक्छौँ. यो किसिमले गयो भने अब अहिले जति सिक्यो त्यो सेलेबल भइहाल्यो, भोलि नयाँ स्किल सिक्यो भने फेरि सिक्छ तर यसले चाहिँ अब 2 तालिम सिक्यो, यसले 3 सिक्यो भनेर यो क्रेडिट ब्याङ्कको कन्सेप्ट चाहिँ आउनु जरुरी छ. अहिलेसम्म त्यो कन्सेप्ट छैन र काठमाडौँ महानगरपालिकाले इनिसिएट गरेको छ. यदि यो भएर नेसनल लेभलमा चाहिँ एक्सेप्टेबल भयो भने चाहिँ यसरी चाहिँ हामीले टाइम बााउन्डरीज भएर हैन अब सर्ट पिरियडमा अब 390 घण्टामा 20 वटा सिक्न पर्छ नि 20 वटा सिकेर स्किल्स दियौ अनि पास भइहालौ त्यो भने चाहिँ सर्टिफाई त गर्यौ तर त्यसले चाहिँ मार्केटको डिमान्ड पूरा गर्न सक्दैन
2: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू ल्याउँदै छौ कस्ता खालका सिपहरू सिकाउँदै छौ
1: यसमा चाहिँ अलिकति नयाँ तरिकाले इनोभेटिभ तरिकाले नै हामीले सोचेर अहिले माइक्रो क्रेडेन्सियल कन्सेप्टमा आएको छौ हामी हैन त्यो पक्कै पनि लागू हुन्छ अहिलेको थर्ड सिप मेलामा र त्यस लगायत अहिले चाहिँ हामी विशेष गरी काठमाडौँमा बासीहरूलाई बढी फोकस गरेर सञ्चालन गरेको हुनाले यहाँ कस्तो खाले त इन्डस्ट्रीले के खोज्छ भन्दाखेरि चाहिँ त्यो बेसिसमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै फ्लरिस छ एकदमै डिमान्डमा छ त्यसलाई मुख्यतया त्यो हुन्छ र अरू जुन ट्रेडिसनल वेबाट हुने तालिमहरूलाई पनि हामी माइक्रो क्रेडेन्सियल अन्तर्गत चाहिँ सेलेबल हुने हिसाबले स्पेसिफिक स्किल सिकाउने र भोलि मार्केटमा चाहिँ सेल हुने हिसाबले चाहिँ तालिम सञ्चालन गर्ने यो नयाँ कन्सेप्ट अनुसार चाहिँ हामी अगाडि बढेको छ
2: ठ्याक्कै कति क्षेत्र भन्ने चाहिँ निर्धारण भइसकेको छ कि त्यो सल्लाह आउँछ
1: अहिले चाहिँ हामीले विगतमा हेर्दाखेरि चाहिँ दसवटा सेक्टरमा चाहिँ लगभग 37 तालिम दिएको थियौँ अहिले चाहिँ हाम्रो 9 सेक्टरमा चाहिँ 36 विषय चाहिँ कन्फर्म भएको छ
2: नयाँ थपिएको छ अघिल्लोको तुलनामा जस्तै अब अघिल्लोचोटि चाहिँ यो डकर्मी सिकर्मीहरूको हेर्दाखेरि अलिकति उपस्थिति कमै थियो यतापट्टि यो भनौँ न यो पूजापाठकोमा अलिकति बढी नै थियो अब आइटीमा चाहिँ सधैँभरि नै भइरहेको हुन्छ ब्युटिसियन महिलाहरूको क्षेत्रहरूमा पनि राम्रै थियो ती थपगड भएका छन् कि
1: छ थपगड भएको छ पहिलाको उहरू तालिमहरू त्यसलाई हाम्रो विषयहरू घटेका छन् र नयाँ विषयहरू थपिएका छन् र हजुरले राम्रो प्रसङ्ग गर्नुभयो जस्तो डकर्मी कुरा गर्नुभयो डकर्मी चाहिँ अब मान्छे किन आएन त होइन
2: फेरि स्कोप चाहिँ छ है त्यस
1: हाई स्कोप छ इन्डस्ट्री खोजिरहेको छ त होइन अब जहाँ पनि ऊ चाहिँ तालिम सिक्ने मात्रै रोजगारको लागि त त्यो त ढोका खुला छ त 100% इम्प्लोइमेन्ट छ तर किन आएन त भनेपछि त्यो के अरे जुन हुन्छ नि पार्टिसिपेन्टको चाहिँ इन्ट्रेस्टले पनि रोजगारीलाई जुन तालिमलाई चाहिँ असर गर्दो रहेछ कि अब इन्ट्रेस्ट यता आइटीतिर अथवा अरू कुनै विषयमा छ भने डिमान्ड यता छ ग्याप एउटा हुनुको एउटा मुख्य कुरा पनि यो पनि एउटा चाहिँ हो
2: त्यही त त्यो अघिल्लोचोटिको कुराहरू गरौँ न दुईवटा संस्करण हामीले पुरा गरिसक्यौँ होइन त्यो संस्करण पुरा भइसकेपछि कति व्यक्तिहरू चाहिँ रोजगारीसँग जोडिनुभयो त्यो पनि अलिकति कौतूहलका मान्छेहरू किनकि हामीले 2082 रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो ठ्याक्कै सबैले रोजगारी पाए जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको
1: डेफिनेटली हो होइन त्यो त पक्कै पनि त्यो हुन्छ नै किनभने तालिम दिने नै रोजगारको लागि हो तर हामीले हेर्दाखेरि चाहिँ अहिलेसम्मको डेटा हेर्दाखेरि हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ र यसमा चाहिँ अब हामी प्रयासरत छौँ किनभने हामीले डेटा पनि हामीसँग अहिले कलेक्सन भएको छ डेटाहरू कलेक्सन गर्दैछौँ भनौँ न हाम्रो एउटा चाहिँ पोर्टल बनेको छ जसमा चाहिँ रोजगारी र सेल्फ इम्प्लोइमेन्ट र सेल्फ इम्प्लोइमेन्ट गरेर चाहिँ 50% हारेरीमा छ तर त्यो बढाउने क्रम छ अब यसमा चाहिँ हामीले तालिम दिए पश्चात रोजगारीमा कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङलाई मा जानुहुन्छ र त्यसपछि 6 अन द जब ट्रेनिङपछि रोजगारीमा जानुहुन्छ त्यसरी दुईवटा तिनवटा तरिकाले हामीले चाहिँ बजारमा पठाइरहेको अवस्था छ ओजेटीको कुरा गर्दाखेरि चाहिँ हामीले एउटा जुन पार्टनर अर्गनाइजेसनसँग हामीले सहयोग लिएर चाहिँ मिनिमम अन द जब ट्रेनिङमा चाहिँ यो नेपाल सरकारको मिनिमम पारिश्रमिकको हिसाबले 18,000 अहिले त 19,300 छ क्या त होइन 18,000 पहिल्यै नै हाम्रो एमओयु भएको हुनाले 18,000 रुपियाँ चाहिँ 9,000 चाहिँ हामीले मानर अन्तर्गत त्यो संस्थाले बियर गर्ने दिने र 9,000 चाहिँ इन्डस्ट्रीले दिने हिसाबले 18,000 मिनिमम चाहिँ पारिश्रमिक उनीहरूले पाओस् एज अ अन द जब ट्रेनिङमा भन्ने हिसाबले पनि त्यो एउटा वेबाट पनि हामी गएको छौँ जसले गर्दाखेरि 6 तालिम लिन्छन् मिनिमम 18,000 पाउँछन् र 6 पश्चात चाहिँ उनीहरू रोजगारीमा चाहिँ जान्छन् त्यो छ अनि कोही चाहिँ प्रत्यक्ष रोजगारीमा अथवा स्वरोजगारमा जोडिनु भएको छ
2: त्यो तालिमको फर्म जुन भरिन्छ नि त्यो पनि व्यापकले अलि धेरै संख्याले भर्नुहुँदो रहेछ नि
1: हो
2: त्यो झन्डै दोस्रोमा त 50,000 भन्दा पनि माथि नै गइसकेको थियो कि कतिले भर्नुभयो 60 त्यस्तै
1: होइन यस्तो छ अब फर्स्टमा एकदमै हाम्रो इनिसियल फेजमा सिप मेला 2081 कुरा गर्दाखेरि चाहिँ 68,866 थियो मैले डेटा अझै पनि याद छ एकजनाले फर्म भर्नु भएको थियो अब हाम्रो क्यापेसिटी भनेको लगभग 2575 भन्दा माथि छैन होइन धेरै थियो नि 3,000 तर 2575 भन्दा माथि हाम्रो क्यापेसिटी हुँदैन एउटा उसमा सिग्नेलामा तर हामी त्यतिजनालाई फर्म भर्दाखेरि अनि पछि डुप्लिकेसन पनि आयो किनभने हामीसँग प्रोपर अनलाइन डेटाबेस थिएन त्यो हिसाबले गर्दा कति फर्म पनि भर्नुभयो कति चाहिँ डबल फर्म भयो त्रिबल फर्म भयो त्यो हिसाबले चाहिँ धेरै मिसम्याच भएको थियो र त्यसलाई चाहिँ त्यो त्यो मिसम्याचलाई कम गर्नलाई हामीले पोर्टल निर्माण गऱ्यौँ होइन सेकेन्ड सिपेलाई चाहिँ 20,000 हाराहारीमा चाहिँ अनलाइन आवेदन परेको छ अनलाइनबाट चाहिँ हेर्दाखेरि अहिले पनि उहाँहरू हुनुहुन्छ अब हामीले सेकेन्ड सिपेलामा जम्मा 2500 हाराहारीमा दियौँ तालिम होइन अब त्यो त्यो मास छ हामीसँग त्यो मास चाहिँ हामीसँग छ अहिले सिपमेला थर्डमा उहाँहरूलाई नै प्राथमिकता दिने हो विशेष काठमाडौँ महानगरवासीलाई प्राथमिकता राखेर हामीले तालिम सञ्चालन गर्छौँ र त्यसबाहेकको चाहिँ कोही जानुहुन्छ कोही नयाँ हुन्छ नि त अनि त्यो अनुसार हामीले अहिले सूचना खोलिसकेको छैन सूचना खोल्छौँ र उहाँहरूलाई पनि राख्छौँ र नयाँ फर्मबाट पनि हामीले आवेदनहरू चाहिँ कलेक्ट गर्छौँ
2: भनेपछि सिपको खोजी गर्नेहरू त व्यापक हुनुहुँदो रहेछ काठमाडौँ महानगरभित्र अब कसरी मिलाउने यो त हामीले 2500-3000 तालिम दिन्छौँ रोजगारीसँग जोड्छौँ होइन अब के भन्ने सफल भन्ने कि असफल भन्ने के
1: होइन यो एउटा हाम्रो प्रयास हो किनभने एउटा नयाँ इनिसिएटिभ गरेको छ अब अहिलेको हजुरले अब नेपालको सन्दर्भमा तालिमको क्षेत्रलाई हजुरले एकदमै निहालेर हेर्नुभयो भने हजुरले हेर्नुहुन्छ विभिन्न डेभलपमेन्ट पार्टनर्सहरू नेपाल सरकारले सञ्चालन गरेको तालिमहरू हजुरले हेर्नुभयो भने त्यहाँ चाहिँ ड्रप आउट रेट हाई छ इभन तालिम पश्चात चाहिँ अन द जब ट्रेनिङ जोडिएका कुराहरू भोलि तालिम पश्चात चाहिँ इम्प्लोइमेन्ट गएका कुराहरू र म्याच्योरमा जुन तालिमहरू देखिन्छ नि त्यसको एकरूपताका कुराहरू हरेक कुराहरू हेर्दाखेरि धेरै मिसम्याच देखिन्छ होइन र त्यसलाई चाहिँ हामीले एउटा सिस्टमेटिक तरिकाले जाउँ भन्ने हिसाबले एउटा कुरा चाहिँ हाई एक्सेसको रूपमा गयो यो होइन अब 20,000-25,000 तालिम लिएको इन्ट्रेस्ट छ तर 2500 हाराहारीमा मात्रै हामीले हाम्रो क्यापेसिटी छ भन्दाखेरि यो यो एउटा नमुना बनोस् र प्रत्येक पालिका काठमाडौँ मात्रै होइन प्रत्येक ठाउँमा पालिकामा यसको लागू होस् जसले गर्दाखेरि हाई लेभलमा चाहिँ तालिमहरू सिक्ने जनशक्तिहरूलाई चाहिँ तालिम प्राप्त गरून् भन्ने हो अब यसमा सिपमेलाको कुरा गर्दाखेरि चाहिँ सिपमेला बाहेक हामीले अन्त पनि तालिम अरू पनि तालिम सन्दर्भ रेगुलर होइन यो चाहिँ अलिक केन्द्रीकृत भएर सबै छामा जाओस् भन्ने हिसाबले पनि हो यो कस्तो छ भने हाई एक्सेस भयो होइन हाई एट्र्याक्सन पनि भयो क्या यसमा अनि राम्रो पक्ष के छ भन्दाखेरि हामीले रोजगारदाताले सँगै तालिम पनि उहाँहरूले दिउन् र रोजगारी पनि सिर्जना गरून् आफूले चाहिने जनशक्ति आफै सिर्जना गरून् भन्ने हिसाबले पनि उहाँहरूलाई तालिममै उहाँहरूलाई के अरे संलग्न गराएर हामीले तालिम सञ्चालन गरेको धेरै कम त छ यो यो सङ्ख्याको हिसाबले धेरै कम छ नेपालकै सन्दर्भमा अघि भने 50% मात्रै हाम्रो क्षमता छ जब जुन तरिका चाहिँ वार्षिक रूपमा चाहिँ जनशक्तिहरू ह्युमन रिसोर्स रूप मार्केटमा आइरहेका छन् तिनीहरूलाई चाहिँ कोप गर्नको लागि पनि हामीसँग क्यापेसिटी धेरै कम छ तर हाम्रो इनिसिएटिभ हामीले मात्रै होइन कि सबै पालिकाले लागू गरौँ र अहिले त सङ्घबाट पनि त्यो कुराहरू आएको छ होइन पक्कै पनि सिपमेलालाई सिपमेला लगायतका अरू तालिमसँग सम्बन्धित कार्यक्रमहरू चाहिँ अब देशभरि नै लागू गरेर चाहिँ इम्प्लोइमेन्ट रोजगारी सिर्जना गर्ने अवसरहरू निर्माणको लागि चाहिँ उहाँहरू लागिरहनु भएको छ होइन सङ्घबाट झन् छ प्रदेशबाट पनि छ स्थानीय तर्फबाट तहबाट पनि छ तर हाम्रो इनिसिएटिभ चाहिँ यसले मूलक रूपमा चाहिँ सबैतिर चाहिँ फिजिएर काम गरोस् जसले गर्दाखेरि आफूले चाहिने स्थानीय जनशक्ति निर्माणको लागि सो आज के अरे त्यहीँबाट नै स्थानीय तहबाट नै उनीहरूलाई स्किल ह्युमन रिसोर्स डेभलपमेन्ट होस् भन्ने तरिकाले नै हामीले सोच गरेर यो यो एक किसिमको मोडल हो
2: कार्यक्रम देश परदेशमा हामी काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था प्रभावकारिता र आगामी योजनाबारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: एनबीएल अटो लोन
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
3: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: कृषि मन्त्र नार्कसँग
3: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस् औषधि प्रयोग गर्दा लेभलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजना बारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौ। अरू पालिकाहरूमा चाहिँ एउटा तालिम आयोजना गर्ने अनि त्यो तालिममा दोहोरिएर तेह्र एउटै व्यक्तिहरू पटक पटक जाने अनि बजारसँग पनि नजोड दिने, हेर्दाखेरि त आफ्नै तरिकाले आफ्नै मनपरे तरिकाले भत्ता खाने तरिकाले चाहिँ उहाँहरूले तालिम सञ्चालन गर्नुभएको छ। यसमा धक मान्नुपर्ने कुनै पनि कुरा छैन, किनकि मान्छेले सोध्छन् कति भत्ता आउँछ म तालिम गयो भनेर सोद्धा रहेछन्। मैले प्रत्यक्ष भेटेको पनि छु। किन यो समस्या बढ्यो अब अहिले चाहिँ?
3: के भनेको चाहिँ अवेरनेस छ यसमा चाहिँ, खासमा टिबेट सेक्टरमा हेर्ने हो भने यो तालिमको विषयलाई मा यो कुरा हजुरले भनेको जस्तै सबैतिर त्यो एकरूपता छैन होइन। अब मनपर्ने छ भनौँ न, आफूले अब स्थानीय तहमा वार्डलाई कुन मन पर्यो त्यही अनुसारको तालिम सेवा प्रदायक संस्थाबाट, तालिम प्रदायक संस्थाबाट ती कुराहरू उहाँले गेन गर्नुहुन्छ, नलेज लिनुहुन्छ, इन्फर्मेसन लिनुहुन्छ र अनि तालिम सञ्चालन गर्नुहुन्छ। त्यो मुख्यता भनेको त हामीसँग प्रोपर करिकुलम छैन क्या, कुन करिकुलम कुन बेसीमा चलाउने हो त तालिम। भोलि रोजगारीसँग जान त एउटा अर्को छुट्टै बाटो छ, तर कसरी एकरूपता अनुसार कसरी तालिम सञ्चालन गर्ने कुरो प्रोपर करिकुलम छैन क्या। भनेको अब एनओएसएस नेसनल अकुपेसनल करिकुलम त स्ट्यान्डर्ड त छ, तर त्यसमा चाहिँ बेसिस भएर जस्तो यो सबभन्दा गर्नुपर्ने के हो भने महानगर नगरपालिकाले हो क्या। नगरपालिकासँग सम्बन्धित वार्डले चाहिँ वार्डहरूसँग चाहिँ एकरूपता काम गर्ने हो, अनि एउटा चाहिँ एनओएसएस एउटा चाहिँ करिकुलमको चाहिँ फ्रेमवर्क उसले बनाउँछ, नगरपालिकाले गराउँछ, र त्यही अन्तर्गत चाहिँ सबै वडाहरूलाई चाहिँ डिस्ट्रिब्युट भयो भने त्यही अन्तर्गत जस्तो मैले यहाँबाट नगरपालिकाले सञ्चालन गरेको चाहिँ प्लम्बिङको तालिम छ, त्यही तालिम चाहिँ वार्डले तालिम सञ्चालन गर्नु त परेन नि त होइन, त्यसले अर्को विषय गर्नु पर्यो भने उहाँले जस्तो तालिम उहाँले सञ्चालन गरे पनि हामीले सञ्चालन पनि दुईवटाको तालिमको चाहिँ एउटै होस्, सेलेबल होस्, भोलि मैले चलाउने तालिम र उहाँले चलाउने तालिम एउटै होस्, त्यो किसिमको चाहिँ करिकुलम डेभलपमेन्ट भएको देखिन्न, एकरूपता भनौँ न कोर्डिनेसन भएको देखिन्न। त्यो कुरा लोकल लेभलमा मात्रै छैन, त्यो कुरा नेसनल लेभलमा पनि छ। हजुरले हेर्नुभयो भने शिक्षाले एक तरिकाले तालिम सञ्चालन गरिरहेको छ, श्रम मन्त्रालयले अर्को तरिकाले तालिम सञ्चालन गरेको छ।
2: विज्ञले त मलाई यतिसम्म भन्नुभयो कि हाम्रो तालिममा यति खर्च भइरहेको छ, हाम्रो यो श्रम मन्त्रीकै छलफलको कार्यक्रम थियो त्यति बेला चाहिँ, जति खर्च हाम्रो तालिम दिँदाखेरि भइरहेको हुन्छ त्यति त्यसको लागि त बरु एउटा यो तालिम मन्त्रालय सञ्चालन गरौँ न भन्ने चाहिँ उहाँ अलिकति व्यापक चर्चामा पनि आउनु भएको थियो त्यो कुरा गरिसकेपछि। त्यही भएर मन्त्रीज्यूले चाहिँ अब अनावश्यक तालिमहरू बन्द गरौँ भन्ने कुराहरू गर्नुभएको थियो। अब ठ्याक्कै भनौँ न, अघि अलिकति छनौट तपाईँले दिइसक्नु भएको छ, तालिम लिइसकेपछि 50% त हामीले रोजगारी पाइरहनु भएको छ भन्ने कुरा गर्नुभएको थियो, त्यो 100% नतिजा पाउने गरी जतिले तालिम लिनुभएको छ उहाँहरू चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
3: अहिलेको समयमा त मेन कुरा चाहिँ नेसनल रूपमा चाहिँ एक किसिमको चाहिँ एउटा सोलिड एउटा चाहिँ फ्रेमवर्क बनाउनु जरुरी छ होइन, एउटा मेकानिजम बनाउनु जरुरी छ जसले चाहिँ एकद्वार प्रणाली होस् क्या। एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने सङ्घबाट सङ्घको निर्देशन अनुसार चाहिँ पालिकाले गर्ने के अरे स्टेटले गर्ने हो, प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभलमा आउने हो नि त, त्यो तालमेल देखिँदैन क्या। मतलब फ्रेगमेन्टेड छ क्या, त्यो फ्रेगमेन्टेडलाई हामीले एकरूपतामा चाहिँ एकरूपता तरिकाले एकद्वार प्रणाली अन्तर्गत चाहिँ जानु पर्यो क्या। अब कस्तो भन्छ जस्तो उसले चाहिँ सङ्घले के गर्ने हो त, सङ्घले त नीति निर्माण गर्ने होला नि त होइन, उनीहरूले तालिमै सञ्चालन गर्ने त होइन होला नि त, सङ्घले नीति निर्माण गरोस् र तल्लो लेभलमा जानियोस् नि त, अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ, तर त्यो एकरूपता देखिँदैन क्या। उहाँहरूले त अब मोनिटरिङ गर्ने होला होइन, र यो चाहिँ भएन भनेर चाहिँ सुझाव दिने होला, फिडब्याक दिने होला, अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनको बाटो कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो। त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट गरोस्, बजारलाई चाहिने करिकुलमहरू डेभलपमेन्ट गरोस् होइन, बजारको माग अनुसार त्यो अनुसारको चाहिँ करिकुलमलाई सेट गरिदिने हो कि। जस्तो मानव काठमाडौँ महानगरपालिकालाई काठमाडौँमा चाहिँ कुन करिकुलम आवश्यक छ भने काठमाडौँ महानगरपालिका आफैले तालिम के अरे करिकुलम निर्माण गर्न सक्छ कि। तर त्यसको लागि त फ्रेम एकरूपता हुनु पर्यो नि त, त्यो चाहिँ एउटा नेसनल फ्रेमवर्क चाहिँ संघबाट आउनु पर्यो होइन, त्यसको बेसिसमा चाहिँ बल्ल करिकुलम चाहिँ लोकल लेभलले गर्नुपर्छ। अब माथि के अरे संघले चाहिँ करिकुलम निर्माण गर्दैछ होइन, त्यो चाहिँ अब काठमाडौँवाला पनि एउटै छ र भोलि जुम्लाको लागि पनि एउटै छ क्या। जुम्लाको लागि त्यो करिकुलम काम लाग्छ त, काठमाडौँले लाग्ला होइन, जुम्लाको लागि चाहिने कार्यक्रम करिकुलम चाहिँ जुम्लाले नै बनाउनु पर्यो नि त, त्यहाँको लागि ह्युमन रिसोर्सको लागि भयो, त्यहाँको लागि रिसोर्सेस युजको लागि भयो, त्यहाँ कस्तो खाले चाहिँ के अरे ह्युमन रिसोर्स निर्माण गर्ने भन्ने कुरा त करिकुलमले डिफाइन गर्छ नि त। त्यो करिकुलम त्यही निर्माण गर्नु पर्यो, फ्रेमवर्कै एउटै हुनु पर्यो त। अनि त्यो फ्रेमवर्क एउटै भएपछि मैले यहाँ निर्माण गर्ने कार्यक्रम के अरे करिकुलम र त्यहाँ निर्माण गर्ने करिकुलमको एउटा चाहिँ स्ट्यान्डर्ड एउटै हुन्छ, नेसनल स्ट्यान्डर्ड चाहिँ संघले बनाउनु पर्यो। अनि त्यो एकरूपता भए मात्रै बल्ल एकद्वार प्रणाली जान्छ। अनि हेर्दाखेरि अब नेसनल लेभल हेर्दाखेरि फन्ड पनि छैन क्या, तपाईँको नेसनल टिबेट फन्ड कहाँ छ होइन, विचार स्काटो छ क्या। त्यो भन्छ नि यो के अरे मौसमी खेती जस्तो क्या होइन, आज अलिकति बजेट राखेछ होइन, अब त्यो अलिकति भन्नु वार्डमा पनि अथवा पनि सर्टेन टाइममा गर्छ अनि त्यो सक्यो क्या। त्यो अब जहिले बजेट आउँछ तहिले चलाउँछ, अनि बज यो भनेको त आज गर्ने अनि भोलि नगर्ने होइन नि त, यो त कन्टिन्युस प्रोसेस हो नि त। ह्युमन रिसोर्स डेभलपमेन्ट कन्टिन्युस प्रोसेस हो, आज तपाईँले तालिम सिक्नुभयो भने भोलि त्यसलाई चाहिँ तपाईँले योभन्दा अब बजारको डिमान्ड अनुसार त त्यसलाई अपग्रेड गर्नु पर्ला, तपाईँलाई नै चाहियो क्या। अब भोलि त्यो तपाईँलाई त्यो मार्केट अनुसार त्यो कुरा नहोला, तपाईँलाई सिकेको तालिम सिक काम नलाग्ला, नयाँ तालिम लिनु पर्यो नि त, नयाँ तालिम तपाईँले लिनु पर्यो भनेपछि यो त कन्टिन्यू प्रोसेस हो। स्किलिङ रिस्किलिङ अपस्किलिङ भनेको त कन्टिन्यू प्रोसेस हो कि, एउटै व्यक्तिलाई पनि र विभिन्न कति त पाउँछै छैन, हेर्नु न अब एक्सेसै छैन क्या। त्यो किसिमको चाहिँ हामीले एउटा फ्रेमवर्क नबनाएसम्म एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ, यो स्काटर चाहिँ छ, फ्रेगमेन्टेड चाहिँ एकदमै हेभी छ, चाहे त्यो न सङ्घमा चाहे त्यो लोकल।
4: यो गुनासोकै पाटो सर, जस्तै 80% बजारमा रोजगारीको सृजना गर्ने भनेको निजी क्षेत्रले गरिरहेछ नेपालमा होइन, अब त्यो निजी क्षेत्र हरेक ठाउँ छ, हरेक पालिकामा छ, त्यहाँ निश्चित दक्ष व्यक्तिहरू छन्। अब त्यो उहाँहरूको भनाइ चाहिँ के छ गुनासो, उहाँहरूको पनि अलिकति पाटो जोडौँ। उहाँहरूलाई चाहिँ हामी दक्ष छौँ, हामीले तालिम सिकाउँछौँ, हाम्रो लागि के जनशक्ति आवश्यक छ कि छैन त्यो हामीलाई थाहा छ, हामीलाई चाहिँ तपाईँहरूले तालिमको व्यवस्था क्लास लिने व्यवस्था चाहिँ गरिदिनुहोस् भनेर पटक पटक भन्दाखेरि पालिकाहरूले नसुनेको अवस्था छ। पालिकाहरूले एक्लै गर्न सक्नुहुन्छ
3: होइन नि, त्यो त इन्डस्ट्री इन्क्रिजन नगरेसम्म त त्यो राम्रो राम्रो रिजल्ट दिँदैन। त्यसले प्लानिङ फेजदेखि नै इन्डस्ट्री इन्भल्भमेन्ट हुनु जरुरी छ क्या। अहिले नेसनल लेभलमा हेर्दा जुन करिकुलम निर्माण देख्नुहुन्छ नि, त्यो करिकुलम त सबभन्दा फर्स्टमा आउनु पर्यो नि त, अनि त्यसपछि बल्ल तालिम आउँछ क्या। करिकुलम निर्माण गर्दाखेरि इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै न्यून छ क्या, गएर हाजिर मात्रै गर्ने होइन, प्रविधिकै हाजिर गरेर ल मेरो नाम चाहिँ इन्डस्ट्रीमा राख्नुपर्छ भने छ, फेरि त्यहाँ गएर हाजिर गरिन्छ, अनि त्यसपछि उहाँहरू आउँदैन अथवा चाहिँ मेन व्यक्ति आउँदो हुँदैन, कुनै एउटा चाहिँ कस्तो भने उहाँको रिप्रेजेन्टेटिभ आउने क्या। त्यो हिसाबले गर्दाखेरि एउटा कुरा त इन्डस्ट्रीलाई दोष लाग्यो होइन, इन्डस्ट्री पनि डाइरेक्टली इन्भल्भ हुनु पर्यो, त्यसमा इन्ट्रेस्ट हुनु पर्यो क्या। र जसले करिकुलम बनाउने, करिकुलम बनाउँदा पनि त्यसको इन्गेजमेन्ट अनिवार्य बनाउनु पर्यो, अप्सनल रूपमा लिनु भएन, अनि बल्ल पो उहाँलाई चाहिने जनशक्ति निर्माणको लागि चाहिँ पल हुन्छ। अनि अर्को कुरा चाहिँ उहाँको कुरा पनि सुनिदिनु पर्यो क्या, इन्डस्ट्रीले भनेको कुरा पनि सुनिदिनु पर्यो। हामीले चाहिँ बोलाउँछ, साइन गर्छौँ, अनि त्यसपछि आफ्नो कुरा चाहिँ अब इन्डस्ट्री एउटा कोठामा बसेर चाहिँ करिकुलम निर्माण गरिदियो भने भोलि त्यसले दिने रिजल्ट त इम्प्याक्टफुल त हुँदैन होइन। त्यो भएर इन्डस्ट्री इन्क्रिज त्यहाँ मात्रै हो, सबै ठाउँमा हो। जस्तो पालिकामा अहिले गुनासो हजुरले कुराको गर्नुभएको नि, त्यो कुरा होइन, हामी अब म पनि अब एउटा टिबेटको विद्यार्थी, मास्टर टिबेट गऱ्यो केहीबाट, त्यो गरेर आउँदाखेरि हामीले करिकुलम निर्माणदेखिको विषयमा कुरा गर्दाखेरि चाहिँ हामीले प्रत्यक्ष रोजगारदाताको सँगमा मात्रै गर्नुपर्छ भनेर हामीले इनिसियल फेजबाटै त्यो कुरा गरेछौँ क्या। भनेपछि त्यो यदि त्यो इन्डस्ट्रीको ग्याप, इन्डस्ट्रीको रिप्रेजेन्टेटिभको ग्याप भयो भने त्यसले भोलि दीर्घकालीन रूपमा चाहिँ त्यसले चाहिँ लङ टर्ममा जान सक्दैन र इम्प्लोइमेन्टमा चाहिँ डेफिनेटली ग्याप क्रिएट चाहिँ गर्छ।
4: हजुर, अब आउँदै गरेको शिप मेलाको बारेमा पनि अलिकति कुराकानी गर्यो, अलिकति थोरै हामीले अगाडि जोड्यौँ पनि, कहिलेदेखि सञ्चालन हुँदैछ, कतिलाई तालिम दिने योजना छ, कतिलाई रोजगारी दिने योजना छ, के छ
3: अहिलेको? अब 2083 चाहिँ 2083 जनालाई तालिम दिने योजना छ र मङ्सिर 5-7 गते मङ्सिरमा चाहिँ हामीले तालिम सञ्चालन गर्ने कि योजना गर्ने कि भन्ने हिसाबले चाहिँ इनिसियलको अहिले प्लानिङ भएको छ होइन, फर्स्ट ड्राफ्ट बनेको छ। अब हेरौँ, हाम्रो मङ्सिरमा चाहिँ हामी जमर्कोमा छौँ र यसमा चाहिँ अब अहिले अघि भने जस्तै अलिकति इनोभेटिभ तरिकाले पहिलाका कमी कमजोरीहरूलाई हटाउँदै भोलि प्रत्यक्ष रोजगारीमा जोड्नको लागि चाहिँ कसरी सकिन्छ होइन भन्ने हिसाबले हामी एकदमै लागि परेका छौँ। करिकुलम पनि हामीले त्यही अनुसारले माइक्रो क्रेडेन्सियलको लाई अवधारणालाई राखेर नै तालिमको करिकुलम निर्माणको लागि पहल अगाडि बढेको छ। यसरी हेर्दाखेरि चाहिँ अब पक्कै पनि हाम्रो मङ्सिरमा चाहिँ पहिलाभन्दा बेस्ट चाहिँ हुनेछ निर्माण गर्नको लागि र पहिला देखिएका प्रश्नहरूको उत्तर पनि हुने हिसाबले हामी अगाडि बढाउने सोचमा छौँ।
4: अब पालिकाको कुरा गर्दाखेरि हामीले कार्यक्रम त गरिरहेका छौँ होइन, अनि अरू पालिकाहरूको पनि कुराकानी गरौँ। काठमाडौँभित्र पनि महानगरभित्र पनि जति 32 वडा छन् त्यहाँ पनि तालिम व्यवस्थित रूपमा भएका छैनन् क्या। अब कतिपय त अब त्यो अघिकै प्रसङ्ग जोडिन्छ, यसमा दोहोऱ्याइतिर तालिम लिन आउने, भत्ताको लागि मात्र तालिम लिन आउने, प्रतिनिधिले आफूले चिनेको मान्छेलाई तालिम दिने, त्यस्ता गतिविधिहरू भइरहेछन्। उहाँहरूसँग समन्वय भएको छ कि छैन? हाम्रो
3: छ, लास्ट टाइम यही हामीले शीत मेला गर्ने अब हाम्रो रोजगार आयुर्वेदी काठमाडौँको समृद्धि योजना छ, त्यो अन्तर्गत चाहिँ नै हो यी तालिमहरू सञ्चालित भएको। त्यसलाई चाहिँ हामीले अब आगामी वर्ष ल्याउन होला, अघिल्लो वर्षै अघिल्लो आर्थिक वर्षमै हामी वार्डसँग बस्यौँ, वार्डका प्रतिनिधिहरूसँग बसेर चाहिँ अब यो तपाईँहरूले यो तरिकाले स्काटर तरिकाले जाने होइन, कमसेकम महानगरसँग चाहिँ समन्वय गरेर महानगरसँगैकै एकरूपतामा चाहिँ अब हामीले करिकुलम निर्माण गरिदिनु पर्ने हो कि तालिम ट्रेनिङ प्लान बनाइदिनु पर्ने हो कि होइन, तर चाहिँ त्यसले भोलि तपाईँहरूलाई बेनिफिट दियोस्। भोलि तालिम दिन्छ, तालिमनामा तालिम भन्ने कुरा त छ नि त, तालिम दियो भोलि त्यसले के गर्छ के छ त मैले सोधेँ भने तपाईँले तालिम दिनुभएको छ, कतिजनालाई तालिम दिनुभएको छ थाहा छैन, इम्प्लिमेन्ट कतिजनाले पाउनुभयो थाहा छैन, हो त्यो डेटा बेस पनि हाम्रोबाट बसोस्। अब अहिले रोजगार आयुक्ति काठमाडौँको समृद्धि अन्तर्गत चाहिँ डेटाबेस पनि बनाउने जुन पोर्टल छ त्यसलाई चाहिँ अलिकति अझै व्यवस्थित गरेर लाने र त्यहाँलाई चाहिने कुन तालिम चाहिन्छ, जस्तो अब वार्ड नम्बर 1 कुनै तालिम चाहियो भने महानगरमा आएर सोध्छ, ओके मैले यो तालिम सञ्चालन गर्छु, यसको लागि करिकुलम चाहियो, ट्रेनिङ प्लान चाहियो भनेर महानगरसँग माग्छ र महानगरले सहजीकरण गर्छ। अनि हामी रोजगार आयुक्ति काठमाडौँ समृद्धिमा हामी 7 कोअर्डिनेटर छौँ, फोकल पर्सनसहित हामी 7 तालिम संयोजकहरूले त्यहाँ चाहिएको खण्डमा हामी जान्छौँ, त्यहाँ गएर करिकुलमको लागि उहाँहरूलाई पहल गरिदिनु पर्ने हो कि सहयोग गर्नुपर्ने हो कि इन्डस्ट्रीसँग चाहिँ त्यहाँ के अरे कोर्डिनेसन गरिदिनु पर्ने हो कि कस्तो ह्युमन कस्तो तालिम चलाउने भनेर भनिदिनु पर्ने हो कि त्यहीँ गएर या उहाँहरू यहाँ आउनुहुन्छ भनेर प्रत्यक्ष कोर्डिनेसनमा चाहिँ हामी अगाडि बढाउँ भनेर 2-3 हामीसँग वर्कसपहरू भयो र धेरै पोजिटिभ पनि हुनुभएको छ अनि कोही कति ठाउँ बोलाउनु पनि भएको छ होइन। अनि हामी उहाँहरूलाई अब अहिले सिप मेला गर्दा पनि उहाँहरूलाई पहिलो प्राथमिकता उहाँहरूलाई राखेरै अब यसरी जाउँ, हामीले गरेको तालिम र तपाईँले गरेको तालिम कमसेकम एउटै होस् न, मैले प्लम्बिङ चलाउँछु ठिक छ म मेरो क्षेत्रमा चलाउँछु, तपाईँको 1 चलाउनुहोस् 2 चलाउनुहोस्, तर त्यहाँ र 1 चलाएको 2 चलाएको एउटै हुनु पर्यो, त्यो एउटै भयो भयो 1 चलाएको तालिम फेरि 2 त्यही तालिम चलाउनु परेन नि त, त्यहीमा ह्युमनिटी के अरे त्यसमा फाइनेन्सियल पनि लस भएन भनेपछि डुप्लिकेसन भएन, डुप्लिकेसन नहोस् तपाईँले तलको चाल्यो भने हामी तल चाल्यौँ तालिम एउटै होस् एटलिस्ट अहिले महानगरभित्र भनेर चाहिँ हामीले अगाडि बढेको छ। पक्कै पनि पोजिटिभ नै कुरा अगाडि बढेको छ, उहाँले आफ्नो मन तरिकाले नचलाउनुहोस्, महानगर छ हामी, हाम्रो तरिकाले हामी सँगै बसेर एउटा फ्रेमवर्क बनाऊ, एउटा चाहिँ राम्रो एउटा योजना बनाऊ, त्यो अनुसार अगाडि बढाऊ भनेर भन्दाखेरि त्यो भयो भने चाहिँ डुप्लिकेसन र पैसाको भनौँ न त्यो खर्च हुने यतिको अनावश्यक पैसाहरू खर्च हुने चाहिँ कामहरू चाहिँ बन्द हुन्छ।
4: अर्को सर भनेको यो शिक्षालाई रोजगारीसँग जोड्ने काठमाडौँ महानगरपालिकाले ह्याप्पी फ्राइडे अन्तर्गत बुक फ्री फ्राइडे अन्तर्गत चाहिँ विभिन्न सिपमूलक कार्यक्रमहरू भनौँ अरू ज्ञान एक्स्ट्रा किताबभन्दा बाहिरका कुराहरू पनि सिकाउने गर्नुभएको छ, विद्यार्थीहरूको रुचि अनुसार सिपलाई अलिकति प्रवर्धन गर्ने हाम्रो उद्देश्य त्यसमा पनि छ। अघि जुन 5 लाखको तथ्याङ्क भन्नुभयो नि, खासमा चाहिँ यो 10 लाख आउँदो रहेछ कि श्रम बजारमा, यो नर्सरी क्लासमा चाहिँ सबै अल टुगेदर कुराकानी गर्दाखेरि चाहिँ 10 लाखको भर्ना हुँदो रहेछ, अनि त्यो ड्रप आउट हुँदा हुँदा हुँदा हुँदा 10 कक्षामा 12 कक्षामासम्म पुग्दाखेरि 5 लाखको दक्ष पढेका मान्छेहरू चाहिँ 5 लाखमा आउँदो रहेछ। अब बाँकी 5 लाख पनि त छ नि श्रम बजारमा होइन, अब काठमाडौँ महानगरपालिकाले त भनौँ अब सकेको जति गरिरहेको छ त्यो छँदैछ, त्यो विद्यार्थीहरूको एउटा गुनासोको पाटो चाहिँ के छ भन्दाखेरि वास्तविकको तथ्याङ्क चाहिँ 10 लाख रहेछ क्या पछाडि होइन, उहाँहरूले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि हामीले पढेको कुरा व्यवहारमा चाहिँ लागू गर्न सकेका छैनौँ हामीले. हामीलाई चाहिँ स्कुल लेभलदेखि नै त्यो एउटा इन्भाइरोमेन्ट वातावरण बनाइदिएको भए चाहिँ हामीले पढ्थ्यौँ पनि कमाउँथ्यौँ पनि. किनकि प्लस टू पास गरिसकेपछि विद्यार्थीलाई के हुँदो रहेछ भन्दाखेरि म पनि इन्डिपेन्डेन्ट हुँ, आफ्नो खुट्टामा उभिन सक्यौँ, घरबाट पैसा माग्न लाज लाग्छ भन्छन् कि विद्यार्थीहरू. त्यो लेभलमा चाहिँ विद्यार्थीहरूको एउटा सोचै आउँदो रहेछ. अब यस चरणमा शिक्षालाई चाहिँ रोजगारीसँग जोड्न हुन त गरिरहेका छौँ अझै व्यापक रूपमा गर्ने खालको हाम्रो योजना छ कि छैन?
3: पहिलो कुरा त के अरे स्किल र एजुकेसनलाई इन्टिग्रेट गर्ने हो पहिलो प्राथमिकता भनेको. शिक्षालाई सिपसँग जोड्ने र सिपलाई चाहिँ रोजगारीसँग जोड्ने, होइन रोजगारीलाई उत्पादनसँग जोड्ने भन्ने हिसाबले यो अनुसारले अगाडि बढेको हो. इन्टिग्रेट चाहिँ हुनुपर्छ क्या. शिक्षा फरक तरिकाले जाने र अर्को चाहिँ यो तालिम चाहिँ टिबेट सेक्टर चाहिँ फरक फरक धारो हो भन्ने होइन कि. त्यसलाई इन्टिग्रेट गरेर गएपछि नै हो. त्यो कुरा चाहिँ सरले भने जस्तै एउटा चाहिँ एक लेभल भनौँ एकदमै तल्लो ग्राउन्डबाट नै सुरु हुनुपर्छ, इनिसियल फेजबाटै सुरु हुनुपर्छ, प्राइमेरी लेभलबाट सुरु हुनुपर्छ. अब त्योभन्दा अलि अगाडि इन्ट्रेस्टिङ कुरा गर्ने हो भने चाहिँ एक कक्षामा भर्ना भएका विद्यार्थीहरू दस कक्षासम्म आइपुग्दाखेरि लगभग 33% चाहिँ ड्रप आउट हुँदो रहेछ. 33% दस कक्षामा पुग्दैनन् कि, होइन. अझ तपाईँ अझ इन्ट्रेस्टिङ कुरा त 12 पुग्ने हो भने एक कक्षामा भर्ना भएको विद्यार्थीहरू 12 कक्षासम्म आइपुग्दाखेरि लगभग 60% चाहिँ छोडिसकेका हुँदो रहेछ क्या. बिचमै 12 कक्षा नपुग्ने हेर्ने कत्रो जनसङ्ख्या छ. त्यो जुन चाहिँ यो अनौपचारिक क्षेत्रमा छ क्या, न तिनीहरूसित पढाइ छ, न तिनीहरूसित स्किल छ. त्यत्र जनशक्तिहरू अहिले कहाँ छन् त? श्रम बजारमा छन्, श्रम बजारले त त्यसलाई त चिनेको छैन. अनौपचारिक रोजगार क्या भनेको उनीहरूलाई केही पनि छैन. न तिनीहरूलाई चाहिँ प्रोपर तलब आउँछ, होइन स्यालेरी आउँछ, न उनीहरू कुनै सामाजिक सुरक्षा कोषमा आबद्ध छन्, कुनै एउटा रिकग्नेसन छैन क्या. अनौपचारिक क्षेत्रमा काम गरेको छ. यत्र माहौलले यो जुन यो जुन यो समूहलाई जोड्न सक्ने चाहिँ तालिम नै होइन. त्यो तालिमलाई चाहिँ हामीले व्यवस्थित रूपमा लान सकेनौँ भने पक्कै भने यसले चाहिँ भनौँ न समृद्धिको बाटो चाहिँ समात्दैन.
4: यो रोजगारी वैदेशिक रोजगारीमा जाने तथ्याङ्कहरू पनि बेला बेला पटक पटक सुनिन्छन् क्या. नयाँ सरकार आयो, खै के गर्यो त नयाँ सरकारले? 5 12 लाखलाई रोजगारी दिन्छु भनेको छ, 4 कति लाखलाई रोजगारी दियो, कति हजारलाई, कमसेकम यतिजनाले त रोजगारी दिनुपर्ने हो भन्ने चाहिँ गुनासो सुन्न लागिसकेको छ. यो मूल्याङ्कन गर्ने समय भइसकेको छैन, समय लाग्छ. दरलाई साँच्चै घटाउन भूमिका खेल्नको लागि चाहिँ सम्भव छ पालिका स्तरबाट
3: रोक्नको लागि त्यो सम्भव भन्दा त अब बजार मार्केटले अब किनभने अहिलेको हिमाल सोसाइटीले जहाँ उहाँहरूलाई आवश्यक पर्छ होइन मेरो विचार त उहाँहरूलाई जहाँ इच्छा छ त्यहाँ जाउँ क्या. तर जाँदाखेरि एउटा सम्मानित रोजगारी भएर जाउँ, मेरो चाहिँ त्यो धारणा छ कि. डिसेन्ट इम्प्लोइमेन्टमा जाउँ कि, जहाँसुकै जाउँ संसारको, जहाँसुकै जान उहाँहरूलाई एक्सेस छ. तर यहीँ नै भएर हामीले रिजिट भएर यही ठाउँमा गर्नुपर्छ भन्ने होइन. तर जहाँ जाउँ एज अ व्यक्ति उहाँ चाहिँ एकदमै सम्मानित रोजगारीमा चाहिँ जाउँ भन्ने हो. अब अहिले कुरा गर्दाखेरि नेपालमा चाहिँ सबैभन्दा हामीलाई चाहिँ कम्फर्टेबल लाग्ने त नेपाल हो नि त, होइन आफ्नो जन्मभूमि. अब नेपालमा चाहिँ उनीहरूलाई चाहिँ प्रोपर के अरे रोजगारी पायो, उहाँहरूले भनेको कामहरू पाए भने त पक्कै पनि बस्छ नि, होइन. वैदेशिक रोजगार जानु भन्नु त यहीँ बस्न कम्फर्टेबल हुन्छ नि. त्यो वातावरण चाहिँ सिर्जना गर्न टाइम त लाग्छ. तर त्यसलाई चाहिँ हामीले भएकोलाई पनि सम्हाल्ने गर्न सकिरहेको छैनौँ क्या. भनेको हामीले जतिसक्यो हामीले इन्डस्ट्री छ नि, अब इन्डस्ट्री नभएर गएको होइन क्या. साना पनि धेरै इन्डस्ट्री जुन कुरा सेलेबल हुन्छ, हामीले इन्डस्ट्री छैन त्यही भएर बाहिर गयो नि होइन. ठुला ठुला इन्डस्ट्रीहरू कम होला तर साना मजा होला. साना इन्डस्ट्री छ नि त जसमा चाहिँ तालिम गरेपछि रोजगारीको अवसर सिर्जना हुनसक्छ, होइन. त्यो वातावरण छ, त्यसैको लागि हामीले काम त गरेको छौँ. अब मेरो विचारले एक्सेस चाहिँ सबैलाई दिनुपर्छ र मान्छे स्वतन्त्र प्राणी हो, त्यो जहाँ पनि जान सक्यो तर जहाँ जाउँ दक्ष भएर जाउँ.
4: जस सम्भावना छ नभएको होइन, सम्भावना खोज्नु पनि पर्छ. मान्छेको फेरि एउटा बानी असन्तुष्ट धेरै हुन्छ, अब जति भए पनि पुग्दैन भन्ने हो. अब नजान भन्न नै सकिँदैन किनकि 52 सरकारले नै व्यवस्थित तरिकाले तपाईँहरू वैदेशिक रोजगारीमा जानु भन्न चाहिँ सुरु गरे हो. अबको 10-15 यही ट्रेन चल्छ होला पक्कै पनि. अब बिस्तारै यो तेस्रो पुस्ता त अब फर्किने बेला पनि हुन लाग्यो. 52 गएकाहरू त अब फर्किने ट्रेन हुँदैछ. अब महानगरपालिकाको एउटा प्रतिनिधिको हिसाबले भन्नुपर्दाखेरि आम नागरिकहरूलाई जो रोजगारीको खोजीमा हुनुहुन्छ, जो आफू दक्ष बन्न चाहनुहुन्छ, समग्रलाई के सन्देश दिनुहुन्छ?
3: पहिलो त स्किल भन्ने कुरा चाहिँ होइन त्यो सबैको लागि अनिवार्य हो, चाहे त्यो पहिले इम्प्लोइमेन्ट होस् या सेल्फ इम्प्लोइ आफै गरेको होस् या आफ्नै लागि पनि होइन आफ्नै सेल्फ डेभलपमेन्टको लागि पनि त्यो जरुरी छ, त्यो स्किल हुनु जरुरी छ होइन. र अर्को कुरा चाहिँ सिकेर केही घाटा हुँदैन क्या, होइन. सिक्नलाई चाहिँ पर्यो होइन यो ह्युमन हामी जस्तो हामी चाहिँ सधैँभरि लर्निङ सिक्ने नै हो क्या नयाँ नयाँ सिप सिकौँ अपर्च्युनिटी क्रिएट गरौँ त्यो हाम्रो ह्युमन डेभलपमेन्टको लागि चाहिँ हाम्रो ग्रोथको लागि चाहिँ एकदमै राम्रो हो तर सिप सिक्नुहोस् भन्छु एउटा कुरा होइन अर्को कुरा चाहिँ कमसेकम तपाईँले सिप सिक काम गर्दाखेरि एकदमै अव्यवस्थित नगर्नुहोस् काम गर्नुहोस् तर एकदमै सम्मानित रोजगारीको लागि गर्नुहोस् कि तपाईँलाई तपाईँको अवेर हुनुहोस् हु एमआई भन्ने कुरा हुनु पर्यो तपाईँले पर्व सिप सिक्नु पर्यो त्यो सिप अनुसारको तपाईँले पारिश्रमिक पाउनु पर्यो होइन अनि तपाईँले पाउने सरकारले दिने अरू सुविधाहरू पनि हजुरको हक हो त्यो पाउनु पर्यो अधिकार पनि पाउनु पर्यो त्यसको लागि चाहिँ लाग्नु पर्यो होइन अनावश्यक रूपमा चाहिँ अब बिना अरूको मतलब लहलैमा चाहिँ अरूले भनेको सुनेको हिसाबले मात्रै तपाईँहरू अगाडि नभन्नुहोस् कमसेकम एक्ज्याक्ट डेटाको हिसाबमा जानुहोला अथवा चाहिँ तपाईँलाई चाहिँ आफूलाई जे राम्रो लाग्छ त्यसमा चाहिँ पर्फेक्ट भएर लाग्नुहोस् कि त्यो सन्देश दिन चाहन्छु र अहिले अघि सरले भनेको अलिकति प्रसङ्ग चाहिँ जोड्न मन लाग्यो यहाँ धेरै कुराहरू छ क्या जस्तो सिप सिकेर बाहिर जाने कुरा अघि सरले गर्नुभएको थियो नि बाहिर जानेलाई के गर्ने होला त्योभन्दा ठुलो त बाहिरबाट आउनेलाई व्यवस्थित गर्नु
5: रिटर्निहरूलाई
3: रिटर्निङ माइग्रेट रिटर्निहरूलाई कम छ त्यो व्यवस्थित गर्नु ठुलो च्यालेन्ज हो क्या
5: तपाईँको उहाँहरूसँग त सिप पनि हुन्छ एउटा उहाँहरूसँग त पुँजी पनि हुन्छ होइन सदुपयोग गर्न सक्ने भने त गजब हुन्छ उहाँले रोजगारी पनि सिर्जना गर्न सक्नुहुन्छ
3: त्यो एउटा छ तर त्योभन्दा अगाडिको पाटो मैले हेर्छु कि जस्तो उहाँ कुनै एउटा सिप सिक्नुभयो पर्फेक्ट हुनुहुन्छ पैसा पनि छ पर्फेक्ट छ होइन अनि त्यो यहाँ ल्याएर त्यो सिप चाहिँ यहाँको रिकग्निसन छैन क्या जस्तो सिपमा विदेशमा कुनै एउटा सिप सिक्नुभयो मानव सिचर तालिम सिक्नुभयो अथवा कुनै नयाँ तालिम सिक्नुभयो जुनको लागि चाहिँ यहाँ कुनै स्पेसल छैन क्या त्यसको रिकग्निसन छैन क्या त्यो पछि के भयो उहाँको सिकेको त्यत्रो वर्ष लाएर 10-20 वर्ष लाएर सिकेको सिप त यहाँ त काम लागेन नि त
5: काम लागेन
3: होइन त्यो रिकग्निसन पनि हुनु जरुरी छ त्यसको लागि चाहिँ एउटा चाहिँ फ्रेमवर्क बन्न जरुरी छ जस्तो अहिले हाम्रो एनबिक्युएफ छ नेसनल क्वालिफिकेसन फ्रेमवर्क चाहिँ बन्दैछ होइन त्यसले चाहिँ कमसेकम एउटा चाहिँ ल्याडरको काम गर्छ होइन त्यसलाई चाहिँ कस्तो भने आरपिएल सिस्टम पनि आएको छ रिकग्निसन प्रायर लर्निङ भनेर आएको छ जसले चाहिँ पुराना जस्तो हुन्छ नि दही बनाउनेदेखि लिएर पुराना पुराना परम्परा तालिमहरू लिएका हुन्छ नि त्यसलाई रिकग्नाइज गरेर सर्टिफाई गर्ने काम गरे भने विदेशबाट आएको जुन सिपलाई पनि नेपालमा रिकग्निसन गर्नु जरुरी छ यत्रो भएन भने त्यो त्यतिकै मर्छ क्या त्यो अब अर्को कुरा भनेको यहाँ अब अहिले पक्कै पनि वैदेशिक मैले सुनेको छु वैदेशिक रोजगार जान चाहिँ के अरे सर्टिफिकेसन अनिवार्य गर्नुपर्छ कमसेकम जाँदाखेरि चाहिँ सिप सिकेर जाउँ होइन भोलि तपाईँले लगभग 40,000 जानुहुन्छ भने 60,000-80,000 रुपियाँ चाहिँ कमाउनुहोस् त्यो सिप सिकेर अनि लेबरमा गएको त के भ्यालु छ भन्नु न त्यसमा 1 महिना 2 महिना 3 महिना सिप सिकेर जानुहोस् न सर्टिफाई भएर जानुहोस् त्यसको रिकग्निसन उहाँ पनि होस् त्यो नेसनल फ्रेमवर्क यहाँ बन्नु जरुरी छ क्या त्यो यहाँ चाहिँ सरकारले त्यसरी हेर्नु पऱ्यो क्या जोडेर अनिवार्य जस्तो अब अनिवार्य रूपमा चाहिँ तालिम पश्चात चाहिँ सर्टिफिकेसन मात्रै होइन कि त्यसको स्किलको चाहिँ अपडेट जस्तो कुनै क्रेडिट कार्ड अथवा कुनै एउटा ब्याङ्क होइन क्रेडिट ब्याङ्क अथवा चाहिँ सिप ब्याङ्क भनौँ न के त्यस्तो मेकानिजम बनाउन् जसले गर्दाखेरि चाहिँ अलाइनमेन्ट होस् क्या यहाँबाट त्यत्तिकै के अरे विदाउट तालिम चाहिँ सिप नसिकिन लेबर नजाउँ त्यो सङ्ख्या घटाउनु पर्यो उताबाट आएका रिटर्निहरूलाई पनि यहाँ स्पेस दिनु पर्यो उहाँहरूलाई पुरोपुर स्पेस हुनु पर्यो उसको सिपको रिकग्निसन हुनु पर्यो होइन र यहाँका भएका रोजगारदाताहरूलाई पनि यहाँको ह्युमन रिसोर्स डेभलप गरेर चाहिँ त्योसँग अलाइन गरेर गयो भने चाहिँ निकट भविष्यमा यसको चाहिँ मैले राम्रो देख्छु
5: हुन्छ सर तपाईँको महत्वपूर्ण समय जानकारीका लागि धेरै धेरै धन्यवाद तपाईँलाई
3: हस् थ्याङ्क यू भेरी मच यो स्टुडियोसम्म आएर मेरा 2-4 शब्दहरू राख्न पाएँ आफ्नो कुराहरू राख्न पाएँ हजुरलाई धेरै धेरै धन्यवाद हस् थ्याङ्क यू
2: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसी देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था प्रभावकारिता र आगामी योजनाबारे कुराकानी गर्यौं देश परदेशको आजको समय सकिन लाग्यो कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो online.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु नमस्कार
6: हजुरको रेडियो 102.1 MHz रंग बहार रंग बहार
7: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ज पेंस से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग
2: पनि बिदा माग्छु नमस्कार
8: हजुरको

0: खाए रंगाओ, खुशी बनाओ, उपहार जीतने अवसर पाओ।
1: वर्चुअल फ्रेंड्स।
2: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाईवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवाशर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस दसजना, कफी बरिस्ता चारजना, क्यासियर दुईजना, हाउस किपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97682530
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-87-20-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै सदनको बैठक आज बस्दै, बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित। रामेछापले 61 वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति जेएनजी आन्दोलनका फरार कैदी। झापाको दमकमा बालिका होटलमा लगेर यौन शोषण गरेको आरोपमा 2 जना पक्राउ। भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई ग्यास चित्तैमा दिने, फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने र नेपाल ए टोलीको पहिलो जित होबार्ट हरिकन्स 39 रनले पराजित।
1: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउसकिपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रै

प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच बिहान बस्ने राष्ट्रसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। दुवै सदनका बैठकहरूले कानून निर्माणका महत्वपूर्ण प्रक्रियाहरूलाई अगाडि बढ़ाउने अपेक्षा गरिएको छ। बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी छलफलका लागि हिजो दिउँसो 1 बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँस गरेर आज दिउँसो 4 बजेसम्मका लागि स्थगन गरिएको प्रदेश सभाका सचिव रामकुमार पौडेलले सूचना मार्फत विशेष कारणवश हिजो बेलुका 8 बजेका लागि निर्धारित बैठक बस्न नसक्ने जानकारी गराउनु भएको थियो। प्रदेश सभा नियमावली 2074 नियम 6 उपनियम 930 बमोजिम सभामुखले बैठक आज दिउँसो 4 बजे बस्ने गरी तय गर्नुभएको। मुख्यमन्त्री थापालाई विश्वासको मत दिन विशेष गरी राप्रपाभित्रको किचलोले अप्ठ्यारो परिरहेको छ। उच्च अदालत पाटन हेटौँडा इजलासले थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापासहित सरकारमा रहेका 3 जना मन्त्री गिरो बहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई कार्यवाही गर्दै पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र समेत दर्ता भएको छ। यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसदहरूले मत दिने विषयमा राजनीतिक तथा नैतिक संकट छ। एमाले राप्रपा र नेकपाका गरी 63 सांसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन हम्मे परेको छ। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जयले जानकारी दिनुभएको छ। उहाँका अनुसार विगतको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक सञ्जयले बताउनु भएको छ। सरकारले किसानलाई धान, उखु, गहुँ लगायतका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ। गएको वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रूपियाँ निर्धारण भएको थियो। सरकार र चिकित्सा शिक्षा आयोगले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनसनमा बस्ने चेतावनी दिएका छन्। एमबीबीएस बीडीएस इन्टर्न स्टाइपेन्डेन्ट मुभमेन्ट नेपालका संयोजक दिल्ली हरिजनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिनुभएको। गत साउन 22 गते अनसनरत हरिजन र सरकारी वार्ता टोलीबीच भएको सहमति अनुसार चिकित्सा शिक्षा आयोगको बैठकबाट तत्काल निर्णय र कार्यान्वयन हुनुपर्नेमा 16 दिन बितिसक्दा पनि कुनै प्रगति नभएको विज्ञप्तिमा उल्लेख छ। इन्टर्न चिकित्सकहरूले मुख्य गरी जीवन निर्वाह भत्ता वृद्धिको माग गरेका छन्। कार्यदलको प्रतिवेदनले पनि अस्पतालमा अनिवार्य समय, रात्रिकालीन सेवा र अतिरिक्त कार्यबोझलाई मध्यनजर गर्दै इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको 8 तहको शुरू तल अब स्केलको 50% निर्वाह भत्ता उपलब्ध गराउन सिफारिश गरेको थियो। हालको महँगी र आवास, खाना तथा यातायात खर्चलाई ध्यानमा राखी यो व्यवस्था तुरन्त लागू हुनुपर्ने उनीहरूको माग छ। पहिरोले अवृत्त कोदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्रयाक निर्माण गरेको। डाकलाग्न सड़क भाँचिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ। भोटेकोशी गाउँपालिका 2 कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँचिएको थियो। सड़क डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गुड्न थालेका हुन्। सड़क खुलाउन टिप्पर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोको 12

0: बाट लिपिङ बस पार्कसम्म गाड़ी आवत जावत गर्ने अवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सकिए लगत्तै चीनसम्मको सीमा क्षेत्रमा यातायात पूर्ण रूपमा चल्ने उहाँको भनाइ छ। लिपिङमा पहिरोले सड़क मुनिको जमीन बगाएको र भोटेकोसी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ। नयाँ ट्र्याक मार्फत सड़क सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनु भएको छ। अन्तर्राष्ट्रिय राजमार्ग झण्डै डेढ महिना बन्द हुँदा आफूहरूले ठूलो नोक्सानी बेहोर्नु परेको उहाँको गुनासो छ। काठमाडौँको बिरकुटी मण्डपमा आजदेखि नाडा अटो सो 2026 शुरू हुँदैछ। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। नाडाले आफ्नो 50 वार्षिक उत्सवको अवसरमा यसपटक नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी हुने जानकारी समेत दिएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे ब्राण्ड, 17 साना तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झण्डै 70 कम्पनीका साथै 10 बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू सहभागी हुने नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। यस अघि गएको साउन अन्तिम हप्ता काठमाडौँको भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो चलेको थियो। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9896692998।
6: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। सर्वोच्च अदालतले मेडिकल व्यवसाय दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश मृतोज निरौलाको एकल इजलासले प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा कारण माग गर्दै विपक्षीका नाममा सो आदेश दिएको हो। प्रसाईकी श्रीमती उमा प्रसाईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले प्रसाईलाई किन जारी हुनु नपर्ने हो भन्दै आधार र कारण खुलाएर बाटोको म्याद बाहेक 24 घण्टा भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। यस्तो जवाफ महानायाधिवक्ताको कार्यालय मार्फत पेश गर्न भनिएको छ। यसका साथै अदालतले गत भदौ 4 गते पर्साईको घर खानतलासी गर्दा बरामद गरिएका भनिएका सामानहरू समेत आगामी पेशीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ। रामेछापमा 61 वर्षीय एकल महिलालाई जबरजस्ती करनी गरेको आरोपमा पक्राउ परेका 21 वर्षीय युवक जेएनजी आन्दोलनको क्रममा फरार कैदी भएको खुलेको छ। पक्राउ पर्ने व्यक्ति यसअघि सुनसरीको प्रहरी हिरासतबाट फरार भएका 21 वर्षीय प्रेम विश्वङ्खे रहेका छन्। चोरी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहँदै आएका 21 वर्षीय विश्वङ्खे जेएनजी आन्दोलनका क्रममा हिरासतबाट फरारपछि रामेछापमा बस्दै आएको खुलेको छ। हिरासतबाट भागेर रामेछाप पुगेपछि विश्वङ्खे लिखु वृहत खानेपानी आजना मजदूरका रूपमा काम गर्दै आएका थिए। विश्वङ्खेले यही भदौ 2 गते रामेछाप नगरपालिका 4 तिलबारीका 61 वर्षीय एकल महिलालाई उनकै घरमा गएर जबरजस्ती करनी गरी फरार भएका थिए। बलात्कारपछि फरार रहेका उनलाई खोजतलासको क्रममा लुकीछिपी बसेको अवस्थामा रामेछाप नगरपालिका 4 तिलबारीबाट पक्राउ गरेको हो। घटनाबारे थप कानूनी प्रक्रिया अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। झापाको दमकमा 13 वर्षीय बालिकालाई प्रलोभनमा पारी होटलमा पुर्याएर यौन शोषणमा लगाएको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका 9 देवी झोडाकी तथा हाल दमकमा बस्दै आएकी जुनु भनिने पार्वती ऋषिदेव र दमक 8 निवासी 55 वर्षीय गणेश प्रसाद अधिकारी छन्। प्रहरीका अनुसार अधिकारीले सञ्चालन गर्दै आएको मनोकामना होटल एण्ड लजमा बालिकालाई लगेर यौन धन्दामा संलग्न गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा ऋषि देवले बालिकालाई ललाई फकाई होटलसम्म पुर्याएको र होटल संचालक अधिकारीले त्यसपछि उनलाई यौन शोषणमा लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बालिका साउन 31 गते घरबाट निस्किएपछि परिवारको सम्पर्कमा आएकी थिइनन्। परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएपछि प्रहरीले उनको खोजी शुरू गरेको थियो। सोही क्रममा बालिकाको अवस्थाबारे जानकारी प्राप्त भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढ़ाएको हो। पक्राउ परेका 2 जनालाई भदौ 7 गते झापा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसरमा म्याप थप गरी अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। समाचारको क्रममा मौसम समाचार। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही अनि कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशी बागमती र गण्डकी तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। फ्रान्सको संसदले जुलाईमा नै 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको। मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमान्युएल माक्रोको बाल बालिकालाई स्क्रीन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबावको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सरकारले बालबालिका तथा किशोर किशोरीलाई स्क्रीनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ। यस महिनाको शुरूमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जाल सम्बन्धी प्रावधान खारेज गरेपछि माक्रोलाई यस मुद्दामा अघि बढ़न अलमल परेको थियो। सरकारका प्रवक्ता मोद बेजरोले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू हुने बताउनु भएको। यसका लागि स्थिर सुदृढ र वैधानिक कानून ढाँचा रहेको उहाँले मन्त्री परिषद बैठकमा बताउनु भएको छ। भारतको तमिलनाडु सरकारले विपन्न र कम आय भएका परिवारका लागि हरेक वर्ष 3 खाना पकाउने एलपीजी ग्यास सिलिण्डर निशुल्क उपलब्ध गराउने भएको छ। तमिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजयले राज्यका गरीब परिवारका लागि यस्तो घोषणा गर्नुभएको। विधानसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री विजयले अन्नपूर्णी सुपर 6 योजना अन्तर्गत यो सुविधा ल्याइएको जानकारी दिनुभएको छ। वार्षिक 2,50,000 रूपियाँसम्म आय भएका परिवारलाई कम आय वर्गको रूपमा परिभाषित गर्दै सरकारले यो कार्यक्रम तयार पारेको उहाँको भनाइ छ। यो योजना आउँदो जनवरीमा मनाइने तमिलहरूको मुख्य पर्व पोंगलदेखि औपचारिक रूपमा लागू हुनेछ। योजना कार्यान्वयनका लागि प्रत्यक्ष लाभ हस्तान्तरण अर्थात डीबीटी प्रणाली प्रयोग गरिनेछ, जस अनुसार उपभोक्ताले ग्यास खरिद गरेपछि त्यसको रकम सरकारले सोझै सम्बन्धित परिवार कि मुख्य महिलाको बैंक खातामा पठाइदिनेछ। सरकारको यो निर्णयबाट तमिलनाडुका झण्डै 1,30,00,000 परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान छ। र समाचारको अन्त्यमा खेल समाचार। नेपाली क्रिकेट टोलीले टप 20 श्रृंखलामा पहिलो जित निकालेको छ। अस्ट्रेलियामा चलिरहेको श्रृंखला अन्तर्गत हिजो भएको आफ्नो तेस्रो खेलमा नेपालले होवर्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको हुरिकेन्स 18 ओभर 3 बलमा 115 रनमा अल आउट भयो। हुरिकेन्सका नितेश सामुएलले 37, टिम वार्डले 23 र निभेथन राधाकृष्णनले 20 रन बनाए। नेपालका नारायण जोशीले 3 विकेट लिए। साद आलम र पवन सराफले समान 2-2 तथा विपिन खत्रीले 1 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। यो खेलमा कुशल भुर्तेलले 39, मैने यादवले 31 तथा कप्तान अनिल कुमार शाहले 28 रन बनाए। नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्ससँग दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 पराजित भएको थियो। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दै बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित। रामेछापमा 61-वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति जेएनजी आन्दोलनका फरार कैदी। झापाको दमकमा बालिका होटलमा लगेर यौन शोषणको आरोपमा 2 पक्राउ। भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई ग्यास चित्तैमा दिने। फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने। र नेपाल ए टोलीको पहिलो जित होवर्ट हुरिकेन्स 39 रनले पराजित। अवस्था बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनी समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: dabar mano nugula yra atsimint duosta patatainį, ką batėliau niula. Ir jau man talimatės turam radulkų pasalti kaulą, batit?
1: Kaka, timla etini thachaina? Aba hamrai man talima Dijoti Hardware and Suppliers khulia ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रो मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
6: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
8: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
10: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
4: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप
11: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
14: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
15: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
14: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षरोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
15: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
14: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
15: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
16: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
16: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
16: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
16: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
16: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
16: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
16: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: गोकुलबुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
17: हजुरको रेडियो 102.3।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भने कि छे, जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: कर्मचारी आवश्यकता, सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउसकिपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकको सिलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईसँग रहेर सहयात्रा गर्छौं। आज मंगलबारको बसाई छ। आजको बसाईमा चाहिँ हामीले तपाईलाई साथीसँग सम्झन दिने छैनौं। धेरै साथीहरूले चाहिँ साथी बनाउने कार्यक्रम लिएर आउनु पर्यो भन्ने चाहिँ सल्लाह सुझाव गुनासोहरू गर्नुभएको छ। आजको बसाईमा तपाईँले साथीलाई साथी बनाउन सक्नुहुन्छ। तपाईँले आफ्नो सामाजिक सञ्जाल फेसबुक आईडी नम्बर छोड्न सक्नुहुन्छ। साथी तपाईँले चाहिँ आफ्नो मोबाइल नम्बर छोडेर साथी बनाउन सक्नुहुन्छ। आजको विषयमा तपाईँले सहभागिता जनाउनुहोस्। साथीसँगैलाई चाहिँ सम्झन पाउनुहुन्न मैले भनिसके भने तपाईँले हामीलाई 0840400026 सहभागिता जनाउनुहोला। साथै तपाईँ यो समय उकाली ओह्राली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्सिङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला तीजका गीतहरू बज्छ। तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई शेयर गर्न सक्नुहुन्छ। आजको विषयमा तपाईँले साथी बनाउनुको साथसाथै फोन गर्नुहोस् र तपाईँका फेसबुक कमेन्टहरूलाई हामीले स्थान दिन्छौं। मंगलबार विशेष गरी तपाईँको फेसबुक कमेन्ट वाचन गर्ने दिन रहेको छ। तपाईँले हामीलाई चाहिँ कमेन्ट तपाईँको लेख रचना सहितका कमेन्टलाई चाहिँ पठाउन सक्नुहुन्छ। कथा कविता गजल तपाईँले मुक्तकहरू लेख्नु भएको छ भने पठाउनुहोला, हामी भरपूर वाचन गर्ने प्रयत्न गर्छौं। भने साथी तपाईँले देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ भन्ने लागिरहेको छ। कार्यक्रम लोकसोले तपाईँलाई के कस्तो लाग्दैछ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो रमाइलो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौं तपाईँ भने फोन डायल गर्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख में हमें एकदम मीठ गीत सुनीता दुलाल प्रकाश सपूत को आवाज में रहकर एकदम मीठो गीत रहेको थियो तपाईले सुनिसक्नु भएको छ। अब त झुम्का लाउने रे स्थिति भन्दै हुनुहुन्थ्यो गीतको बोल। तपाईले 48 40 00 26 मा सहभागिता जनाउन सक्नुहुन्छ। आजको विषयमा तपाईले साथी बनाउनको लागि आफ्नो आइडियाहरू छोड्न सक्नुहुन्छ, अर्थात फोन नम्बर तपाईले कसरी चाहिँ साथी बनाउन तपाईँलाई सहज हुन्छ, तपाईँलाई साथी बनाउनको लागि सहज हुने खालको प्रतिक्रिया ऊबाट तपाईँ अगाडि बढ्न सक्नुहुन्छ भन्न चाहन्छु। यदि नम्बर छोड्ने साथीले नम्बर छोड्न सक्नुहुन्छ, फेसबुक अथवा अन्य सामाजिक सञ्जालमा जोडिनको लागि तपाईँले अनुरोध गर्नुहुन्छ भने तपाईँको सामाजिक सञ्जालमा कुन कुन फेसबुक होला, व्हाट्सएप होइन, त्यसै गरी अन्य पनि होला, टिकटकहरू, तपाईँको के आइडियाहरू छन् त्यो आइडी तपाईँले आफ्नो साथीलाई छोड्न सक्नुहुन्छ। आजको विषयमा यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो
0: नमस्कार हजुर।
1: हजुर हजुर नमस्कार है। नमस्कार,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म काशीपुर भाइ बासुदेव केसिमेलन बोल्दैछु हजुर।
0: फेरि एकचोटि नाम भन्नुहोस् न।
1: म काशी पोखराबाट बासुदेव केसिमेलन भन्ने मान्छे बोल्दैछु।
0: बासुदेव भन्नुभयो?
1: बासुदेव केसिमेलन।
0: केसिमेलन
1: हजुर।
0: अनि यति राम्रो रहेछ नाम, मलाई चाहिँ किन उच्चारण गर्न भन्दैन, कस्तो नबुझिरहेको मैले। सायद मलाई नाम एकदमै लामो पनि होला। यो तपाईँको ठ्याक्कै भन्नुपर्दा टाइटल नाम चाहिँ कुन चाहिँ हो
1: हजुर?
0: तपाईँको टाइटल नाम चाहिँ कुन चाहिँ हो, अथवा तपाईँको पुरै नाम चाहिँ आफ्नै नाम हो के हो वासुदेवजी?
1: मेरो वासुदेव भन्ने बाबामाले राखेको नाम भयो होइन, अनि केसी भनेको बीचमा थर भयो, मिलन भनेको मैले राखेको टाइटल नाम हो।
0: ल ठिक छ, वासुदेव केसी मात्रै भन्नुभएको भए मैले सायद बुझ्दै पनि होला। वासुदेव केसी मिलन भनेपछि म कन्फ्युज भएँ कि वासुदेवजी।
1: हजुर हजुर।
0: अनि के छ तपाईँको खबर सुनाउनुहोस्। यता पोखरादेखि भन्नुभयो?
1: हजुर पोखरादेखि हो।
0: ल पोखरातिर रहेर हजुरको रेडियो कसरी सुन्दै हुनुहुन्छ, कुन माध्यमबाट सुन्नु भएको छ?
1: मैले सुन्नु त पाएको छैन, तपाईँलाई साथीहरूको यस्तो नम्बर गरेर आएको है।
0: साथीहरूको मार्फत यहाँ कार्यक्रममा सहभागिता हुनुभयो?
1: हजुर।
0: ल अनि पोखरातिर खास के गर्नुहुन्छ वासुदेवजी?
1: मैले पोखरातिर व्यवसाय गर्छु नम्बर छ है।
0: ल व्यवसाय गर्नुहुन्छ, अब ठिक छ, हामी पनि यसो पोखरातिर आयो भने चाहिँ हाम्रो वासुदेवजीसँग समन्वय गर्दै पोखरा घुम्न सकिने भयो।
1: सबै पनि हजुरलाई एकदम स्वागत छ है, हाम्रो पोखरामा आउनुहोला।
0: सकेसम्म हामी आउने प्रयत्न गर्छौ, किनकि हामीभन्दा धेरै वर्ष अगाडि एकपटक चाहिँ हामी आएका थियौं होइन, तर अब त्यति धेरै अब राम्रोसँग पोखराको ठाउँहरू चाहिँ घुम्न सकेन, साथै पोखराको गतिविधि त्यस्तो धेरै थाहा पाउन सकेन। अब पोखराको हावापानी वातावरण लगायत सबै गतिविधि थाहा पाउने गरी हामी घुम्न आउनेछौ। ल हुन्छ ठिक छ, सकेसम्म आउने प्रयत्न गर्छौ, पोखरा घुम्न धेरै मन छ। पोखरा यस्तो राम्रो ठाउँ छ, त्यहाँ गयो भने अन्यत्र जानै मन लाग्दैन। ल अब हामीलाई मात्र रमाइलो लाग्यो हो कि, अब वासुदेवजी चाहिँ त्यहीँको हुनुहुन्छ, कतिको रमाइलो लाग्दैछ, आफ्नो जन्मेको ठाउँ झन् रमाइलो लाग्ने त कुरै भएन।
1: हजुर मेरो जन्मेकै ठाउँ त होइन, अनि अब कामको सिलसिलामा भन्नुहुन्छ नि, मैले व्यवसाय सुरु गरेँ होइन, म व्यवसायको सिलसिलामा पोखरा गरेको। मेरो घर त चाहिँ टाढै छ, उता सुदूरपश्चिमको हो, डडेलधुरा है।
0: ल सुदूरपश्चिम डडेलधुराको मान्छे पोखरा पुग्नुभयो व्यवसाय गर्न।
1: हजुर हजुर।
0: ल ठिक छ, अब कार्यक्रममा आउनु भएको छ। आज चाहिँ हामीले साथीहरूलाई सम्झना दिने छैनौ र साथी बनाउनको लागि यहाँले नम्बर अथवा आफ्नो फेसबुक आइडी के छोड्न सक्नुहुन्छ, किनकि यो कार्यक्रममा चाहिँ अब साथीहरूले साथी बनाउने कार्यक्रम पनि ल्याउनु पर्यो भनेर धेरै गुनासो गर्नुभएको छ, त्यही भएर चाहिँ अब यहाँले मन लाग्छ भने छोड्नुहोस्, अब छैन भने ठिकै छ।
1: मेरो नम्बर मेरो आइडी छैन है, आइडी त छ होला तर उम्र छोड्न चाहे।
0: ल ठिक छ हुन्छ, अब तपाईँको जे इच्छा छ त्यही चाहिँ छोड्न सक्नुहुन्छ।
1: हजुर मेरो नम्बर 9848 अनि 7027333, मेरो नम्बर 9800 48 70 27 33 मा अब एउटा असल साथी मित्र भन्ने साथीहरूले चाहिँ कन्ट्याक्ट गर्नु होला अनि अब मिस कल चाहिँ गरिदिनु होला भनेर भन्छु है।
0: ल हुन्छ वासुदेवजी, यहाँले आफ्नो फोन नम्बर छोड्नु भएको छ साथी बनाउनको लागि, पक्कै असल साथीको लागि सम्पर्क समर्ण सहकार्य हुन्छ भन्दै अहिलेको लागि हामी छुटौं है। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो वासुदेव केसी मिलनजी हुनुहुन्थ्यो पोखरादेखि, उहाँले साथी बनाउनको लागि नम्बर छोड्नु भएको छ। पक्कै तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने थाहा पाइसक्नु पनि भएको छ होला। उहाँले जुन नम्बर भन्नुभयो त्यही नम्बर नै थियो है हाम्रो वासुदेव केसीजीको चाहिँ। तपाईँले पनि फोन गर्नुहोस् 048 40 40 00 26 को नम्बरमा। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु। हेलो हेलो
2: हजुर दिदी नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, एकदमै आलस्यमय भएर आउनुभयो जस्तो छ
2: हजुर।
0: त्यहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता सुर्खेतको ब्राता लेख भाइ रचना भण्डारी।
0: हजुरको रेडियो कसरी सुन्दै हुनुहुन्छ त नि?
2: मैले रेडियो चाहिँ खासै सुनेको छैन दिदी है, म यस्तै साथीको माध्यमबाटै आएको भनौँ न, फेसबुक लाइभबाट त चल्छ होला नि होला, तर मैले यही त हो डाटा चलाउने ठाउँ अलिकति पहाडमा है, अब वाइफाई हुँदैन बत्ती नभएको ठाउँमा कस्तो कस्तो अब त्यही डाटाले चलाउने हो, अनि पछि फेसबुक लाइभबाट त सुनिन्थ्यो होला, म त आज चाहिँ साथीको माध्यमबाटै आएको है।
0: ल को साथीले चाहिँ जानकारी गराउनु भयो त हाम्रो रचनाजीलाई कार्यक्रम आउँदैछ भनेर?
2: मेरो यता ओखलढुङ्गाको बहिनी धनु गजमेरले कार्यक्रम आउँदैछ भनेर नम्बर दिएको है।
0: ठिक छ, धनुजीले दिनुभएछ यहाँको लागि साथ सहयोग र नम्बर अनि कार्यक्रम आउँदैछ भनेर जानकारी दिनुभएछ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै अब हाम्रो रचनाजी अब सुर्खेततिर खास के गर्नुहुन्छ त?
2: हजुर दिदी
0: त्यतातिर रहेर के गर्नुहुन्छ भने?
2: ए कामकाज गर्नुभएको?
0: हजुर हजुर,
2: कामकाज त यस्तै हो दिदी, घरैसी काम गर्ने है, घाँसपात गर्ने, अब खा भान्सा कुन्छ यस्तै त हो नि, बारीमा बाँदर कुर्ने चरा कुर्ने, मकै दिनदिनै खानी भइरहेछन् है, चरा बाँदर लाग्छ कुर्नु पर्यो।
0: ल ठिक छ, अब त्यसो भए यहाँले कार्यक्रमलाई अब सुन्न पाउनु भएको छैन, आज चाहिँ साथी बनाउनुको लागि हामीले साथीहरूलाई सहजता बनाएका छौं, त्यही भएर यहाँले पनि अब असल साथी बनाउन चाहनुहुन्छ भने आफ्नो नम्बर अथवा फेसबुक आइडी के छ छोड्न सक्नुहुन्छ। रचनाजी
2: हजुर
0: हामीलाई सुन्दै हुनुहुन्छ?
2: सुनेको छु दिदी मैले, फेसबुक आइडी रचना भण्डारी नै छ है, मैले जे नाम भने त्यही नै छ मेरो फेसबुक आइडी, नम्बर छोड्नु पर्दामा 97679013025 हो, एकदम असल साथी, स्वच्छ मन भएको साथीहरूले कुरा गर्न चाहनुहुन्छ, आफ्नै बहिनी आफ्नै दिदी आफ्नै भनौँ न छोरी जस्तो गरेर कुरा गर्न चाहनुहुन्छ भने मेरो नम्बर यही नै हो 97679013025 गर्नुहोला, आफ्नै चेलीबेटी जस्तो सम्झेर कुरा गर्नुहोला, अन्यथा यस्तो दायाँ बायाँ गर्ने साथीहरूले चाहिँ नम्बर नटिपिदिनुहोला, गलत मन भएकोले, एकदम स्वच्छ मन भएकोले चाहिँ साथी बनाउन सक्नुहुन्छ है। यही मेरो नम्बर है आइडी, मेरो जुन मेरो नाम छ रचना भण्डारी त्यही नै छ आइडी पनि।
0: ल हुन्छ रचनाजी, अब यहाँले साथीको लागि आफ्नो फेसबुक आइडी साथै फोन नम्बर पनि छोड्नु भएको छ, पक्कै असल साथी भन्न चाहने साथीले तपाईँलाई सम्पर्क गर्नुहुन्छ, साथै फेसबुकमा अब रिक्वेस्टहरू पनि पठाउनुहुन्छ, यहाँले पनि अब साथीहरूसँग नयाँ साथी बन्नुहोस् असल साथी, पर्या बेलामा साथ सहयोग मिल्नेछ भन्दै अहिलेको लागि हामी छोड्छौं है।
2: हुन्छ दिदी बाई।
0: हुस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रचना भण्डारी चाहिँ सुर्खेत भाषा हुनुहुन्थ्यो, उहाँलाई चाहिँ अब हजुरको रेडियोमा कार्यक्रम आउँदैछ भनेर हाम्रो धनुजीले जानकारी दिनुभएको भन्दै हुनुहुन्थ्यो। धनुजीलाई विशेष धन्यवाद व्यक्त गर्छु, हामीले टाढा टाढाको साथीहरूसँग सम्पर्क गरिराखेका छौं र अन्य साथीहरूले कुन कुन माध्यमबाट कार्यक्रम सुन्न सकिन्छ भनेर पनि जानकारी गराउनु होला, किनकि अब जस्तो हाम्रो रचनाजी चाहिँ अब अलिक विकट ठाउँमा भएको कारण अब नेटवर्कहरू छैन, त्यही हुँदाखेरि चाहिँ अनलाइन का माध्यमहरुबाट रेडियो सुन्दा असमर्थ छु भनेर भन्नु भएको छ हाम्रो रचनाजीले. अब फ्रिक्वेन्सीले टिप्ने ठाउँसम्म त सक्नुहुन्छ, अब इन्टरनेट अनलाइन साथै पहुँच हुने साथीहरूले पनि सुन्नुहुन्छ. अलिकति टाढा रहनुभएका, इन्टरनेटका पहुँचबाट टाढा रहनुहुने साथीहरूलाई हाम्रो धनुजीले जानकारी दिए जस्तै अन्य साथीहरूले पनि हामीलाई भन्न सक्नुहुन्छ, सम्पर्क गर्न सक्नुहुन्छ. उहाँले भन्न चाहे पालो तपाईँको रहेको छ 0840404026 नम्बर तपाईँको लागि खुल्ला छ. यति बेला अर्को साथी आउनु भएको छ कि जस्तो लाग्दै ठिकै छ. आज तपाईँले साथी बनाउने साथी तपाईँका कमेन्टहरू वाचन गर्ने दिन छ आज. म यति बेला लाग्छु फेरि पनि कमेन्टतर्फ नै. मनको साथी जीवन कार्कीजीले नमस्कार भन्दै हुनुहुन्छ. त्यसै गरी राजकुमार महतेजीले पनि नमस्ते है दिदी, घर चाहिँ दोरमबादुई हाल काठमाडौँदेखि, मेरो फेसबुक आईडी चाहिँ राजकुमार महत भन्दै हुनुहुन्छ. उहाँले पनि आफ्नो फेसबुक मार्फत चाहिँ साथी बनाउनुको लागि आईडी छोड्नु भएको छ. अब फेसबुक कमेन्टहरू वाचन गरिरहने साथीहरूको त जी फेसबुक आईडी छ त्यो सुनेर पनि साथी बनाउन सकिन्छ. अब साथी जस्तो कि फेसबुक हाम्रो हजुरको रेडियोको फेसबुक पेजमा नजोडिने साथी, कमेन्ट नपठाउने साथीहरूले चाहिँ आफ्नो आईडी नम्बर छोड्न सक्नुहुन्छ, असल साथी बन्न तपाईँ सक्नुहुन्छ. यति बेला टुबहादुर पुलामीजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. त्यसै गरी आयुषा पुरीजीले पनि नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु, सन्चै हुनुहुन्छ होला दिदी, खाना खानुभयो त, कार्यक्रम मजाले सुनेको छु भन्दै हुनुहुन्छ. उहाँ लेख्नुहुन्छ पुरानो गाउँ सिमले घरबाट भन्नुभएको छ, भोलि हाल चाहिँ काठमाडौँ हस्पिटलबाट भन्दै हुनुहुन्छ. आयुषाजी बिरामी हुनुहुन्छ, हिजो अस्तिदेखि नै यहाँलाई मैले शीघ्र स्वास्थ्य लाभको कामना भनेको छु है, ख्याल गर्नुहोला स्वास्थ्यको भने. त्यसै गरी अर्को साथीको कमेन्ट प्राप्त भएको छ, मणिता थापा मगर्जी, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु, रामेसा दुई देउरालीबाट मणिता थापा मगर हो, अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ. मणिताजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. त्यसै गरी पीमा किङजीले पनि हेलो नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है, मुस्ताङबाट अब बस्ने गीत मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ. त्यसै गरी पलफल अफिक्षा सिन्जीले पनि नमस्ते नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे मैले. त्यसै गरी अर्को साथी हुनुहुन्छ सैलुङ शर्मिला सिलवालजी, उहाँ पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु दौलखा सैलुङ हाल चाहिँ ललितपुरबाट भन्दै हुनुहुन्छ. अब बज्ने गीत चाहिँ मम्मी बाबा त्यसै गरी बुनुको लागि भन्दै हुनुहुन्छ. त्यसै गरी उहाँ लेख्नुहुन्छ चन्द्रनिगा, उहाँले चन्द्र निगा लेख्नु भएको चन्द्र गिरी बाच भनेर चाहिँ भन्नुभयो, तर उहाँको कमेन्टहरूले अस्पष्ट छ, मैले वाचन गर्न सकिनँ. त्यसै गरी भाइ र पोखरामा उहाँले सम्भवतः चन्द्रगिरी नजिकै हुने भाइको लागि भन्नुभएको जस्तो लागेको छ. साथै पोखरातिर रहेका साथीहरूको लागि पनि सम्झन्छु है दिदी भन्दै हुनुहुन्छ. अब बस्ने गीत सबै सबैलाई अनि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे. यति बेलाको बसाइमा हामी कार्यक्रममा मिठो गीततर्फ भन्दै थिए, सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो नमस्ते नमस्कार, स्वागत गरे धनुजीलाई.
3: थ्याङ्क यू सो मच भन्न चाहन्छु है.
0: ल के गर्दै हुनुहुन्छ यति बेला?
3: यतिखेरको समयमा कार्यक्रम सुनेर बसिरहेको छु भन्नुपर्छ. अन्त सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु अहिलेसम्म भन्नुपर्छ. अनि धनुजी पनि सन्चै आरामै हुनुहुन्छ होला?
3: हजुर एकदम आरामै छु भन्नुपर्छ.
0: ल पक्कै आराम हुनुपर्छ, आरामको साथमा हामीलाई सुन्नु पनि पर्छ, कार्यक्रममा आउनु भएको छ र अन्य साथीहरूलाई पनि कार्यक्रम चाहिँ आउँदैछ है भनेर जानकारी दिनुहुन्छ, खुसी लाग्छ है धनुजी.
3: दिइराखेको छु योभन्दा अगाडि आउने दाई दिदीहरूलाई दिइराखेको छु, अनि आउनुभयो फोन लाग्यो त होइन,
0: पक्कै लाग्यो पनि उहाँहरूसँग बोल्न पायो, पोखराको साथी सुरक्षितको साथीसँग बोल्न पाउँदा हामी पनि खुसी छौँ है धनुजी.
3: एकदम एकदम म पनि खुसी लाग्यो, अब मैले अब कार्यक्रम आउँछ है यसमा फोन गर्नु होला यो कार्यक्रममा भनेपछि उहाँहरूले फोन गरेपछि चाहिँ लाग्यो त दाई दिदीको फोनहरू, अनि एकदमै खुसी लाग्यो, मैले पनि सुरुदेखि सुन्नु सुन्दाखेरि एकदमै रमाइलो लागिरहेछ. सबैजनाले फोन गर्नुभएको छ, फोन लागिरहेछ, रमाइलो लागिरहेछ.
0: ल ठिक छ, रमाइलो लाग्नै पर्छ, रमाइलो मान्नुपर्छ, किनकि यहाँले पनि त अब टाढा रहनुभएका साथीहरूको लागि चाहिँ अब जानकारीहरू दिनुभएको छ. यस्तो जानकारीहरू अन्य जानकारीहरू पनि दिँदै गर्नुहोस् है.
3: हुन्छ, एकदमै दिनु छ.
0: ल अब आजको कार्यक्रम त धनुजीले सुन्दै हुनुहुन्छ.
3: एकदम आज कार्यक्रमको रोल एकदमै नयाँ आएको जस्तो छ. साथीजनाले आउने प्रोग्राम कार्यक्रम आजदेखि फेरि शीतलहरू होइन फरक भएछ, खुसी लाग्यो.
0: ल अब धनुजीले चाहिँ आफ्नो फोन नम्बर छोड्नुहुन्छ अथवा फेसबुक आइडी के छोड्नुहुन्छ असल साथी बन्नको लागि?
3: मलाई चाहिँ एकदमै साथी असल साथी बन्नुहुन्छ भने साथी बनेरैमा छाड्ने, साथीलाई नाना छोरीको कुरा गरेर चाहिँ साथीलाई दुःख चित्ता नदुखाउने होइन, एउटा असल साथी होइन, साथी साथको कुरा गर्ने, एकदमै मिल्ने अनि एकदम भन्दा एकदम इच्छा विचार अनि भावना एकदमै राम्रो भएको साथीहरूले चाहिँ मेरो कन्ट्याक्ट नम्बरमा कल गर्न सक्नुहुनेछ भन्न चाहन्छु. मेरो कन्ट्याक्ट नम्बर चाहिँ 97-61-76-80 97-61-76-80. साथीहरू यस्तो आउनुहोस् कि एउटा जस्तो आए तापनि एउटा भावना एकदमै राम्रो भएको होइन, असल आउनु होला र मिस्काल हानेर पनि नसताउनु होला, किनकि अब मिस्काल हान्दा चाहिँ अब को को हुन्छ. त्यही भएर एसएमएस गर्नुहोस् अथवा कल गर्नुहोस्, बोल्नुहोस् अनि साथी बन्नुहोस् होला भन्न चाहन्छु. नमस्ते.
0: नमस्ते नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनुजी. उहाँले असल साथीको लागि आफ्नो फोन नम्बर छोडेर कार्यक्रमबाट छुटिसक्नु भएको छ. पुगे पनि यदि तपाईँले असल साथी नै बन्न चाहनुहुन्छ, म साथी बन्छु, विभिन्न ठाउँमा रहने साथीहरूलाई पुगे असल साथी बनायो भने त केही न केही फाइदा हुन्छ भन्ने तपाईँको त्यो मनमा चाहिँ राम्रो सकारात्मक ऊर्जा छ भने पुगे तपाईँले साथी बनाउन सक्नुहुन्छ. अहिलेसम्म 3 साथीले आफ्नो फेसबुक आइडी साथी आफ्नो फोन नम्बर छोडेर कार्यक्रमबाट छुटिसक्नु भएको छ. तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्. तर यति बेला चाहिँ हामी कार्यक्रममा अर्को एकदमै मिठो गीततर्फ लाग्छौं. गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं. विश्रामपछि फेरि आउँछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ज पेंट।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।
7: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एन्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97682530 57।
6: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सँगसँगै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर रा।

0: केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनुहोला है।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
2: 9840-3378-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: कार्यक्रम लोक सेलीमा राखिएको हुँदैन छु गीत गीतपछि भने हामी स्टुडियो व्यावसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई वाचन गरिरहेका छौं। साथसाथै तपाईँले साथी बनाउनको लागि आफ्नो फोन नम्बर अथवा फेसबुक आईडी तपाईँले छोड्न सक्नुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा आइसक्नु भएको छ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, ओखा ढुङ्गाबाट राजकुमार तामाङ भन्नु पर्ने।
0: के छ हाम्रो राजकुमारजीको खबर? एकदम ठिक छ ल, यताको पनि एकदम ठिक छ है राजकुमारजी। अनि खानपिन भयो, बाँकी छ के गर्दै हुनुहुन्छ खासमा ओखलढुङ्गातिर?
1: अहिले बसिरहेको भन्नुभयो, खानपिन कति हुन्छ दिदी हजुरको भयो त?
0: मेरो भइसकेको छ, मजाले कार्यक्रम सुन्दै हुनुहुन्छ आज त्यसो भए।
1: हजुर हजुर,
0: ल ठिक छ, कार्यक्रममा के गर्नुपर्छ थाहा छ?
1: हजुर एकदम भन्नुभयो।
0: ल के चाहिँ छोड्न सक्नुहुन्छ त साथी बनाउनको लागि?
1: मलाई साथी यस्तो खालको साथीहरू मलाई कल गर्न सक्नुहुन्छ, मिसकल हानेर नसक्दैने, सानोलाई माया गर्ने, ठुलोले आदर गर्ने, त्यस्तो खालको मन पर्छ साथी मनपर्छ। मिसकल चाहिँ साथीहरू नहान्नु होला। मेरो नाइन सेभेन सिक्स फोर एट फोर टू एटमा चाहिँ तपाईँले साथी बन्न सक्नुहुनेछ। फेसबुक आइडी मेरो राज लामा भनेर चाहिँ साथीहरूले भेट्न सक्नुहुनेछ। जो जसले साथीहरूले राम्रोसँग कल गरिदिनु मिस कल हालेर चाहिँ नसक्नु होला भन्न चाहन्छु दिदी।
0: ल हुन्छ, यहाँले आफूलाई असल साथीको लागि आफ्नो फोन नम्बर फेसबुक आइडी छोड्नु भएको छ। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि छोड्छौ है। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो राजकुमार तामाङजी, ओखलढुङ्गाबाट हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो असल साथी बनाउनको लागि फेसबुक आइडी छोड्नु भएको छ। राज तामाङ भनेर सर्च गर्नुभयो भने भेटाउनुहुन्छ भन्दै हुनुहुन्छ। तपाईँले पनि सुन्दै हुनुहुन्छ होला पक्कै यो समय कार्यक्रम। कार्यक्रम सुन्ने साथीले फोन नम्बर पनि छोड्नु भएको थियो। मिसकल नहानिकन असल साथीको लागि एक कल गरेर असल साथी भन्न सक्नुहुन्छ। पालो तपाईँको 0840404026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला हामीलाई फेसबुक लाइभ मार्फत लेख्नुहुन्छ सपना तामाङजीले, मलाई चाहिँ मिल्छ भने सक्दिन घर खान भन्ने गीत बजाइदिनु न होला है दिदी भन्दै हुनुहुन्छ। हाम्रो श्रीराजुले यो गीत पक्कै राख्नुहुनेछ भन्न चाहे सबनाजुले सुन्नुहोला। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो
2: हेलो हजुर, नमस्कार।
0: नमस्कार हजुर, नमस्कार। यो आवाज भक्तपुरदेखि हो? मलाई कस्तो भक्तपुरको याद आइतिर हाम्रो विक्रमजी, के छ खबर?
2: ठिक छ हजुर सिस्टर, एकदम राम्रो छ, रमाइलो छ। हजुरको कार्यक्रम सुनेर मन्द मक्क बसेको छु, अनि समग्रमा राम्रै छ।
0: ल समग्रमा सबै राम्रै छ, ठिक छ। भनेपछि हामीलाई सुन्दै हुनुहुन्छ। अनि विक्रमजीले खाना चाहिँ खानुभयो कि बाँकी छ त?
2: मैले खाएँ सिस्टर।
0: ल खाइसक्नु भएको छ। विक्रमजीको आवाज कहीँ कतै कटिएर आएको हो कि जस्तो लाग्दैछ,
2: अलिकति नेटवर्कले काम गरेन कि जस्तो पनि लाग्छ, त्यही भएर।
0: ल ठिक छ ठिक छ, केही छैन। अब कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रम सुन्ने साथीलाई आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ, हामी कार्यक्रमतर्फै लागौ।
2: हुन्छ सिस्टर, कार्यक्रमतर्फै लाग्नु पर्दा चाहिँ अब म चाहिँ अब एउटा असल भन्दा हात्ती चाहन्छु। अब कस्तो भन्दाखेरि म एउटा विलायत मान्छे हो, म चाहिँ माया प्रेमको गफ गर्ने चाहिँ होइन, एउटा कतै समाज केही गरौँ, समाजको लागि देशको लागि केही गरौँ, दुखी पीडितलाई सहयौँ, त्यस्तो त्यस्तो सोच भएको साथीहरूले चाहिँ मसँग मिलेर केही गर्न चाहनुहुन्छ भने गर्नको लागि साथी बन्नको लागि खोजी गर्दै म चाहिँ मेरो नम्बर चाहिँ 97 49 40 16 कल गर्नु होला।
0: ल हुन्छ विक्रमजी, पक्कै पनि अब कार्यक्रम सुनिराख्नु भएको छ होला धेरै साथीहरूले, कस्तो साथी बन्ने र कस्तो साथी बनाउने भन्ने कुरा पनि यहाँले अलिकति भन्नुभएको छ। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, अन्य विषयमा पनि आउनुहोस्। अहिलेको लागि हामी छुटौं। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विक्रम शिवाजी, खाडादेवीबाट हुनुहुन्थ्यो। मैले चाहिँ अब तपाईँहरूको लागि सहज हुने खालकै कार्यक्रम चाहिँ आयोग्य जस्तो पनि लाग्छ कतिपय अवस्थामा। तपाईँको लागि यो कार्यक्रम ठिक पनि नलाग्न सक्छ होइन, तर धेरै साथीको रोजाइ साथी बनाउने कार्यक्रम आउँथ्यो पहिला, हामीले यस्तो गर्थ्यौं, पहिला पहिलाको कार्यक्रमहरू चाहिँ हरायो भनेर साथीहरूले गुनासो गर्नुहुन्छ। त्यही भएर मात्रै तपाईँकै कुरालाई अथवा तपाईँकै सल्लाह सुझावलाई न्याय दिएको मैले चाहिँ यो कार्यक्रमलाई मंगलबारको बसाइमा, त्यही भएर तपाईँले पनि सहभागिता जनाउनुहोस् भन्ने। र आजको कार्यक्रमको लगभग हामी समय चाहिँ अब कम पनि छ, हामी अन्त्योदयतिर पनि आउन लागिसकेका छौं। साथी हुनुहुन्छ भने छोटोमा कुरा गर्छौं, नभए हामी अब तपाईँका धेरै कमेन्ट्स पनि वाचन गर्दै विदा हुन्छौं। अर्को साथी हुनुहुन्छ यति बेला फेसबुक कमेन्टमा लेख्नुहुन्छ उर्मिला श्रेष्ठजे, नमस्कार दिदी, म रामी सार्खिन्दीबाट उर्मिला श्रेष्ठ कार्यक्रम सुन्दैछु। अब बस्ने गीत मार्फत सम्झनु पर्दा सोलोमा रहनु हुने बाबा मम्मीलाई मिठो माया सम्झना, त्यसै गरी बहिनी प्रमिला श्रेष्ठ, विमला श्रेष्ठ, दिदी शर्मिला, त्यसै गरी दाईहरूमा सुदीप पुष्पलाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ। त्यसै गरी पेमा किङजीले पनि सुन्दै हेर्दैछु भन्दै हुनुहुन्छ। सिम्पल एक्स थामीजीले पनि नमस्ते भन्नुभएको छ। त्यसै गरी देवेन किशोर अन्जानजी लेख्नुहुन्छ कमेन्ट मार्फत, सम्बन्धहरूलाई सधैँ प्रगाट बनाउनका लागि आफूभित्र भएको रिससँग अनि अहंकार र गलत सोचका प्रविधिहरूलाई त्यागेर सधैँ गुलाबको जस्तो मुस्कान बाँड्ने गर्नुहोस्। माया गर्नेहरू बीचको सम्बन्ध र आत्मविश्वासलाई अन्तर हृदयबाट बुझ्ने गर्नुहोस्। सानादेखि ठूलासम्मलाई सम्मान रूपले हेर्ने गर्नुहोस् अनि मन्द मुस्कान र मिठो बोली सधैँ भरे मुस्कुराइदिनुहोस् अनि जीवन जिउन सहज हुनेछ। देवीको रमजान प्रवासी भनेर लेख्नु भएको छ। देवीनजीलाई विशेष धन्यवाद व्यक्त गरी, पक्कै पनि यहाँले लेख्नुभएका ती शब्दहरू पक्कै एकदमै पञ्चने खालका छन्। साथै हामीले यो व्यवहारमा पनि लागू गर्नुपर्छ कि जस्तो लाग्छ। यहाँलाई विशेष फेरि पनि धन्यवाद व्यक्त गरे। सुजन भुजेल खुटाङे भाइ हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झेको छु, सबिन तामाङलाई विशेष माया भन्नुभएको छ। धर्मराजजी पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, नमस्ते शुभ प्रभात, म ढोकाल धर्मराज बिरतामोड झापा गर्वै हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई पशुपति शर्माको लुकी लुकी हेर्ने त्यो कहाँ होला लजाउने को होला बोलको गीत बजाइदिनुहोस् भन्नुभएको छ। धर्मराजीको कमेन्ट जहिले पनि पछाडि पर्छ, सपनाजीले गीत यहीभन्दा अगाडि रोज्नु भयो है त ठिकै छ, यहाँले रोज्नु भएको गीत एक दिन अवश्य बज्नेछ, चिन्ता नगर्नुहोला। गीत कार्यक्रमको शुरूआतमै यहाँले कमेन्ट प्राप्त भएको भए म कार्यक्रमको शुरूआती चरणतिर पनि गीत बजाइदिन्थे है, ठिकै छ, केही छैन। त्यसै गरी कार्यक्रम मार्फत सम्झनु पर्दा चाहिँ आज जन्मदिन मनाउने इलामकी मीडिया प्रेमी साथी कमला मुखिया र साथी राजकली मगरको छोरी विजाललाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना भन्दै आफ्ना आफन्तजन घर परिवार लगायत सबैलाई शुभदिनको कामना गर्छु भन्नुभएको छ। धनु गजमेरजी पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, नमस्ते दिदी, है म कार्यक्रम सुन्दैछु त उखलढुङ्गाबाट, धनु गजमेर हो, सन्चै हुनुहुन्छ होला, कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। हामी एकदम सन्चै आरामै छ। अब बस्ने गीत हजुरको लागि, त्यसै गरी उहाँ लेख्नुहुन्छ प्राविधिक मित्रको लागि, त्यसै गरी मम्मी बाबा दाईहरूमा बहिनीहरूमा साथीहरूमा भनेर लेख्नुहुन्छ कुमार श्रेष्ठ, कृष्ण सुनवार, वीरेन्द्र विष्ट, शिला अधिकारी, जिनिसा श्रेष्ठ, अनुमगर, त्यसै गरी रूपसना योगी पोखरेल, सबिना अभिना सुनवारको लागि, त्यसै गरी सम्पाली शेर्पा, मौसम छामी, ईश्वर बस्नेत, प्रकाश खड्का, त्यसै गरी मदन भण्डारी यासकृतिको लागि, सञ्जय बस्नेत, निशा श्रेष्ठको लागि, सागर लामा गोले, अविनाश मगर, त्यसै गरी मिनिता छेत्री, सुनिता सुनवार, युनिसा तामाङ बोक्तान, रमेश गजमेर, रमेश घतानीको लागि, कविता घतानी, सोना कन्दवा, सबिनमा मिठो सम्झना भन्छु है भन्दै हुनुहुन्छ। साथै डबिन तामाङ, शंखलाल लामा, नर घिसिङ, हिराबहादुर लगाई सबैमा मिठो माया भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। कविता गतानीतिले पनि अब बस्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद। सम्झना प्रधानजीले धेरै पछि कमेन्ट बसाउनु भयो है। सम्झनाजी सुन्दै हुनुहुन्छ होला कार्यक्रम। नमस्कार साई दिदी, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ दोलखाबाट। मलाई चाहिँ टिकटक मार्फत साथी बनाउन चाहने साथीहरूले म्यासेज गर्नुहोला भन्दै हुनुहुन्छ। उहाँले सम्झना प्रधान आईडीमा चाहिँ साथी बनाउनुहोला, सर्च गर्नुहोला, भेटाउनुहुन्छ भन्दै हुनुहुन्छ। सम्झना प्रधानजीलाई टिकटक मार्फत साथी बनाउने साथीले सम्झना प्रधान भनेर सर्च गर्नुभयो भने भेटाउनुहुनेछ। मैले फेरि पनि भने मुना राई लिम्बुजीले पनि हेलो दिदी दर्शन नमस्ते नमस्कार, म धनकुटाबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। विष्णु आचार्यजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। क्षेत्री आयुषीले पनि दिदी नमस्ते नमस्कार, के छ खबर, रामेसाप कर भइहाल चाहिँ मुलकोटबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब यतिन्जेलसम्म प्राप्त भएका तपाईँका कमेन्टहरूलाई पनि सम्भवतः मैले वाचन गरेर सघाइसकेको छु। यदि छुटेको छ भने भोलि पर्सिको दिनमा फेरि पनि वाचन हुनेछ भन्दै आजको कार्यक्रममा हामीले करिब पाँचजना साथीसँग कुरा गर्यौं। वासुदेव केसी मिलनजी हुनुहुन्थ्यो पोखराबाट, रचना भण्डारी हुनुहुन्थ्यो सुर्खेतबाट, धनुगर्षणजी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट, राजकुमार तामाङजी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट, विक्रम शिवाजी हुनुहुन्थ्यो खरदेवीबाट। उहाँहरू सबैले आफूलाई असल साथी बन्न बनाउनको लागि आफ्नो फेसबुक

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अभिसरे वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेक्सन 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। संघीय संसद प्रतिनिधि सभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। संसद सचिवालयले जारी गरेको सूचना अनुसार आज भदौ 9 गते दिउँसो 1 बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सम्मानले सभामुख डोल प्रसाद आर्यले बैठक भोलि 2083 भदौ 10 गते बुधबार दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको संघीय संसदका सचिवालय महासचिव पद्य प्रसाद पाण्डेद्वारा जारी सूचना उल्लेख गरिएको छ। सरकार टिकाउन 53 संसदको समर्थन जुटाउन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर

वर्षरत रहेका छन्। विश्वासको मत जुटाउन सोमबार असफल भएका मुख्यमन्त्री थापा दोस्रो प्रयासमा रहेका छन्। सोमबार तीन पटक संसद बैठक सारेर विश्वासको मत लिने तयारी गरेपछि सत्ता साझेदार दलहरूबीचको विवादले उनीमाथि चुनौती थपिएको थियो। उक्त चुनौती पार लगाउन मुख्यमन्त्री थापाले पुनः विश्वासको मत लिने तयारीमा अघि बढ़ेका छन्। मुख्यमन्त्री थापाले विश्वासको मत लिन मंगलबार आज दिउँसो 4 बजेका लागि प्रदेश सभामा बैठक बोलाएको छ। सोमबार सत्ता गठबन्धनभित्रकै विवाद चर्किएपछि मुख्यमन्त्री थापाको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा बैठक अन्यलमा परेका थियो। राप्रपाभित्र सरकारलाई समर्थन गर्न विषयमा देखिएको विवाद र नेकपाभित्र मन्त्री छनौटलाई लिएर देखिएको असन्तुष्टिले सोमबारको प्रदेश सभा बैठक पटक पटक सर्दै अनन्त मंगलबारका लागि सारेको थियो। मुख्यमन्त्री थापा मगरले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेकाले दिउँसो 1 बजेका लागि बैठक बोलाएको थियो, तर निर्धारित समयमा बैठक बस्न नसकेपछि प्रदेश सभा सचिवालयले बैठक साँझ 5 बजेका लागि सारेको थियो। 5 बजे पनि बैठक बस्न नसकेपछि पुनः राति 8 बजेका लागि समय निर्धारण गरिएको थियो। राति 8 बजेका लागि निर्धारण गरिएको बैठक समेत बस्न नसकेपछि प्रदेश सभा सचिवालयले विशेष कारण जनाउँदै बैठक मंगलबार दिउँसो 4 बजे बस्ने गरी पूर्ण समय परिवर्तन गरेको थियो। भदौ 4 मा मुख्यमन्त्री नियुक्त भएका थापाले आगामी असोज 3 गतेसम्म सांसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। 63 संसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापा विश्वासको मतको कार्यसूची अघि नबढ़दै अल्पमतमा देखिएका छन्। उहाँलाई एमालेका 25 उपसभामुख सहित नेकपाका 26 र राप्रपाको 12 संसदको समर्थनको दावी गरिएको छ। सोही अनुसार प्रदेशको 8 मन्त्रालयमा राप्रपाका 3, नेकपाका 1 र एमालेका 2 मन्त्री सहित 7 मन्त्री परिषद गठन गरेका मुख्यमन्त्री थापालाई नेकपा र राप्रपाको विवाद भारी परेको देखिन्छ। बागमती प्रदेशमा राप्रपाका 12 सांसद छन्। उनीहरू 2 धारमा विभाजित हुँदा उनीहरूको समर्थन र वा अनुपस्थितिले सरकारको पक्षमा पर्ने अंकगणितमा प्रभाव पार्नेछ भने नेकपाको रूपमा 20 पनि 9 सांसदले असन्तुष्टि जनाउँदै प्रदेश सभा बैठक नै बहिष्कार गर्ने अवस्था देखिएको छ, जसले मुख्यमन्त्री थापाको विश्वासको मतलाई निरन्तर असफल बनाएको देखिन्छ। प्रदेश सभामा एमाले 25 र नेकपा 26 गरी 2 दलका 51 सांसद रहेका छन्। विश्वासको मतका लागि 104 सदस्य प्रदेश सभामा बहुमतका लागि कम्तीमा 53 सांसदको समर्थन आवश्यक पर्दछ। यी सांसद रहेको निम्किपा 2 सांसद रहेको हानेपा र 36 सांसद रहेको कांग्रेस मुख्यमन्त्री थापाको विपक्षमा देखिने निश्चित रहेको छ। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्तरगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार विगतको तुलनामा रुहानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक सञ्जेलले बताउनु भएको छ। सरकारले किसानलाई धान, उखु, गहुँ लगायतका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ। गएको वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रूपियाँ निर्धारण भएको थियो। सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारको नाममा
परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश भए नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन घट्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यसै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवडा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रति तोला 500 रूपियाँले घटेको हो। महासंघका अनुसार मंगलबार आज छापावाला सुन प्रति तोला 3,22,200 रूपियाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुन प्रति तोला 3,22,700 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज सुनको मूल्य 10 ग्रामको 2,76,235 रूपियाँमा कायम भएको छ। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रति तोला 4,900 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रति तोला 4,965 रूपियाँ थियो। त्यस अनुसार एक दिनमा चाँदीको मूल्य प्रति तोला 65 रूपियाँले घटेको हो। मंगलबार आज 10 ग्राम चाँदीको मूल्य 4,201 रूपियाँ कायम भएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिलमा पहिरो जाँदा 30 जनाको ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिलमा थुपारिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झोपडीहरू पुरिएका थिए। यसले 30 जनाको ज्यान गएको छ भने 6 जना घाइते भएको समाचार संस्था एफपीले जनाएको छ। धेरै घरमा क्षति पुगेको छ। ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। ल्याण्डफिल आसपास बसोबास गर्ने स्थानीय बासिन्दालाई यसअघि नै सुरक्षित ठाउँमा सर्न खबर गरिएको थियो। तर पहिरो जाँदा धेरै मानिस त्यही रहेकाले मानवीय क्षति भएको अधिकारीले बताएका छन्। ल्याण्डफिलमा शहरबाट निस्कने फोहोर थुप्रेर ठूलो रिस्क बनेको थियो। गिनी फ्लाम र सुन र हीरा जस्ता खनिज स्रोतमा धनी भए पनि विश्व बैंक अनुसार त्यहाँको 43.7% जनसंख्या गरीबीको रेखा मुनि रहेको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने रहेछ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस दसजना, कफी बरिस्ता चारजना, क्यासियर दुईजना, हाउस किपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ज पेंस ते घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस।
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
1: वर्ज पेंस।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रानीछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभ जीवन हस्पिटल खुरकुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोडनीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692965998।
13: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
14: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
15: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
16: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम चपअप चपअपमा म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यपलाई अझ विशेष विशेष विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम चपअप चपअप। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ। तपाईँले पठाउनुभएका मेसेज अनि साथसाथै तपाईँसँग कुराकानी गर्छौ। आउन सक्नुहुन्छ नम्बर 0448 40 00 26 रहेको छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौ। तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। साथसाथै अब यति बेला तपाईँले हामीलाई फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको सिएफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै मेसेज गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। के गर्दिनुहुन्छ, कहाँ हुनुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुन्नुहुन्छ सुनेर साथ दिनुहोला भन्न चाहे। धेरै कुराकानी गर्न चाहन्न म यति बेला कार्यक्रममा, फटाफट फोन गर्नुहोस्, तपाईँसँग कुराकानी गर्न चाहन्छु। साथीभाइ आफन्तलाई सम्झन सक्नुहुन्छ, सकभर धेरै साथीहरूलाई आजको बसाइमा समेट्ने कोसिस म गर्नेछु। छोटो मिठोमा कुराकानी गरेर होइन सो आउनुहोला पनि भन्न चाहे। नम्बर 0448 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ भन्दै यति बेला प्राविधिक पाटोमा रहेर साथ दिँदै हुनुहुन्छ ललिताजीले। एउटा गीत ठिक भइसकेको छ, तपाईँको माझमा राख्न चाहन्छ। नेपथ्य बिहानको गीत रहेको छेको छेको देउराली डाँडा। यो गीत तपाईँको माझमा यति बेलाको समयमा कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज पनि फटाफट गर्दै गर्नुहोला है त।

पहिलेकिता भाइको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। आउन सक्नुहुन्छ नम्बर 0484040026 रहेको छ, पहिलो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोस्। मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं, तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन्। साथमा रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि त बढ्ने नै छौं। सुनेर साथ दिँदै हुनुहुन्छ विभिन्न माध्यमबाट विभिन्न ठाउँबाट भन्ने आशा हामीले लिइरहेका पनि छौं पनि भन्न चाहन्छु। बिहानको समय छ, 11:26 गइसकेको छ। हुन त आफ्नो कामतिर व्यस्त हुनुहुन्छ होला, काम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला, साथसाथै अब खाना भइसक्यो कि नै खाना खाँदै हुनुहुन्छ होला, होइन? जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तो गरेर अब मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, मेसेजहरू पनि पठाउन सक्नुहुन्छ पनि भन्न चाहे, होइन? त्यस्तै गरेर यति बेला तपाईँको माझमा हामी अर्को एउटा गीत राख्छौँ। यति बेलाको समयमा गीत राख्न चाहन्छौँ, तपाईँको माझमा यति बेलाको समयमा राख्छौँ एउटा मिठो गीत। त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला।

आचार्य मरण शिष्यको गलीलेखि तपाईँको माझमा राख्यौं। यो पनि नेपथ्य बानको गीत रहेको थियो। कार्यक्रम टपअप दिपा पनि अर भइराखेको छ। आवाजमा मिश्र र आवाजमा सु प्राविधिक पाठमा होइन प्राविधिक पाठमा रहेर साथ दिइराख्नु भएको छ। ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ अनि साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। कोही हुनुहुन्छ साथी, उहाँसँग छोटो मिठोमा कुराकानी गरिहाल्छु। हजुर नमस्कार। हेलो हेलो हेलो हस् धन्यवाद। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे पालो तपाईँको सुन 48 40 0 0 26 रहेको छ। नभए पनि हामी साथमा रमाला रमाला नेपाली पप गीतहरू राख्थ्यौँ, अगाडि त बढिहाल्छौँ। आज घाम लागेको छ कि नै हो दाई भन्नुहुन्छ। घाम मालक मुलुक गर्दैछ सुजानी, मालक मुलुक गर्छ यस्तो छ घाम चाहिँ ओके। यति बेला अर्को एउटा मिठो गीत तपाईँको माझमा राख्न चाहन्छु। निमा रुम्बाको आवाजमा गीत छ प्रीति बस्यो बल्कि तपाईँको माझमा राख्छु। त्यसपछि सर्ट एन्ड सुट कमर्सियल ब्रेक पछि आउँछौँ, ब्रेकतर्फ जान्छौँ। त्यसपछि मात्र हामी आउँछौँ रेडियो सुन्दै गर्नलाई त

0: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस दसजना, कफी बरिस्ता चारजना, क्यासियर दुईजना, हाउस किपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
5: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
6: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
5: ए हो र?
6: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
7: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
6: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: जोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
9: दैनिक रु 197मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
11: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
11: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: रंग बहार रंग बहार
13: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
12: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
13: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
12: वर्ज पेन।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

सटन स्विच कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टिकटिक पटना राज नमस्ते राज नासु प्राविधिक पाटमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको सबै साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ पनि भन्न चाहे नेपाली पप गीत सङ्गीत सम्बन्धी रहेको छ कार्यक्रम प्रभावित हो हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि तपाईँसँग रम्न रमाइलो गर्नको लागि आइरहेका हुन्छौँ पनि भन्न चाहन्छु अहिले तपाईँलाई अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु होइन मिठो गीत छ एकदम भनौँ न प्रेम लामाको आवाजमा गीत छ सानोमा यति बेलाको समयमा तपाईँको माझमा

Jag minns att det var jag som hade rätt in relativitet i Jag minns att det var jag som hade rätt in relativitet i det. साथमा रमाइला पब्लिकहरू राख्दै अगाडि बढिरहेको छु. यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू प्राप्त छन्, वाचन गरौँ. म यति बेला पठाउनु भएको छ म्यासेज. लेख्नुहुन्छ यति बेला, भन्दै हुनुहुन्छ मलाई म्यासेज मार्फत हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा मेसेज पठाउनु भएको छ. कसले भन्दाखेरिमा हुनुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुक मार्फत प्राप्त मेसेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु. यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ. धेरै साथीहरू हुनुहुन्छ मेसेज लेख्नु भएको छ. यति बेला हुनुहुन्छ कार्यक्रम टपक दिपक अनियर भइराखेको छ. आवाजमा म श्रीराज महासु प्राविधिक पाटामा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ. केही मेसेजहरू छन् हुनुहुन्छ. सोना कन्दुङ हुनुहुन्छ, मिसिवाल भन्नुहुन्छ, तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले भन्ने गीत राखिदिनु भन्नुहुन्छ सोना कन्दुङजीले. कन्दरगानको तगारोमा रुमाल राखीबाट छेक्यो तिमीले. ओके, कमल श्रेष्ठले आज मलाई शान्ति श्री परियारको गीत राखिदिनु भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. तेरथुमको फेदाबाट सुन्दैछु भन्नुहुन्छ. सुजान दाहाल हुनुहुन्छ, सिमुलीबाट सुन्दैछु है, रमाइलो लाग्छ कार्यक्रम भन्नुहुन्छ. सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद. माधव ढुङ्गेल हुनुहुन्छ, बिर्तामोड झापाबाट कार्यक्रम सुन्दैछु है, सम्झना सबै भन्नुहुन्छ. आज जन्मदिन मनाउनु हुने मिडिया प्रेमी बहिनी कमला मुखियालाई जन्मदिनको शुभकामना भन्नुहुन्छ. अनि प्यारी उमा ढुङ्गेल, बुनास्म सुताङ, भूमिका मुकारुङ राई, गीता ढुङ्गाना राई, अनिता गीता लिम्बु, कल्पना साम्पाङ, जेनी लिम्बु, मिडिया प्रेम राई, अनि साकुरबुली आकाश राई, सुधी बान्तवा, कविता मगर, अञ्जली श्रेष्ठ, भावना सामुङ राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. हेतुञ्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मलाई धन्यवाद पनि दिन चाहन्छु. प्राविधिक बाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर मेसेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै अन्त्यमा कन्दरा ब्याङ्कको गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राजमा पनि छुटे. हवस् त, नमस्कार.

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले
1: प्रणालीबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर

0: गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 कार्यालय बितिजोर सिन्धुली।
2: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना, नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलुन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगा।
4: तथा 150 भन्दा धेरै ब्रान्डहरू रहने पोखरा बस पार्कका 325 परिवार भूमिहीन बस्ती स्थानान्तरण अर्को हप्तादेखि शुरू गरिने, इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध आमदानीको स्रोत रोक्ने र आक्रमणका सञ्जाल कमजोर पार्ने उद्देश्य, र न्यूजील्याण्डका अलराउण्डर निसम एनपीएल टोली जनकपुरमै फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुख डोल प्रसाद अर्यालले बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले निकाल्नु भएको सूचनामा उल्लेख छ। सभामुख अर्यालले हिजो बेलुका शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनु भएको थियो। एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। एमाले गण्डकी संसदीय दलको बोर्ड बैठकले आफ्ना 4 मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको दलका उपनेता लीलबहादुर थापा मगरले जानकारी दिनुभयो। एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य शुरू भइसकेको सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढ़ाउने थापाले बताउनुभयो। कांग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो शो 2026 आजदेखि शुरू भएको छ। काठमाण्डुको भिरकुटी मण्डपमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले अटो शोको उद्घाटन गर्नुभयो। 18 संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्रान्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 वटा 4 पाङ्ग्रे यात्रुवाहक

0: ब्राण्ड 17 साना तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झण्डै 70 कम्पनीका साथै 10 बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू पनि सहभागी छन्। आजदेखि शुरू भएको नाडा अटो शो यही 14 गतेसम्म चल्नेछ। यसअघि गएको साउन अन्तिम हप्ता काठमाडौँको भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो भएको थियो। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नको लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। ओडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। वडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समिति समक्ष सिफारिश गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियम अनुसार ग्रहण गर्दै आवश्यक सिफारिश सहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। मेयर आचार्यले बस पार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाइने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव सामान्य घट्यो, जापानमा घरपालुवा जनावरलाई गर्मीबाट जोगाउन कुलिङ ज्याकेट लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले प्रतिनिधि सभाको आजको बैठक स्थगित भोलि दिउँसो बस्ने एमाले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने भिरकुटी मण्डपमा आजदेखि नाडा अटो सो शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव सामान्य घटेको छ। हिजोको तुलनामा आज सुनको भाव तोलामा 500 रूपियाँले घटेको हो। सुन आज तोलाको 322,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यससँगै हिजो सुनको भाव तोलाको 322,700 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 3,200 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव घटेको छ। आज चाँदी तोलामा 65 रूपियाँले घटेर तोलाको 4,900 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यससँगै हिजो चाँदीको भाव तोलाको 4,965 रूपियाँ रहेको थियो। अब विदेशको खबर। अमेरिकाले इरानमाथि थप कड़ा प्रतिबन्ध लगाएको छ। इरानको सैन्य गतिविधि खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण्डै 60 संस्था व्यक्ति र पानी जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आमदानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो। अपरेशन इकोनोमिक आउटकास्ट अन्तर्गत लगाइएको प्रतिवेदनले अमेरिकाको पेट्रोलियम आमदानी र परम्परागत हतियारको प्रसारसँग सम्बन्धित गतिविधिलाई लक्षित गरेको मन्त्रालयले जनाएको छ। अमेरिकी कदमले इरानको तेल ढुवानी गर्ने डार्क लिफ्ट तथा पेट्रोलियम पेट्रोलियम उत्पादन र पेट्रोकेमिकलको बिक्री तथा ढुवानीमा संलग्न अन्तर्राष्ट्रिय मध्यस्थलाई समेत समेटेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले संघीय घोषणा गर्नुभएको अपरेशन इकोनोमिक आउटकास्टले विश्वभर इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनका आर्थिक स्रोत बन्द गर्ने लक्ष्य राखेको छ। पछिल्लो प्रतिबन्धसँगै इरानको तेल निर्यात सैन्य खरिद र अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमाथि अमेरिकी दबाव थप बढ़ेको छ। जापानमा गर्मी अत्यधिक बढ़ेपछि घरपालुवा जनावर कुकुर र बिरालो लगायतलाई जोगाउन पंखा जड़ित विशेष कुलिङ ज्याकेट प्रयोग गर्न थालिएको छ। राजधानी सहर टोकियोमा रहेको जापानी कपड़ा निर्माता कम्पनीले विकास गरेको कुलिङ ज्याकेटमा सानो ब्याट्रीबाट चल्ने पंखा जडान गरिएको छ। यो पंखाले ज्याकेटभित्र हावा प्रवाह गराएर जनावरको शरीरलाई चिसो राख्न सहयोग गर्ने कम्पनीले जनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। पछिल्लो समय जापानमा गर्मी अत्याधिक बढ़ेपछि जनजीवन प्रभावित बन्न थालेको छ। साथै घरपालुवा जनावरलाई पनि तातो हावाको लहरबाट जोगाउन उपायको आवश्यकता र खोजी बढ़ेको हो। कुलिङ ज्याकेट कुकुर र बिरालो दुवैका लागि प्रयोग गर्न मिल्ने गरी बनाइएको छ। अब खेल खबर न्यूजील्याण्डका अलराउण्डर जिमी निसम नेपाल प्रिमियर लीग एनपीएल टोली जनकपुर बोल्ड्समै फर्किएका छन्। 35 वर्षीय निसमलाई आउँदो सिजनका लागि अनुबन्ध गरिएको जनकपुर बोल्ड्सले आज सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। निसमले दुई वर्ष अघि एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसबेला निसमले एनपीएलमा बेस्ट स्ट्राइकर रेटको अवार्ड पनि प्राप्त गरेका थिए, तर अघिल्लो वर्ष भएको दोस्रो संस्करणमा उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने। एमाले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने। नाडा अटो सो आजदेखि शुरू, 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने। पोखरा बस पार्कका 325 परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्तादेखि शुरू गरिने। इरानमाथि अमेरिकाको थप कड़ा प्रतिबन्ध, आमदानीको स्रोत रोक्ने र आक्रमणका सञ्जाल कमजोर पार्ने उद्देश्य। र न्यूजील्याण्डका अलराउण्डर निसम एनपीएल टोली जनकपुरमै फर्किए। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
3: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 9863023422।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
9: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्की भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु र साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि यसै क्रम जारी रहेको छ आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज मंगलबारको बसाई आजको बसाईमा चाहिँ तपाईँको माझमा हामीले सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका छौं र तपाईँले प्रश्नको उत्तर दिनुपर्ने हुन्छ मिलाउनु भयो भने साथी संगीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ मिलाउन सक्नु भएन भने साथीलाई सम्झन पाउनुहुने छैन र कार्यक्रम अवधि बढी एकदमै मिठा र मायाला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै यति बेला भने हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीत रहेको छ गोली सिसाको गाउँले चलचित्र गीत रहेको छ सो गीत हामी कार्यक्रममा राख्छौ त्यसपछि तपाईँसँग कुराकानी गर्न आउने नै छौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

कार्यक्रममा एकदमै मिठो गीत राख्यौं हामीले अगुल्ली सिसाको चलचित्र गाउँले रहेको थियो। यसमा अभिनय राजेश हमाल, दिपाश्री निरौला अनि धेरै साथीहरूको पनि अभिनय रहेको छ। सो गीत हामीले राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा तपाईँको माझमा हामीले सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका छौं, तपाईँले चाहिँ उत्तर दिनुपर्ने हुन्छ। 0840 40 00 26 तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ, फोन गरेर आउनुहोला पनि भन्न चाहन्छु। र तपाईँ यो समय के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, होइन कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँले त्यो जानकारी पनि गराउन सक्नुहुनेछ। र साथै तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त पनि रहनुहोला पनि भन्न चाहन्छु। र तपाईँले कार्यक्रम सुनिरहँदाखेरि के कस्तो लागिरहेको छ, सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला हामी तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ र तपाईँले फटाफट धेरैभन्दा धेरै कमेन्टहरू पनि पठाएर साथ दिन सक्नुहुनेछ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, सोनाजी हुनुहुन्छ, नमस्कार आज सम्झना श्रेष्ठहरू, म सोना कन्दुङमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु। यो बेला मिठो माया सम्झना छ साथीहरूमा, टिकाराम सुनवार, लेखक पान्तवा राई, सोस्तानी भुजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, त्यस्तै गरी हुनुहुन्छ अर्को साथी हीरा बहादुर लकाई, लीलाराज कम्बा, गन्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजिला सापकोटा, सुनिता बेगा, सृजना युङखाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, सिराज मह, दीपक तामाङ, मनसुन तामाङ, त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ सृजला सापकोटा हुनुहुन्छ, सुनिता बेगा, सृजना योङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता ठाकुर, रिमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोषी अमिन छेत्री, कृष्ण ढुङ्गाना, हिमत खड्गी, युक्तप्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिर्वान, देवेन किशोर अञ्जान, समीर स्वर्गी किरात, आर्जे जीवन चामलिङ राई, बेलिया समी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता एङमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ देवेन किशोर अञ्जानजी हुनुहुन्छ, मानिसको जन्मसँगै मृत्यु पनि तय भएर आएको हुन्छ, बाँकी जीवन भनेको त केवल मलामीको खोजीमा दौड़िरहेको हुन्छ, फेरि संसार जित्न हिँडिएको चाहिँ किन अहंकार गर्छ, आखिरमा जति नै मै हुँ भन्नेहरू पनि जाने भनेकै त्यही छ्यानसम्म मात्र हो। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मोटो फुट्ने गरी सम्झना, देवेन किशोर अञ्जान हाल दोहा कतारबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी जीवन विकजीले पनि नमस्ते हजुर, खाना खानुभयो त, कार्यक्रम पनि सुन्दैछु है ड्युटीबाट, मैले चाहिँ कुसुमे रूमाल भन्ने गीत चाहिँ फिल्मको बजाइदिनुहोस् न है भन्दै हुनुहुन्छ, हामी राख्ने प्रयास गर्नेछौं। र त्यसै गरी हुनुहुन्छ एकमत साईजी हुनुहुन्छ, दिवाकालीन अभिवादन, नमस्कार सिस्टर, सन्चै हुनुहुन्छ होला नि रेडियो परिवार, म एकमत साई मुम्बईदेखि चाहिँ सुन्दैछु, सम्झना हजुरलाई, श्रीराज सर, दाई मिलन भण्डारी, जीवन कार्की, मिनु लम्तरी मगर, हिराबहादुर लकाई, उमा ढुङ्गेल, माधव ढुङ्गेल, बहिनी भगवती बटुवाल, भान्जी राजकुमारी केसे, त्यसै गरी हुनुहुन्छ लोक गुरूङ, बद्री राज थापा, आयुष छेत्री, देवराज लकाई, त्यसै गरी हुनुहुन्छ डीएम जङ्ग छेत्री, सौमिला शेर्पा, रितु थोकर तामाङ, कमल श्रेष्ठ, काठमाडौँमा रहनुहुने प्यारो छोरा राजन साई, र मेरो रोचाईको गीत बजाइदिनु होला नि सिस्टर, सिलसिला दुल्लु पाँचमा रहने घर परिवार, मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई भन्दै हुनुहुन्छ, हजुरले गीत चाहिँ रोजाइमा पार्नु भएको छैन, ठिक छ, कार्यक्रममा एकदमै मिठो गीत हाम्रो साथीले रोजाइमा पार्नु भएको छ कृष्णजीले, सो गीत हामी कार्यक्रममा राख्नेछौ। र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी स्थान दिनेछौ, फटाफट तपाईँले फोन लाग्छ भने फोन पनि गरेर सहभागिता जनाउन सक्नुहुनेछ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते है, म बाबुराम मगर हो, कोलडुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबियाबाट सुन्दैछु, धेरैमा सम्झना छ,
भन्दै हुनुहुन्छ मेरो घर परिवार साथी संज्ञालाई पनि धेरै धेरै सम्झेको छु भन्दै हुनुहुन्छ विनोद परवालजी हुनुहुन्छ हेलो नमस्ते म पनि सुन्दैछु सालुबाट भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइरहेको छ र तपाईँले धेरैभन्दा धेरै कमेन्टहरू पनि पठाउन सक्नुहुनेछ साथमा आज हामीले सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका छौं तपाईँलाई त्यसमा अप्सन पनि रहनेछ तपाईँले कुन अप्सन चाहिँ सही जस्तो लाग्छ त्यो अप्सन चुज गरेर तपाईँले उत्तर दिनुपर्ने हुन्छ कार्यक्रममा मिलाउनु भयो भने साथी संज्ञालाई नै सम्झना सन्देश राख्न सक्नुहुनेछ र हाम्रो टेलिफोन सम्पर्कमा चाहिँ बिहानैदेखि केही समस्या हो कि जस्तो पनि लागिरहेको छ होइन ठिक छ आजको बसाइमा तपाईँसँग हामी कुराकानी गर्न सकेनौ भने पनि केही छैन अर्को बसाइमा अघिल्लो दिन होइन तपाईँसँग हामी कुराकानी गर्नलाई उपस्थित हुने रहेछौ यस्तै मिठा गीत संगीतहरू आजको बसाइमा राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ तपाईँ रेडियो सुन्दै गर्नुहोला अनि कार्यक्रममा के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ भन्दै यति बेला हामी जीवनजीले रोसाइमा पार्नु भएको छ एकदमै मिठो गीत रहेको छ कुसुमे रुमाल भन्ने गीत रहेको छ सङ्गीत हामी कार्यक्रममा राख्नेछौ त्यसपछि तपाईँसँग कुराकानी गर्न अथवा होइन यस्तै मिठा गीत संगीतहरू लिएर उपस्थित हुने रहेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: तुम तक माया लुहावा चलता, 16-17 को उमेर मां जोबन को लहर चलता। कसे कसे ने
1: हजुर को रेडियो 102.1 मेगा
2: ए बुहारी सारे मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी सब फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: कर्मचारी आवश्यकता, सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एन्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57।
9: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
9: हाम्रा विशेषताहरू:
10: 40% मात्रै डाउन पेमेन्ट,
9: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
9: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
10: आवश्यक कागजातहरू:
9: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
10: ठेगाना: सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 048-45-100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरिलाई।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414098 र 9841259957।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यौं कुसुमे रुवाल चलचित्र गीत रहेको थियो मायाको बारेमा भने सो गीत आफै कार्यक्रममा राख्यौं यसमा लय संगीत म्युजिक रहेको छ र म्युजिक लिरिक्समा रहेको छ रंजित गजबेर रहेको छ भने सिंगरमा रहेको छ उदित नारायण झा अनि दिपा झाको रहेको छ सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ यस्तै मिठा गीत संगीतहरू आजको बसाइमा बजिराखेको छ र तपाईँले पनि फोन लाग्छ भने सहभागिता पनि जनाउन सक्नुहुनेछ आज हाम्रो बिहानदेखि टेलिफोन सम्पर्कमा पनि केही समस्या देखिएको छ ठिकै छ हामी कार्यक्रममा तपाईँको सहभागिता नभए तापनि तपाईँहरूलाई मिठा गीत संगीतबाट मनोरञ्जन दिने प्रयास गरिराखेका छौँ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने साथीसँगलाई सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ तपाईँले पठाउनु भएको सन्देशहरू पनि हामी कार्यक्रममा वाचन गर्ने प्रयास गर्नेछ भन्न चाहन्छु यो मध्याह समय छ तपाईँ आफ्नै काममा पनि व्यस्त हुनुहुन्छ होला त्यसैले कामतिर व्यस्त हुनुहुन्छ होला कतिपय साथीसँगीहरूलाई कार्यक्रम सुन्न मन छ तर पनि कार्यव्यस्तताको कारणले गर्दाखेरि कार्यक्रम सुन्न पाउनु भएको छैन होला ठिकै छ तपाईँले कार्यक्रम सुन्न नपाए तापनि समय मिल्दा तपाईँले कार्यक्रम सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु भन्दै त्यही बेला फेरि हामी अर्को एउटा मिठो गीततर्फै लाग्नेछौ र त्यसपछि हामी फेरि उपस्थित हुनेछौ र तपाईँले पनि कार्यक्रम सुन्दै गर्नुहोस् भन्न चाहन्छु र कार्यक्रममा अर्को एउटा मिठो गीत बस्दैछ तपाईँले सुनेर इन्जोय लिनुहोला भन्दै तपाईँको माझमा यो मिठो गीत
1: माया नभए के हुन्छ
2: ओहो मैले भने

घरको बाहेक तपाईं मिठो गीत रहेको थियो जुन कुजोती ल्याएर दिन्छु भनी भन्न सक्दिन म। एकदमै मिठो गीत नाइना मर्नुल्ला भन्ने चलचित्रको गीत रहेको थियो, यसको गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा गीत संगीतहरू तपाईँको माझमा राख्दै हामी अगाडि बढ़िराखेका छौँ र तपाईँले पनि सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौँ। यो समय ग्वालियर आली भन्सेन चौतारी गरिराख्नु भएको छ होला, काममा व्यस्त हुनुहुन्छ होला, होइन तपाईँ यात्रा गर्दै हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त रहनुहोला पनि भन्न चाहन्छु। भन्दै लगभग अब भने कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, तपाईँबाट हामी पनि अझै पढ्ने समय भइसकेको छ। मिठा गीत संगीतहरू कार्यक्रम अवधिभर बजिराखेको छन् होइन, एकदमै मजाले सुनिराख्नु भएको छ भने पनि आशा लिएका छौँ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, आफ्नै आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश पठाइराख्नु भएको छ हुनुहुन्छ। स्वर्णिम राईजीले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्दै अब चाहिँ छुटिनु पर्ने हुन्छ, कार्यक्रम अवधिभर होइन सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो र देश तथा विदेशमा रहेर पनि कार्यक्रम सुनेर साथ दिनुभयो। तपाईँले कार्यक्रम विभिन्न माध्यमबाट सुन्ने प्रयास गर्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा र माया चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समीक्षणबाट इन्द्रसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्ने। कार्यक्रमको अन्तिममा एउटा फेरि पनि अर्को एउटा मिठो गीत राख्दै आजको साई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
0: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि

0: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
0: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका, वडा नम्बर 9 कार्यालय, ल्याङल्याङ, रामेछाप।
4: दिउँसोको 1 बजे
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
6: वाउ, होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली 1 कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप।
8: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
8: सम्पर्क नम्बर
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको

0: प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310-9851-4148 र 9841-25-59-57
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
5: रामेछाप नगरपालिका वडा नम्बर 8 वडा कार्यालय रामेछाप बजार रामेछाप
6: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 बेकरी शेफ 1 सिनियर कुक 2 कुक 4 किचन हेल्पर 1 डिशवासर 2 फूड एन्ड बेभरेज म्यानेजर 2 वेटर वेट्रेस 10 कफी बरिस्ता 4 क्यासियर 2 हाउस किपिङ अथवा क्लिनर 2 गार्डनर अथवा माली 1 नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ नयाँको लागि तालिमको व्यवस्था छ खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस् थप जानकारीको लागि मोबाइल नम्बर 9768-5230-57 9768-5230-57
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
2: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154175, 98146906, 98064178।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
7: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
0: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9892695998।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
13: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
13: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
13: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
13: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
13: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
13: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
2: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150 मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: क्योंकि जननों में
1: अहिले दिउँसोको 2 बजे
2: हजुरको रेडियो 102.4

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तमाकु सेफिम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश द्वय नहुकुल सुवेदी र सुनिल कुमार पुखिलको इजालसले किसानको भुक्तानी नरोक्न आदेश दिएको छ। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान वर्गमा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध विकास संस्था DDC र डेयरी उद्योगलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि सरकारलाई सर्वोच्च आदेश दिएको छ। अधिवक्ताहरू पूर्णे प्रसाद खतिवडा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। उपराष्ट्रपति रामसाई प्रसाद यादवले मुलुकलाई वातावरण मैत्री र प्रविधि मैत्री दिशा अगाडि बढ़ाउन हरित ऊर्जामा आधारित सुवारी साधनहरूको प्रवर्धन आजको अनिवार्य आवश्यकता भएको बताउनु भएको छ। काठमाडौँको भिरकुटी मण्डपमा आजदेखि शुरू भएको नाटा अडो शोको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपाल जस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सुवारी प्रदर्शनीको महत्व बहुआयामिक हुने उल्लेख गर्नुभएको छ। यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन, दक्षता, सुरक्षा, सुविधा र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिई सही निर्णय लिन सहयोग पुग्ने उहाँको विश्वास छ। अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोत मध्ये एक भएको चर्चा गर्दै उपराष्ट्रपति यादवले यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं युवालाई रोजगारी तथा प्राविधिक कौशल प्रदान गरी आत्मनिर्भर

आधार तयार पारेको बताउनु भएको छ। विद्युतीय सवारीको व्यापक प्रयोगले इन्धनको परनिर्भरता घटाई व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। साथै कार्बन उत्सर्जन न्यून गर्दै शहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न यदि प्रविधि निर्णायक साबित हुने उहाँको भनाइ थियो। वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र नभई वासी प्राथमिकताका रूपमा विकास गरिनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। उपराष्ट्रपति यादवले ढाँचाको स्वर्ण जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै ढाँचा अडोसो 2026 नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि र हरित ऊर्जातर्फ उन्मुख गराउन सशक्त प्रेरणाको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले देशको समृद्धिका लागि निजी क्षेत्र सरकार र नागरिक समाजको एकीकृत प्रयास अपरिहार्य रहेको समेत बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराइएको छ। निवेदनमाथि 11 भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ भने देउवा समूहको वारिस भएर अधिवक्ता श्रवण कुमार देवले निवेदन लिएर जानुभएको थियो। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निशा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन रहेको छ। अब पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गर्दै देवा समूहले निवेदन दिएको हो। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय सांसद सचिवालयले जनाएको छ। सांसद सचिवालयको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्ने भएको छ। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुख ढोलप्रसाद अर्यालले बैठक बुधबार दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचनामा उल्लेख छ। सभामुख अर्यालले हिजो बेलुका शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनु भएको थियो। सिराहाको गोलबजार नगरपालिका 3 स्थित गागन खोला पुल नजिक आज एक महिलाको शव फेला परेको छ। आज मध्याह 12 बजेको समयमा स्थानीयले पुल नजिक एक महिला मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी सहायक निरीक्षक पुष्कर प्रसाद घिमिरेको कमाजमा प्रहरीको टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा करिब 45 वर्ष उमेरकी तराई मुलुकी जस्तो देखिने महिलाको शव घुटो अवस्थामा फेला परेको घिमिरेले बताउनु भएको छ। प्रहरीका अनुसार मृतक महिलाको पहिचान खोल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलको कमाटमा प्रहरी टोली खटिएको छ। सिराहाका डीएसपी रमेश बहादुर पालले महिलाको शव फेला पारेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिनुभएको छ। आज सुनसादीको भाव सामान्य घटेको छ। हिजोको तुलनामा आज सुनको भाव तुलामा 500 रूपियाँले घटेको हो। सुन आज तुलाको 3,22,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,22,700 रूपियाँमा कारोबार भएको थियो। हिजो सुनको भाव तोलामा 3,200 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदी आज तोलामा 65 रूपियाँले घटेर तोलाको 4,900 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हिजो चाँदीको भाव तोलाको 4,965 रूपियाँ कायम भएको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। इरानको सैन्य गतिविधि खरिद सञ्चालन तथा तेल पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण्डै 60 सस्ता व्यक्ति र
पानी जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आमदानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने संचार कमजोर पार्नु हो। अपरेशन इकोनोमिक आउटकास्ट अन्तर्गत लगाइएको प्रतिबन्धको इरानको पेट्रोलियम आमदानी र परम्परागत हतियारको प्रसारसँग सम्बन्धित गतिविधिलाई लक्षित गरेको मन्त्रालयले जनाएको छ। अमेरिकी कदमले इरानको तेल ढुवानी गर्ने डार्क फ्लिट तथा पेट्रोलियम उत्पादन र पेट्रो केमिकलको बिक्री तथा ढुवानीमा संलग्न अन्तर्राष्ट्रिय माध्यमलाई समेत समेटेको छ। र खबरको अन्त्यमा खेल खबर, न्यूजील्याण्डका अलराउण्डर जिमी निशम नेपाल प्रिमियर लिग एन्फल टोली जनकपुर बोल्समै फर्किनु भएको छ। 35 वर्षीय निशमलाई आउँदो सिजनका लागि अनुबन्धन गरिएको जनकपुर बोल्सले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। निशमले दुई वर्ष अघि एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। त्यसबेला निशमले एनपीएलमा वेस्ट स्ट्राइकर रेडको अवार्ड पनि प्राप्त गर्नुभएको थियो। तर अघिल्लो वर्ष भएको दोस्रो संस्करणमा उहाँले पोखरा एभेन्जर्सबाट खेल्नुभएको थियो। क्रिकेटका महत्वपूर्ण फ्रेन्चाइज लिग खेल्दै आउनुभएका उहाँका लागि दुई वर्ष अघि जनकपुर च्याम्पियन्स हुँदा फ्रेन्चाइज क्रिकेटमा पहिलो उपाधि रहेको थियो। हवस् त अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादकहरू।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अन्डा पार्ने भेज पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
9: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दियो त।
7: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 9854040239।
9: कति रे? 9540 अनि
7: 9540040239। फोन नम्बर चाहिँ 0848405039।
9: 0848405039।
10: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
10: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
7: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
11: विराज किसानको साथी।
3: र गाई थाने बाली लगाउनुका मुख्य फाइदाहरू
2: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
2: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
3: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
12: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
3: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
12: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
3: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
12: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
12: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
3: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
12: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ मिलेको छ ललिता हायुको भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nz का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज मंगलबारको अवस्था आइरहेको छ। आज चाहिँ हामीले तपाईँलाई ट्र्याक सुनाउनु पर्ने हुन्थ्यो तर हाम्रो केही प्राविधिक समस्या छ र फोनमा पनि समस्या भएको कारणले गर्दाखेरि तपाईँसँग हामी कुराकानी गर्ने प्रयत्न गर्नेछौ। जो साथीहरूले चाहिँ फोन प्रयास गर्नुहोला, फोन लागेसम्म हामी तपाईँसँग कुराकानी गर्नेछौ र साथीसँग पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रम अगाडि बढे एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। तपाईँले फटाफट फोन गर्नुहोला। यो दिउँसोको समय छ, तपाईँ व्यस्त हुनुहुन्छ, व्यस्तताको समयमा पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ सुनेर साथ दिनुहोला। अनि फेसबुक पेजबाट पनि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने त्यहाँबाट पनि तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

ए बोपो माया तिमीलाई धन्यवाद, एकदमै मिठो मनसुने गीत रहेको थियो प्रमोद खरेलको आवाजमा रहेको संगीत हामीले कार्यक्रममा राखिसकेका छौं। र सिंगरमा प्रमोद खरेल हुनुहुन्छ भने लिरिक्समा रोशन सिंह रहेको छ, म्युजिकमा रोशन सिंह रहेको छ, म्युजिक एरेन्जरमा रहेको छ विशाल निरौला, मिक्सिङ र अडियोमा रहेको छ कुमार राणा, संगीत हामीले कार्यक्रममा राखिसकेका छौं। यस्तै मिठा मनसुने गीत संगीतहरू तपाईँलाई को माझमा राख्दै हामी अगाडि बढ्नेछौ। फोन लाग्छ भने तपाईँले प्रेस गर्नुहोला पनि भन्न चाहन्छु, र केही समस्या छ बिहानदेखि नै तपाईँसँग हामी कुराकानी गर्न प्रयत्न गरे तापनि फोन सम्पर्कले अलिकता होइन समस्या देखाएको छ। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँले हाम्रो पात्र नेपाली पात्रबाट सुन्नुहोला, फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ। जो साथीहरू कार्यक्रममा सहभागिता चलाउन मन छ वा साथीले कार्यक्रममा सहभागिता हुनुहोला पनि भन्न चाहन्छु, र आज चाहिँ हामी तपाईँसँग कुराकानी गर्नेछौ। हामीले आज ट्र्याक लिएर आएका छैनौ केही समस्याको कारणले गर्दाखेरि। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै त्यही बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, र तपाईँले फोन पनि गर्नुहोला पनि भन्न चाहन्छु है, र फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगले सम्झना राख्नुहोला भन्न चाहन्छु। र यति बेला मनको साथी जीवन कार्कीजीले पनि हजुर पोखरेले नमस्कार, आरामै हुनुहुन्छ हजुर, खाजा लिनुभयो त सुनिरहेको छु, कार्यक्रम पोखराबाट मनको साथी सम्पूर्णलाई सम्झेको छु भन्नुभएको छ। रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, नेपाली गीत संगीतलाई माया गर्नुहोला, शुभ दिन भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी माधव जी हुनुहुन्छ, उहाँले पनि नमस्ते नमस्कार सम्झनाजी, प्राविधिकमा बस्नुहुने साथीलाई पनि नमस्कार छ भन्नुहुन्छ। आज अहमदाबाट चाहिँ साथीको चाहिँ साथीलाई चाहिँ अल्जेस क्यारे पछ्यौरी तिम्रो चियाको बोटेमा भन्ने गीत चाहिँ सुनाउन अनुरोध गर्दछु भन्नुभएको छ प्राविधिक साथीले चाहिँ भन्नुभएको रहेछ। मेरो साथीहरूको नाम शान्ताराम सुतार, त्यस्तै गरी भगवान भाइ नेत्र सुनार हुनुहुन्छ, त्यसै गरी गोपाल भाइ ज्ञान बहादुर नेपाली युवराज नेपाली, म चाहिँ ओहित होली नेपाल र नेपाली भाषा नेपाली लोकगीत संगीतलाई लयले चाहिँ माया गर्ने मान्छे भन्नुभएको छ। अहमदाबाद इण्डियाबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अल्सा क्यारे पछ्यौरी चियाको भुट्टामा पनि गीत चाहिँ सुन्न मन छ भन्दै हुनुहुन्छ, सुगीत हामी कार्यक्रममा राख्नेछौ। र त्यसै गरी डम्बर भन्दा पनि दामोदर ज्ञालीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार म दामोदर गेवाली रुडो चार गुल्मीको मान्छे, आज चाहिँ भारतको केरल राज्यबाट चाहिँ सुन्दैछु। अब बस्ने गीत मार्फत हजुरहरूको सम्पूर्ण युनिट परिवारमा र अनि सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ। दामोदरजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुन्छ प्रेम भण्डारीजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, मोरङबाट प्रेम भण्डारी हो, मिसियो सृजना मुखिया, मगर्ने लिम्बुले साझा, मुना मुखिया, पवित्र राई, त्यसै गरी कल्पना साम्पाङ, कमला मुखिया हुनुहुन्छ, सम्झना नेवा खड्गी, राजकुले मगर, रमला साम्पाङ राई, पवित्र राई अनि सबैलाई ल भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, मोरङदेखि कार्यक्रम सुन्नुभयो, थ्याङ्क यू सो मच हजुरलाई पनि भन्न चाहे। र त्यसै गरी हुनुहुन्छ सोना कन्दमवाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हामीले कमेन्ट गर्नुभएको छ, सेवानो नमस्कार आरजे सम्झना शेष हजुर, म सोना कन्दमवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो बेला मिठो माया सम्झना छ, टिकाराम सुनवार, लेखक पान्तवार राई, स्वस्थानी भोजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी बर्मा, धनुभज मेरो, सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज कम्बाङ, अन्जान तुलुङ, पवित्र तामाङ, अनिता आरण, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रेमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष सिंह, मेन्सी छेत्री,
श्रेष्ठ ढुंगाना हिम्मत खड्गी युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल कायल अबीर मानदेवन किशोर रंजन समीर स्वर्गीय किरात आज जीवन चामलिंग राय बेले आसामी मीना घिसिंह रत्न शमशेर थापा सुनिता एङमे कुलुङ सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइराखेको छ। यति बेला हुनुहुन्छ अर्को साथी मिलन घायल मोटोजी हुनुहुन्छ। गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेण्डको लागि फ्रम दोहा कतारबाट भनिदिनु छ। उहाँले चाहिँ सात समुद्र पारिरहेर दोहा कतारबाट चाहिँ कार्यक्रम सुन्दैछु अनि सम्पूर्ण साथीलाई सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसैगरी राज कालीकोटीजी हुनुहुन्छ, उहाँले पनि हेलो सिस गुड आफ्टरनुन मी थापा लिएरो राज कालीकोटी बिर्ता मोट थापा जस्ट नाउ यु ए अपकमिङ सङ डेडिकेट अल फ्रेण्डको लागि भन्दै हुनुहुन्छ। उहाँ चाहिँ झापाको मान्छे, हाल चाहिँ युएबाट चाहिँ कार्यक्रम सुन्दै अनि अब बस्ने गीत चाहिँ सम्पूर्ण साथीहरूलाई चाहिँ सुनाउन चाहन्छु भन्नुभएको छ। राज्यलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दा यति बेला हामी अर्को एउटा मिठो गीत राख्छौ। साथीले रसाईमा पार्नु भएको छ, माधव वाग मगरजीले रसाईमा पार्नु भएको छ। अल्टेसा क्यारे पछ्योरी कुबुटमा भन्ने गीत चाहिँ हामी कार्यक्रममा राख्छौ। नारायण गोपालको आवाजमा रहेको छ सबै गीत कार्यक्रममा बस्छ। त्यसपछि हामी तपाईँसँग तपाईँले पठाउनुभएका सन्देश वाचन गर्न लागि उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
2: QAA प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40, इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: रंग बहार रंग बहार,
7: वर्ष सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
6: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: वर्ष पेन्स।

0: 깔끔하게 또 미쳐기들 라디오 리사케리 버슈리 말이기 들어있고요. 솔섬 라디나는 그 발과 와주 말이고 소개담이 깔끔하게 라키스기가 소아보보니 발로도 발이고 라이고 소소니 얼사 리사 리스니 스니 서비스나 본글라 오나 스팟노니서 फोन लाग्छ भने के समस्या छ मैले तपाईँलाई जानकारी गराइराखेको छु र तपाईँको फोनको प्रतीक्षा गर्दै तपाईँले पठाउनुभएको सन्देशहरू पनि वाचन गर्दैछु। हुनुहुन्छ भावना मगर्जीले पनि हेलो नमस्कार शेषसम्म पनि सुन्दैछु है इन्डियाबाट मिचुअल फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद र त्यसै गरी यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार नमस्ते नमस्कार निर्मलाजी बोल्नुभयो के छ आरामै हुनुहुन्छ
1: एकदम आराम कुशलै छु भन्नुपर्छ नि तपाईँलाई
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ निर्मलाजी आज के भएको हाम्रो टेलिफोनमा साथीहरूको आगमन अलिकति कमै भएको जस्तो लागिरहेको छ अहिले त फोन सहजै लाग्यो हजुरले गर्दा
1: लाग्यो अघि नै त व्यस्त व्यस्त व्यस्त हुनिरहेको थियो मैले अघि नै फोन ट्राई गरेको अहिले चाहिँ लाग्यो
0: अहिले चाहिँ फोन लागेको छ है रिसा अनि कार्यक्रम सुन्दै हुनुहुन्छ केमा व्यस्त हुनुहुन्छ अहिले
1: म खासै केहीमा नै व्यस्त छैन घरतिरै कार्यक्रम सुनेर बसिरहेको छ
0: घरतिरै कार्यक्रम सुन्दै बसिराख्नु भएको छ है रिसा कार्यक्रम सुन्दै गर्नुहोस् कार्यक्रममा मिठा गीत संगीतहरू बजिराखेका छन् सुनेर इन्जोय लिनुहोला पनि भन्न चाहन्छु फेरि पनि कार्यक्रम अर्को मिठो गीत बस्छु तपाईँले साथीसँगलाई सम्झनुहोस् है त
1: हुन्छ विशेष गरेर दिदीहरूलाई भन्न चाहन्छु टेक्निकमानको हुनुहुन्छ दिदी दाई दुवैजनाको लागि अनि हजुरको लागि अल फ्यामिलीको लागि मेरो परिवार सम्पूर्णको लागि मेरो प्यारी छोरी प्रतीक्षा पौडेललाई भन्न चाहन्छु मेरो रामेश्वर पुरानगर माइती परिवार सम्पूर्णको लागि अनि दिदी भिनाजी पनि चिनिराख्नु भएको छ दिदी भिनाजीको लागि भन्न चाहन्छु अनि बहिनी अस्ति सक्दागिरी अनि दाई भित्र पानीको लागि भन्न चाहन्छु अनि साथी देव माझीलाई रिता सेनालाई अस्मिता बस्नलाई नवीनको लागि उर्मिला मगरलाई सीता श्रेष्ठको लागि शिला आदिको लागि अनि बहिनी रमिला तामाङलाई सम्झिरहेको छु बहिनी भन्दै बिदा हुन्छ नमस्ते
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अहिले चाहिँ फोनमा के सुधार आएको के जस्तो पनि लागिरहेको थियो त्यस्तो व्यस्त भनिरहेको थियो भन्दै हुनुहुन्थ्यो उहाँबाट हामीले यो कुरा जानकारी पायौँ र जो जति साथीले यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने फटाफट फोन गर्नुहोला आजको समयमा तपाईँको फोन लाग्छ होला बसै फोन गर्नुहोला पनि भन्न चाहन्छु यति बेला कोही साथी आउनु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: नमस्कार
0: हजुर खाडा देवीबाट हो यो आवाज
2: एकदम हजुर एकदम हो
0: के छ नि विक्रमजीको खबर
2: एकदम ठिक ठाक छ सिस्टर राम्रो छ आज अलि लागेको थिएन अहिले
0: के समस्या मैले भनिराखेको छु नि अघि बिहानदेखि के समस्या देखाइरहेको थियो तर अहिले फोन लागेको छ समस्या सुधार भइसकेको छ खुसी लाग्यो हजुरसँग कुराकानी गर्न पायौँ अनि के छ त्यताको मौसम कस्तो छ तपाईँको खबर सुनाउनुहोस् न धेरै समयपछि कुराकानी भएको छ
2: मौसम अब मृदुमा जस्तो भइरहेको छ अहिलेदेखि लिएरै थियो राम्रै छ समग्रमा त्यस्तै छ सिस्टर अब राम्रै छ अब बिस्तारै बिस्तारै चाडपर्वले प्रवेश गर्ने कार्यक्रम हुँदैछ अब यस्तै छ हजुर
0: ठिक छ अब बिस्तारै बिस्तारै चाडपर्वहरू पनि नजिकै छ अब हजुरको बिजनेस भन्ने एकदम फसाइरहेको होला नि होइन राम्रोसँग प्रगति गर्दै जानुहोला नमान्नु होला पनि भन्न चाहन्छु दुःख सुख भन्ने कुरा यस्तै हो होइन पासिन्जेले होइन अलिकति हँसी खुसी भएरै बाँच्नुपर्छ मान्छेको जीवनमा अब दुःख नलेखेको त कहाँ हुन्छ होइन भोग्नै पर्छ जे जस्तो भए पनि तर पनि हाम्रो मुस्कान कहिले हराउनु हुँदैन यति नै हो होइन ल ठिक छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आजको समयमा त अब हामीले ट्र्याक चिनाउनु पर्ने थियो यही समस्याको कारणले गर्दा आज चाहिँ लिएर आएका छैनौँ र मिठा गीत संगीतहरू बजिराखेको छ बीचमा आएर फोन लाग्यो खुसी छौँ त्यही पनि र हजुरसँग पनि कुराकानी गर्न पाए एकदमै खुसी पनि लागेको छ हामी कार्यक्रमतर्फ लागौँ साथीसँगलाई सम्झनु पर्ने हुन्छ है त
2: हुन्छ सिस्टर अब साथीसँगलाई सम्झनु भन्दा पनि मिल्छ भने त्यो मायामा त्यस्तो हुन्छ र भनी मदन कृष्ण श्रेष्ठको नयाँ गीत बजाइदिनु होला है
0: मायामा त्यस्तो हुन्छ र मदन कृष्णको आवाजमा रहेको
2: हजुर अहिले अलि चलेको गीत छ त्यो सुनाइदिनु होला अनि विक्रम सेवा भनेर चिन्ने नचिन्ने अनि विशेष विशेष गरेर हजुरलाई भन्दै छुट्छु है धन्यवाद
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो खाडा देवीबाट विक्रम सेवाजी हुनुहुन्थ्यो मायामा त्यस्तो हुन्छ र मदन कृष्ण श्रेष्ठको चाहिँ आवाजमा रहेको गीत रहेको छ भन्दैनुहुन्छ। सो गीत हामी राख्ने प्रयास गर्नेछौँ, तपाईँले पनि सुन्नुहोला पनि भन्न चाहन्छु। उहाँले चाहिँ मदन कृष्ण श्रेष्ठको भन्नुभएको छ, लागेको छ होइन, मदन कृष्ण श्रेष्ठ भन्नुभएको छ। सो गीत हामी राख्ने प्रयास गर्नेछौँ। पहिला तपाईँको रहेको छ फटाफट फोन गर्नुहोला, समय कम छ होइन। तपाईँले पठाउनुभएका सन्देशहरू पनि भाषण गरिराखेका छौँ र तपाईँसँगै रहेर यात्रा गरिराखेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म बिजु श्रीलङ्काबाट निना खत्री।
0: के भन्नुभयो?
3: बिजु श्रीलङ्काबाट एलिना खत्री।
0: एलिना खत्रीजी भन्नुभयो?
3: हजुर।
0: के छ मैले कस्तो आवाज होइन, कस्तो कस्तो सुनिरहेको है, त्यही भएर अब कहिले कहिले समस्या हुन्छ। ठिक छ, अनि हजुर आराम कुशलै हुनुहुन्छ नि?
3: म आराम कुशलै छु भन्नुपर्छ है। अनि तपाईँले कस्तो छ?
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ। खबर पनि एकदम ठिक छ होइन, कहिले धुम्बा हुन्छ कहिले घाम लाग्छ, यस्तै छ। यता रामे साथतिर कमाउँछौँ, अनि यति पाएको गीत कस्तो छ?
3: यता पनि त्यस्तो छ दिदी, कोही बेला धुम हुन्छ कोही बेला घाम लाग्छ, यस्तै नै हो भन्नुपर्छ है।
0: यस्तै नै छ, ठिक छ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: सुनिरहेको छु भन्नुपर्छ है।
0: सुनेर साथी नै होला भन्न चाहन्छु। एउटा मिठो गीत राख्छौँ हामी कार्यक्रममा, साथीसँगलाई सम्झनु छ है त।
3: यति स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूका लागि, अनि ललिता दिदीका लागि, अनि मेरो घरसम्मका लागि साथीहरूको नाम लिनु पर्छ। रमेश श्रेष्ठ, दिपा तामाङ, सम्पूति श्रेष्ठ, साथीहरू त धेरै हुनुहुन्छ, म सम्पूर्णलाई भने म भेटिन्छु। दिदी नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो हाम्रो साथी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 048-40-0026 फोन गरेर आउन सक्नुहुनेछ। छोटो मिठोमा कुराकानी गर्नेछौँ भन्दा पनि समय त सकिन लागिसकेको छ है, मैले यादै नगरेको, कतिजनाले समय जान्छ तपाईँसँग कुराकानी गर्न मन थियो, तर यति बेला हामी अब चाहिँ फोन मार्फत कुराकानी गर्न सक्दैनौँ जस्तो लाग्यो, फोन नलिउँ जस्तो लाग्यो। तपाईँले पठाउनुभएको सन्देश पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला हुनुहुन्छ मगरी मायाजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि सुनिरहेको छु है कार्यक्रम हजुरको भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई। र त्यसै गरी मिडिया प्रेमी राई अनि साथी हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। तोप आदर फुल अनिजीले पनि नमस्कार हजुर भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हेलो हुनुहुन्छ राजगली मगरजी हुनुहुन्छ, हेलो नमस्ते जोडले दुवैजनालाई, सुन्दैछु भारतबाट, भारत घर साई उदयपुरबाट हुनुहुन्छ, अहिले साझै भारतमा छु र घर श्री उदयपुर भन्नुभएको छ। आज जन्मदिन परेको छ मेरी छोरी रिजला अनि साथी कमला मुखिया दुवैजनालाई चाहिँ जन्मदिनको अनुमोल शुभकामना, साथमा माया छ हुनु भन्नुभएको छ। अमिना सिम्पल सरिना, रञ्जना पाइनी राई, सुनिता सामलिङ राई, राई पिके राई, प्रेम भण्डारी, कृष्ण तामाङजीलाई पनि सम्झना गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी कमल श्रेष्ठजी हुनुहुन्छ, आज मलाई सुनिता शर्मा र खेम सेन्चुरीको आवाजमा रहेको लोक भाका लगाइदिनु न भन्दै हुनुहुन्छ। अब यो चाहिँ हामी कार्यक्रम आधुनिक गीतमा चाहिँ प्रोग्राममा चाहिँ होइन लोकदोरी चाहिँ राख्दैनौ भन्न चाहन्छु है कमलजी। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले 2:15 कार्यक्रममा चाहिँ लोकदोरी गीत नरोज्नुहोला होइन, आधुनिक गीतहरू मात्रै रोज्न सक्नुहुनेछ। र तपाईँले बुधबारको बसाईमा चाहिँ तपाईँले लोकदोरी रोज्न पाउनुहुन्न, अनि जुनसुकै गीत पनि त्यो समय हुन्छ त्यो दिन चाहिँ रोज्न पाउनुहुन्छ, तपाईँलाई मैले जानकारी गराएँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने। र तपाईँले चाहिँ लोकगीत संगीतहरू चाहिँ लोक कार्यक्रममा चाहिँ लोकोशैली अनि त्यसपछि उकाली ओह्रालीमा चाहिँ रोज्न सक्नुहुनेछ। त्यसै गरी हुनुहुन्छ हजुर नमस्कार, म तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फिदाबाट कमल श्रेष्ठ हो, यस प्रोग्राम मार्फत अब बस्न गीत सुनाउनु पर्दा हुनुहुन्छ देवासकोट मनोज भुजेल, सुचिहार ते लिम्बू, लोकेन थेक्लेन लिम्बू, राजन खतिवडा, चित्र अघिगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला हुने, पूजा मादेम्बा लिम्बू, फुलमाया आँखेवा लिम्बू, टिकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत सुनेर मजाले इन्जोय लिनुहोला भन्दै हजुरबाट ओजेल पढ्न चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार म बाबुराम मगर ओखलडुङ्गाको कलिगर भइहाल्दै साउदी अरेबिया रियादबाट सुन्दैछु सबैमा धेरै माया अनि धेरै सम्झना रहेछ मेरो घर परिवार साथी सङ्गी सबैलाई धेरै सम्झेको छु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी रञ्जना भाइ राईजी हुनुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी पीके राई हुनुहुन्छ हेलो नमस्ते सम्झना चाहिँ सुन्दैछु म पनि मोरङ घर हाल चाहिँ मलेसियाबाट प्रोग्राम अडियो लाइभ मार्फत सम्झना सबैमा भन्न चाहन्छु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी उहाँले लेख्नु भएको छ अर्को साथी हुनुहुन्थ्यो भन्दै थिएँ लगभग कार्यक्रमको मा चाहिँ तपाईँले पठाउनु भएको सन्देशहरू चाहिँ लगभग सकिसक्यो जस्तो लाग्यो होइन अब चाहिँ छुट्टिनु पनि पर्छ होइन समय पनि सकिन लागिसकेको छ तपाईँसँग छोटो समयमा भए पनि हामी साथीहरूसँग कुराकानी गर्न सफल भयौँ एकदमै खुसी लागेको छ अब चाहिँ निरन्तर फोन लाग्छ होला पनि भन्न चाहन्छु फोन प्रयास गर्दै गर्नुहोला कार्यक्रम सुन्दै गर्नुहोला हजुरको रेडियो 100 थुप्रो एक मेघर सुन्दै गर्नुहोला पनि भन्न चाहन्छु र यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो फोन गर्नुभयो सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद फेसबुक पेजबाट आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश पठाउनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी विशाल सिंहजीले पनि म पनि सुन्दैछु हाल चाहिँ सिमलादेखि घर चाहिँ कुसिदी टालेगा जाजरकोट देखियो भन्दै हुनुहुन्छ विशालजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम अवधिबाट बजेका मिठा रमाइला आधुनिक गीतकार सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा हाम्रो विक्रमजीले रोजाइमा पार्नुभएको गीत छोड्दै आजको बसाइ रोजाइ तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: हुन्छु, माया मायामा यस्तो हुन्छ।
1: अहिले दिउँसोको 3 बज्यो।
2: हजुरको रेडियो 102.1 MHz।
3: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सि बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सि भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएसँगै कांग्रेसको आन्तरिक विवाद फेरि अदालतमा पुगेको छ। यही विषयलाई आधार बनाउँदै देउवा समूहले पुनरावलोकनको मुद्दा टुंगो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नहुने भनेको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आगामी राजनैतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, पालिकामाथि भइरहेका जघन्य अपराध, कूटनैतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी 12-मा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरेका छन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतबाट मार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग छ। सांसद सोमनाथ पोर्थेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो छायांकन गरिएको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो। सांसद जगत तिमिल सिन्हाले 31 वटा वैदेशिक नियोग मध्ये 21 वटा राजदूतविहीन अवस्थामा रहेको भन्दै सरकारको आलोचना गर्नुभयो। सांसदहरूले स्वास्थ्य, शिक्षा, विभिन्न किसिमका प्रकोप, बाढ़ी तथा डुबानको जोखिम लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबीको करदाता पोर्टल पनि यथावत संचालनमा आउनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको छ। अन्तशुल्क जन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजु हुने गरेकामा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था मिलाइएको छ। आय विवरण अन्तर्गत साबिकमा अनुसूचित 10 करदातालाई विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी अब यो विवरण स्वयं आउने व्यवस्था गरिएको छ। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न

0: पाउनेछन्। यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो। विद्युतीय माध्यमबाट स्रोतमा कर कटी गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको जनाएको छ। अहिलेको कानून अनुसार प्रत्येक महिनाको 25 गते भित्र ईडीटीएस दाखिला गरिसक्नुपर्ने प्रावधान भए पनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चश्मा लगाएरै जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चश्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चश्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आइड्रपको प्रयोग गर्दै आउनु भएको छ। प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको संसद सचिवालयका प्रवक्ताले उज्यालोलाई जानकारी दिनुभयो। यसअघि सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा कालो चश्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन छ घर बरसिन छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडी को लागि बाली टूर युरोपेन्स घर मात्र हैन रंगाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू व्यवसायहरूले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् आजदेखि काठमाडौँमा शुरू भएको नाडा अटोसोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशी उत्पादन बढ़ाउँदै आयात प्रतिस्थापन र रोजगारी सृजनामा जोड़ दिन आग्रह गर्नुभएको छ उद्योगदेखि रोजगारसम्म नारासहित भ्रिकुटी मण्डलमा आजदेखि अटो शो शुरू भएको छ जसमा 53 गाड़ीका ब्राण्ड र 200 भन्दा बढ़ी स्टल रहेका छन् मेला आउँदो 5 दिनसम्म चल्नेछ अब विदेशको खबर अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान उत्तर कोरिया क्युबा गरी 3 देश मात्र बाँकी छन् ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल सारासँगको सम्बन्ध पनि बढ़ाएको छ उहाँले अल कायदामा आबद्ध संगठनको नेतृत्व समेत गर्नुभएको छ गएको वर्ष अमेरिकाले अहमद अल साराको नेतृत्वमा रहेको इस्लामवादी संगठनलाई आफ्नो आतंकवादी संगठनहरूको सूचीबाट हटाएको थियो अब खेल खबर नेपालले एसीसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा 9 विकेटले हराएको छ मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेटायो नेपालका आसिफ शेखले 161 अर्जुन कुमारले नट आउट 161 रन बनाए आसिफ र अर्जुनले 220 रनको साझेदारी गरेका थिए मलेसियाका असलम खान मलिकले विकेट लिएका छन् यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया 48 ओभर 2 बलमा 232 रन बनाउँदा अल आउट भयो मलेसियाका मोहम्मद शहदाता रमलीले 61 रन बनाएका छन् नेपालका कप्तान सन्दीप लामिछानेले 4 करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिए नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो नेपाल 2 खेलमा विजयी भएको थियो एसएससी प्रिमियर कप आउँदो आइतबार भदौ 24 गतेदेखि मलेसियामा शुरू हुँदैछ प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सि बिहिबारका लागि पेशी तोकियो राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो
4: काली नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र

0: कर्मचारी आवश्यकता सिन्धुली को खुरकोट नजिकै बीपी हाईवे मा निर्माणाधीन नया होटल रिसोर्ट तथा कफी शॉप का लागि विभिन्न पद मा ठूलो संख्या मा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नु हुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एक जना, बेकरी शेफ एक जना, सीनियर कुक दुई जना, कुक चार जना, किचन हेल्पर एक जना, डिशवाशर दुई जना, फूड एंड बेवरेज मैनेजर दुई जना, वेटर वेट्रेस दस जना, कॉफी बरिस्ता चार जना, कैशियर दुई जना, हाउसकीपिंग अथवा क्लीनर दुई जना, गार्डनर अथवा माली एक जना। नया तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 कार्यालय सुकाजोर रामेछाप।
5: रंगबहार रंगबहार
6: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: वर्ज पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
5: वर्ज पेन्स।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 0954041575, 0941690669, 0964014788।
8: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तुर्किएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
13: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
9: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
10: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
9: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
10: त्यसो भए ध्यान दिएर सुन्नी।
11: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
10: सुन्नु भए त?
9: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
7: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
12: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
13: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
12: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
13: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
12: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
13: सम्पर्क नम्बर 0845410043 98630423।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
8: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
14: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
16: पानीको मुहानमा संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
13: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
16: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
13: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछ।
16: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
13: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण। गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

नमस्कार हजुरको रेडियो 102.3 MHz अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापको मन्थली अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ़ेको छ। केही दिनदेखि भाइरल ज्वरोको प्रकोप बढ़ेसँगै अस्पतालको आकस्मिक कक्ष लगायतमा बिरामीको चाप बढ़ेको हो। अहिले दैनिक 300 जना हाराहारीमा बिरामी उपचारको लागि अस्पतालमा आउने गरेका छन्। यीमध्ये 70% भाइरल ज्वरो डेंगु र पखालाका बिरामी आउने गरेको मन्थली अस्पतालले जनाएको छ। बिरामीको संख्या बढ़ेसँगै अस्पतालको प्रयोगशालामा समेत भीड़ बढ़ेको छ। ज्वरो आउने, रुवाखोकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने तथा पखाला लगायतका लक्षण देखिएका बिरामीको चाप बढ़ेको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन्। रामेछापको खाँचेपी गाउँपालिकामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणमा लामो समयदेखि देखिएको अवरोध र विभिन्न प्रक्रियागत जटिलताको कारण रोकिँदै आएको अस्पताल निर्माण कार्य पछिल्लो समय पुनः अघि बढ़ेको छ। अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिन गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायतको टोलीले निर्माण स्थलको स्थलगत अनुगमन गरेका हुन्। अस्पताल निर्माणमा विगतमा निर्माण व्यवसायीले सम्झौता अनुसार काम सम्पन्न नगरेको र भुक्तानी भएको रकमको तुलनामा कामको प्रगति पर्याप्त नभएको विषयमा उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट समेत छानबिन भएको बताइएको छ। निर्माण व्यवसायीले प्रारम्भिक समयमा सम्झौता गर्न नआएको, त्यसपछि सम्झौता गर्ने म्याद समेत सकिएको र कर्मचारीहरूबाट म्याद थप लगायतको प्रक्रिया अघि बढ़ाउन कठिनाई भएको अवस्थाले अस्पताल निर्माण थप जटिल बनेको थियो। पछिल्लो समय अस्पताल निर्माणलाई शीघ्र सम्पन्न गर्न अख्तियारबाट समेत आवश्यक प्रक्रिया टुंग्याएर निर्माण कार्य अघि बढ़ाउन दबाव आएको बताइएको छ। निर्माण व्यवसायीले बैंक ग्यारेन्टीसहित निर्माण कार्य अघि बढ़ाउने प्रतिबद्धता जनाए पनि म्याद थप लगायतका कानूनी प्रक्रियामा देखिएको अन्यलताको कारण प्रशासनिक तहमा समेत समस्या उत्पन्न भएको थियो। अस्पताल निर्माण सम्बन्धी विषयमा गाउँपालिका अध्यक्षले अख्तियारसँग आवश्यक समन्वय गरिरहेको र निर्माण कार्यलाई कानूनी तथा प्रक्रियागत रूपमा टुंगोमा पुर्याएर अस्पताललाई पूर्णता दिने प्रयास भइरहेको बताइएको छ। रामेछापको रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूको समीक्षा गरेको छ। नगरपालिकाले हिजो एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना, कार्यक्रम तथा सेवा प्रभावको समग्र समीक्षा गरेको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका 9 वडाहरूले आर्थिक वर्ष 2082-83 सम्पन्न गरेको कार्यक्रम तथा गतिविधिहरू बारेमा छुट्टा छुट्टै प्रस्तुति दिएका थिए। प्रस्तुतिको क्रममा शाखा तथा वडाहरूबाट सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह, सामाजिक विकास लगायतका कार्यक्रमहरूको प्रगति र उपलब्धि बारेमा जानकारी गराइएको थियो। जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खण्डका कार्कीको प्रमुख अतिथिता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगरपालिकाले गत आर्थिक वर्षमा विशेष गरी पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको वरिष्ठ शाखा प्रमुख सुन्दर थापाले बताउनु भएको छ। उहाँका अनुसार नगरपालिकाले नगरपालिकाको आवश्यकता र स्थानीय प्राथमिकताको आधारमा विभिन्न विकास तथा सेवा प्रभावको कार्यक्रम अघि बढ़ाएको हो। समीक्षा कार्यक्रममा शाखा तथा वडाबाट प्रस्तुत गरिएको प्रगति विवरणमाथि छलफल गर्दै आगामी दिनमा कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन देखिएका समस्या तथा बनाइने देखिएका समस्या तथा कमजोरी सुधार गर्ने र नागरिकलाई सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा समेत जोड़ दिइएको छ। जबरजस्ती गर्ने उद्योगको अभियोगमा रामेछापमा पक्रो परेका 21 वर्षीय युवक सुनसरीको प्रहरी हिरासतबाट फरार भएका थुनुवा बन्दी भएको खुलेको छ। चोरी मुद्दाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पक्कली सुनसरीको हिरासतमा रहेका प्रेम विश्वङ्के जेलमुक्त हुन आन्दोलनको सहारा लिँदै भदौ 24 गते फरार भएका थिए। सुनसरीबाट भागेर रामेछाप आएका विश्वङ्केले त्यहाँ लुकिसेपी बस्दै लिखु वृहत खानेपानी आयोजनामा मजदूरको रूपमा काम गरिरहेका थिए। यसै क्रममा उनले गत

दुई गते रामेसाप नगरपालिका चार तिलबारीका 61 वर्षीय एकल महिलामाथि एकल महिलालाई उनकै घरमा गएर जबरजस्तीकरण गरेका थिए। घटना घटेको भोलिपल्ट अर्थात भदौ 3 गते प्रहरीले खोजतलाश गर्ने क्रममा उनलाई तिलबारीकै एउटा मान्छे नबस्ने पुरानो घरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रामेसापका सूचना अधिकारी कमल राउतका अनुसार हाल उनीमाथि जबरजस्तीकरण उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। रामेसापमा कानूनी प्रक्रिया र अनुसन्धान सकिएपछि उनलाई पुनः चोरी मुद्दाकै कार्यवाहीको लागि सुनसरी पठाइने पनि प्रहरीले जनाएको छ। सिन्धुलीमा मोटरसाइकल आफै अनियन्त्रित भएर सड़कको नालीमा खस्दा भारतका एक युवक घाइते भएका छन्। सोमबार राति करिब 9:20 बजे कमलाबाई नगरपालिका छ रातमाटा क्षेत्रमा उक्त दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ। ढुङ्ग्रेवासबाट सिन्धुली बजारतर्फ जाँदै गरेको 239-5770 नम्बरको मोटरसाइकल बीपी राजमार्ग सड़क खण्डमा अचानक अनियन्त्रित भएर सड़क छेउको नालीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक भारतको बिहार जिल्ला स्थायी घर भएका श्रेष्ठ वर्षमा सिन्धुलीमा कार्यरत करिब 20 वर्षीय इमरान आलम घाइते भएका छन्। उनको टाउको र आँखाको आसपास चोट लागेको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते आलमलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। दुर्घटनामा परेको मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीमा राखिएको छ। सिन्धुलीको पहिचानसँग जोडिएको जुनारको व्यावसायिक सम्भावना र जिल्लाबाट भइरहेको युवा पलायनको विषयलाई प्रस्तुत गरेको भिडियोले सिन्धुली बहुमुखी क्याम्पसलाई इटहरीमा आयोजित आईसीसी इनोभेन्सको चौथो संस्करणमा प्रथम स्थान दिलाएको छ। सुनसरीको इटहरीमा आयोजित प्रतियोगितामा मुलुकभरिका 1 दर्जन भन्दा बढ़ी क्याम्पसको सहभागिता रहेको थियो। प्रतियोगितामा सिन्धुली बहुमुखी क्याम्पस प्रथम हुँदै नगद पुरस्कार सहित शिल्ड प्राप्त गर्न सफल भएको छ। विजय विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सिन्धुली बहुमुखी क्याम्पस व्यवस्थापन समितिको पहलमा हिजो क्याम्पस परिसरमा सम्मान कार्यक्रम आयोजन गरिएको हो। कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नो अनुभव सुनाउँदै प्रथम स्थान हासिल गर्न सफल भिडियो समेत प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेको भिडियोमा सिन्धुलीका युवाको विदेश पलायनको अवस्था, त्यसले सिन्धुलीको सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको प्रभाव र सिन्धुलीको प्रमुख पहिचानको रूपमा रहेको जुनारको व्यावसायिक सम्भावनालाई मुख्य विषय बनाएको थियो। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सकेकी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: बुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउन हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 कार्यालय बितिजोर सिन्धुली।

नमस्कारले हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामी साप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहन्छौं। आज मंगलबारको व्यवसायी छ। आजको व्यवसायमा हामीले तपाईँलाई एउटा मिठो गीतको ट्र्याक लिएर आउने गर्थ्यौं। आजको व्यवसायमा हामीले ल्याएका छैनौं किनकि कहिले टेलिफोनले साथ दिएको छ, कहिले हामी साथ छोड्दै अगाडि बढेका छ। त्यो हुँदाखेरि कहिलेकाहीँ चाहिँ टेलिफोनले साथ नदिएको क्रममा चाहिँ हामीले आजको विषयमा चाहिँ ट्र्याक लिएर आएनौं। त्यो हुँदा तपाईँले सम्पर्क गर्नुहोस् 0840 40 00 26 र आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झन पाउनुहुन्छ। तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा। मिठा र माइला तीजका लोकभाकाहरू पनि बज्नेछ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने तपाईँले सेयर गर्न सक्नुहुन्छ। छोटो मिचोमा आफन्तजन साथीसँगलाई तपाईँले सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउने गर्छ। आइतबारदेखि शुक्रबारसम्म आजको व्यवसाय पक्कै के गर्ने भन्ने कुरा मैले तपाईँलाई जानकारी गराइसकेको छु। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ साइकल किन्न जाम भन्ने पशुपति शर्मा र जानकी तारा मगरको आवाजमा रहेको मिठो भाका बच्छ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: Tini zasta ta gam tsai na swahare ima vande unandiyo. Yogdime mechu git Pasupati Sharma Janaki Tarami Bagar ko awaz ma rahayeko thiyo yo git. Tapaiko maaz ma rakhera hamile karyakram Ukali Urali ko suruwat garisakeka chhau. Aba bhane palo tapaiko rahego chha. Tapaile sunne 48 40 ko sunne sunne 26 ma sahabhagita janauna saknuhuncha. तपाईले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुनि पनि राख्नु भएको छ. कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव पनि प्रतिक्रिया पनि तपाईँले हामीलाई दिन सक्नुहुन्छ. जति पनि साथीले फेसबुक लाइभबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कमेन्ट पठाउनुहोस् र अन्य साथीले फोन गरेर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. भरपूर प्रयास गर्न सक्नुहुन्छ तपाईँले, किनकि अलिकति टेलिफोनमा समस्या हो कि जस्तो लाग्दैछ. बिहानैदेखि कहिले फोन लाग्ने कहिले नलाग्ने भइराखेको छ. यो अवस्थामा फोन लाग्छ भने तपाईँसँग प्रत्यक्ष जोडिन्छौ. यदि लाग्दैन भने पनि कार्यक्रममा मिठा र माइला मनसुने तीजका गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ. यति बेला हामीलाई फेसबुक लाइभबाट कमेन्ट प्राप्त भएको छ रामजी घिमिरेजीको. उहाँ लेख्नुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा सुन्दैछु है. यता चितवनबाट भगवत निकेतन सबैको लागि भन्दै हुनुहुन्छ. मिलन गायल मुटुजीले पनि गुड आफ्टरनुन है दिदी, कार्यक्रम सुनिरहेको छु अब भगवत निकेतन सबैको लागि. म यता दोहा कतारबाट भन्नुभएको छ. बाबुराम मगरजीले पनि लेख्नुहुन्छ, दिदी दर्शन नमस्कार है. म चाहिँ बाबुराम मगर उखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबको रियादबाट कार्यक्रम सुन्दैछु है. धेरै कार्यक्रम मनपर्छ. अब बग्ने गीत चाहिँ मेरो घर परिवार अनि साथीहरू सबैको लागि समर्पण गरे भन्नुभएको छ. रूपसना योगीजी पनि लेख्नुहुन्छ, नमस्कार है दिदी, कार्यक्रम सुनिरहेको छु सिन्धुलीको ढुङ्ग्रे भाषबाट. रूपसना योगी हो, अब बोज्ने भएका सबैको लागि भन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. त्यसै गरी टीकाराम सुनवारजी पनि लेख्नुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार तिनजुरे मिडिया ग्रुपको सदस्य रामिछाप घर भई हाल काठमाडौँबाट भन्दै हुनुहुन्छ. अब भोजनिकेत मार्फत सम्झन पर्दा साथीहरूमा सुना कन्दमा मिडिया प्रेमी निर्मला उनिम जीवन सुब्बा कमला मुखिया, त्यसै गरी लक्ष्म कमला मुखिया लक्ष्मण मगर घायला बिरमान सुनवार राजकली मगर देववास कोटा कमल श्रेष्ठ सहयात्री उमेश अन्जान राई भूमिका राई रामलाल साङपाङ राई लक्ष्मण किराती रामलाल सुमन प्रेमकला आचार्य मुना मुखिया ठेका आइडु पलपल अपेक्षा सेन अधिकारी अनिश तेलदुखी रिया राजन माझे सञ्जना माझे त्यसै गरी मिडिया प्रेमी मगर्नी आयुषा रिता राई भुदवीर तामाङ जमिन्दार बाबुको इमान्दार छोरो सरस्वती खत्री कोपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायत मलाई चिनी नचिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ. टीकारामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. तपाईँ धेरै साथीहरूले हामीलाई फेसबुक लाइभबाट यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ. तपाईँका कमेन्टहरू पनि प्राप्त छन्, कमेन्टहरूलाई हामीले पक्कै वाचन गर्नेछौ. कार्यक्रममा मिसा मनसुने तीजका भागहरू बजिराखेका छन्. पक्कै पनि पहिले पहिले निस्केका गीत संगीत पक्कै पनि एकदमै मनसुने खालका छन्. कतिपय गीत संगीतहरू एकदमै रमाइला खालका पनि छन्. बजारमा धेरै विभिन्न खालका गीत संगीतहरू आइरहने क्रममा तपाईँलाई जस्तो मन लाग्छ त्यस्तै खालका गीतहरू छन् सुन्न सक्नुहुन्छ. कार्यक्रममा पनि मिठा गीत संगीतहरू नै बजिराखेका छन्. यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु. हेलो
1: हेलो दिदी हजुर नमस्ते.
0: नमस्ते हजुर, यो आवाज हाम्रो सन्देशीको हो.
1: नवीनजी भन्नुपर्छ है दिदी
0: हजुर. नवीनजी के छ खबर?
1: मेरो एकदम ठिकै छ दिदी हजुर.
0: ठिकै छ. अनि खाजा खानुभयो कि बाँकी छ?
1: खाजा भर्खरै भएको भन्नुपर्छ है दिदी हजुर.
0: ल, भर्खरै खाएर बस्दै हुनुहुन्छ, कार्यक्रम सुन्नुभयो कि भएन त आज?
1: हजुर एकदम सुनिरहेको छु भन्नुपर्छ है दिदी हजुर.
0: ल, कार्यक्रम सुन्दै हुनुहुन्छ, रेडियो प्रेमी हुनुहुन्छ. हिजो पनि रेडियोको बारेमा यहाँले केही जानकारीहरू पनि हामीलाई दिनुभएको थियो होइन नवीनजी?
1: हजुर एकदमै भन्नुपर्छ दिदी हजुर.
0: ल, अब कार्यक्रम सुन्ने क्रममा अन्य कामहरू सकाउनु भयो कि छैन त?
1: हजुर सकिसक्यो भन्नुपर्छ दिदी हजुर
0: ल लगभग सबै कामहरू सकाएर हामीलाई यो समय सुन्दै हुनुहुन्छ खुसी लागेको छ अनि हिजो आज कोदो रोप्ने कामहरू त सकियो लगतै साथसाथै रूप कोर्ने धान गोड्ने कामहरू पनि सर होला
1: हजुर सबै सकियो यसो बेला पानी लगाइरहनु पर्छ अरू त सकियो भन्नुपर्छ है दिदी हजुर
0: ल सबै सकाएर बस्नु भएको छ हिजो आज अब केही दिन फुर्सद छ फेरि त्यसपछि अब चाडबाड नजिकिन्छ अब घरमा के चाहिने कसो चाहिने होइन सबै कुराहरू फेरि जुटाउनेतिर पनि लाग्नु पर्ने हुन्छ यस्तै छ कि कसो नवीनजे
1: हजुर त्यस्तै भन्नुपर्छ
0: ल ठिक छ अब गाउँ बस्तीतिर हिजो आज हरियाली छन् अब बारीतिर हेरौँ कोदो रोपेर त्यस्तै हरियाली छन् खेततिर हेरौँ त्यस्तै धानहरू कलकलाउँदो छन् लोभी लाग्ने खालका पाखा पकेर हेऱ्यो भने पनि हरियाली छन् होइन कहीँ कति झरनाहरू पनि होलान् एकदमै रमाइलो छ होला जस्तो लाग्छ
1: हजुर रमाइलो छ दिदीहरूसँग त
0: ल ठिक छ रमाइलो छ रमाइलो गरेर बिताउनु पर्छ जति जे भए तापनि सकेसम्म हामी हृदयबाट खुसी भयौँ भने पक्कै सारा संसार सृष्टि नै खुसी हुने र राम्रो हुने हामी यदि खुसी भएन भने चाहिँ त्यस्तै हुन्छ होइन के कसो
1: हजुर त्यही भन्नुपर्छ दिदी हजुर
0: ल मैले मात्रै कुरा गरेँ कि अब नवीनजीको के छ अन्य खबरहरू ल सुनाउनुहोस् न अब नवीनजीको पनि सुनौ म मात्रै बोले कि जस्तो लाग्यो
1: होइन दिदी हजुर यस्तै हो ठिकै छ
0: ठिकै छ केही बोल्नुहुन्न त्यति मात्रै हो त
1: हजुर केही छैन दिदी हजुर समयले साथ दिइरहेको छ अहिलेसम्म राम्रै छ रमाइलो छ भन्नुपर्छ है दिदी हजुर
0: ल सबै कुराले साथ दिइरहेको छ हिजो आज साथ दिए लगतै हामीलाई पनि सुन्दै हुनुहुन्छ ठिक छ कार्यक्रममा आउनु भएको छ आज मैले यहाँहरूको लागि चाहिँ गीतको ट्र्याक चिनाउनु पर्ने थियो अलिकति हामीलाई बिहानदेखि नै टेलिफोनले साथ नदिएको कारण चाहिँ हामीले फेरि पनि साथ दिँदैन कि भन्ने लागेर चाहिँ लिएर आउन सकेनौ साथीहरूलाई सम्झनुहोस् एउटा मिसो त्यसकै गीत बज्दैछ फेरि पनि
1: कार्यक्रम सञ्चालन गर्ने हजुरको लागि सन्देश तलाङीको लागि भन्न चाहन्छु ज जतिले कार्यक्रम सुन्नुहुन्छ सम्पूर्णलाई भन्दै छुट्टिन्छ दिदी नमस्ते
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तोलाङ्गेजी हुनुहुन्थ्यो सिन्धुलीबाट हुनुहुन्थ्यो उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छु तपाईँले पनि 0848 40 00 26 सहभागिता जनाउनुहोला पक्कै यो अपराह्नको समय छ धेरै हाम्रो आमा बुबा दाजुभाइ दिदीबहिनीहरू चाहिँ कति कोदो रोप्दै हुनुहुन्छ साथसाथै कति अब धानमा चाहिँ बिस्तारै धान झारहरू पलाएको छ भनेर झारहरू निकाल्ने काम गर्दै हुनुहुन्छ अब कतिपय ठाउँमा त धान अब यो बेला लकपक हुने बेला भएको छ होइन घोड्ने क्रममा अलिक घारी भयो भने मुसाले पनि त्यस्तै खेतीपाती गर्नको लागि दुःख दिइरहेको हुन्छ दुःखमा पनि हामीलाई सुन्नुभएको छ कि भन्ने चाहिँ हामीले आशा गरेका छौँ जे छ सकेसम्म समय मिलेसम्म यहाँ हामीले हामीलाई सुनेर साथ दिनुहुन्छ भन्ने आशा लिएका छौँ यति बेला फेरि पनि अर्को साथी आइसक्नु भएको छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर यो आवाज कहाँदेखि होला
2: म बिजु श्रीलङ्काबाट एलिना खत्री
0: एलिनाजीको खबर के छ त भन्नुहोस् न
2: म लगायत श्रीलङ्कातिरको खबर ठिकै भन्नुपर्छ है दिदी अनि दिदी लगायत रामेछाप डाँडातिरको खबर के छ
0: म लगायत रामेछापतिरको पनि एकदम ठिक छ भन्नुपर्छ एलिनाजी ठ्याक्कै कुन ठाउँदेखि भन्नुभयो
2: श्रीलङ्का बिगुबाट
0: बिगुबाट भन्नुभयो
2: हजुर
0: ल बिगुतिर हिजो आज के छ काम के हुँदैछ के गरेर दिनहरू बिताइराख्नु भएको छ त अनि हाम्रो एलिनाजीले
2: खासै काम त किन भन्नुपर्छ दिदी यस्तै घरेलु काम गर्ने बस्ने भन्नुपर्छ है
0: भनेपछि हिजो आज फुर्सदीले नै हुनुहुन्छ
2: हजुर
0: फुर्सदको समय छ आउनुहोस् न त यता एलिनाजी
2: हुन्छ दिदी हजुर म कुनै दिन आउँला नि
0: समय कहिले मिल्छ होला म पनि यसो मैले पनि न साथीहरूलाई भेट्न समय मिलाएँ न साथीहरूले हामीलाई भेट्न समय मिल्छ गाह्रो छ हेर्नुहोस् न अब एलिनाजी हिजो आज फुर्सदको समय छ भन्नुहुन्छ फुर्सद छ भने यसो आउनुहोस् रामेछाप डाँडातिर तपाईँ हाम्रो भेट हुन्छ कुराकानी हुन्छ अरू भने त्यस्तै हो जस्तो कि हामीले अब कार्यक्रम मार्फत चिनेका साथीहरू पनि हाम्रो लागि एकदमै महत्वपूर्ण हुन्छ नि त त्यही भएर
2: हजुर
0: ल खाजा खानुभयो कि बाँकी छ
2: मेरो खाजा भइसक्यो भन्नुपर्छ अनि दिदीको भाइजी बाँकी नै छ
0: मेरो भइसकेको छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अब चाहिँ म कार्यक्रमतर्फै लाग्छु नि त एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झिहाल्नुहोस्
2: हुन्छ यति स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरका लागि अनि प्रविधिमा दिदीका लागि अनि मेरो साथीहरू सम्झिनु पर्द रमा श्रेष्ठ दिपा तामाङ
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो एलिना खत्रीजी हुनुहुन्थ्यो बिगुबाट उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छोडेर गइसक्नु भएको छ पालो तपाईँको आजको पुस्तकमा मात्रै तपाईँले साथीहरूलाई सम्झन पाउनुहुन्छ किनकि हामीले टेलिफोनले साथ दिँदैन जस्तो लागेको थियो अब साथ दिइरहेको छ साथीहरूलाई नै सम्झन पाउनुहुन्छ यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा स्वागत गर्छु भन्दै थिए गइसक्नु भएको छ ठिकै छ जो साथी हुनुहुन्छ तपाईँले हामीलाई फेरि पनि कार्यक्रममा सहभागिता जनाउनु होला भने मैले यति बेलाको बसाइमा हामीलाई फेसबुक लाइभमा कमेन्ट प्राप्त भएको छ श्याम संगमजीको उहाँ लेख्नुहुन्छ हेलो नमस्ते हजुर म कार्यक्रम सुन्दैछु यता रौतहट जिल्लाबाट भन्दै हुनुहुन्छ टेक बहादुर पुम्बाजी लेख्नुहुन्छ सञ्चालिका ललिताजी नमस्कार शुभ सन्ध्या सुन्दैछु है उदयपुर चौधरी गढी नगरपालिका आच बेलटार भाइ टोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु है रेडियो एफएम 102.3 MHz साथै आउँदै गरेको हरितालिका 30 को पावन अवसरमा पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ टेकजीलाई विशेष धन्यवाद व्यक्त गरे है त तीज आउँदैछ पक्कै तीज रमझम तरिकाले नै मनाउनु पर्छ है त टेक बहादुरजी भने मैले त्यसै गरी अर्को साथीको कमेन्ट प्राप्त भएको छ कमल श्रेष्ठजी उहाँ पनि लेख्नुहुन्छ आज मलाई अञ्जिता विश्वकर्मा र खिम विष्टको आवाजमा रहेको तीजको भाका कर्णाले सलल भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ हाम्रो सम्झनाजीले राख्नुहुन्छ जस्तो लाग्छ यो गीत कर्णाली सलल भन्ने बोलको भाका भन्नुभएको छ अञ्जिता विश्वकर्मा र किम विष्टको आवाजमा रहेको कर्णाली सलल यो गीत पक्कै कार्यक्रममा राख्छौ अब बज्ने गीत मार्फत उहाँले तिन्जुरे मिडिया ग्रुपको सदस्य तीरथमको खेदा बाजा भन्नुभएको छ साथीहरूलाई सम्झनु पर्दा बास्कोटा मनोज भुजेल सुचिया र त्यो लिम्बु लोकेन थोकेन लिम्बुको लागि त्यसै गरी राजन फतिवडाको लागि चित्र योग्य सुशीला कार्की सरोला राई मिडिया प्रेमी निर्मला ओनेम पूजा मान्देवा लिम्बु फुलमाया आङ्खीबा त्यसै गरी टिकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीलाई अब बज्ने मिठो भाका समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी अर्को कमेन्ट हामीलाई यति बेला प्राप्त भएको छ सबिन श्रेष्ठजीको उहाँ लेख्नुहुन्छ हेलो दिदी नमस्ते नमस्कार म पनि कार्यक्रम सुन्दैछु है सिन्धुलीबाट सबिन श्रेष्ठ आउँदै गरेको हरितालिका तीजको सबै दिदी बहिनीहरूको लागि चाहिँ शुभकामना भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु यति बेला भने चाहिँ हामी कार्यक्रममा एकदमै मिठो गीततर्फ लाग्छौं गीतपछि हामी फेरि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा राख्यौं कर्णाली सलला भलिबलको गीत, अञ्जिता विश्वकर्मा त्यस गरी किम विष्टको आवाजमा रहेको यो गीत राखेर कार्यक्रममा तपाईँलाई मनोरञ्जन दियौं। हाम्रो साथीले रोचाइमा पनि पार्नु भएको थियो। हामी कार्यक्रमको लगभग अब अन्त्य अन्त्यतिर पनि आउन लागिसकेका छौ। यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्कार सञ्चालिका जी।
0: नमस्कार, हजुर नमस्कार। यो आवाज उदयपुरदेखि हो?
1: हजुर, उदयपुरदेखि नै बोल्दैछु, टेक बहादुर पुमा राई।
0: ल, हाम्रो टेकजीको खबर के छ भन्नुहोस्।
1: हजुर सञ्चालिका जी, अघिसम्म त हाम्रो शीतल मौसम थियो, अनि अहिले त अनि अलिअलि घाम पनि लाग्दैछ, अनि तर हावा चाहिँ चल्दैछ यता उदयपुरमा पनि। अनि हजुरहरूको चाहिँ आजको मौसम चाहिँ कस्तो छ सञ्चालिका जी?
0: आजको मौसम भन्नुपर्दा कहिले बादल कहिले घाम, यस्तै गरी बित्यो दिन, लगभग अब पाँच बज्न लागिसक्यो, त्यसरी बित्यो भनौँ। खासमा समग्रमा अरू सबै ठिकै छ, केही दिन भयो पानी परेको छैन। अब पानी पर्दा नि हामी पानी मात्रै परिरह्यो भन्छौँ, घाम नलाग्दाखेरि पानी परेन भन्छौँ, हामी नेपाली नै हो होइन टेक्जे?
1: हजुर, त्यता यता पनि तपाईँको चाहिँ घरिघरि पानी पनि पर्छ, अनि यता फेरि घरिघरि घाम पनि लाग्छ क्या सञ्चालिका जी। अनि सबैजना अब आराम कुशलै सञ्चय नै हुनुहुन्छ होला। अनि आज चाहिँ गीत रोज्नु पर्ने हो कि गीत गाउनु पर्ने नि सञ्चालिका जी?
0: आज चाहिँ हामीले गीतको ट्र्याक लिएर आउँथ्यौँ, अब बिहानदेखि अलि टेलिफोन सम्पर्कमा समस्या जस्तो थियो, त्यो हुँदाखेरि हामीलाई फोनले साथ दिँदैन कि भन्ने लागेर आज हामीले ट्र्याक चिन्ह लगाएनौँ, किनकि अब यदि फोन आएन भने ट्र्याक लिएर आउनुको अर्थ रहँदैन। आजको बसाइमा चाहिँ साथीहरू सम्झन पाइन्छ ठिक छ?
1: ए हवस्, हुन्छ सञ्चालिका जी। सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ आदरणीय सञ्चालिका जीलाई नै यो बत्नी गीतमा सम्झन चाहन्छु। अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्र जीवलाई, अनि त्यसपछि धरण विष्णु पादुकामा रहनुहुने आदरणीय दाजु रोशन फुला हाङराई, ताप्लेजुङ निवासी कमल अवनिम लिम्बू, निर्मल अवनिम लिम्बू, अनि पूर्व बेलटार निवासी चौनपाच सञ्चालिका आरजे तारा गदल रसैली मीना चामलिङ, अनि त्यसपछि धनकुटा निवासी बहिनी जेनु बान्तवा राई, अनि सञ्चालिका आरजे निर्मला कुवर जीवलाई पनि यो बत्नी गीतमा सम्झि र यो आउँदै गरेको यो हरितालिका तीजको अवसरमा पनि हजुरहरूलाई पनि मतेक बहादुर पुमा राईको तर्फबाट आउँदै गरेको हरितालिका त्यसको पनि हार्दिक मंगलमय शुभकामना दिँदै अहिले चाहिँ म छुट्टिन्छु। ओके, बाई बाई।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो उदयपुरदेखि चेक बहादुर पुमा राई चाहिँ हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। म कार्यक्रमको अन्त्यतिर छु, अब साथी आउनुहुन्छ भने केही साथीसँग हामी प्रत्यक्ष जोडिनेछौ। यति बेला अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो,
2: हेलो,
0: नमस्कार हजुर।
2: नमस्कार, नमस्कार दिदी।
0: यो आवाज मैले कहाँ सुने जस्तो चाहिँ लाग्यो, तर ठ्याक्कै नाम आएन मलाई। ज्ञानजी हुनुहुन्छ? ल, बल्ल बल्ल मलाई आयो। के छ होला तपाईँको खबर, सुनाउनुहोस् त।
2: खबरको लागि त त्यही ध्यान गर्ने हिजो आज अहिले चाहिँ अरू चाहिँ केही पनि छैन दिदी। अनि खबर भन्नु पर्दा हाम्रो यो रेडियो, म चाहिँ रेडियोबारे सुन्छु, हाम्रो रेडियोको हल्का अहिले चाहिँ के भा राम्रो आउँदैन कि, कार्यक्रम पनि जानु सक्दैन, अर्कै डाउन गरे जस्तो सुन्छ कि।
0: ल, त्यसो भए हजुरको रेडियोको भन्दा अरू रेडियोको फ्रिक्वेन्सीले बढी टिप्यो, कुन चाहिँ रेडियो बज्छ अहिले?
2: राम्रोले सुन्दैन दिदी, यो पनि सुन्दैन त्यो पनि सुन्दैन, अनि राम्रो त्यो एफएम सकेन, अनि त्यही नै अलि तर त राम्रो हाम्रो क्लियर आयो, अहिले चाहिँ धेरै बेला भइसक्यो, अनि राम्रोसँगले कार्यक्रमै सुन्न नपाउने।
0: ल, अब यहाँले रेडियो मार्फत कार्यक्रम सुन्न पाउनु भएन, अब इन्टरनेटहरू चाहिँ कतिको प्रयोग गर्नुहुन्छ हाम्रो ज्ञानजीले?
2: हजुर,
0: इन्टरनेटहरू कतिको चलाउनुहुन्छ?
2: चलाउँदैन दिदी,
0: इन्टरनेट चलाउनुहुन्न?
2: चलाउनु हुँदैन चलाउँदैन दिदी मैले त
0: त्यही भएर समस्या भयो ठिक छ केही समस्या होला अब हिजो आज विभिन्न खालका समस्याहरू छन् अब कहिलेकाहीँ पानी पर्ने हावाहुरीहरूको कारणले गर्दाखेरि पनि रेडियो सुन्न सक्दैन अब यदि हाम्रो यो हजुरको रेडियो चाहिँ नबजेर अरू रेडियो बजेको भए चाहिँ अलि फ्रिक्वेन्सीले गर्दाखेरि पनि समस्या हुन्छ होइन साथै अब अहिले नबज्नुको कारण पनि फ्रिक्वेन्सी होला अन्य समस्याहरू होलान् होइन अब के समस्याहरूले गर्दाखेरि अब अलि टाढासम्म टिप्न सकेन होला त्यसको लागि चाहिँ अब हामीले पनि के भन्नु सुन्न नसकेकोमा मलाई पनि दुःख लागेको छ ज्ञानजी अब जस्तो रेडियो चाहिँ मैले सुन्छु है सुन्न पाएँ यसरी चाहिँ रेडियो बज्छ भन्दाखेरि हामीलाई पनि खुसी लाग्छ अब रेडियो सुन्न पाएन अब पहिला यसरी बज्थ्यो अब बज्दैन भन्दाखेरि त मलाई पनि साथै हामी रेडियोको टिमलाई नै दुःख त लाग्छ होइन अब सकेसम्म केही समय प्रयास गर्नुहोला है ल ठिक छ कार्यक्रममा आउनु भएको छ अब यहाँले एउटा समस्या पनि सुनाउनु भएको छ यो समस्या के हो भन्ने कुरा म पनि भोलि पर्सिका दिनहरूमा यहाँलाई भन्नेछु अहिलेको लागि चाहिँ एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
2: परिवार सबैको लागि अनि मेरो भाइकालको लागि अनि सन्तोष तालाको लागि अनि हाम्रा नै अनि मेरो सिर्जनको लागि भन्दै म छुट्टिन्छु दिदी हस् नमस्कार नमस्ते
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ज्ञान बहादुर बहरीजी हुनुहुन्थ्यो उहाँले भने आफ्नो साथीहरूलाई सम्झेर गइसक्नु भएको छ साथी उहाँले समस्या पनि सुनाउनु भएको छ पक्कै रेडियो प्रेमी मित्रलाई रेडियो सुन्ने श्रोताको लागि रेडियो सुन्न पाएन भन्दा हामीलाई पनि दुःख लाग्छ रेडियो सुन्ने मित्रलाई त पक्कै सुनसान एकान्तमा कहाँ गएर बसेको जस्तै हुन्छ त्यो हुँदाखेरि पनि उहाँहरूको माझमा अब सुन्न सक्नु भएन के समस्याले गर्दा सुन्नु भएन ठिकै छ हामी पनि बुझ्ने प्रयास गर्छौँ र यहाँलाई भन्छौँ अब साथसाथै अब तपाईँको गाउँ बस्तीतिरको मौसम कस्तो छ त्यो मौसमको कारणले गर्दा पनि हुनसक्छ भने हाम्रो ज्ञानजीलाई चाहिँ अब चाहिँ म फोन लिन्न कार्यक्रमको लगभग समय सकिने लागिसकेको छ अमिनाजी लेख्नुहुन्छ कमेन्टमा गुड आफ्टरनुन दिदी म कार्यक्रम सुन्दैछु दोलखाबाट प्यारी साथी सुशीला विश्वकर्मा दाई राजकले मगर विवश कुलुङ पृथक तिलक विश्व घायल अभिमान सुनवार लगायत सबैको लागि सम्झेको छु भन्दै हुनुहुन्छ त्यसै गरी सुजन भुजेल खोटाङे भाइ हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ मैले उहाँको कमेन्ट वाचन गरेको जस्तो लाग्छ सम्भवतः शुभ साँझ दर्शन नमस्कार दिदी हजुर र शुभ साँझ दर्शन नमस्कार दिदी हजुर म न्यानो लोक साङ्गीतिक अभिवादन छ है मेरो तर्फबाट भन्नुभएको छ खोटाङको राभा बेसी गाउँपालिका खोटाङबाट कार्यक्रम सुन्दैछु अब बच्ने गीत मार्फत सम्झनु पर्दा हजुरको लागि मेरो घर परिवार साथीहरूलाई सम्झनु पर्दा काठमाडौँतिर हुनुहुन्छ दिदी पमेसा चामलिङ राई सबिन तामाङ सुशीला मगर कमला लुङ्गेली मगर केवल भुजेल तिसल भुजेल विपिन भुजेल त्यसै गरी गोविन्द खत्री भुवन भुजेल दाई कुशल भुजेल चाहिँ बिरामी हुनुहुँदो रहेछ उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ बिरामी हुने साथीलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्यौं भन्दै अब चाहिँ हामी कार्यक्रमको अन्त्यतिर छौं साथी रामजी तिमिरेजीले चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ भने अर्को साथी हुनुहुन्छ मेनु लम्दडी मगरजी उहाँ पनि लेख्नुहुन्छ सन्ध्याकालीन दर्शन नमस्कार है कार्यक्रम सुन्दैछु पाल्पा पालुङ घर भई हाल चाहिँ साउदी अरबियाबाट भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ लगभग समय सकिसकेको छ हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ भन्दै आजको विषयमा तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्नुभयो फोन प्रयास गर्नुभयो फेसबुक लाइभबाट कार्यक्रम सुन्नुभयो कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै सबैलाई मनैदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु आजको कार्यक्रममा सहभागी हुनुभएको थियो नवीन तोलाङ्गेजी एलिसा खत्री टेक बहादुर पुमा राई ज्ञान बहादुर पहरीजी हुनुहुन्थ्यो उहाँहरू चारैजनालाई विशेष धन्यवाद व्यक्त गर्छु भन्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गी उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को एउटा मिठो भाका छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको भुसाईबाट म तपाईँकै साथी ललिता आयो पनि विदा हुनुपर्ने बेला भइसकेको छ यति बेलाको गोसाईमा हामी कार्यक्रममा एउटा मिठो त्यसको गीत छोड्दै कार्यक्रमबाट विदा हुनेछौ। यति बेलाको गोष्ठीमा कार्यक्रममा अर्को मिठो गीत बज्दैछ तपाईँको माझमा बस्छ अर्को मिठो गीत, त्यसपछि हामी विदा भइसकेका छौं भन्दा पनि खासै फरक पर्दैन, किनकि कार्यक्रममा कहिलेकाहीँ आएन समस्याहरू हुन्छ। यति बेलाको बसाइमा यो मिठो गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तपाईँको देशमा सँगसँगै नगरपालिकाले के गर्ने चिसोले के गर्ने
2: गाडी भाडा कता गयो अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो क्या यो बिचौलियाले अलिकति धेरै खेलेको
3: सुनफलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो एउटा कालो गुडारे आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु 2 मिटर चामलसँग ल्याएर वजन गर्ने मेरो काम त छु किसानमा बजेट ल्याउनु पर्दैन यो देश्नु किसान उसले नलाग्यो भने देश्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्तेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा हामीले नेपाली बजारमा एउटा यस्तो प्रोडक्ट आउँदैछ जसले साँच्चै नेपाली उपभोक्ताहरूको घरमा सबैको भान्सामा चाहिँ नयाँ उत्पादन पुर्याएर चाहिँ एउटा स्वस्थकर उत्पादन पुर्याएर चाहिँ सबैको स्वास्थ्यप्रति सजगता जगाउँदै विशेष गरी यस्ता प्रोडक्टहरू चाहिँ हाम्रा सबैका भान्सामा पुग्यो भने चाहिँ हाम्रा बालबालिकाको स्वास्थ्य स्थिति अथवा हामी सबैको स्वास्थ्य स्थिति सुधार गर्ने कुरा त सधैँ नै छ यस्ता विषयमा काम गर्नको लागि विभिन्न सङ्घ संस्थाहरू अवेरनेसका कार्यक्रमहरू पनि चलेका छन् यसै मध्येमा चाहिँ पछिल्लो समयमा चाहिँ कोदाली भेन्चर्स प्रणालीले आफ्नो उत्पादनहरू नेपाली बजारमा ल्याइराखेको छ करिब 1.5-2 वर्षको चाहिँ रिसर्च पछाडि नेपाली उपजहरूलाई चाहिँ प्रयोग गरेर पछिल्लो समयमा ल्याउँदै गरेका उत्पादनहरू चाहिँ आज हामीले नेपाली बजारमा किन आवश्यक छ र साँच्चैकै उहाँहरूका उत्पादनहरू उपभोक्ताले प्रयोग किन गर्ने कसरी गर्न सकिन्छ के उत्पादनहरू रहेका छन् भन्ने खालको आज अलिकति ब्रोड कभरेज नेपाली

0: मार्केट वाचमा चाहिँ उहाँहरूको यो विषयलाई आज हामीले जोड्ने प्रयास गरेका छौँ। आज हामीसँग यसरी भेन्चर्स कोदाली भेन्चर्स प्राविधिक प्रबन्ध निर्देशक तथा महाप्रबन्धक पनि भन्नुपर्छ लक्ष्मी पखेल हामीसँग स्टुडियोमा आइसक्नु भएको छ। उहाँको उपस्थिति भइ पनि सकेको छ। उहाँले स्वागत गर्नुभन्दा अगाडि हामीले आजको हाम्रो खानपान र साँच्चीकै भान्सा नै अवसरलाई भनेर हामीले भन्दै गर्दा चाहिँ आजको स्वास्थ्य स्थिति अवस्था कस्तो छ र नेपाली बजारमा कस्ता उपजले चाहिँ वर्चस्व कायम गरेका छन् र बाल बालिकालाई हामीले सिकाउनु पर्ने कुराहरू के छन् भन्ने लगायतको विषयमा एउटा छोटो रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेका विषय र उद्घोष गरेका अतिथिसँग विशेष संवाद गर्नेछौँ। हामी सबै प्रबन्धला
1: रैथाने बालीहरूको उत्पादन खाद्यान्न तरकारी जडीबुटी र फलफूलहरू मानव स्वास्थ्यको लागि उत्कृष्ट मानिन्छ। प्राङ्गारिक कृषि मिशनलाई एकीकृत कृषि नमूनाको रूपमा 8,000 प्रकारका खानेकुराहरूको पहिचान र प्रयोग गरी व्यवसायीकरण गर्न आवश्यक रहेको जानकारहरू बताउँछन्। प्राङ्गारिक उत्पादन मानव स्वास्थ्यको लागि महत्वपूर्ण रहेको भन्दै विभिन्न ठाउँमा किसानहरूले रैथाने बालीहरूको उत्पादन जागरणमा समेत लागिरहेका छन्। भान्सा नै औषधालयका अभियन्ता रुमलाल गिरी भन्छन्, खानेकुरा भनेका तीनवटा कुरा मात्रै हुन् अर्थात् सास पानी र घाँस अर्थात् प्रकृतिमा रहेका जैविक तरिकाले निर्मित जडीबुटी बोट वृक्ष नै खाना हुन्। जब हामीहरूले यी चिजहरूलाई पहिचान गरी संरक्षण र परिचालन गर्न सक्छौ भान्सामा ल्याउन सक्छौ तब नेपालमा बाँच्नको लागि कसैको सहयोग आवश्यक पर्दैन। पशुले खाने हरियो खाना मानव स्वास्थ्यका पनि खानेकुरा हुन्। सबै जीवहरूको सास र गाँसको स्रोत बिरुवा हो, बिरुवा नै औषधि र बिरुवा नै खाना हो। आयुर्वेद औषधिको महत्व र घरमै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्न सके अस्पताल धाउन आवश्यक नहुने भन्दै गृहिणीहरूले घरका सदस्यहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सके स्वस्थ समाज निर्माणमा टेवा पुग्ने आयुर्वेद कर्मीहरूको सुझाव छ। साथै खराब खानपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेकोमा समेत उनीहरूको चिन्ता छ। खाना मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ। खाना खानु जीवनको महत्वपूर्ण क्रिया भए तापनि खानामा हुने रुचि र शरीरको आवश्यकताको समन्वय हुनु भने आवश्यक छ। आजभोलिको बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको लागि चुनौती बनेको छ। विशेषतः पारिवारिक संरचनामा आएका बालबालिकाको शारीरिक सञ्चालनमा कमी, अभिभावकको कार्यव्यस्तता, मोबाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाने बानीमा चुनौती देखा परेको छ। बालबालिकालाई निश्चित उमेरसम्म मात्र तयारी तथा बजारिया खानासँग टाढा राख्न सकिन्छ तर उनीहरू बाल विकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालय जाने उमेर वा बाहिरी वातावरणको अनुकूल पाएपछि तयारी खानाप्रति जिज्ञासु हुनु र खाना खोज्नु स्वाभाविक पनि हुन सक्छ। बालबालिकालाई प्राकृतिक स्वाद जस्तै घिउ, मह, दूध तथा स्थानीय क्षेत्रमा पाइने खानाहरूको स्वाद दैनिक खानामा समावेश गरी बानी बसाउनुपर्छ। दैनिक खाने खानाहरू तरकारी दालहरू परिवर्तन गरिरहने, यसै गरी बालबालिकालाई पनि थोरै पिरो र अमिलो हालेर अचार बनाइदिने गर्नुपर्छ। यसले विभिन्न परिकारको स्वाद बस्छ र खाना खाने रहर अभिवृद्धि हुन सक्छ। हालको पछिल्लो अवस्था अनुसार विस्तारै रैथाने बालीको विकास र प्रबन्धनका लागि विभिन्न प्रयासहरू भएका छन्। यसलाई हामी सबैले अवलम्बन गरौं। पछिल्लो समयमा खाद्यान्नमा बढ्दै गएको परिवर्तन सँगै स्थानीय कृषि उत्पादनको कारण समग्र खाद्य पोषण सुरक्षामा समेत चुनौती थपिएको छ। यो चुनौतीको सामना गर्न स्थानीय तथा रैथाने बाली र अन्य बालीहरूको उत्पादनलाई प्रोत्साहन गर्न र प्रबन्धन गर्नु चाहिँ अत्यावश्यक छ। तर हाइब्रिडको नाममा सबै खालका बिउहरूलाई परीक्षण गरे जस्तो गरी बढी उत्पादन हुने रहेछ भन्ने भान गराएर हाम्रा चीजलाई मास्ने काम कसैले पनि नगरौं। अर्कोतर्फ यस्ता बालीहरूको अनुसन्धान र विकासको साथै उत्पादन प्रशोधन परिकारमा विविधीकरण र बजारीकरणलाई सघाउ पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको मौलिक हक हो। 2054 बनेको उपभोक्ता संरक्षण ऐनलाई 2075 झनै सुधार गरेर उपभोक्ताको हक सुनिश्चित गरियो। संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 पनि उपभोक्ता अधिकार प्रतिवधिको व्यवस्था गरेको छ। उपभोक्ताका अधिकारसँग गाँसिएका व्यवस्था अरू आधा दर्जन कानूनमा पनि छन् तर उपभोक्ताको हित संरक्षणका मुद्दा भने झनझन कमजोर हुँदै गएका छन्। संरक्षणका लागि काम गर्नुपर्ने सरकारी संयन्त्र प्रभावहीन भएकाले उपभोक्ता अधिकार कानूनमै सीमित बन्न पुगेको जस्तो देखिन्छ। कहिलेकाहीँ चाडपर्वको बेला मात्र हुने बजार अनुगमनले यस्ता खाद्य क्षेत्रमा भएका विकृत र अत्याधिक प्रयोग भइरहेका अखाद्य रसायनलाई छुनै सकेको छैन। त्यसैले अब हामी सबै भान्साबाट नै जाग्ने प्रयास गरौं।
0: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामी अगाडि भनिसकेका छौँ हामीसँग लक्ष्मी पोखेल हुनुहुन्छ, हामी उहाँसँग विधानगरी स्वागत गरिरहेका छौँ। नमस्कार, यहाँ स्वागत छ। आराम हुनुहुन्छ? यहाँलाई बधाई पनि छ है, शुभकामना पनि छ। कोदाली भेन्चर्स प्रारीले आफ्ना केही उत्पादनहरू नेपाली बजारमा ल्याउने प्रयास गरेका छ। सायद 2081 सुरुवातसँगै वैशाखतिरबाट सुरुवात गर्नुभएको थियो। यो कसरी जन्मने यो भेन्चर र कस्ता कस्ता उत्पादनहरू बजारमा ल्याउने प्रयास गर्नुभएको छ?
2: हाम्रो चाहिँ कोदाली भेन्चर्स नामै कारण कोदाली भेन्चर्स है। हाम्रो कोदाली भेन्चर्स चाहिँ नेपालको कृषि उपजहरूसँग रिलेटेड छ। नेपालमा जुन कोदो, फापर, जाउँहरू जुन हाम्रो अन्नबालीहरू छ, त्यही अन्नबालीहरूबाट चाहिँ हामीले खाना जे ल्याउँछौँ, नयाँ प्रविधि, नयाँ कोदो फापर जौ हामी यस्तो यस्तो खानेकुराहरू खानुपर्छ हामी सबैलाई थाहा छ। खाने तरिकामा चाहिँ के छ भने हाम्रो कोदोको खाउँ ढिलो खाउँ कोदो खाउँ रोटी खाउँ त्यो भन्दा हामीसँग अप्सन छैन। फापर खाउँ फापर केमा युज हुन्छ त रोटी नै युज हुन्छ र ढिलोमै युज हुन्छ त्यो भन्दा पनि हामीसँग अप्सन छैन। सो हामीले चाहिँ वर्षको विगत एक वर्ष डेढ वर्षदेखि हामीले कसरी चाहिँ यो कोदो फापर जौ एउटा अन्नबाली पौष्टिक तत्त्वले भनेको अन्नबाली हुन्छ त्यो खानेकुराहरूलाई चाहिँ कसरी सजिलै हामीले खान सक्छौँ हाम्रो बाल बच्चादेखि लिएर बुढाबुढीसम्मको लागि हामीले कसरी चाहिँ पौष्टिक त्यो प्रोडक्टमा त्यो कोदो फापरमा भएको पौष्टिक तत्त्वलाई चाहिँ कसरी हामीले आफ्नो बच्चाहरूलाई चाहिँ खुवाउन सक्छौँ भनेर हामीले लामो समयको रिसर्च पछाडि यो प्रोडक्टहरू तयार पारेको छौँ।
0: निकै चुनौतीपूर्ण पनि छ बजारमा ठुला ठुला ब्रान्डेड कम्पनीहरूले कुनै पनि ब्रान्ड लिन नाम लिन चाहिँ हामीले नेपाली बजारमा यसरी वर्चस्व कायम गरेको अवस्था छ कि हाम्रा मार्टहरूमा सुपर मार्केटहरूमा जाँदै गर्दा चाहिँ नेपाली बजारमा यस्ता खालका प्रडक्टहरू आएका छन् यति धेरै प्रडक्ट आएका छन् त्यहाँ गयो भने चाहिँ एउटा किन्न गयो अर्कोतिर लोभ्याउने खालको अवस्था रहँदै गर्दा चाहिँ साँच्चीकै नेपाली उत्पादनलाई प्रयोग गरेर साँच्चीकै भिड्छु भनेर यहाँहरू आउनु भएको छ। हामीले सुरुवातमा यहाँहरूलाई कभरेज किनकि हामीले सबैलाई आग्रह गरेका छौँ सबै उपभोक्तालाई बेला बेला भन्ने गर्छौँ स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ राष्ट्रको आर्थिक उन्नतिमा टेवा पुर्याउँ भनेर भन्दै गर्दा चाहिँ यो अहिलेको कान्छो प्रडक्ट बजारमा आउँदै गर्दा चाहिँ कसरी भिड्न खोज्दैछ अलिकति यो हामीले अगाडि पनि राखेका छौँ है यो विशेष गरी चुनौतीपूर्ण नै छ मैले अहिले भन्दैछु तर पनि यहाँहरू साँच्चीकै भिड्न सकिन्छ र सफल बन्न सकिन्छ भनेर लाग्ने भए चाहिँ अलिकति यो ब्रान्ड र यहाँहरू के प्रडक्ट छन् यो पनि बताउनुहोस् न।
2: यस्तो छ सर हामीले सबभन्दा पहिला चाहिँ फापरकै कुरा गरौँ होइन फापरलाई हामीले खानलाई कसरी योग्य हुन्छ फापर भनेको अहिले भर्खरको रिसेन्ट रिसर्च क्यानाडाको एउटा रिसर्चले फापरलाई चाहिँ सुगरको एक औषधिकै रूपमा पनि हामीले रिसर्च गरेको छ होइन फापर यस्तो चिज हो जुन हामीले खानुपर्छ सधैँ हाम्रो भान्सामा पाइन्छ। सो हामीले चाहिँ के गर्यो भनेदेखि हाम्रो लामो टाइमको रिसर्चले चाहिँ फापरलाई पहिला सुरुमा उमारिसके त्यसमा भयो त्यसलाई चाहिँ हामीले यो हामीले फापर फ्लेक्स फ्राई गरेको छौँ यसलाई यसको मुख्य प्रोडक्ट भनेको यो चाहिँ हामीले टुसा उमारेर अनि यसलाई चाहिँ हाम्रो एउटा मसिन तयार गरेको छ हाम्रो फापर फ्लेक्स बनाउने मसिन अहिलेसम्म भनेको पनि छैन। सो हामीले मसिनमा पनि रिसर्च आरोग्य गर्नु परेको छ होइन अनि एउटा मसिन हामीले चाहिँ तयार गरेको छौँ यसलाई चाहिँ रोल प्रेस ह्यामर गरेर यसको फ्लेक्स तयार गरेको छ सर यसलाई चाहिँ हाम्रो भान्साहरूमा सजिलै उपयोग गर्न सक्नुहुन्छ जस्तो चुरमा दुईमा पकाएर पनि खान सक्नुभयो यसलाई दहीमा पनि डाइरेक्ट खान सक्नुभयो किनकि यसलाई चाहिँ हामीले कुनै पनि बिउहरू टुसा उमारिसकेपछि टुसा हुन्छ
0: जस्तो अलिकति मेसिनको कुरा गर्नु भने जस्तो अहिले हामीले भन्दै गर्दा डिजिटल मेसिन अथवा मिलहरूको प्रयोग गर्नु भएको छ कि अथवा फरक भन्नुभयो भने अलिकति मैले यो बुझिनु छ
2: यो चाहिँ यस्तो छ सर हामीले यो फापर फ्लेक्स गर्दै गर्दाखेरि हामीलाई चाहिँ यसलाई चाहिँ चिउरा जस्तो बनाउनु पर्यो चिउरा ठ्याक्कै चिउरै बनाएर पनि भएन होइन यसलाई चाहिँ अब फापर डल्लो डल्लो खालको हुन्छ त्यसलाई चाहिँ ठ्याक्कै थिचेर कसरी गर्ने भनेर हामीले चाहिँ हामीसँग अब हाम्रो टिममा हुनुहुन्छ एकजना सर हुनुहुन्छ जसले चाहिँ मसिनहरूमा हेल्प गरिराख्नु भएको छ अर्को सर हुनुहुन्छ चाहिँ जसले चाहिँ खाद्य यो उयो अन्नबालीहरू चाहिँ हामीलाई यो कर्णालीतिर गुम्लातिरको फापरले फापरले जस्तो चाहिँ हामीलाई युज गरिराख्नु भएको छ हामी उहाँ सरहरूले नै चाहिँ त्यो मेसिनको डिजाइन गरिदिनु भयो हामीले चाहिँ हाम्रो कन्सेप्ट थियो यस्तो बनाउन हामीले खोजिराखेको छौँ होइन तर हामीलाई चाहिँ कसरी बनाउने त मेसिनहरूलाई कस्तो खालको चाहिन्छ भन्ने कुरामा चाहिँ हाम्रो उहाँ सरहरूले गरिदिनु भएको छ त्यो चाहिँ एउटा रोलरबाट हामीले रोलर छ अनि त्यसको ढिकी जस्तो यस्तो फुट्ने छ त्यसमा होइन हो त्यो त्यो
0: भनेपछि यो मेसिन अहिलेसम्म नेपालमा चाहिँ प्रयोग भएको थिएन यस्तै खालको जस्तो आवश्यक भयो त्यस्तै चाहिँ डिजाइन गरेर ल्याउनु पर्यो
2: त्यो भइरहेको मेसिनहरूलाई मोडिफाई गरेर अनि हामीलाई कस्तो खालको चाहिन्छ त्यो तयार गरेको छौँ।
0: जस्तो फापरको कुराकानी गर्दा अहिले नेपाली उत्पादनहरूलाई नै फोकस गर्नुहोस् नेपाली उत्पादनलाई नै बजारमा पुर्याउनुहोस् अथवा चाहिँ सही चिजहरूलाई पुर्याउनुहोस् नै भनेर हामी आग्रह पनि गर्दै गर्दा नेपालको उत्पादन नै भन्नुभएको छ यो एकदम पोजिटिभ पछि हुन्छ र अहिले विशेषतः धेरै किसानहरूको एउटा बजारसँग लिङ्केज गर्ने कुराहरूमा यहाँहरूसँग पनि भूमिका दिनुभयो सहकारी हुन सक्ने कुरामा दुई मात्र होइन है यहाँले ब्याकग्राउन्डमा भन्नुभएको छ स्वदेशको अन्न पोषणले भरिपूर्ण भनेर भन्नुभएको छ है
2: यो हामीले चाहिँ विशेष गरेर अहिले चाहिँ हामीले एउटा भक्तपूर्ण रसिलो भनेर कम्पनी छ होइन त्यहाँ उहाँहरूले हामीलाई उहाँहरूले पनि सबै स्वदेशी उत्पादनहरूलाई नै लिएर हामी जस्तो उहाँहरूसँग कोदो फापर जौ हामीले उहाँहरूसँग दिइराखेको छौँ अनि अर्को चाहिँ अहिले मैले भनिहालेँ हाम्रो एकजना सर हुनुहुन्छ जसले चाहिँ हिजो अस्ति पनि उहाँ सुर्खेत गएर आउनु भएको छ यो हामी चाहिँ सकेसम्म होइन कि 75% हाम्रो लोकल इन्ग्रेडियन्ट्स नै हुन्छ. त्यसो हुँदाखेरि नेपालकै कृषि क्षेत्रलाई नै हामीले प्रवर्धन गर्न खोजेको.
0: यसमा त पक्कै पनि दुई मात्र होइन, अब नेपाली उत्पादनले पुगेन भने मात्रै भोलिका दिनहरूमा हुन त कोदो फापर नै अहिले आयात भइराखेका छ, यो दर बढ्दो पनि छ, कागुरोहरू पनि आयात हुन्छ, यो दर पनि बढ्दो छ, यो भन्दै गर्दा नेपालका उत्पादन हुन सक्ने सम्भावित बालीहरूलाई चाहिँ अलिक फोकस गर्नु पर्यो, यसरी चाहिँ बजारमा आएका छन् है भन्ने खालको सन्देश पनि हामी दिइराखेका छौँ. अब एउटा मात्र प्रडक्ट छ अरू सब फापरको
2: चाहिँ हामीसँग अर्को पनि छ सर, अर्को यो चाहिँ
0: यो पनि फापरकै हो
2: हजुर. यसमा चाहिँ मिश्रण छ, यो चाहिँ ठ्याक्कै फापर मात्रै भयो, यसमा अरू केही पनि हामी फिचरहरू पनि एड गर्दैनौँ, आर्टिफिसियल कलरहरू पनि एड गर्दैनौँ, शुद्ध फापर मात्रै हो. अनि यो चाहिँ भने यो भनेको चाहिँ हाम्रो कोदो फापर सनफ्लावर सिड र स्विटनेसको लागि हामीले ज्यागेट पाउँदा सफलको ढिलो राखेर बनाएको एकदम हेल्दी इन्स्टान्ट ड्रिङ्क पाउडर
0: बनाएको
2: छ हजुर. चक्लेटको लागि चाहिँ हामीले कोका पाउडर
0: हजुर.
2: अब यसलाई चाहिँ हाम्रो बच्चाहरूलाई कोदो फापर खानु छ भन्दा तपाईँलाई थाहा छ है, तर बच्चाहरूलाई रोटी बनाएर खानु त्यो खाइदिँदैनन्, ढिलो बनाएर खानु त्यो खाइदिँदैनन्, हामीले कसरी खुवाउने त, कि त अब बजारमा गएर हामी जान्छौँ नभएदेखि चाहिँ हामीले एउटा सानो एउटा यो चाहिँ अप्सनको लागि बच्चाहरूलाई खुवाउनको लागि भनेर इन्स्ट्यान्ट ड्रिङ्क पाउडर रेडी गरेको छौँ. यसलाई चाहिँ हजुरको दुधमा घोलेर पनि खाना दिन दिन सक्नु भयो, अनि त्यस पछाडि पानीमा पनि खाना दिन सक्नु भयो, गर्मी महिनामा तपाईँले चिसो आइस हालेर पनि यसलाई छोडेर खान दिन सक्नुभयो. कमसेकम एक गिलास दुध अथवा एक गिलास पानी खाएर छोडेर भए पनि कोदो र फापर त खाइदिनु भएको बच्चाले, त्यसले त बच्चाको स्वास्थ्यमा पनि सुधार गर्दै गयो, प्लस बच्चालाई मात्रै भनेको चाहिँ बच्चादेखि बुढासम्मलाई पनि भयो.
0: सिधै यसको प्रयोग विधि चाहिँ दुधमा घोलेर मात्रै तयार,
2: अनि दुधमा मात्रै होइन यसलाई पानीमा पनि घोलेर खान सक्छौँ, किनकि यसमा हामीले स्विटनेसको लागि वाइट सुगर नभएर जागिरी पाउडर हालेको छौँ होइन, अनि कोका पाउडर हालेको छौँ, जुन कोका पाउडर चाहिँ अब बच्चाहरूलाई पनि चक्लेटको स्वाद दिने भयो. यसलाई चाहिँ हामीले एकदम सानो बच्चा चाहिँ दुई वर्षको बच्चालाई चाहिँ रिकमेन्ड गर्दैन, किनभनेदेखि तिन वर्षभन्दा मुनिको बच्चालाई चक्लेट नखुवाउनु नै भन्ने हुन्छ. त्यसो भए हामीले पनि तिन वर्षभन्दा स्कुल गोइङ स्टुडेन्ट्सहरूबाट चाहिँ स्टार्ट गर्नु सक्छौँ.
0: यसको नाम चाहिँ के भन्नुभएको छ?
2: यसको माइटोस भन्छ, माइटोस. अब जस्तै हाम्रो मैले आफैले पनि भोगिराखेको समस्या कस्तो छ भनेदेखि मेरो बच्चालाई स्कुल जाने बेला भयो के खाएर पस्नु त ब्रेकफास्ट त केही न केही खाएर पस्नु, अहिले त मध्यजरहरूमा खानाहरू सबै स्कुलले नै प्रोभाइड गरिदिइरहेको हुन्छ, तर ब्रेकफास्ट त के खाएर पस्नु, कि त मैले गएर अब वाइट ब्रेडहरू किनेर ल्याएर दिनु पऱ्यो होइन, अनि अब त्योहरू पनि नखाइदिनु सधैँ, त्यो एउटा प्रडक्ट पनि नखाइदिनु केही न केही, अनि सादा दुध पनि नखाइदिनु मेरो बच्चाले. त्यसो हुँदाखेरि म अब यो प्रडक्ट जहिलेदेखि हामीसँग रेडी भयो मेरो बच्चाले सधैँ खाइरहेको हुन्छ, बिहानमा ठ्याक्कै एक ग्लास मैले दुधमा राखेर खुवाउँछु उसलाई, अब उसको खुवाउँछु, यसले मलाई ठुलो सहयोग पनि गरेको छ.
0: अनि यसको पनि कुराकानी गरौँ, अलिकति यसको बारेमा भनिदिनुहोस्, अनि त्योभन्दा पछाडि अब यो ब्रान्डिङ बजारमा कसरी जानुपर्छ, कसरी जाँदै हुन्छ, अलिकति यो टेक्निकल कुरा पनि हामी पनि गरौँला र यहाँहरूलाई थोरै आइडिया पनि हामी सेयर गरौँ, यसको बारेमा पनि भन्नुहोस्.
2: यो चाहिँ भेगन प्रो भनेर छ, कम्प्लिट प्लान्ट बेस्ड प्रोटिन पाउडर हो यो. हामीले यसलाई चाहिँ मुङ दाल र तिलको कम्बिनेसनबाट बनाएको छौँ. मुङ दाललाई पनि हामीले स्प्राउटेड नै गर्छौँ, हामीसँग जति पनि ग्रेन्स हामी युज गर्छौँ, जस्तो कोदो फापर जौ मुङ दालहरू भयो, सबैलाई चाहिँ हामी टुसा उमारेकै हुन्छौँ. अनि अर्को कुरा चाहिँ जुन तिल युज गरेको छ, तिललाई पनि हामीले कम्तीमा पनि छदेखि आठ घन्टा भिजाएर भिजाइसकेपछि बल्ल युज गरेको हुन्छौँ, किनकि हामीले कुनै पनि गेडागुडीहरू किनेर डाइरेक्ट खाने, अब यही मार्फतबाट म अर्को कुरा मैले जानेको कुरा होइन, जस्तो गेडागुडीहरू हजुरले किनेर डाइरेक्ट नखानुहोस् त्यसलाई चाहिँ कम्तीमा पनि रातभर भिजाएर खानुभयो भनेदेखि यसमा भएको एन्टी के भन्छ
0: यो कभरमा हुने अथवा बाहिर बोक्रामा चाहिँ विशेष गरी त्यो खालको त्यो हटाउनै पर्छ, ठिक छ, यो टेक्निकल वर्ड भयो, यद्यपि यो चाहिँ भिजाएर प्रयोग गर्दा चाहिँ स्वास्थ्यकर पनि हुन्छ, अनि त्योभन्दा पछाडिको प्रोसेस भन्नु,
2: अनि त्यो गरेर अनि त्यो मुङदिन र सिस्मेटको तिलको कम्बिनेसनबाट यो फ्लावर तयार गर्यो, अनि त्यसपछि त्यसले त्यसमा चाहिँ होल प्रोटिन हाल्यो होइन, होल प्रोटिन अब त्यो होल प्रोटिनलाई अब डाइजेस्ट गर्नको लागि चाहिँ त्यो हामीले एउटा हर्सहरू राखेर डाइजेस्टिभ इन्जाइम पनि बनाएको, हर्सहरू भन्दाखेरि तेल पदार्थ आदि हर्सहरू राखेर डाइजेस्टिभ इन्जाइम पनि बनाएको छ, त्यसलाई पनि इन्कर्पोरेट गरेको छ. यसले चाहिँ होल मिलको पनि काम गर्यो, यसमा 25% प्रोटिन छ, होल मिलको पनि काम गर्यो, र यसलाई त्यसमा कम्प्लेक्स कार्बोहाइड्रेट पनि छ, जस्तो हजुरले अब खानाहरू खाइरहनु जस्तो दाल भातहरू खाने, अब जस्तो सुगरको रोगीहरूले त भात खानै पनि पाउनु भएन होइन, त्यसको लागि चाहिँ उहाँहरूलाई एकदमै राम्रो अप्सन हुन्छ. अर्को कुरा चाहिँ भेजिटेरियनहरूको, जस्तो नन भेजहरूको हकमा त लो माछा मासुबाट प्रोटिनहरू पाइराख्नु भएको हुन्छ, तर भेजिटेरियनको हकमा चाहिँ प्रोटिनहरूको एकदम एकदमै कम्ती भएको अनि भेजिङहरूको आफ्ना चाहिँ उहाँहरूले यसलाई चाहिँ सिडको रूपमा होइन बाह्र जस्तो रोटी रोटी बनाएर खानुभयो भने त्यो बनाएर खानु पनि कसैको मात्रामा पाउनु भयो र बेस्ट चाहिँ यसको हजुरले सुक्खा रोटीमा पनि बेस्ट भएर एड गरेर बनाउन सक्नुहुन्छ डायबिटिसमा सुक्खा रोटीमा पनि न्युट्रिसन एड भयो
0: भनेपछि यो चाहिँ पूर्ण रूपमा तयारी हुँदा पनि यसलाई थोरै सुपमा होस् थोरै पकाउनु पर्यो
2: हजुर यसलाई चाहिँ यो पाउडर फर्ममा हुन्छ अनि यसलाई चाहिँ सुप एकदम जाडोको बेलामा सुप खान सक्नुभयो हजुरले लसुन र ज्वानो अलिकति खिरमा पुऱ्याएर खानुभयो भनेदेखि होइन सुप एकदमै राम्रो हुन्छ अनि प्लस यसलाई चाहिँ सुक्खा रोटीमा पनि एड गरेर खान सक्नुभयो यो फ्लावरलाई अर्को चाहिँ अब डाइरेक्ट यसको अब हामी त भन्दाखेरि गिलो रोटी भन्छ गिलो रोटी जस्तो पनि गरेर अनि बाह्र पनि भन्नुभयो बाह्रकै स्वादमा छ नि
0: अरू पिठोहरूसँग मिलाएर खानु पर्ने हुँदैन यसको भन्दा डाइरेक्ट भन्नु जस्तो यसलाई चाहिँ थोरै पकाउनु पर्ने चाहिँ विश्व त अरू त लगभग रेडी जस्तै भयो कि
2: हजुर यो त इन्स्ट्यान्ट ड्रिङ्क नै भयो माइक्रोस अनि फापर फ्लेक्स पनि इन्स्ट्यान्ट जस्तै नै भयो किनभने हामी यसो दहीमा डाइरेक्ट खान सक्छौँ अनि दुधमा पनि हजुर दुई मिनट कुक गर्नुभयो भने हजुर डाइरेक्ट पनि खान सक्नुहुन्छ होइन कसैलाई चाहिँ रस स्वाद मन नपऱ्यो भने चाहिँ दुई मिनट जति पकाउनु भयो
0: भने त्यो चिउराकै लेभल नै भयो निकै महत्त्व विषय अहिले यो तिनवटा प्रोडक्ट हामी कुराकानी गरौँ यति मात्र छ कि अरू पनि छन् प्रोडक्ट चाहिँ
2: हामीले चाहिँ लगभग अहिलेसम्म नौवटा प्रोडक्टहरू रिसर्च गरिराखेको छौँ तर बजारमा चाहिँ अहिले स्टार्टिङ नै तिनवटा मात्रै ल्याइराखेको
0: छ अब अलिकति बजारकै कसरी जाँदै हुन्छ एउटा मार्केटमा एउटा जाँदै गर्दा स्थापित ब्रान्डहरूलाई चाहिँ अथवा विशेष गरी विदेशी ब्रान्डहरू बढी देखिन्छ कि यस्तै खालका चिजहरू चाहिँ अब विज्ञापनको क्षेत्रमा प्रसारका कुराहरूमा पनि अत्यधिक मात्रामा लगानी गरेको देखिन्छ यहाँहरू यो हिसाबले जाँदै गर्दा चाहिँ अहिले कसरी मार्केटको व्यवस्थापन कसरी गर्दै हुन्छ र एउटा प्लानिङ कसरी गराउनु भएको छ नि
2: हामी त स्टार्टिङमा चाहिँ हामीले धेरै डिस्ट्रिब्युटरजनासँग पनि कुरा गऱ्यौँ होइन अनि हामी आफै टिममा पनि बसेर डिस्कस गऱ्यौँ हामी कसरी अब प्रोडक्ट त रेडी भयो अनि
0: धेरै नै उत्पादन गर्नुभएको छ बजारमा
2: हजुर हामीले बजारलाई चाहिँ अब ठ्याक्कै भर्खर चाहिँ हामी तिहारदेखि यतातिर चाहिँ यताबाट हाम्रो सामानहरू चाहिँ बजारमा जान थालेको छ स्टार्टिङमा चाहिँ हामीले डिजिटल प्लेटफर्मलाई नै रोजेको छौँ अहिले चल्यो टाइम भनेको चाहिँ डिजिटल प्लेटफर्म नै हो एकदम सुटेबल हो जस्तो लाग्यो र यो डिजिटल प्लेटफर्म रोज्नुको मुख्य उद्देश्य भनेको डाइरेक्ट कस्टमरसँग हामी आफै लिङ्क हुन सक्छौँ अहिले कस्टमरहरूलाई कस्तो खालको खानेकुरा चाहिएको छ होइन जस्तै हजुरले एक्जाम्पल मानिलिउँ मैले फिजिकल स्टोरहरू राखेँ होइन फिजिकल स्टोरहरूमा सबै यो प्रोडक्टहरू दिँदै जाँदाखेरि उहाँहरूलाई त थाहा छैन नि त यो प्रोडक्ट के हो कस्तो भन्ने कुरा थाहा छैन हामीले त्यो प्रोडक्टको बारेमा मार्केटिङ गर्नुहुन्छ कि नहुन्छ त्यसो हुँदाखेरि मैले डिजिटल प्लेटफर्म रोजेँ र कस्टमरहरूसँग हामी आफै नै कुरा गर्छौँ उहाँहरूलाई अनलाइनबाट हामीले अब हामी वाट्सएप नम्बर दिएको छौँ टिकटकमा छौँ हामी इन्स्टामा छौँ फेसबुक पेजमा सबैमा छौँ त्यहाँबाट उहाँहरूले हामीलाई ट्राफिक गर्नुहुन्छ र हामीले इन्स्टान्ट चाहिँ उहाँहरूलाई रिप्लाई गरिराखेको छ अनि उहाँहरूले यो प्रोडक्ट कसरी खाने फापर त खानुपर्ने चिज हो मैले सधैँ ढिलो रोटी मात्रै खाइरहेको थिएँ हजुरले त फ्रेस भन्नुभएको छ कसरी खाने मलाई पनि एउटा चाहियो खाने तरिका भनिदिनुहोस् त्यस्तो खालको क्वेसनहरू आउँदाखेरि चाहिँ हामीले आफैले हाम्रो आफ्नो कस्टमरहरूलाई चाहिँ यो खाने विधिदेखि लिएर यो यसरी बनाएको छ भनेर भन्न पाउँछौँ र कस्टमरहरूलाई चाहिँ हामीले हाम्रै फ्याक्ट्रीमा पनि वेलकम गरिराखेको छौँ फ्याक्ट्री भिजिट पनि गरेर लान सक्नुहुन्छ हामीले कसरी पखाल्छौँ कति घन्टा सुकाउँछौँ हाम्रो क्लिनिङ प्रोसेस कस्तो छ होइन मसिनहरू हामीले कसरी सफा गरेर राखिराखेको छौँ त्यो सबै कुराहरू चाहिँ हामी फ्याक्ट्रीमा पनि आएर भिजिट गरेर पनि लान
0: भनेपछि एउटा ग्राहकलाई उपभोक्तालाई चाहिँ जे छ प्रोसेस पनि हेर्न चाह्यो भने पनि त्यो एउटा प्लसको रूपमा नै खुल्ला देखाउनु भएको छ यसले राम्रो प्रतिक्रिया पाएको छ है त्यसको
2: एकदमै राम्रो अब अहिले त
0: अहिले धेरै जस्तो सुरुवात नै हुँदैछ हामी त सुरुवात नै छौँ अहिले धेरै उपभोक्ता अथवा ग्राहकहरू सन्तुष्ट भइसक्नु भयो भन्ने कुरा भन्दा पनि अब चाहिँ यहाँबाट ठ्याक्कै के गर्दै हुनुहुन्छ भन्ने कुरा पनि बढी फोकस गर्दा चाहिँ साँच्चैकै यो चाहिँ एउटा रेस्पोन्सिबल पनि भयो र यसले चाहिँ दिगो अथवा चाहिँ जोडिएका ग्राहकहरू चाहिँ साँच्चैकै सन्तुष्ट हुन सक्ने अथवा चाहिँ जोडिएकाहरू चाहिँ एकपटक जोडिएपछि सधैँभरि जोडिन सक्ने सम्भावना देखियो है
2: हजुर एकदमै देखिरहेको छ हामीले यही क्वालिटी चाहिँ यही नै दिन सक्नु पऱ्यो हाम्रो उपभोक्ताहरूलाई मेन कुरा क्वालिटी नै भर पर्छ होइन बरु मैले उपभोक्ताहरूलाई आफ्नो प्रोडक्टहरू दिँदै गर्दा मैले फिजिकल स्टोरमा राख्न सक्नसक्छु होला होइन तर मैले जति पनि अनलाइनबाट दिइरहेको छु मैले आफ्नो उपभोक्तालाई आफैले कुरा गरेर उहाँहरूको फिडब्याकहरू पनि लिएर मैले
0: काठमाडौँ उपत्यकाभरि चाहिँ पुऱ्याउनु भएको छ अरू सरहरूमा प्र्याक्टिस गर्नुभएको छ
2: नेपाल भ्यालीभन्दा बाहिर पनि हामीले
0: हजुर
2: अर्डर अनुसारले हामीलाई जस्तो डेलिभरी पार्टनर
0: राखेको अहिले त धेरै सजिलो पनि छ
2: हजुर लजिस्टिक पार्टनर राखेको छ हामीलाई धेरै सजिलो उहाँहरूले
0: अहिले क्यास अन डेलिभरी गर्ने संस्थाहरू पनि छन् त्यसले गर्दा सजिलो
2: भएको छ एकदमै धेरै सजिलो भएको छ जस्तै भ्याल्यूभन्दा बाहिरको उपभोक्ताहरूलाई चाहिँ तिनदेखि चार दिनको
0: भित्र चाहिँ उहाँहरूले प्रयोग गरिराख्नु भएको छ यो राम्रो प्रतिक्रिया पाइरहनु भएको छ. ईश्वर त भक्तपुर भन्नुभयो हामीले. हजुर,
2: हामी भक्तपुर होइन, यो चाहिँ
0: कहाँ राखेर अब हामी अन्त्यमन्त्री फन्डमा पनि छौँ. विशेष गरी यहाँका प्रोडक्टलाई चाहिँ एउटा बजारमा जाँदै गर्दा नेपाली उत्पादनलाई नै प्रयोग गरेर सकेसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका उत्पादनहरूलाई बढी लिने पनि प्रयास गर्नुभएको छ. सम्भव भएसम्म भ्याएसम्म चाहिँ एउटा सकेसम्म हाइजेनिक कुराहरूलाई मेन्टेन गर्न बोल्नु भएको छ. यहाँको एउटा थिम त्यो देखिन्छ कि
2: हजुर, हाम्रो चाहिँ मेन भनेको चाहिँ अब हामीले प्याकेजिङ त गर्नै पर्यो. प्याकेजिङ गर्ने भनेपछि कि त प्लास्टिक प्याकेजिङ
0: छ, कि त ठिक छ, एकदम राम्रो सजिलो पनि छ.
2: अनि बोतल प्याकेजिङ भन्न त के छ भने मान्छेहरूमा यो चाहिँ प्रोसेस फुड होला, यसमा प्रिजर्भेटिभ एड गरेको होला, होइन कलरहरू युज गरेको होला भन्ने एकदम हामीसँग त्यो भइरहेको छ. जिज्ञासा पनि छ. तर यही बाटोद्वारा म के भन्न चाहन्छु भने हामी चाहिँ एकदम पार्टी आर्टिफिसियल कलरहरू पनि हामी युज गर्दैनौँ, अनि प्रिजर्भेटिभहरू पनि युज गर्दैनौँ. त्यसो हुँदाखेरि यसको सेल्फ लाइफ पनि हामीले एक वर्ष डेढ वर्षको राखेको छौँ, मात्र छ महिना
0: सेल्फ
2: लाइफ राखेको छौँ यो प्रिजर्भेटिभ राख्न भनेको.
0: भनेपछि बजारमा ठिकै ठिकै पुर्याउने, अर्डर अनुसार उत्पादनलाई जोड दिने त्यो खालको प्रयास गर्नुहोस्. अब अलिकति मूल्यको पनि कुराकानी गरौँ. हामी अन्त्यमन्त्री फन्डमा पनि छौँ. यहाँहरूका कुराहरूलाई, यहाँहरूको प्रडक्टलाई कुनै दिन भिजुलाइजेसन गरेर फेरि हाम्रा श्रोता दर्शकहरूलाई देखाउँदा पनि मूल्य कस्तो के छ नि अलिकति मलाई सठिकमा है. यो औषध मूल्य भनेको छ ताकि यसको मूल्य नै चाहिँदैन, यहाँहरूको एउटा औषध मूल्य भएको.
2: अहिले रिसेन्टली चाहिँ हामीले अनलाइनबाट पनि लन्चिङ अफर भनेर हाम्रो परेको दाममा हामी अलिकति डिस्काउन्ट गरिरहेको छ. यसको मूल्य हजुरहरूले 500 भन्दा माथि चाहिँ हाम्रो होइन, अब जस्तो यसको मैले
0: 400 ग्राम
2: चाहिँ बच्चा छ. अनि यो हेल्दी ड्रिङ्क पाउडर चाहिँ अहिले 480 नै पाउनु हुन्छ हजुरहरूले. यो चाहिँ 450 ग्रामको बच्चा छ, यो चाहिँ 500 ग्रामको बच्चा छ, यसलाई 480 ग्राम.
0: औषध बजारमा चाहिँ अरू कुनै प्रडक्टहरू अथवा विदेशी प्रडक्टहरू यस्तै यस्तै उत्पादनहरूको मूल्य कस्तो छ त्यो कम्पेयर गर्दा
2: हजुर, हाम्रो चाहिँ त्यो अब औषध भन्दा विदेशी प्रडक्टहरूलाई पनि हामीले उसको उस्तै नै रेन्ज हुन्छ.
0: हामी अन्त्यमन्त्री खण्डमा पनि छौँ. यहाँको कुराकानी हामीले अलिकति फरक तरिकाले किसानसँग जोड्न सकिन्छ भोलिका दिनहरूमा भनेर पनि, र विशेष गरी यहाँको प्रोडक्ट जाँदै गर्दा चाहिँ हाम्रा उपभोक्ता, हाम्रा दर्शकहरूलाई अथवा हाम्रा जनमानसमा चाहिँ यो कुरा पुगोस् भनेर पनि त्यो प्रयास पनि गरेका छौँ. अब भावी योजना त एउटा स्टेप लिइसक्नु भएको छ, एउटा स्टेप अब गइसके पछाडि यसकै उत्पादनलाई एकदमै बढीभन्दा बढी र सबै नेपालीहरूको घरमा पुर्याउने प्रयासमै सायद लागेको छ
2: हजुर. यो प्रोडक्टहरू चाहिँ एकदमै मेन मोटिभ भनेको चाहिँ हाम्रो नेपाली जनताहरूले हाम्रै देशमा उत्पादन भएको कृषि उत्पादनहरू बनेको खानेकुराले खान पाउनुहुन्छ.
0: हुन्छ, निकै महत्त्वपूर्ण विषयमा सन्दर्भ जोड दिनुभयो. यहाँहरूका प्रोडक्टलाई हामीले अलिकति भए पनि ग्रोड गर्ने प्रयास पनि गऱ्यौँ. हाम्रो कुराकानीमा जुट्नुभयो, यहाँलाई फेरि पनि आभार भन्दै यहाँको टिमलाई फेरि पनि धन्यवाद. शुभकामना निरन्तरताको लागि यहाँहरूलाई फेरि पनि अझै ऊर्जा मिलोस् र यहाँहरू निरन्तर रूपमा अगाडि आइदिनु होला. नेपाली बजारमा नेपाली किसान र नेपाली उपभोक्ता सँगसँगै जोड्ने प्रयासमा रहिदिनु होला भन्दै फेरि पनि कृतज्ञ गर्न बिदा गर्न चाहन्छु. थ्याङ्क यू सो मच
2: हजुरहरूलाई
0: पनि हामीलाई यो मौका दिनुभएकोमा. हजुर, हामीले हाम्रा अधिकार देखाइसकेका छौँ. आज हामीले नेपाली प्रोडक्ट आएको छ, विशेष गरी कोदाली ब्रान्डमा, कोदाली भेन्चर प्रालीले चाहिँ आफ्ना उत्पादनहरू नेपाली बजारमा ल्याउँदै गर्दा चाहिँ साँच्चैकै नेपाली उपजहरूलाई, नेपाली कृषि उपजहरूलाई प्रयोग गरेर चाहिँ उत्पादन ल्याउन सकिन्छ र हामी पनि अब्बल छौँ, सबल छौँ. हाम्रा उत्पादनहरू चाहिँ एकदमै गुणस्तरीय उत्पादनहरूलाई हामीले विदेशी ब्रान्डसँग हामी टक्कर दिन सक्छौँ भन्ने खालको प्रयास पनि भइरहेको विषयलाई आज हामीले उच्च महत्त्व दिएर उठाउने प्रयास पनि गरेका थियौँ. यो आवश्यक पनि छ, हामीले यस्ता विषयलाई पटक पटक जोड्छौँ र उच्च महत्त्व दिएर हाम्रा हामी सम्बद्ध सञ्चार माध्यमबाट उच्च महत्त्व दिएर चाहिँ हामीले यसलाई श्रेय दिन्छौँ नै भन्दै आजको समय सकिन सकेको छ. यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासा भए भने हामी सम्बन्धित विज्ञसँग पुर्याइदिने काममा अथवा चाहिँ गुनासाहरूलाई चाहिँ रिपोर्ट गर्दै सम्बन्धित निकाय र विज्ञसम्म पुर्याएर चाहिँ सोल्युसन खोजिने काममा पनि जुटिने राखेका छौँ भ्याएसम्म सकेसम्म. जसको लागि हटलाइन नम्बर 98510 97192 मा टेलिफोन गर्न सक्नुहुन्छ. यहाँको कन्ट्याक्ट नम्बर पनि सेयर गर्न चाहन्छु मैले.
2: हाम्रो नम्बर चाहिँ 9768422407.
0: हुन्छ, हामीलाई समय दिनुभयो. फेरि पनि यहाँलाई विदा गरेपछि पनि यो आवश्यक रहला, कोही जोडिन सिधा जोडिन पाउनुहुन्छ भनेर पनि म नम्बर पनि सेयर गर्ने चेष्टा गरेँ भन्दै फेरि पनि यहाँलाई नमस्कार भन्दै असीम सापर यहाँको माझबाट विदा हुने अनुरोध गर्छु.

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 98 44 01 21 369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98644178।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485430098, 0485430098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली।
8: सम्पर्क नम्बर 0475904066 9896 98।
10: रंग बहार रंग बहार
11: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
10: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
10: वर्ज पेन्स।
0: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्समे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर रा।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनुहोला है।

Dani and Babulai. धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुङचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: अहिले साँझको 6 बजे हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तथा कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। किसानलाई तत्काल दूधको बाँके भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। मन्थली अस्पतालमा भाइरल ज्वरका बिरामी बढे। रामिसाब खाना देवी गाउँपालिकाको निर्माणाधीन अस्पतालको काम अन्तिम चरणमा। गिनीको ल्यान्डफिल्डमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। र नेपालले एसिसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो।
1: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रतिनिधि सभा नियमावली 2083 को नियम 6 को उपनियम 3 बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले निकाल्नु भएको सूचनामा उल्लेख छ। सभामुख अर्यालले हिजो बेलुका शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनु भएको थियो।

0: नेपाली कांग्रेस संसदीय दलले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई व्हिप जारी गरेको छ। अदालतमा नियुक्ति सम्बन्धी मुद्दा विचार अधीन रहेको अवस्थामा संसदमा विश्वासको मत लिनु असंवैधानिक र अदालतको अवहेलना हुने भन्दै कांग्रेसले यस्तो निर्णय गरेको छ। कांग्रेसका प्रमुख सचेतक पुकार महर्जनले पत्र जारी गर्दै मंगलबार आज हुने मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी संसदीय प्रक्रियामा सहभागी नहुन सांसदहरूलाई निर्देशन दिनुभएको छ। कांग्रेसले यसअघि नै प्रदेश सभा सभामुखलाई अदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा छलफल तथा प्रक्रिया अघि नबढ़ाउन आग्रह गरिसकेको जनाएको छ। अदालतले भदौ 10 गते मुद्दाको दुवै पक्षलाई छलफलका लागि बोलाएको अवस्थामा अघिल्लो दिन नै सभामुखले जबरजस्ती विश्वासको मतको प्रक्रिया अगाडि बढ़ाउन खोज्नु अदालतको अवहेलना र दलहरूको अवमूल्यन भएको कांग्रेसको ठहर छ। कांग्रेसले सभामुखको कदमलाई लोकतान्त्रिक भन्दै अदालतको सम्मानका लागि आफ्ना सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई विश्वासको मत सम्बन्धी प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ। सर्वोच्च अदालतले किसानहरूलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारको नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पुनः पाठ हालै सार्वजनिक भएको छ। न्यायाधीशद्वय नकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानहरूको भुक्तानी नरोक्न आदेश दिएको छ। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मार्गमा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवड़ा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखेर सर्वोच्च अदालतमा रिटर्न निवेदन दिनुभएको थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको छ। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी मोरङ रौतहट महोत्तरी धनुषा सर्लाई सिराहा नवलपरासी बर्दिया कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कको आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार विगतको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा वातावरण मन्त्रालयमा पठाइनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक नापी सर्वेक्षकसँग पाउने 4 करोड़को अवैध सम्पत्ति रहेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नापी कार्यालय नवलपरासी वर्धगार संस्था पश्चिममा कार्यरत सर्वेक्षक बिन्देश्वर शाह सुड्डी विरूद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। सुड्डीसँगै उनको श्रीमती सुमित्रा देवी शाह विरूद्ध पनि मुद्दा दर्ता गरिएको छ। आयोगले सुडीले 3,71,84,551.80 रूपियाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै आज मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार सुडीले भूमि सुधार तथा व्यवस्था मन्त्रालय काठमाडौँमा अमिन पदमा अस्थायी नियुक्ति लिएको मिति 2046 वैशाख 16 गतेदेखि 2081 जेठ 32 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरेर अनुसन्धान गरेको थियो। सो समयमा उनले पारिश्रमिक भत्ता घर जग्गा बिक्री सुन बिक्री लगायतको आय गरी 6,03,85,030 रूपियाँ वैधानिक आर्जन गरेको देखिएको अख्तियारको भनाइ छ। तर उनको 9,75,69,581 रूपियाँ व्यय लगानी देखिएकोले 3,71,84,551 रूपियाँको स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ। साथै गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति सुजीले आफ्नो श्रीमतीको नाममा समेत रहेकाले सुमित्रा देवी शाहलाई पनि मुद्दा चलाएको अख्तियारका प्रवक्ता नरेश न्यौपानेले जानकारी दिनुभएको छ। मुद्दा हारेपछि एक अधिवक्ताले सर्वोच्च अदालतको भवनबाट हाम फाल्ने प्रयास गरेका छन्। ठगी मुद्दामा आफू विरूद्ध फैसला आएपछि एक वकिलले सर्वोच्च अदालत परिसरमै आत्महत्याको प्रयास गरेका छन्। अधिवक्ता लालबहादुर राईले मुद्दा हारेपछि सुसाइड नोट लेखेर सर्वोच्च अदालतबाट हाम फाल्ने प्रयास गरेको बताइएको छ। यद्यपि उनलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएका छन्। सर्वोच्च अदालत सुरक्षा प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल सिन्हाका अनुसार ती व्यक्ति सकुशल रहेका छन्। उनले हिजो ठगी सम्बन्धी मुद्दा हारेका थिए। अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको संयुक्त इजलासले राईको मुद्दामा यसअघिकै फैसलालाई सदर गर्ने निर्णय गरेको थियो। त्यसपछि सर्वोच्चले आफूलाई हराएको भन्दै सुसाइड नोट समेत लेखेर राई सर्वोच्चको पाँचौं तलामा पुगेका थिए। उनलाई उद्धार गरेर अहिले मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जनाएको छ। आज सुन चाँदीको भाउ सामान्य घटेको छ। हिजोको तुलनामा आज सुनको भाउ तोलाको 500 रूपियाँले घटेको छ। सुन आज तोलाको 322,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 322,700 रूपियाँ रहेको थियो। हिजो सुनको भाउ तोलाको 3,200 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा 65 रूपियाँले घटेर तोलाको 4,900 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि जो चाँदीको भाउ तोलाको 4,965 रूपियाँ रहेको थियो। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा किसान विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हार जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692695998।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामसाबको मन्थली अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ़ेको छ। केही दिनदेखि भाइरल ज्वरोको प्रकोप बढ़ेसँगै अस्पतालको आकस्मिक कक्ष लगायतमा बिरामीहरूको चाप बढ़ेको हो। अहिले दैनिक 300 जना हाराहारीमा बिरामी उपचारको लागि अस्पतालमा आउने गरेका छन्। यीमध्ये 70% भाइरल ज्वरो, डेंगू र पखलाका बिरामी आउने गरेको अस्पतालले जनाएको छ। बिरामीको संख्या बढ़ेसँगै अस्पतालको प्रयोगशालामा समेत भीड़ बढ़ेको छ। ज्वरो आउने, रुगाखोकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने तथा पखला लगायतका लक्षण देखिएको बिरामीहरूको चाप बढ़ेको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन्। रामेछापको खाँडादेवी गाउँपालिकामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणमा लामो समयदेखि देखिएको अवरोध र विभिन्न प्रक्रियागत जटिलताको कारण रोकिँदै आएको अस्पताल निर्माण कार्य पछिल्लो समय पुनः अघि बढ़ेको छ। अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायतको टोलीले निर्माण स्थलको स्थलगत अनुगमन पनि गरेको छ। अस्पताल निर्माणमा विगतमा निर्माण व्यवसायीले सम्झौता अनुसार काम सम्पन्न नगरेको र भुक्तानी भएको रकम समूहको तुलनामा कामको प्रगति पर्याप्त नभएको विषयमा उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट समेत छानबिन भएको जनाइएको छ। निर्माण व्यवसायीले प्रारम्भिक समयमा सम्झौता गर्न नआएको, त्यसपछि सम्झौता गर्ने म्याद समेत सकिएको र कर्मचारीहरूबाट म्याद थप लगायतका प्रक्रिया अघि बढ़ाउन कठिनाई भएको अवस्थाले अस्पताल निर्माणमा थप जटिल बनेको थियो। पछिल्लो समय अस्पताल निर्माणलाई शीघ्र सम्पन्न गर्न अख्तियारबाट समेत आवश्यक प्रक्रिया टुंग्याएर निर्माण कार्य अघि बढ़ाउन दबाव आएको बताइएको छ। निर्माण व्यवसायीले ब्याङ्क ग्यारेन्टी सहित निर्माण कार्य अघि बढ़ाउने प्रतिबद्धता जनाए पनि म्याद थप लगायतका कानूनी प्रक्रियामा देखिएको अन्यलताको कारण प्रशासनिक तहमा समेत समस्या उत्पन्न भएको थियो। अस्पताल निर्माण सम्बन्धी विषयमा गाउँपालिका अध्यक्षले अख्तियारसँग आवश्यक समन्वय गरिरहेको र निर्माण कार्यलाई कानूनी तथा प्रक्रियागत रूपमा टुंगोमा पुर्याएर अस्पताललाई पूर्णता दिने प्रयास भइरहेको जनाइएको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार, अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिल्डमा पहिरो जाँदा 30 जनाको ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीहरूका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिल्डमा थुपारिएको फोहोरको थुप्रो भत्किँदा नजिकैको झुपड़ीहरू पुरिएको थियो। यसले 30 जनाको ज्यान गएको छ भने 6 जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ। धेरै घरमा क्षति पुगेको छ। ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको बताइएको छ। अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ। अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया र क्यूबा गरी 3 देश मात्रै बाँकी छन्। यस सूचीमा पर्दा आर्थिक प्रतिबन्धहरू तथा अमेरिकी वैदेशिक सहायता एवं रक्षा सामग्रीको निर्यात र बिक्रीमा रोक लाग्ने गर्दछ। साथै प्रतिबन्धित देशसँग व्यापार गर्ने व्यक्ति तथा अन्य देशहरूलाई पनि कार्यवाहीको दायरामा ल्याउन सकिन्छ। भर्खरै ट्रम्प प्रशासनले सिरियाको नयाँ राष्ट्रपति अहमद अल सारासँगको सम्पर्क पनि बढ़ाएको छ। र अन्त्यमा खेल समाचार, नेपालले एसएससी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएलएस नियमको आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाको कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28.1 विकेट गुमाएर भेट्टायो। नेपालले मलेसिया जानुअघि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो। नेपाल 2 खेलमा विजय भएको थियो। एसएससी प्रिमियर कप आउँदो आइतबार भदौ 14 गतेदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपालसहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमन, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष 2 सेमी फाइनलमा पुग्नेछ। फाइनल खेल भदौ 27 गते हुनेछ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश, उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। मन्थली अस्पतालमा भाइरल ज्वरका बिरामी बढे, रामेसाप खाँडादेवी गाउँपालिकाको निर्माणाधीन अस्पतालको काम अन्तिम चरणमा। गिनीको ल्याण्डफिल्डमा पहिरोमा पुरिएर 30 जनाको ज्यान गयो र नेपालले एसएससी प्रिमियर कपमा भएको कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। अवस्थ हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार पंपरमा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगा उन्होस्ता लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउन होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंट
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59
4: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 बेकरी शेफ 1 सिनियर कुक 2 कुक 4 किचन हेल्पर 1 डिशवासर 2 फूड एन्ड बेभरेज म्यानेजर 2 वेटर वेट्रेस 10 कफी बरिस्ता 4 क्यासियर 2 हाउसकिपिङ अथवा क्लिनर 2 गार्डनर अथवा माली 1 नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ नयाँको लागि तालिमको व्यवस्था छ खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस् थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57
5: डेंगी एडिस गाटको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
6: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ
5: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
6: हप्तामा 10 घर आँगन सफा गर्ने बानी गरौ पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौ
2: जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश
6: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
3: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
6: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ
3: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुनचोर गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, ग्वालटार, सिन्धुली।
0: अहिले साँझको 7 बजे।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
5: रंगबहार रंगबहार
6: वर्ष संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
5: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
5: वर्ष पेन्स।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू:
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
5: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो, रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
7: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भयो त?
5: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
8: हत्तेरिका, यो पसलमा धागो छ किएर पनि बर्बादै भयो, मान्छेले पनि फोन गरेर दिक्क लाइसके, यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो, अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
9: न्यू धागो पसल,
10: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ, अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ, यो सबै पाइने ठाउँ कहाँ होला?
9: न्यू धागो पसल
10: होइन, जे सोधे पनि न्यु धागो पसल, न्यु धागो पसल भनेछ के भने यो?
9: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यु धागो पसलमा जाने भनेर भन्या नि।
11: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ, अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाट पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-13-79-40।
9: न्यू धागो पसल,
12: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवाशर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस दसजना, कफी बरिस्ता चारजना, क्यासियर दुईजना, हाउस किपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
13: हजुरको रेडियो

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउने पर्ने भन्दै संसद सचिवालयमा पुग्यो पत्र।
1: कार्यवस्था परामर्श समितिको बैठकले त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
0: दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन, विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाको आग्रह, अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास।
2: मीडियाले सोसाइटीको लागि खेल्नुपर्ने रोल जो छ होइन त्यसलाई चाहिँ स्ट्रेन्थनिङ गर्नको लागि एआईबीडीले यसरी झकझकाउनु या एआईबीडीले यसरी सपोर्ट गर्दै जानु र एटलिस्ट एउटा चाहिँ प्लेटफर्म प्रदान गरेर रिजनल डायलगहरू हुनु, इन्टरनेसनल डिस्कोर्सहरू हुनु त धेरै ठूलो कुरा हो नि।
0: पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूचीमा, दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश, उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया शुरू, 11 जिल्लामा उत्पादन लागतको सर्वेक्षण।
3: अनि अहिलेको मूल्य निर्धारण भएपछि पुस माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ।
0: र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोगको आरोप, अनुसन्धान शुरू, एसीसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जित, आरसीको 161 रन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन, राज्यको कानूनी संरचनामाथिकै चुनौती हो। प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ, आक्रमणको बलमा होइन। त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार, मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय, अनुशासन र विश्वास कायम रहन्छ। अब खबर सन्तोषी रावलबाट।
5: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्न उत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि सांसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो। निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्न उत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 जना सांसदले प्रश्न सोध्नेछन्। नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चस्मा लगाएर सहभागी हुनुहुने भएको छ। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। भोलिको कार्यसूची यहाँले प्रधानमन्त्रीज्यूको यो उसको विषय सोध्नुभएको थियो, त्यो सन्दर्भमा चाहिँ यस्तो छ, कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने, यदि गर्नु परे चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको छ कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
5: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत सांसदलाई निर्देशन दिनुभएको थियो। कालो चस्मा लगाउने पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाई थियो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंहदरबारबाट आज दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्था बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रंजु दर्शनाले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो।
6: कामहरूको कम्पनीमा गर्न गइरहनु भएको छ, त्यसो चाहिँ तलबको र नियमनको कुरा आउँछ। कुनै दिन त्यो हायर गर्ने कन्ट्राक्टर चेन्ज हुनुभयो भनेदेखि फेरि उहाँहरूलाई नयाँ कर्मचारी जस्तो ट्रिट हुनुपर्ने एउटा अवस्था पनि छ। तसर्थ उहाँहरू कसरी कहाँ कुन अवस्थामा काम गरिरहनु भएको छ भन्ने हामीसँग केही जानकारीहरू हुने थलो छ या छैन भने पनि प्रश्न सोध्न चाहे छैनन् भनेदेखि चाहिँ यही एउटा मौका हो। हामीले अध्ययन समिति विज्ञहरूको अध्ययन समिति बनाएर एउटा फ्रेमवर्क डेभलप गर्न सक्छौँ।
5: यसैबीच काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक पर्सीका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिन्सनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको सह आयोजनामा एशिया प्रशान्त प्रसारण विकास संस्था एआईडीबीले एआईबीडीको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री तिमिन्सनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रीम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित संचारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। वहाँ सचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एशिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरीली अकुराबलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबीका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अकुराबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 जना भन्दा धेरै प्रसारण विज्ञ तथा सरकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, तनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो।
3: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टीम बनाएर विभिन्न तीन चारवटा टीम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ त्यसको लागतको आधारमा गरिन्छ होइन कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ कतिपय नयाँ प्लान्टेसन हुन्छ त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ
5: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो न्यायाधीश तय नहको सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ बागमती प्रदेशमा नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दल बीच छ बुझे समझदारी भएको हो समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा नबढाउने सहमति भएको छ त्यस्तै प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ पोखरा महानगरपालिका नौ पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले सीआईएनसँग बताउनुभयो
7: पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 सबै नभइकन बस पार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बस पार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बस पार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 बस पार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणिक पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा स्वीकृत गरेको छ
5: साझा खबरमा अब विदेशको खबर चीनमा हरियो बन्दागोपीलाई ताजी राख्न फर्मालडिहाइड मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान शुरू गरिएको छ अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोबीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोलमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान शुरू भएको हो वातावरण सम्बन्धी एक ब्लगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए जैविक नमूना संरक्षणमा प्रयोग हुने रंगहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ अब खेल खबर नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो नेपालले उक्त लक्ष्य 28 ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो
8: Santosi Raul. रेडियो पत्रकारिताको भविष्य कता
9: रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ
0: एआई को युगमा रेडियो पत्रकारिता अवसर चुनौती र महासंघको नजर कुराकानी पहिरोबारे समाजमा रहेका विश्वास भ्रम र यथार्थ विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
14: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ। रेडियोको भविष्य पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ? नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं।
9: पत्रकार महासंघमा रेडियो कर्मीहरू धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्वपूर्ण थियो अहिले पनि छ। त्यसकारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन अब गाउँ गाउँमा रेडियो सुन्ने चलन रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मिडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ। त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ यसलाई चाहिँ सस्टेन गर्नुपर्छ रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनुपर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ।
16: यहाँहरूले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ रेडियोमा चाहिँ फेड आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन यसले पनि मिडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेछ राम्रो काम गरिरहेछ केही योजना बनाउनु भएको छ यसको प्रवर्धनका लागि?
9: मलाई चाहिँ एकदमै धेरै चिन्ता पत्रकार महासंघको अध्यक्ष भएपछि जिल्ला जिल्ला जाँदा हामी मिडियाको अनुगमन गर्छौँ इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौँ अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त यो बन्द गर्नु हुँदैन भन्नेमा म भनिरहन्छु अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी सञ्चार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक चासोका
16: सूचना सरकारी
9: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठूलो प्रभाव पार्यो किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो त्यसलाई पनि प्रभाव पार्यो त्यस कारणले हामीले लामो समय आन्दोलन पनि गर्यौं जसको सफलता पनि हासिल गर्यौं हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेछ अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो भनेको रेडियो त भइ नै हाल्यो अब त्यसलाई चाहिँ डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो भिजुअलको रूपमा हो कि होइन त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हामीले छलफल छ अगाडि
16: यसमा अब नेपालमा 700 भन्दा बढी रेडियोहरू जसमा 380 भन्दा बढी सामुदायिक रेडियोहरू त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् र केही चाहिँ अझै पनि चलिरहेका छन् कुनै राम्रैसँग चलिरहेका छन् कुन धिपधिप छन् होइन त्यो धिपधिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अपनाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही छ नीतिगत व्यवस्थामा पनि
9: हजुर एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यसलाई कति सानो धेरै पनि ठुलो महँगो नपर्ने हिसाबले पनि त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ
16: अहिले अब एआइबीडी यो चाहिँ सम्मेलन भयो यसले चाहिँ के मेसेज दियो जस्तो लाग्छ तपाईँलाई
9: अब एउटा त रेडियो त मरिसक्यो रेडियोको भविष्य छैन भनेर दुई चार वर्ष यता चाहिँ भनिन्थ्यो नि यो सम्मेलनले एउटा चाहिँ एसिया पेसिफिकमा पनि रेडियो प्रसारकहरू को जुन सम्मेलन भइरहेछ रेडियो कर्मीहरूको पनि सम्मेलन भइरहेछ एउटा म्यासेज चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइरहेछ र एउटा चाहिँ यो नेसनल भनौँ न एउटा इन्टरनेसनल कन्फ्रेन्सले चाहिँ एउटा म्यासेज दिएको छ रेडियोको भविष्य चाहिँ सकिएको छैन
16: अझै मरेको छैन
9: रूपान्तरण चाहिँ हुनुपर्छ रूपान्तरण कसरी गर्ने कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला र यसो हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न संचार मन्त्रालयको नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झकझक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पहिरोबारे सुनेका कुरा कति साँचो
17: 5 मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो 5-6 दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
13: पहिरोबारे 10 भ्रम र वास्तविकता के हो पहिरोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम मौसम र मौसमी विपदबारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम
19: के ठूलो पानी परे मात्रै पहिरो जान्छ पहिरोको जोखिम कसरी चिन्ने पहिरो तथा विपद सम्बन्धी समाजमा भएका भ्रम के होलान् नमस्कार म सन्तोष गन्धर्व कहिलेकाहीँ हल्का वर्षाले पनि ठूलो पहिरो निम्त्याउने गर्दछ बर्खामा मात्रै पहिरो जान्छ भनी भ्रममा रहँदा कतिपय समयमा हिउँदोमा पनि ठूलो जनधनको क्षति भएका छन् यस्तो अवस्थामा पहिरो सम्बन्धी सामाजिक भ्रम के छन् के पहिरो बर्खामा मात्रै जान्छ आज हामीले भूगर्भविद तथा विज्ञ डाक्टर मनिता तिमिल सिन्हा शर्मासँग कुराकानी गरेका छौं
16: समाजमा रहेको चलन विश्वास भनौँ न किसिमको छ मान्यता छ यो चाहिँ सही हो कि गलत हो त के हो त सही र गलत खेलमा तपाईँलाई हार्दिक स्वागत छ मेरो पहिलो प्रश्न यो प्रश्नको जवाब चाहिँ यहाँले छोटोमा सही कि गलत र एक वाक्यमा त्यो चाहिँ किन कारण भनिदिनु भयो भने पहिलो प्रश्न पहिरो बर्खा याममा मात्रै जान्छ
17: गलत गलत जुनसुकै यो चाहिँ अघि पनि मैले पनि पहिरोका प्रकार हुन्छन् सधैँ पानीले मात्र यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ।
0: प्रश्न नम्बर दुई, पहिरो रोक्न रुख रोप्नु पर्छ?
17: सही भन्छु होइन, जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडेर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नु पर्छ, तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन।
0: तेस्रो प्रश्न, एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
17: गलत, जान सक्छ,
0: फेरि पनि जान सक्छ, पटक पटक जान सक्छ। प्रश्न नम्बर चार, पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
17: सही भन्छु होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ। पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुन सक्छ, पर्खाल चाहिँ ले काम गर्छ।
0: प्रश्न नम्बर पाँच, राति पहिरोको जोखिम बढी हुन्छ?
17: सही, किनभने हामीले आकलन गर्न सक्दैनौँ होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ।
0: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
17: गलत, यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ पानी। कहिले कस्तो हुन्छ भने, एक लाइनमा भन्नु अलिक अप्ठ्यारो, मैले लामै भने, कहिले काहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ, र कहिले काहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा, जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी, भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
0: प्रश्न नम्बर सात, पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
17: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरन्त चाहिँ फर्किनु हुँदैन, केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
0: प्रश्न नम्बर आठ, घर बलियो भए पहिरोको जोखिम हुँदैन?
17: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ, घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति
0: छन्,
17: हजुर, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्न चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
0: प्रश्न नम्बर नौ, भीरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
17: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्छौँ, तर अहिले यो उल्टो हुँदैछ, हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दा तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो जो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो, केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो। र माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
0: अन्तिम प्रश्न, पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो?
17: गलत, यो हरेक नागरिकको
0: सबैले
17: आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ।
0: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
17: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन् होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
0: परम्परागत विधि छ नि जुन के तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला होइन एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म
17: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो त्यो कुलो काट्ने भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँ घरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ त्यो काम चाहिँ हामीले गर्न सक्छौँ र हाम्रा पहिलेका बाजे बराजुहरूले त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए कि
19: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ नमस्कार
0: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउनै पर्ने भन्दै संसद सचिवालयमा पत्र पुगेको छ दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन रहेको छ विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाले आग्रह गर्नुभएको छ अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास गरिएको छ पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूची सार्वजनिक भएको छ दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश छ र चितमा बन्दाकोवि ताजा राख्न विषादीको प्रयोग भएको आरोप भएको छ अनुसन्धान शुरू गरिएको छ एसीसी प्रिमियर कप अघि नेपालको मलेसियामाथि शानदार जीत हासिल गरेको छ आसिफको 161 रन रहेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि भदौ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 MHz
2: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
4: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना।
3: जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
4: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन

0: चिकित्सा चार जना, क्याशियर दुई जना, हाउसकीपिंग अथवा क्लीनर दुई जना, गार्डनर अथवा माली एक जना। नया तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर फेन्स।
3: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तपाईँको देशमा छ छैन नगरपालिकाले के गर्ने चिसीले के गर्ने
2: गाडी भाडा पताएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब कहाँ फेरि हदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या यो बिचौलियाले अलिकति गरेको छ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर चामलतिर ल्याएर भजन गर्ने मेरो काम त्यो थियो किसानमा सुधार ल्याउनु पर्दैन देश्नु किसान उसले नलाग्यो भने देश्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तपाईँ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपदा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा रेडियो गुराज 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्पेश्वर 90.9 MHz बिजोर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर रेडियो कावसते 102.6 MHz कावसते नवलपुर दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा हामीले नेपाली बजारमा एउटा यस्तो प्रोडक्ट आउँदैछ जसले साँच्चैकै नेपाली उपभोक्ताहरूको घरमा सबैको भान्सामा चाहिँ नयाँ उत्पादन पुर्याएर चाहिँ एउटा स्वस्थकर उत्पादन पुर्याएर चाहिँ सबैको स्वास्थ्यप्रति सजगता जगाउँदै विशेष गरी यस्ता प्रोडक्टहरू चाहिँ हाम्रा सबैका भान्सामा पुग्यो भने चाहिँ हाम्रा बालबालिकाको स्वास्थ्य स्थिति अथवा हामी सबैको स्वास्थ्य स्थिति सुधार गर्ने कुरा त छँदै नै छ यस्ता विषयमा काम गर्नको लागि विभिन्न सङ्घ संस्थाहरू अवेरनेसका कार्यक्रमहरू पनि चलेका छन् यसै मध्येमा चाहिँ पछिल्लो समयमा चाहिँ कोदाली भेन्चर्स प्रणालीले आफ्नो उत्पादनहरू नेपाली बजारमा ल्याइराखेको छ करिब दुई वर्षको चाहिँ रिसर्च पछाडि नेपाली उपजहरूलाई चाहिँ प्रयोग गरेर पछिल्लो समयमा ल्याउँदै गरेका उत्पादनहरू चाहिँ आज हामीले नेपाली बजारमा किन आवश्यक छ र साँच्चैकै उहाँहरूका उत्पादनहरू उपभोक्ताले प्रयोग किन गर्ने कसरी गर्न सकिन्छ के उत्पादनहरू रहेका छन् भन्ने खालको आज अलिकति ब्रोड कभरेज नेपाली मार्केट वाचमा चाहिँ उहाँहरूको यो विषयलाई आज हामीले
9: जोड्ने प्रयास गरेका छौं। आज हामीसँग यसै भेन्चर्स कोदाली भेन्चर्स प्राविधिक प्रबन्ध निर्देशक तथा महाप्रबन्धक नै भन्नुपर्छ लक्ष्मी पखेल हामीसँग स्टुडियोमा आइसक्नु भएको छ। उहाँको उपस्थिति भइ पनि सकेको छ। उहाँलाई स्वागत गर्नुभन्दा अगाडि हामीले आजको हाम्रो खानपान र साँच्चीकै भान्सा नै अवसरलाई भनेर हामीले भन्दै गर्दा चाहिँ आजको स्वास्थ्य स्थिति अवस्था कस्तो छ र नेपाली बजारमा कस्ता उपजले चाहिँ वर्चस्व कायम गरेका छन् र बाल बालिकालाई हामीले सिकाउनु पर्ने कुराहरू के छन् भन्ने लगायतका विषयमा एउटा छोटो रिपोर्ट पनि तयार पारेका छौं। पहिला रिपोर्ट राख्छौं, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेका विषय र उद्घोष गरेका अतिथिसँग विशेष संवाद गर्नेछौ। हामी सबै प्रबन्ध होला।
8: रैथानी बालीहरूको उत्पादन खाद्यान्न तरकारी जडीबुटी र फलफूलहरू मानव स्वास्थ्यको लागि उत्कृष्ट मानिन्छ। प्राङ्गारिक कृषि मिशनलाई एकीकृत कृषि नमूनाको रूपमा 8,000 प्रकारका खानेकुराहरूको पहिचान र प्रयोग गरी व्यवसायीकरण गर्न आवश्यक रहेको जानकारहरू बताउँछन्। प्राङ्गारिक उत्पादन मानव स्वास्थ्यको लागि महत्वपूर्ण रहेको भन्दै विभिन्न ठाउँमा किसानहरूले रैथानी बालीहरूको उत्पादन जागरणमा समेत लागिरहेका छन्। भान्साले औषधालयका अभियन्ता रुमलाल गिरी भन्छन्, खानेकुरा भनेका तीनवटा कुरा मात्रै हुन् अर्थात् सास, पानी र घाँस, अर्थात् प्रकृतिमा रहेका जैविक तरिकाले निर्मित जडीबुटी बोट वृक्ष नै खाना हुन्। जब हामीहरूले यी चिजहरूलाई पहिचान गरी संरक्षण र परिचालन गर्न सक्छौ, भान्सामा ल्याउन सक्छौ, तब नेपालमा बाँच्नको लागि कसैको सहयोग आवश्यक पर्दैन। पशुले खाने हरियो खाना मानव स्वास्थ्यका पनि खानेकुरा हुन्। सबै जीवहरूको सास र गाँसको स्रोत बिरुवा हो, बिरुवा नै औषधि र बिरुवा नै खाना हो। आयुर्वेद औषधिको महत्व र घरमै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्न सके अस्पताल धाउन आवश्यक नहुने भन्दै गृहिणीहरूले घरका सदस्यहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सके स्वस्थ समाज निर्माणमा टेवा पुग्ने आयुर्वेद कर्मीहरूको सुझाव छ। साथै खराब खानपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेकोमा समेत उनीहरूको चिन्ता छ। खाना मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ। खाना खानु जीवनको महत्वपूर्ण क्रिया भए तापनि खानामा हुने रुचि र शरीरको आवश्यकताको सम्बन्ध हुनु भने आवश्यक छ। आजभोलिको बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको लागि चुनौती बनेको छ। विशेषत पारिवारिक संरचनामा आएका बालबालिकाको शारीरिक सञ्चालनमा कमी, अभिभावकको कार्यव्यस्तता, मोबाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाने बारीमा चुनौती देखा परेको छ। बालबालिकालाई निश्चित उमेरसम्म मात्र तयारी तथा बजारिया खानासँग टाढा राख्न सकिन्छ, तर उनीहरू बाल विकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालय जाने उमेर वा बाहिरी वातावरणको अनुकूल पाएपछि तयारी खानाप्रति जिज्ञासु हुनु र खाना खोज्नु स्वाभाविक पनि हुन सक्छ। बालबालिकालाई प्राकृतिक स्वाद जस्तै घिउ, मह, दूध तथा स्थानीय क्षेत्रमा पाइने खानाहरूको स्वाद दैनिक खानामा समावेश गरी बानी बसाउनुपर्छ। दैनिक खाने खानाहरू तरकारी, दालहरू परिवर्तन गरिरहने, यसै गरी बालबालिकालाई पनि थोरै पिरो र अमिलो हालेर अचार बनाइदिने गर्नुपर्छ। यसले विभिन्न परिकारको स्वाद बस्छ र खाना खाने रहर अभिवृद्धि हुन सक्छ। हालको पछिल्लो अवस्था अनुसार विस्तारै रैथाने बालीको विकास र प्रबन्धनका लागि विभिन्न प्रयासहरू भएका छन्। यसलाई हामी सबैले अवलम्बन गरौं। पछिल्लो समयमा खाद्यान्नमा बढ्दै गएको परिवर्तन सँगै स्थानीय कृषि उत्पादनको कारण समग्र खाद्य पोषण सुरक्षामा समेत चुनौती थपिएको छ। यो चुनौतीको सामना गर्न स्थानीय तथा रैथाने बाली र अन्य बालीहरूको उत्पादनलाई प्रोत्साहन गर्न र प्रबन्धन गर्नु चाहिँ अत्यावश्यक छ। तर हाइब्रिडको नाममा सबै खालका बिउहरूलाई परीक्षण गरे जस्तो गरी बढी उत्पादन हुने रहेछ भन्ने भान गराएर हाम्रा चीजलाई मास्ने काम कसैले पनि नगरौं। अर्कोतर्फ यस्ता बालीहरूको अनुसन्धान र विकासको साथै उत्पादन, प्रशोधन, परिकारमा विविधीकरण र बजारीकरणलाई सघाउ पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको मौलिक हक हो। 2054 बनेको उपभोक्ता संरक्षण ऐनलाई 2075 झनै सुधार गरेर उपभोक्ताको हक सुनिश्चित गरियो। संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 पनि उपभोक्ता अधिकार प्रतिवधिको व्यवस्था गरेको छ। उपभोक्ताका अधिकारसँग गाँसिएका व्यवस्था अरू आधा दर्जन कानूनमा पनि छन्। तर उपभोक्ताको हित संरक्षणका मुद्दा भने झनझन कमजोर हुँदै गएका छन्। संरक्षणका लागि काम गर्नुपर्ने सरकारी संयन्त्र प्रभावहीन भएकाले उपभोक्ता अधिकार कानूनमै सीमित बन्न पुगेको जस्तो देखिन्छ। कहिलेकाहीँ चाडपर्वको बेला मात्र हुने बजार अनुगमनले यस्ता खाद्य क्षेत्रमा भएका विकृत र अत्याधिक प्रयोग भइरहेका अखाद्य रसायनलाई छुनै सकेको छैन। त्यसैले अब हामी सबै भान्साबाट नै जाग्ने प्रयास गरौं।
9: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामी अगाडि भनिसकेका छौँ हामीसँग लक्ष्मी पोखेल हुनुहुन्छ। हामी उहाँसँग विधानगरी स्वागत गरिहाल्छौँ। नमस्कार, यहाँ स्वागत छ। आराम हुनुहुन्छ? यहाँलाई बधाई पनि छ है, शुभकामना पनि छ। कोदाली भेन्चर्स प्रणालीले आफ्ना केही उत्पादनहरू नेपाली बजारमा ल्याउने प्रयास गरेका छ। सायद 2081 सुरुवातसँगै वैशाखतिरबाट सुरुवात गर्नुभएको थियो। यो कसरी जन्मने यो भेन्चर र कस्ता कस्ता उत्पादनहरू बजारमा ल्याउने प्रयास गर्नुभएको छ?
10: हाम्रो चाहिँ कोदाली भन्छ नामै चाहिँ कोदाली भन्छ। हामी चाहिँ हाम्रो कोदाली भन्छ चाहिँ नेपालको कृषि उपजहरूसँग नेपालमा त जुन कोदो, फापर, जाँड जुन हाम्रो अन्न बालीहरू छ त्यही अन्न बालीहरूबाट चाहिँ हामीले खाना जे ल्याउँछौँ, नयाँ प्रविधि, नयाँ सङ्गको खानेकुराहरू कोदो फापर जौ हामी यस्तो यस्तो खानेकुराहरू खानुपर्छ हामी सबैलाई थाहा छ। खाने तरिकामा चाहिँ के छ भने हाम्रो कोदोको खाउँ ढिलो खाउँ कोदो खाउँ रोटी खाउँ त्योभन्दा हामीसँग अप्सन छैन। फापर खाउँ फापर केमा युज हुन्छ त रोटी नै युज हुन्छ र ढिलोमा युज हुन्छ त्योभन्दा पनि हामीसँग अप्सन छैन। सो हामीले चाहिँ गएको विगत एक वर्ष डेढ वर्षदेखि हामीले कसरी चाहिँ यो कोदो फापर जौ एउटा अन्नबाली पौष्टिक तत्व भन्ने कुरामा अन्नबाली हुन्छ त्यो खानेकुराहरूलाई चाहिँ कसरी सजिलै हामीले खान सक्छौँ हाम्रो बाल बच्चादेखि लिएर बुढाबुढीसम्मको लागि हामीले कसरी चाहिँ पौष्टिक त्यो प्रोडक्टमा त्यो कोदो फापरमा भएको पौष्टिक तत्त्वलाई चाहिँ कसरी हामीले आफ्नो बच्चाहरूलाई चाहिँ खुवाउन सक्छौँ भनेर हामीले लामो समयको रिसर्च पछाडि यो प्रोडक्टहरू तयार पारेको छौँ।
8: निकै चुनौतीपूर्ण पनि छ बजारमा ठुला ठुला ब्रान्डेड कम्पनीहरूले कुनै पनि ब्रान्ड लिन नाम लिन चाहिने भने नेपाली बजारमा यसरी वर्चस्व कायम गरेको अवस्था छ कि हाम्रा मार्टहरूमा सुपर मार्केटहरूमा जाँदै गर्दा चाहिँ नेपाली बजारमा यस्ता खालका प्रडक्टहरू आएका छन् यति धेरै प्रडक्ट आएका छन् त्यहाँ गयो भने चाहिँ एउटा किन्न गयो अर्कोतिर लोभ्याउने खालको अवस्था रहँदै गर्दा चाहिँ साँच्चैकै नेपाली उत्पादनलाई प्रयोग गरेर साँच्चैकै भिड्छु भनेर यहाँहरू आउनु भएको छ। हामीले सुरुवातमा यहाँहरूलाई कभरेज किनकि हामीले सबैलाई आग्रह गरेका छौँ सबै उपभोक्तालाई बेला बेला भन्ने गर्छौँ स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ राष्ट्रको आर्थिक उन्नतिमा टेवा पुर्याउँ भनेर भन्दै गर्दा चाहिँ यो अहिलेको कान्छो प्रडक्ट बजारमा आउँदै गर्दा चाहिँ कसरी भिन्न खोज्दैछ अलिकति यो हामीले अगाडि पनि राखेका छौँ है यो विशेष गरी चुनौतीपूर्ण नै छ मैले अहिले भन्दैछु तर पनि यहाँहरू साँच्चैकै भिन्न सकिन्छ र सफल बन्न सकिन्छ भनेर लाग्ने भए चाहिँ अलिकति यो ब्रान्ड र यहाँहरू के प्रडक्ट छन् यो पनि बताउनुहोस् न।
10: यस्तो छ सर हामीले सबभन्दा पहिला चाहिँ फापरकै कुरा गरौँ होइन फापरलाई हामीले खानलाई कसरी युज गर्छ फापर भनेको अहिले भर्खरको रिसेन्ट रिसर्च क्यानाडाको एउटा रिसर्च फापरलाई चाहिँ सुगरको एक औषधिकै रूपमा पनि उहाँहरूले रिसर्च होइन फापर यस्तो चिज हो जुन हामीले खानुपर्छ सधैँ हाम्रो भान्सामा चाहिन्छ सो हामीले चाहिँ के गर्यो भनेदेखि हाम्रो लामो टाइमको रिसर्चले चाहिँ फापरलाई पहिला सुरुमा उमारिसके त्यसमा भयो त्यसलाई चाहिँ हामीले यो हामीले फापर पेस्ट तयार गरेको छौँ त्यसलाई जस्तो मुख्य प्रडक्ट भनेको यो चाहिँ हामीले टुसा उमारेर अनि यसलाई चाहिँ हाम्रो एउटा मेसिन तयार गरेको छ हाम्रो फापर पेस्ट बनाउने मेसिन अहिलेसम्म भनेको पनि छैन सो हामीले मेसिनमा पनि रिसर्च आरएनडी गर्नु परेको छ होइन अनि एउटा मसिन हामीले चाहिँ तयार गरेको छौँ यसलाई चाहिँ रोल प्रेस ह्यामर गरेर यसको प्लेट तयार गरेको छ सर यसलाई चाहिँ हाम्रो भान्साहरूमा सजिलै उपयोग गर्न सक्नुहुन्छ जस्तो चुरमा दुईमा पकाएर पनि खान सक्नुभयो यसलाई दहीमा पनि डाइरेक्ट खान सक्नुभयो किनकि यसलाई चाहिँ हामीले कुनै पनि बिउहरू त्यसमा उमारिसकेपछि त्यो खाना सक्छ होइन
8: जस्तो अलिकति मेसिनको कुरा गर्नुभयो जस्तो अहिले हामीले भन्दै गर्दा डिजिटल मेसिन अथवा मिलहरूको प्रयोग गर्नुभएको छ कि अथवा फरक भन्नुभयो भने अलिकति मैले यो बुझिनु छ
10: यो त यस्तो छ सर हामीले यो फापर प्लेट गर्दै गर्दाखेरि हामीलाई चाहिँ यसलाई चाहिँ चिउरा जस्तो बनाउनु पऱ्यो चिउरा ठ्याक्कै चिउरै बनाएर पनि भएन होइन यसलाई चाहिँ अब फापर डल्लो डल्लो खालको हुन्छ त्यसलाई चाहिँ ठ्याक्कै थिचेर कसरी गर्ने भनेर हामीले चाहिँ हामीसँग अब हाम्रो टिममा हुनुहुन्छ एकजना सर हुनुहुन्छ जसले चाहिँ मेसिनहरूलाई हेल्प गरिराख्नु भएको छ अर्को सर हुनुहुन्छ चाहिँ जसले चाहिँ खाद्यान्न यो उठ्यो अन्नपानीहरू चाहिँ हामीलाई यो कर्णालीतिर दिएको फापर फापरहरू जस्तो चाहिँ हामीलाई युज गर्दाखेरि लाग्छ हामी किन्नको लागि उहाँ सरहरूले नै चाहिँ त्यो मेसिनको डिजाइन गरिदिनु हामीले चाहिँ हाम्रो कन्सेप्ट थियो यस्तो यस्तो बनाउन हामीले खोजिरहेको छौँ होइन तर हामीलाई चाहिँ कसरी बनाउने त मेसिन हामीलाई कस्तो खालको चाहिन्छ भन्ने कुरामा चाहिँ हाम्रो उहाँ सरहरूले युज गर्नु भएको छ त्यो चाहिँ एउटा रोलरबाट हामीले रोलर छ अनि त्यस्तो ढिकी जस्तो यस्तो खुच्ने छ त्यसमा होइन हो त्यो त्यो
8: मेसिन अहिलेसम्म नेपालमा चाहिँ प्रयोग भएको थिएन यस्तै खालको जस्तो आवश्यक भयो त्यस्तै चाहिँ डिजाइन गरेर ल्याउनु पर्यो
10: त्यो भइरहेको मेसिनहरूलाई मोडिफाई गरेर अनि हामीलाई कस्तो खालको चाहिन्छ तयार गरेको छौँ
8: जस्तो फापरको कुराकानी गर्दा अहिले नेपाली उत्पादनहरूलाई नै फोकस गर्नुहोस् नेपाली उत्पादनलाई नै बजारमा पुर्याउनुहोस् अथवा चाहिँ सही चिजहरूलाई पुर्याउनुहोस् नै भनेर हामी आग्रह पनि गर्दै गर्दा नेपालको उत्पादन नै भन्नुभएको छ यो एकदम चलिति पछि हुन्छ र अहिले विशेषतः धेरै किसानहरूको एउटा बजारसँग लिङ्केज गर्ने कुराहरूमा यहाँहरूसँग पनि भूमिका दिनुभयो सहकारी हुन सक्ने कुरामा दुई मात्र होइन है यहाँले ब्याकग्राउन्डमा भन्नुभएको छ स्वदेशको अन्न पोषणले भरिपूर्ण भनेर भन्नुभएको छ
10: है हजुर हो सर यो हामीले चाहिँ विशेष गरेर अहिले चाहिँ हामीले एउटा भक्तपुरमा रसिलो भनेर फोन गरेको छ होइन त्यहाँ उहाँले हामीलाई यो उहाँहरूले पनि सबै स्वदेशी उत्पादनहरूलाई नै लिएर हामी त्यसमा आएको छौँ कोदो फापर जाउँ हामी उहाँहरूसँगै दिइरहेको छौँ अनि अर्को चाहिँ अहिले पनि भनिहाले हाम्रो एकजना सर हुनुहुन्छ जसले चाहिँ जति पनि उहाँ सुर्खेत गरेर आउनु भएको छ यो हामी चाहिँ सकेसम्म होइन कि 75% चाहिँ हाम्रो लोकल इन्ग्रिडियन्ट नै हुन्छ त्यसो हुँदाखेरि नेपालकै कृषि क्षेत्रलाई नै हामीले
9: यसमा त पक्कै पनि दुई मात्र होइन अब नेपाली उत्पादनले पुगेन भने मात्रै भोलिका दिनहरूमा हुन त कोदो फापर पनि अहिले आयात भइराखेका छ यो दर बढ्दो पनि छ कागुरहरू पनि आयात हुन्छ यो दर पनि बढ्दो छ यो भन्दै गर्दा नेपालका उत्पादन हुन सक्ने सम्भावित बालीहरूलाई चाहिँ अलिक फोकस गर्नु पर्यो यसरी चाहिँ बजारमा आएका छन् है भन्ने खालको सन्देश पनि हामी दिइराखेका छौँ अब एउटा मात्र प्रडक्ट छ कि अरू सब फापर पनि
10: यो
9: पनि फापरकै
10: हो हजुर यसमा चाहिँ यसमा चाहिँ मिश्रण छ यसमा यो चाहिँ ठ्याक्कै फापर मात्रै भयो यसमा अरू केही पनि हामी प्रिजर्भेटिभ पनि एड गर्दैनौँ आर्टिफिसियल कलरहरू पनि एड गर्दैनौँ शुद्ध फापर मात्रै हो यसमा चाहिँ अनि यो चाहिँ भने यो भनेको चाहिँ हाम्रो कोदो फापर सनफ्लावर सिड र फिटनेसको लागि हामीले ज्याकेट पाउँदा छौँ सक्खरको धुलो राखेर बनाएको एकदम हेल्दी इन्स्ट्यान्ट ड्रिङ्क पाउडर
9: बनाएको
10: छ हजुर चक्लेट चक्लेटको लागि चाहिँ हामीले कोका पाउडर अब यसलाई के छ भने हाम्रो बच्चाहरूलाई कोदो फापर खानु सबैलाई थाहा छ है तर बच्चाहरूलाई रोटी बनाएर खानु चाहिँ खाइदिँदैन ढिलो बनाएर खानु चाहिँ खाइदिँदैन हामीले कसरी खुवाउने त कि त अब बजारमा गएर हामी जङ्कुट खुवाउनु पर्यो नभएदेखि चाहिँ हामी एउटा सानो एउटा यो चाहिँ अप्सनको लागि बच्चाहरूलाई खुवाउनुको लागि भनेर इन्स्ट्यान्ट ड्रिङ्क पाउडर रेडी गरेको छौँ यसलाई चाहिँ हजुरले दुधमा घोलेर पनि खाना दिन सक्नु पर्यो अनि त्यस पछाडि पानीमा पनि खाना दिनु सक्नु जस्तो गर्मी महिना पनि तपाईँले चिसो आइस हालेर पनि यसरी खोलेर खानु कमसेकम एक गिलास दुध अथवा एक गिलास पानी खाएर थोरै भए पनि कोदो र फापर त खाइदिनु बच्चाले त्यसले त बच्चाको स्वास्थ्यमा पनि सुधार गर्दै गयो प्लस बच्चालाई मात्रै भएन यो चाहिँ बच्चादेखि बुढासम्मलाई पनि भयो
9: सिधै यसको प्रयोग विधि चाहिँ दुधमा घोलेर मात्रै
10: अनि दुधमा मात्रै होइन यसलाई पानीमा पनि घोलेर खान सक्छ किनकि यसमा हामीले फिटनेसको लागि वाइट सुगर नभएर ज्यागेरी पाउडर हालेको छौँ होइन अनि कोका पाउडर हालेको छौँ जुन कोका पाउडर चाहिँ बच्चाहरूलाई पनि चक्लेटको स्वाद दिने भयो यसलाई चाहिँ हामीले एकदम सानो बच्चा डेढ दुई वर्षको बच्चालाई चाहिँ रिकमेन्ड गर्दैन किनभनेदेखि तिन वर्षभन्दा मुनिको बच्चालाई चक्लेट नखुवाउनु भनेर हुन्छ त्यसो भए हामीले पनि तिन वर्षभन्दा स्कुल गोइङ स्टुडेन्टहरूबाट चाहिँ स्टार्ट यसको माई चोइस
9: भन्नुभएको
10: अब जस्तै हाम्रो मैले आफैले पनि भोगिराखेको समस्या कस्तो छ भनेदेखि मेरो बच्चालाई स्कुल जाने बेला भयो के फाइदा पर्छ त ब्रेकफास्ट त केही न केही फाइदा पर्छ अहिले त मन्दिरहरूमा खानाहरू सबै स्कुलले नै प्रोभाइड गरिदिइरहेको हुन्छ तर ब्रेकफास्ट त के फाइदा पर्छ कि त मैले गएर अब वाइट ब्रेडहरू किनेर ल्याएर दिनु पऱ्यो होइन अनि अब त्योहरू पनि नखाइदिनु सधैँ त्यो एउटा प्रडक्ट पनि नखाइदिनु केही न केही दुध अनि सादा दुध पनि नखाइदिनु मेरो बच्चाले त्यसो हुँदाखेरि म अब यो प्रडक्ट जहिलेदेखि हामीसँग रेडी भयो मेरो बच्चाले सधैँ यही खाइरहेको हुन्छ बिहानमा ठ्याक्कै एक गिलास मेरो दुधमा राखेर खुवाउँछु उसलाई अब उसले खुवाउँछु यसले मलाई ठुलो सहयोग पनि गरेछ
9: अनि यसको पनि कुराकानी गरौँ अलिकति यसको बारेमा भनिदिनुहोस् अनि त्योभन्दा पछाडि अब यो ब्रान्डिङ बजारमा कसरी जानुपर्छ कसरी जाँदै हुन्छ अलिकति यो टेक्निकल कुरा पनि हामी पनि गरौँला र यहाँलाई थोरै आइडिया पनि हामी सेयर गरौँला यसको बारेमा पनि
10: भन्नुहोस् यो चाहिँ भेगन प्रो भनेर छ कम्प्लिट प्लान्ट बेस्ड प्रोटिन पाउडर हो यो हामीले यसलाई चाहिँ मुङ दाल र तिलको कम्बिनेसनबाट बनाएको छौँ मुङ दाललाई पनि हामीले स्प्राउटेड नै गर्छ हामीसँग जति पनि ग्रेन्स हामी युज गर्छौँ जस्तो कोदो फापर जौ मुङ दालहरू भयो सबैलाई चाहिँ हामी टुसा उमारेकै हुन्छौँ अनि अर्को कुरा चाहिँ जुन तिल युज गरेको छ तिललाई पनि हामीले कम्तीमा पनि छदेखि आठ घन्टा भिजाएर भिजाइसकेपछि बल्लै युज गरेको हुन्छौँ किनकि भिजा हामीले कुनै पनि गेडागुडीहरू किनेर डाइरेक्ट खाँदै अब यही मार्फतबाट म अर्को कुरा मैले जानेको कुरा होइन जस्तो गेडागुडीहरू हजुरले किनेर डाइरेक्ट नखानुहोस् त्यसलाई त कम्तीमा पनि रातभर भिजाएर खानुभयो भनेदेखि यसमा भएको एन्टी के भन्छ
9: यो कभरमा हुने अथवा बाहिर बोक्रामा चाहिँ विशेष गरी त्यो खालको त्यो हटाउनै पर्छ ठिक छ यो टेक्निकल वर्ड भयो यद्यपि यो चाहिँ भिजाएर प्रयोग गर्दा चाहिँ स्वस्थकर पनि हुन्छ अनि त्योभन्दा पछाडिको प्रोसेस हुन्छ
10: अनि त्यो गरेर चाहिँ अनि त्यो मुङदिन र सिस्मेटको तिलको कम्बिनेसनबाट फ्लावर तयार गर्यो अनि त्यसपछि त्यो त्यसमा चाहिँ होल प्रोटिन होइन होल प्रोटिन अब त्यो होल प्रोटिनलाई अब डाइजेस्ट गर्नको लागि चाहिँ फेरि हामी एउटा डाइजेस्ट हर्सहरू राखेर डाइजेस्टिभ इन्जाइम पनि बनाएको छ जस्तै हर्सहरू भन्दाखेरि
11: आफ्नो प्रडक्टहरू दिँदै गर्दाखेरि मैले फिजिकल स्टोरमा राख्न सक्न सक्दिनँ होइन, तर मैले जति पनि अनलाइनबाट दिइरहेको छु, मैले
10: आफ्नो उपभोक्तालाई आफैले कुरा गरेर उहाँहरूको फिडब्याकहरू पनि लिएर मैले यो कुरो
9: यो अहिले काठमाडौँ उपत्यका भरि चाहिँ पुर्याउनु भएको छ अरू सहरहरूमा प्र्याक्टिस गर्नु भएको छ
10: नेपाल भ्यालीभन्दा बाहिर पनि हामीले
9: अर्डरहरू छ
10: हजुर अनुसारले हामीलाई जस्तो डेली राख्नु
9: राखेको अहिले त धेरै छ सजिलो पनि छ
10: हजुर लजिस्टिक राख्नु राखेको छ हामीलाई धेरै सजिलो उहाँहरूले
9: फेरि अहिले क्यास अन डेलिभरी गर्ने संस्थाहरू पनि छन् त्यसले गर्दा सजिलो चाहिँ भएको छ
10: एकदमै धेरै सजिलो भएको छ जस्तो भ्यालीभन्दा बाहिरको उपभोक्ताहरूलाई चाहिँ तिनदेखि चार दिनको
9: समय यो राम्रो प्रतिक्रिया पाइरहनु भएको छ ईश्वर त भक्तपुर भन्नुभयो
10: हजुर हाम्रो भक्तपुर होइन यो चाहिँ कहाँ
9: अब हामी अन्त्यमन्त्य भन्नुमा पनि छौँ विशेष गरी यहाँका प्रोडक्टलाई चाहिँ एउटा बजारमा जाँदै गर्दा नेपाली उत्पादनलाई नै प्रयोग गरेर सकेसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका उत्पादनहरूलाई बढी लिने पनि प्रयास गर्नुभएको छ सम्भव भएसम्म भ्याएसम्म चाहिँ एउटा सकेसम्म हाइजेनिक कुराहरूलाई मेन्टेन गर्न पर्नु भएको छ यहाँको एउटा थिम त्यो देखिन्छ कि
10: हजुर हाम्रो चाहिँ मेन भनेको चाहिँ अब हामीले प्याकेजिङ त गर्नै पर्यो प्याकेजिङ गर्नु भनेपछि कि त प्लास्टिक प्याकेजिङ कि त
9: यो ठिक छ एकदम राम्रो
10: अनि बोतल प्याकेजिङ भन्न सक्छ के छ भने मान्छेहरूमा यो चाहिँ प्रोसेस फुड होला यसमा प्रिजर्भेटिभ एड गरेको होला होइन आर्टिफिसियल कलरहरू युज गरेको होला भन्ने एकदम हामीसँग त्यो भइरहेको छ जिज्ञासा पनि छ तर यही बाटोद्वारा म के भन्न चाहन्छु नि हामी चाहिँ एकदम आर्टिफिसियल कलरहरू पनि हामी युज गर्दैनौँ प्रिजर्भेटिभहरू पनि युज गर्दैनौँ त्यसो हुँदाखेरि यसको सेल्फ लाइफ पनि हामीले एक वर्ष डेढ वर्षको राखेको छ मात्र छ महिनाको सेल्फ लाइफ राखेको छ प्रिजर्भेटिभ हामी नभनेको
9: भनेपछि बजारमा ठिकै ठिकै पुर्याउने अर्डर अनुसार उत्पादनलाई जोडिदिने त्यो खालको प्रयास गर्नु अब अलिकति मूल्यको पनि कुराकानी गरौँ हामी अन्त्यमन्त्री फोनमा पनि छौँ यहाँहरूका कुराहरूलाई यहाँहरूको प्रडक्टलाई कुनै दिन भिजुलाइजेसन गरेर फेरि हाम्रा श्रोता दर्शकहरूलाई देखाउँदा पनि मूल्य कस्तो के छ नि अलिकति मलाई सठिकमा यो औषध मूल्य भनेको छ ताकि यसको मूल्य नै चाहिँदैन यहाँहरूको एउटा औषध मूल्य भयो
10: अहिले रिसेन्टली चाहिँ हामीले अनलाइनबाट पनि लन्च अफर भनेर हाम्रो परेको दाममा हामी जुन एमआरपीभन्दा अलिकति डिस्काउन्ट पनि गरिरहेको छ यसको मूल्य हजुरहरूले 500 माथि चाहिँ हामीले होइन जस्तो यसको मैले 440
9: ग्राम
10: 600 ग्राम चाहिँ बताउनु अनि यो हेल्दी ड्रिङ्क पाउडर चाहिँ अहिले 480 नै पाउनुहुन्छ हजुरहरूले यो चाहिँ 450 ग्रामको बट्टा छ यो चाहिँ 500 ग्रामको बट्टा छ यसलाई पनि 480 नै
9: औषध बजारमा चाहिँ अरू कुनै प्रडक्टहरू अथवा विदेशी प्रडक्टहरू यस्तै यस्तै उत्पादनहरूको मूल्य कस्तो छ नि त्यो कम्पेयर गर्दा चाहिँ
10: त्यस्तो
9: हेर्नु हाम्रो छ
10: हजुर हाम्रो चाहिँ त्यो अब औषधहरू भन्दा विदेशी प्रडक्टहरूलाई पनि हामीले
9: हामी अन्त्यमन्त्री खण्डमा पनि छौँ यहाँको कुराकानीमा हामीले अलिकति फरक तरिकाले किसानसँग जोड्न सकिन्छ भोलिका दिनहरूमा भनेर पनि र विशेष गरी यहाँको प्रडक्ट जाँदै गर्दा चाहिँ हाम्रा उपभोक्ता हाम्रा दर्शकहरूलाई अथवा हाम्रा जनमानसमा चाहिँ यो कुरा पुगोस् भनेर पनि त्यो प्रयास पनि गरिरहेको छौँ अब भावी योजना त एउटा स्टेप लिइसक्नु भएको छ एउटा स्टेप अब गइसके पछाडि यसकै उत्पादनलाई एकदमै बढीभन्दा बढी र सबै नेपालीहरूको घरमा पुर्याउने प्रयासमै सायद लागिरहेको छ
10: हजुर यो प्रडक्टहरू चाहिँ एकदमै हाम्रो मेन मोटिभ भनेको चाहिँ हाम्रो नेपाली जनताहरूले हाम्रै देशमा उत्पादन भएको कृषि उपजहरू बनेको खानेकुरा चाहिँ खानु पाउनु त्यो चाहिँ हाम्रो
9: हुन्छ निकै महत्त्वपूर्ण विषयमा सन्दर्भ जोड दिनुभयो यहाँहरूका प्रडक्टलाई हामीले अलिकति भयो भने ब्रोड गर्ने प्रयास पनि गऱ्यौँ हाम्रो कुराकानीमा जुट्नुभयो यहाँलाई फेरि पनि आभार हुन्छ यहाँहरूको टिमलाई फेरि पनि धन्यवाद शुभकामना निरन्तरताको लागि यहाँहरूलाई फेरि पनि अझै ऊर्जा मिलोस् र यहाँहरू निरन्तर रूपमा अगाडि आइदिनु होला नेपाली बजारमा नेपाली किसान र नेपाली उपभोक्तालाई सँगसँगै जोड्ने प्रयासमा रहिदिनु होला भन्दै फेरि पनि कृतज्ञ गर्न बिदा गर्न चाहन्छु नमस्कार अहिले बिदा गर्छौँ हजुर हामीले हाम्रा अधिकार बिदा गरिसकेका छौँ आज हामीले नेपाली प्रडक्ट आएको छ विशेष गरी कोदाली ब्रान्डमा कोदाली भेन्चर प्रालीले चाहिँ आफ्ना उत्पादनहरू नेपाली बजारमा ल्याउँदै गर्दा चाहिँ साँच्चैकै नेपाली उपजहरूलाई नेपाली कृषि उपजहरूलाई प्रयोग गरेर चाहिँ उत्पादन ल्याउन सकिन्छ र हामी पनि अब्बल छौँ सबल छौँ हाम्रा उत्पादनहरू चाहिँ एकदमै गुणस्तरीय उत्पादनहरूलाई हामीले विदेशी ब्रान्डसँग हामी टक्कर दिन सक्छौँ भन्ने खालको प्रयास पनि भइरहेको विषयलाई आज हामीले उच्च महत्त्व दिएर उठाउने प्रयास पनि गरेका थियौँ यो आवश्यक पनि छ हामीले यस्ता विषयलाई पटक पटक जोड्छौँ र उच्च महत्त्व दिएर हाम्रा हामी सम्बद्ध सञ्चार माध्यमबाट उच्च महत्त्व दिएर चाहिँ हामीले यसलाई श्रेय दिन्छौँ नै भन्दै आजको श्रृङ्खलाको समय सकिने सकेको छ यहाँहरूका कुनै पनि समस्या विज्ञासा गुनासा भए भने हामी सम्बन्धित विज्ञसम्म पुर्याइदिने काममा अथवा चाहिँ गुनासाहरूलाई चाहिँ टिपोर्ट गर्दै सम्बन्धित निकाय र विज्ञसम्म पुर्याएर चाहिँ सल्युसन खोजिने काममा पनि जुटिने राखेका छौँ भ्याएसम्म सकेसम्म जसको लागि हटलाइन नम्बर 98-5-97-192 र टेलिफोन गर्न सक्नुहुन्छ यहाँको कन्ट्याक्ट नम्बर पनि सेयर गर्न चाहेँ मैले
10: 9768 422 407
8: हुन्छ, हामीलाई समय दिनुभयो, फेरि पनि यहाँलाई विदा गरेपछि पनि यो आवश्यक रहला, कोही जोडिन सिधा जोडिन पाउनुहुन्छ भने पनि म नम्बर पनि सेयर गर्ने चेष्टा गर्ने भन्दै फेरि पनि यहाँलाई नमस्कार भने भन्दै असीम सापरेहरूको माझबाट विदा लिएर रेसमै रहनु।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
4: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रदेशमा जारी सत्ताको हानथापले एमाले र नेकपाकै नेता असन्तुष्ट।
1: अन्तिम रात्रि भोज जस्तो पछि के हो अहिले नै लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो।
2: जनतामा निराशा जसरी पैदा भएको छ यसलाई चाहिँ थप मलजल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
0: राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ भन्छन्,
3: माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो बाटो मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठूलो समस्या आउँछ।
0: अनि इरानसँगको व्यापारलाई लिएर चीन र अमेरिका बीच तनाव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसंघ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसंघका महासचिव र आईसीआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची भन्छन्, स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौं। तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोर्याउँदैछौ। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्यूयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रूसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा संचालित उक्त ड्रोन शुरूमा मानवद्वारा संचालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द बढ़ाउने चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरे। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्दका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारील्याण्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सतासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ़दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाड़का कारण सामान्यतया अगस्तमा प्याजको माग बढ़ेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ। तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
1: सत्ताको लुछाछुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीच सरकारको भागभण्डा के को लागि भयो भन्दा त्यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो, तर सार तत्वमा यो बैठक भयो। यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
0: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ, यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
2: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सका निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नुपर्थ्यो, त्यो हुन सकेको भए आज संघीयताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्ता जनतामा जसरी पैदा भएको छ यसलाई थप मलदल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
0: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
1: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन। संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरूद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
0: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भने सोधेका थिए।
5: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेचिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको, कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठूलो प्रतिक्रियाबाजी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, जोसँग जे गर्नु पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो। हिजो त्यही थियो, त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर। अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
6: जस्तो अब श्यामजी अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने, आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचातानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पूरा भइसकेका छैन, यस बीचमै कतै छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
5: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी छुक्यौं कहाँनिर भूल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा राजनैतिक आत्मसमीक्षा दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
6: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचतानी फेरि देखिँदाखेरि संहिता पक्षधार भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
5: संहिता विरोधीहरूलाई पुग्छ, ल हेरौ दलहरू सचिन्त यो दलको तालमालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ। त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने संहिता चाहिँदैन यो एकदम ठिक छैन भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
6: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
5: होइन, अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने प्रदेशमा पनि तुरन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौ।
3: संघीयता भएका थुप्रै देशहरूमा देख्छौ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो, तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संघीयतालाई मुक्त गर्न सकिएन भनेदेखि संघीयतामै ठूलो समस्या आउँछ।
6: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिष्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि खुम्चिँदै गइरहेको कम्युनिष्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
3: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नै खुम्च्दै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नै उनीहरू खुम्च्दै गएको स्थिति छ। उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन्, त्यही कारणले खुम्च्दै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दैन, तर जोसँग पनि मिल्ने, जोसँग पनि हातेमालो गर्ने, सिद्धान्त विचारको के पनि नगर्ने, जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दा बारे त विचारै नगर्ने, यो जुन कुराले चाहिँ कंग्रेसलाई पनि यसले बदनाम गर्छ, कंग्रेसलाई पनि यसले बदनाम गर्छ।
0: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको स्वरको आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
7: जम्मा जम्मी 11 जना मान्य सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ।
0: दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ?
7: सबै दलको कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हातमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो, सबै दलको कम्तीमा एउटा प्रश्न समावेश छ।
0: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्?
7: प्रतिष्ठा नियमावलीमा बढ़ीमा 15 प्रश्न भन्ने व्यवस्था छ, अरू 11 मात्रै दर्ता भए भन्दा नि 4 प्रश्न त कमै दर्ता भए नि।
0: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट के सहभागिता कम भएको?
7: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या, त्यो संख्यामा सोध्नु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
7: उहाँहरूको 7 थियो, सबै दलकोबाट एउटा र थप हुना भने 6 थियो।
0: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
7: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
0: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसंग, अमेरिकाले इरानका व्यापार साझेदारहरू विरूद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने वाचा गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै

0: आईबी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश
4: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 जना बेकरी शेफ 1 जना सिनियर कुक 2 जना कुक 4 जना किचन हेल्पर 1 जना डिशवाशर 2 जना फूड एण्ड बेभरेज म्यानेजर 2 जना वेटर वेट्रेस 10 जना कफी बरिस्ता 4 जना क्यासियर 2 जना हाउस किपिङ अथवा क्लिनर 2 जना गार्डनर अथवा माली 1 जना नयाँ तथा अनुभवी 2 जनाले सम्पर्क गर्न सक्नुहुनेछ नयाँको लागि तालिमको व्यवस्था छ खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस् थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57
3: हावाहुरी चलेको बेला के गर्ने
5: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
5: हावाहुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
5: बिजुलीको तारको
3: बेला के गर्ने
5: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआतिने

0: सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंगबहार रंगबहार
2: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
1: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन्स।
3: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: अनुकेशीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाफिनको शब्द तथा संगीतमा सजिए

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरियो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
2: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0484543998, 0484543998।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्। तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845-41143, 98-63-23-422।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल, कलेज का ड्रेस, अफिस का ड्रेस भनेकै समय में सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट पैंट सिलाउँदा शर्ट, टाई र कोट कवर पनि फ्री में दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थले कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सेफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयको अनुसार सूचना टाँसेर बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी स्थगित गरिएको हो। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुख डोल प्रसाद अर्यालले बैठक बुधबार दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचनामा उल्लेख छ। सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परामर्श जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश उदय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जयले जानकारी दिनुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ। मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वरौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका

भयो। उहाँका अनुसार विश्वासको मतको पक्षमा 57 र विपक्षमा 0 मत परेको छ। थापालाई नेपाली कम्युनिष्ट पार्टी नेकपाका 26 र नेकपा एमालेका 25 उपसभामुख सहित र राप्रपाका 7 जना सांसदले विश्वासको मत दिएका हुन्। राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहाल कम्बोडिया भ्रमणमा जानुहुने भएको छ। कम्बोडियामा आयोजना हुने इन्टर पार्लियामेन्ट्री स्पिकर्स कन्फरेन्समा सहभागिता हुन आज राति 11:15 त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो। संघीय संसद राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिको संयोजकमा रेणु चन्द र सचिवमा सम्झना देवकोटा चयन हुनुभएको छ। राष्ट्रिय सभा उपाध्यक्ष लीला कुमारी भण्डारीको उपस्थितिमा गठित महिला समन्वय समितिले समितिको कार्यविधि 2083 पारित गरेको छ। प्रदेश सरकारमा कंग्रेस एमाले गठबन्धन भत्किएपछि त्यसको प्रभाव 6 वटा प्रदेशमा परेको छ। मधेसमा भने अहिले पनि नेपाली कंग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको गठबन्धन कायम छ। अन्य 6 वटा प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको गठबन्धनका आधारमा राजनीतिक कोर्स अघि बढ्दा मधेसमा भने कंग्रेसको विकल्प खोजिएको छैन। नेपाली कंग्रेसको 15 महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। निवर्तमान सभापति शेरबहादुर देवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले 15 महाधिवेशनको सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन्। विशेष अदालतले प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई घुस रिश्वतमा दोषी ठहर गरेको लागू सुद मुद्दा मिलाइदिने वाहनामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा गत जेठ 13 गते जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार थापा विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउट सोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउट सोर्सिङको व्यवस्थापनबारे सरकारको ध्यान आकर्षण गराएका हुन्। विभिन्न देशमा पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा दोलखाका 105 जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले दोलखा घर भई भक्तपुर सूर्य विनायक नगरपालिका 1 बस्ने 34 वर्षीय पीमा लामा, सुनुले घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका 9 बस्ने 28 वर्षीय करिना देवकोटा, ओखलडुङ्गा घर भई काठमाडौँ महानगरपालिका 15 बस्ने 27 वर्षीय तोम कुमारी थापा, झापा घर भई हाल काठमाडौँ बुढा नीलकण्ठ बस्ने 29 वर्षीय सुषमा भण्डारी र झापा घर भई काठमाडौँ महानगरपालिका 3 बस्ने 27 वर्षीय साजन खनाललाई पक्राउ गरेको हो। पक्राउ परेका मध्ये साजनले फिनल्याण्ड पठाइदिने भन्दै 12 लाख, सुषमाले चेक रिपब्लिक पठाइदिने भन्दै 5,35,000, करिनाले लिथुआनिया पठाइदिने भन्दै 2,50,000, पेमाले रोमानिया पठाइदिने भन्दै 1 लाख र तोम कुमारीले माल्टा पठाइदिने भन्दै 1,35,000 सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी प्रेक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक नापी सर्वेक्षकसँग 4.25 करोड़को अवैध सम्पत्ति रहेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा कार्यरत सर्वेक्षक बिन्देश्वर शाह सुडी विरूद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। सुडीसँगै उनको श्रीमती सुमित्रा देवी शाह विरूद्ध पनि मुद्दा दर्ता गरिएको छ। रामेछापको मन्थली अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ़ेको छ। केही दिनदेखि भाइरल ज्वरोको प्रकोप बढ़ेसँगै अस्पतालको आकस्मिक कक्ष लगायतमा बिरामीको चाप बढ़ेको हो। अहिले दैनिक 300 जना हारहारीमा बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। यीमध्ये 70% भाइरल ज्वरो, डेंगू र पखालाका बिरामी आउने गरेको मन्थली अस्पतालले जनाएको छ।

रानीछापको खाणेदेवी गाउँपालिकामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणमा लामो समयदेखि देखिएको अवरोध र विभिन्न प्रक्रियागत जटिलताका कारण रोकिँदै आएको अस्पताल निर्माण कार्य पछिल्लो समय पुनः अघि बढेको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यति जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

حضر کو آواز، حضر کو ساتھ، یہ ہو حضر کو ریڈیو ایک سے دی تھپلے ایک میگا ہرٹز، نمسکار حضر کو ریڈیو ایک سے دی تھپلے ایک میگا ہرٹز کو راتر کالن پرستتی کارکرم ایس ایم ایس بہوری کو پرکھائم رہنو بھائی کا بسنو بھائی کا تپائی تمام تمام آدرنی شروتا منرما راتر کالن لوک سنگیت کا ویوادن سید ہاردک سواگت کرنا چاہنچو ما کارکرم پرستتا تپائی کے سکھ دکھ کو سہ یاتری ساتھی तपाईकै मुटुको डुकडुकी श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि अनि यो पललाई अझ विशेष बनाउनको लागि बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला त्यो लागेको थकाइलाई हामी मेटाउने कोसिस गर्छौँ पीर चिन्ता व्यथाहरू लान हुनसक्छ मान्छेको जीवन न हो ती पीर चिन्ता व्यथाहरूलाई पनि भुलाउने कोसिस गर्नेछौँ भन्न चाहन्छु त्यस्तै गरेर लेख रचनाहरू केही लेख्नुभएको छ भने पनि पठाउन सक्नुहुन्छ वाचन गर्नेछु अनि साथसाथै लोकगीत सङ्गीतको पनि संरचन सम्वर्धन पनि गर्नेछौँ पनि भन्न चाहन्छु अनि अर्को कुरा भन्नुपर्दाखेरिमा कुनै लोकदोहोरी भाका सुन्न मन छ भने रोजाइमा पार्न सक्नुहुन्छ अनि कोही कसैलाई सम्झिनु पर्नेछ सम्झन चाहनुहुन्छ भने पनि सम्झिन सक्नुहुन्छ पोस्ट गर्न सक्नुहुन्छ म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे कसैलाई मिस गरिराख्नु भएको छ कसैको याद आइराखेको छ होइन भने तपाईँले हामीलाई भन्न सक्नुहुन्छ लेख्न सक्नुहुन्छ हामी

तपाईको मान्छेसम्म पुर्याउने कोसिस गर्छौ पनि भन्न चाहन्छु। विदेशमा हुनुहुन्छ, ड्युटी सकेर रुममा बसेर हामीलाई सुन्दै हुनुहुन्छ होला, ड्युटीमै रहेर पनि कतिले सुन्दै हुनुहुन्छ होला, स्वदेशमै रहेर पनि नाइट ड्युटी गर्दै सुन्दै हुनुहुन्छ होला, होइन खाना खाँदै हुनुहुन्छ होला, पढ्दै हुनुहुन्छ होला, जहाँ जस्तो जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला देश त विदेशमा रहेर सुनेर साथी दिनुहुन्छ, सुनेर साथ दिनुहोला भन्दै धेरै कुराकानी नगरिकन यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँ पनि फटाफट मेसेज पठाउनुहोस्, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् पनि भन्न चाहे। यति बेला तपाईँको माझमा राख्न चाहन्छु मिठो गीत छ, सोनाजीले रोजाइमा पार्नुभएको छ शुरूआतमै, दैला मुनि जरुर भन्देऊ न निस्तुरी तिमी कहाँ छ, यो गीत राख्छु म, यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गर्छु। त्यसपछि आउँछु तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि अनि मिठा रमाइला माया प्रेमका कुराकानी गर्नको लागि रेडियो सुन्दै गर्नुहोला। दैला मुनि जाऊ यसमा आवाज दिनुभएको छ कमल सौराग अनि बिमा कुमारी दुरा लाई राजकुमार बगर लेख्नु भएको छ अनि संगीत कमल सौरागको भएको छ यति बेला तपाईँको माझमा।

भन्ने स्टोरी तिमी कहाँ छ भन्दै हुन्थ्यो पक्कै पनि भन्ने हुन कालो तिमी कहाँ छ दैला मणि जाऊ भन्दै हुन कालो तिमी कहाँ छ भन्न मन लाग्यो मलाई पनि कार्यक्रम हसनास दोहोरी अनियर भइराखेको छ आवाजमा म श्रीराज म छु साथमा तपाईँ हुनुहुन्छ बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु होइन मिठा रमाइलो कुराकानी हुनुपर्छ ओके सो लेख रचनाहरू केही छ पठाउनुहोस् कोही कसैलाई याद गरिराख्नु भएको हुनसक्छ यो रातको सिनेमा चिटिक्क परेर होइन उसको याद आइराखेको हुनसक्छ तपाईँको आँखामा नदेखिन सक्छ तर मनमा खेलिरहेको हुनसक्छ कुराहरू उसको यादहरू होइन मनमा विभिन्न भावनाहरू खेलिरहेको हुनसक्छ तपाईँले भन्न नसकिराख्नु भएको पनि हुनसक्छ त्यो हामीलाई भन्नुहोस् हामी माध्यम भन्छौँ उहाँहरूको माझमा उहाँको माझमा हामी पुर्याउँछौँ होइन म छु मलाई माध्यम बनाउँछु न म सम्झिहाल्छु म पुर्याइदिइहाल्छु होइन सो म्यासेजहरू केही छन् भने पनि पठाउनुहोस् पनि हुन चाहे यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु कार्यक्रमको शुरूआतमा हिराबहादुर लकाई हुनुहुन्छ गुड नाइट सर भन्नुहुन्छ उहाँलाई पनि स्वागत छ अनि धन्यवाद सर त्यस्तै गरेर सोना कन्देमा हुनुहुन्छ सेवारो नमस्कार शुभरात्रि सार जस्तो राजमा सर हजुर सोझ मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ रातको बेला एक झलक तपाईँ हेर्न बसेको हो क्या रे यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म रातको बेला तपाईँको आवाज सुन्दैछु श्री सर भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु माया गर्नुपर्छ है पनि भन्न चाहे त्यस्तै गरेर साथीहरू सम्झिनु भएको छ शुभरात्रि छ तयारीहरू सबिना कन्दुङमा त्यस्तै गरेर अञ्जिता ठकुरी अप्सरा बस्नेत अप्सरा खड्का सुनिता भण्डारी श्रीराज महत एमुजरल देवमान देवान टिकराम घिमिरे त्यस्तै गरेर प्रेम खड्का टिकराम सुनवार घाला बिरमान त्यस्तै गरेर हिम्मत खड्की होइन समीर सहयोगी अन्जान थलुङ विश्वजित जिमे कल्पना साम्पाङ कमल मुटु पौडेल त्यस्तै गरेर सुरुजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी एलिसा फुची लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ सोना कन्दङ्गाजीले त्यस्तै कार्यक्रम सुन्दैछ है बुटवलबाट मौसम सफा छ यतातिर भन्नुहुन्छ हिराबहादुर लकाईजीले यता पनि मौसम क्लियर छ राम्रै छ भन्न चाहे हिराबहादुरजी म गर्ने सानी हुनुहुन्छ नाइस प्रोग्राम हुनुहुन्छ विशेष म धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे अनि स्वागत छ हजुरलाई पनि शान्ति विष्णु हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ शान्ति गर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ ओके त्यस्तै कमल श्रेष्ठ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि तेह्रथमको फेदाबाट कमल श्रेष्ठ हो भन्नुहुन्छ कार्यक्रम मार्फत साथीहरू सम्झनु पर्दाखेरि देवबासकोटा मनोज भुजेल छुच्ची आरती लिम्बु लकेन थोप्लेन लिम्बु राजन खतेवडा चित्रयोगी कार्की सुशीला सरला राई मिडिया प्रेमी निर्मलाउने पूजा माध्यममा लिम्बु फुलमाया आखिङमा लिम्बु टिकराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्णमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद मनको साथी जीवन कार्की हुनुहुन्छ उहाँले पनि होइन सुन्दैछु भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे त्यस्तै गरेर यति बेला राज कालीकोटे हुनुहुन्छ झापाली हिरो राज कालीकोटे बिर्तामोड झापा घर भई अहिले चाहिँ युएबाट सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद तामाङ प्रमिला हुनुहुन्छ शुभ सफारी शुभरात्रि सबैमा भन्नुहुन्छ सुस्मिता लिम्बु हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ गुड नाइट लभ यु भन्नुहुन्छ प्रमिलाले तामाङ प्रमिला हुनुहुन्छ त्यस्तै गरेर यति बेला कुमार श्रेष्ठ हुनुहुन्छ रात्रिकालीन लोकसङ्गीत कविवाद श्री सर कार्यक्रम सुन्दैछ है दोलाखा मार्बु घर भई हाल काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ बज्ने भएको हजुरलाई अनि परिवार घर परिवार साथीभाइ हजुर साथीभाइहरू सम्पूर्णलाई सुनाउन चाहन्छु विशेष गरी त धनुगजमेर सम्फाली शेर्पा सरिता मक्तान लक्ष्मी खड्का स्मृति मल्ल होइन सरिता खड्का शर्मिला खड्का मुना थापा मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ सविता खड्का भन्नुभएको छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर अर्जुन आखा हुनुहुन्छ मेसेज पठाउनु भएको छ उहाँले पनि हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु ल यति बेला मलाई छुच्ची फुच्ची बिनुले पनि हेर्दै हुनुहुन्छ दोलाखाबाट सम्झना सबैमा छ है भन्नुहुन्छ रमन मोक्तान तामाङ हुनुहुन्छ शुभरात्रि सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेज वाचन गर्दैछु यता अर्जुन याखा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ शङ्खुवा सभा धर्मदेवी दुई तामापोकबाट अर्जुन याखा हो भन्नुहुन्छ
शुभरात्री साथीहरू, मीडिया प्रेमी राई अनिसा अरू छेत्री, त्यस्तै गरेर हरपल रोशनी, अञ्जिता मल्ल ठाकुरी छेत्री, अलिसा बान्तो राई, राजकाले मगर, एड्रिन जिमे, ललित जिमे, अगुल्टे माइला, जगल्टे कान्छा, बतारे मामा, मुसुले साइला, प्रणीप याखा लगायत सबैमा शुभरात्री छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निर्दोष छ भन्नुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। म पनि आइपुगे है पाँच थरको मिक्लाक्जुङ घर भई हाल चाहिँ भन्दैनुहुन्छ उहाँले, कतारबाट सुन्दैछु भन्नुहुन्छ, सासुन र पारी कतारबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सम्झनु पर्दाखेरि घर परिवार साथी भाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ भने, साथीहरूको नाम लिनुभएको छ समीक्षा जोशी, अङ्किता सुनवार, कमला उनेम लिम्बू, माया राई, जुनिता चामिङ राई, त्यस्तै गरेर मेरो प्यारो मान्छे तिमी, मनिषा मनु, दिलदुखी रिया, कल्पना छेत्री, रुबिना थामी, त्यस्तै गरेर लिम्बुनी पबिना, खुची संस्कृति लामा, कविता गतानी राई, अनिता माया आयुष, काली अञ्जना शेर्पा, पूर्वली खुसी ममता पया, कनुषा सुनवार, योगिनी म्याङ लिम्बु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। दौमान देवान हुनुहुन्छ, वीरतामोड झापा घर भइहाल्छ, रोमानियाबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, सोना कन्दुङ्गा, सन्जु शेर्पा, सन्जु सबिना लिम्बु, कन्दुङ्गा प्रतीक्षा चामिङ राई, बान्तुवा जेनु, रेडियो कर्मिक्षा लिम्बु, कमला उनेम लिम्बु, खुसी निरा तामाङ, कल्पना साम्पाङ, सुमिता लिम्बुखिम याखा, त्यस्तै सोनिया शेर्पा, सोनिया सोनिसा साइरस, त्यस्तै गरेर सिम्पल सरिना, सपना शङ्कर, सबिना याखा, सुची केटीमा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। कृष्ण तामाङ हुनुहुन्छ, शङ्खा सब घर भई हाल चाहिँ साउदीबाट सुन्दैछु है, कृष्ण तामाङ हो सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहन्छु। मेसेजहरू थुप्रै प्राप्त भइराखेको छ, मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु, तलमाथि हुन सक्छ ल मेसेजहरू, नरिसाउनुहोस् पनि भन्न चाहे, यति बेला म तर्फ लाग्न चाहन्छु, हेर्दै हुनुहुन्छ यति बेला मेसेजहरू वाचन गर्नुपर्छ जस्तो लाग्छ होइन र। कपिला छेत्री हुनुहुन्छ काठमाडौँबाट, हेर्दैछु सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मै राम्रो भएछु भनेर भन्नु सोना कन्दुङ हुनुहुन्छ, हेर्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मनको साथी जीवन कार्की धन श्रेष्ठले पनि शुभरात्री सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई मेसेज पठाउनु भएको छ अनिसा किसान दाजु, नमस्ते, म पनि हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हेलो नमस्ते दाई, के छ हो खबर, सन्चै हुनुहुन्छ, आराम कुशलै हुनुहुन्छ नि भन्नुहुन्छ। सिन्धुलीको बितजोरबाट प्रजुन कार्की हो दाई, हजुरको कार्यक्रम सुन्दैछु हेर्दैछु, मिठो सम्झना छ। अनि अब बज्ने भाकाहरू होइन भाका मार्फत सम्झिनु पर्दा साथीहरू सम्पूर्णलाई एकमुष्टमा सम्झदै विदा हुन चाहन्छु है। नमस्ते दाई भन्नुहुन्छ प्रजुन, पहिलोचोटि हो हजुरलाई मैले देखेँ, धन्यवाद मेसेजको लागि, हेर्दै हुनुहुन्छ, हेरेर साथ दिनुहोला, राम्रो लाग्यो भने अन्य साथीभाइलाई पनि सुन्न भनिदिनुहोस् ल। कवित मगर हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ, धेरै बोले कि आमा, यति बेला म गीततर्फ लाग्न चाहन्छु, त्यसपछि अन्य कुराहरू गर्न आउँला, मिठा रमाइला कुराहरू होइन, लेख रचनाहरू केही छन् भने पोस्ट गर्नुहोस् ल। झन झन राम्री भएछौ कुन साबुनले मुख धोइछौ, कस्तो गीत आएको मलाई यति बेला, मलाई गीत गाउन मन छैन यो रातको समयमा। हेमा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, काठमाडौँबाट हेर्दै हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। पूर्वेली खुसी ममता पोया हुनुहुन्छ, हेलो नमस्ते हुनुहुन्छ, नमस्ते नमस्कार, स्वागत छ हजुरलाई, नमस्ते मात्र भए जस्तो। श्रीधर पौडेल हुनुहुन्छ इन्डियाबाट, हेर्दै हुनुहुन्छ, नेपाल घर अर्को खाँची हो भन्नुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, यति बेला म गीततर्फ लाग्छु। झन झन राम्री भएछौ कुन साबुनले मुख धोइछौ, होइन यो गीत राख्नुपर्छ है, या औधि याद आयो मलाई, ए पोहर भेट्दा कमला भन्ने गीत थियो जस्तो लाग्छ होइन। ओके यति बेला आगसँग तपाईँको माझमा गीत राख्न चाहन्छु, प्रजापति पराजुली देवी घरतीको आवाजमा गीत छ, गीत राख्छु, त्यसपछि आउँछु म होइन तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि, रेडियो सुन्दै गर्नुलाई, म्यासेजहरू पठाउँदै गर्नुलाई त।

Je vais te parler de ma Asmara Hijab pour Rukyun. Je te parle de ma Asmara Laki, car il y a un Asmara Hijab qui est un Asmara Hijab qui est un Asmara Hijab qui est un Asmara Hijab qui est un Asmara Hijab qui est un Asmara Hijab qui est un Asmara Hijab qui est un Asmara Hijab qui est un Asmara Hijab qui est un Asmara Hijab qui est un Asmara Hijab qui est un Asmara तपाईले पठाउनुभएको मेसेजहरू वाचन गरिरहेको छु पनि भन्न चाहे मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु कार्यक्रम राम्रो लाग्छ भने सरसल्लाह सुझाव पनि दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा थुप्रो मेसेजहरू प्राप्त भइरहेका छन् त्यस्तै गरेर भिडियो लाइभ मार्फत पनि केही साथीहरू हेर्दै हुनुहुन्छ रूपसनाजी हुनुहुन्छ होइन उहाँले हेर्दै हुनुहुन्छ धर्म गजमेल हुनुहुन्छ हेर्दै हुनुहुन्छ होइन उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर श्रीधर हुनुहुन्छ हाँस्दै हुनुहुन्छ सायद खुसी हुनुहुन्छ होइन पूर्वेली खुसीमा तपाईँ हुनुहुन्छ उहाँ पनि रमाइराख्नु भएको छ ओके रोमन मुक्तान तामाङ हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ त्यस्तै गरेर हेमा मगर्जी हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ फर्फुले अभागी सुजान तामाङ हुनुहुन्छ काठमाडौँबाट कार्यक्रम हेर्दैछु भन्नुहुन्छ रामेछाप फर्फु छ घर चाहिँ भन्नुहुन्छ आजको सन्देश राख्नु पर्दाखेरि प्यारो मिसेस सुजाता तामाङलाई चाहिँ धेरै धेरै सम्झना मिठो माया भन्नुहुन्छ छोरीलाई पनि है भन्नुहुन्छ सम्झना छ भन्नुहुन्छ पूर्वली खुसीमा म तपाईँहरूले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे प्राप्त मेसेजहरू प्रायः जस्तो मैले सबै वाचन गरेँ छुटाएको छैन होला जस्तो लाग्छ एमएम मगरले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नु यति बेला हनिसा केसा हुनुहुन्छ कार्यक्रम हेर्दै हुनुहुन्छ सम्झना सबै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु वरुण चञ्चल राय हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु कमला मुखिया भन्नुहुन्छ हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ धन श्रेष्ठ हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर प्रेम निङमा शेर्पा हुनुहुन्छ दाइ कार्यक्रम हेर्दैछ है नमस्कार भन्नुहुन्छ सम्झना हुनुहुन्छ उहाँले पनि रामेछाप जिल्लाको सुन्दर बस्तीमा कुन्दी बान्ती भण्डार घर हालचाल काठमाडौँको ठमेल हिमालयन एयरको रेस्टुरेन्टबाट भन्नुहुन्छ मलाई चाहिँ एउटा चिठी लेख्न मन लाग्छ जुन मायाले धरधरीहरू आयो त्यही मायालाई देख्न मन लाग्छ भने गीत राख्नु दिनुहोस् ल भन्नुहुन्छ एउटा चिठी लेख्न मन लाग्छ र सेन्टिमेन्टल भएको रोज्नुभयो त किन र धरधरी रुवाकै हो र भनेर हुन त माया हो यहाँनिर जे पनि हुन्छ खुसी कति बेला हुन्छ कसले कति बेला रुवाउँछ त्यस्तो पाइँदैन कस हो सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु राजीव राई अफिसियल आइडी रहेको छ सोलुखुमा घर भइहाल्छ काभ्रेबाट कार्यक्रम सुन्दैछु सम्झना सबै भन्नुहुन्छ क्षेत्रीय आयुष हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रामेछाबाट सम्झना सबैमा शुभरात्री भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद धनु गजमेर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ खलडुङ्गाबाट धनु हो भन्नुहुन्छ धनु गजमेर अनि साथीहरू सम्झनु भएको छ बज्ने भएका छ घर परिवार मम्मी बाबा दाईहरू अनि भाइ बहिनीहरू साथीहरूमा कुमार श्रेष्ठ कृष्ण सुनार वीरेन्द्र विष्ट शिला अधिकारी जेनिसा श्रेष्ठ अनुमगर रूपसनायगी पोखरेल सबिना अबिना सुनवार होइन अमिना सुनवार त्यस्तै गरेर सन्ताली शेर्पा मौसम छामी अनि ईश्वर बस्नेत प्रकाश खड्का त्यस्तै गरेर मदन भण्डारी एसकेटी सञ्जय बस्नेत निशा श्रेष्ठ सागर लामा गोले त्यस्तै गरेर अविनाश मगर विनिता छेत्री सुनिता सुनवार रमेश गजमेर रमेश कतानी मिसा तामाङ कविता कतानी सोनाका नुङ्गा सबैमा सम्झना छ है भन्नुहुन्छ भने दाई दबिन तामाङ अनि भाइ सङ्गम अधिकारीलाई पनि सम्झन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ पाँच थर इल्याङ सात घर भाइ हाल फिल्म चार डब्लु चोकबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ सम्झिनु पर्दाखेरि चाहिँ जीवन सहयात्री कमला रसाइली प्रेमकला आचार्य डिकेन्द्र शम्पा आम्थे त्यस्तै गरेर मनिषा शेर्पा त्यस्तै गोपाल भाइ चटपटे सञ्चमा केरुङ तारा शङ्कर अरुणा शम्पा आम्थे सुमी लिम्बू गगन तेह्रथुमी स्वर्णिम राई मुना खड्का रामकृष्ण कल्यात्रिपा स्थरी अरपल रोशनी त्यस्तै गरेर कविता कतानी सरस्वता पोखरेल मनमाया तिमुन सिन्हा राजकाले मगर सम्झना बराइली विनिता दाहाल सुवेदी
त्यस्तै गरेर मुना खड्का, टकाल धर्मराज, धनु गजमेर, राम थापा, सिम्पल सरिना गुरुङ, मौसम यङहाङ, सुप्रिया बान्तुवा राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रूपसना योगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सिन्धुली ढुङ्गे बासबाट रूपसना योगी हो। बज्ने भएको हजुरको लागि, रेडियो परिवारको लागि, अनि प्यारी मामु दिदी बिनाजु भाउजू दादा भदा रुबिन हस्बेन्ड श्रीमान नारायणको लागि पनि सम्झना छ है, सम्झिन चाहन्छु भन्नुहुन्छ। अनि छोरीहरू सुप्रभा रुबिना रस्बिनालाई पनि सम्झिन चाहन्छु भन्नुहुन्छ। प्यारी दिदी राई सम्झना, दाई हिराबहादुर लगाई, अनि साथीहरू सुनिता सुनवार, पोखरेल सबिना, कमला विष्ट, नवीना थापा, नयन निकिता मगर, शिला अधिकारी नीता राउत, प्रवीण प्रयास, बेलिया छामी, धनु गजमेर, मनोज सुन्दास, अनुज खाती, त्यस्तै गरेर शर्मिला कटवाल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। श्रीधर पौडेल हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँले सुन्दै पनि हुनुहुन्छ। इन्डिया घर होइन, इन्डियाबाट हेर्दै हुनुहुन्छ, घर चाहिँ नेपालको अर्को खाँची हो। सम्झना सबै हुनुहुन्छ। सुजान ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है दाई भन्नुहुन्छ, सात समुद्र पारीबाट हो। सम्झना सबै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ, कुमार श्रेष्ठ हुनुहुन्छ, मुक्तक पठाउनु भएको छ। दोष मेरो हुन्छ हर बखत भन्नुहुन्छ होइन, दोष मेरो हुन्छ हर बखत कुराइसकियो, सधैँ तिमी सही म गलत कुराइसकियो। दोष मेरो हुन्छ हर बखत कुराइसकियो, सधैँ तिमी सही म गलत कुराइसकियो। यो वा त्यो बहाना गर्नुभन्दा सिधै भन, यो वा त्यो बहाना गर्नुभन्दा सिधै भन, मलाई छैन तिम्रो जरुरत कुराइसकियो, मलाई छैन तिम्रो जरुरत कुराइसकियो। दोष मेरो हुन्छ हर बखत कुराइसकियो, सधैँ तिमी सही म गलत कुराइसकियो। यो वा त्यो बहाना गर्नुभन्दा सिधै भन, मलाई छैन तिम्रो जरुरत कुराइसकियो भन्नुहुन्छ। पक्कै पनि स्पष्ट भन्नु होइन, मान्छेलाई नअड्काउनु, बिचमा ल्याङ ल्याङ नगर्नु होइन, राम्रो हो क्यारे त्यो, तर बिचमा अड्काएर राख्नु राम्रो हो जस्तो होइन लाग्दैन मलाई पनि। तलफल अपेक्षा सेन हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, सम्झना सबैमा छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। माया खड्का हुनुहुन्छ, म पनि सुन्दैछु ल, अनि टिकटक लाइभमा आउनु भएको छैन र भन्नुहुन्छ मायाजी। म फेसबुक लाइभमा चाहिँ छु, श्रीराज महत आफ्नै फेसबुक पेजबाट भिडियो लाइभमा चाहिँ छु, अडियो लाइभबाट तपाईँले हजुरको रेडियोबाट सुन्नुहुन्छ, अनि फ्रिक्वेन्सी मोडुलेसनबाट पनि हजुरको रेडियो तामाकोसी एफएमको होइन फ्रिक्वेन्सी मोडुलेसनबाट पनि सुन्नुहुन्छ, अनि अनलाइनका माध्यमबाट सुन्नुहुन्छ। अनि भिडियो लाइभमा चाहिँ म श्रीराज महत आफ्नै अफिसियल होइन पेज मार्फत भनौँ आइरहेको छु। विपन राई हुनुहुन्छ, शुभरात्रि सबैमा हुनुहुन्छ। दिपिका पूर्व छाने मगर हुनुहुन्छ, दाई काठमाडौँबाट कार्यक्रम सुन्दैछु, सम्झना सबै शुभरात्रि छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ठिक छ, मायाको लागि डमर ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, मथली कठजोर घर भए हाल दिल्लीबाट भन्नुहुन्छ। खान खान बुधाई भन्नुहुन्छ, खाना भयो के छ खबर भन्नुहुन्छ। ठिक छ, शोभा थापा, रुली राई, सुमित सुनवार, किरात सम्झना, नेवा खड्की, तिम्रो दिलको राजा, तिम्रो कान्छी, निरोज कार्की, सन्तोष छेत्री, युनिसा थापा, मम्मी बाबा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। विनोद बरवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद, सालुबाट हो भन्नुहुन्छ, सम्झना सबै हुनुहुन्छ। त्यस्तै भुवन राउत हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, नमस्ते नमस्कार, सुन्दैछु कार्यक्रम, एकदमै राम्रो छ दाई कार्यक्रम भन्नुहुन्छ। दाङ गोराई 19 सैघाको मान्छे हाल भारतबाट भुवन राउत हो। यति बेला कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहन्छु। म्यासेजहरू मैले वाचन गरिरहेको छु, प्राप्त भइरहेका छन् पनि भन्न चाहन्छु। यो रातको समय छ, रातको समयमा बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइहरू बिर्सिँदा पथहरूलाई बुलाउने कोसिस गर्दैछौँ होइन, कस्तो लाग्दैछ कार्यक्रम भन्न सक्नुहुन्छ पनि भन्न चाहे, हेर्दै पनि हुनुहुन्छ कि साथीहरूले माया गरिराख्नु भएको छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई यसो बेला बेलामा सेयर पनि गरिदिनु होला पनि भन्न चाहन्छु, राम्रो लाग्दैछ भने
पनि भन्न चाहन्छु अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुनेछ हेर्न पाउनुहुनेछ पनि भन्न चाहन्छु माया रे के माया सबैलाई एउटा लेख जस्तो वाचन गर्छु ल राम्रो छ सुन्नुहोस् हुँदाहुँदो घामको किरणसँगै सुरु हुने मेरो हरेक बिहान र रातको अन्धिम शून्यतामा मेरो मनको कुनै न कुनै कुनामा तिम्रै तस्विर सधैँ गरिरहन्छ हुँदाहुँदो घामको किरणसँगै सुरु हुने मेरो हरेक बिहान र रातको मन्दिम शून्यतामा मेरो मनको कुनै न कुनै कुनामा तिम्रो तस्विर सधैँ गरिरहन्छ तिमीले मलाई यसरी सम्झिन्छौ कि सम्झिनौ होला भन्ने दुधार त कहिलेकाहीँ आउँछ तर मेरो मनले सधैँ एउटा जवाफ दिन्छ जसरी म तिम्रो यादमा हराउँछु कतै न कतै तिमी पनि मेरो तस्विर सम्झेर टोलाइरहेकी छेउ होला काली यादहरू पनि बडो अनौठो हुँदो रहेछन् है जुनसुकै काममा व्यस्त भए पनि साथीभाइको भिडमा हाँसी मजाक गरिरहँदा पनि अचानक तिम्रो त्यो ओठ होइन त्यो तिम्रो मिठो मुस्कान तिम्रा चञ्चल आँखाहरू र साना साना कुरामा पनि जिद्दी गर्ने त्यो स्वाभिमान आँखै अगाडि आइदिन्छ कि काली हावाको सानो झकाले पनि तिम्रो स्पर्शको आभास गराउँछ अनि यो मन एकैछिनमा तिमी भएकै ठाउँमा पुगिसकेको हुन्छ हामी बीचको दूरीले शरीरलाई टाढा गराए पनि मनलाई कहिले टाढा बनाउन सकेको छैन म यहाँ बसेर हरेक पल तिम्रै बारेमा सोध्छु तिमीले समयमा खायो कि खाएन होला तिम्रो अनुहारमा त्यो पुरानो मुस्कान छ कि छैन होला अनि मलाई सम्झेर तिमीले पनि टोलाउँदै टोलाउँदै मुस्कुराउने गर्छौ कि गर्दिनौ होला तिमी मेरो जीवनको त्यो सुन्दर अध्याय हो जसलाई म हरेक दिन हरेक क्षण दोहोऱ्याएर पढ्न चाहन्छु तिम्रो याद त मेरो लागि कुनै बोझ होइन यो त मेरो हरेक दिन जिउने ऊर्जा र ओठको मुस्कान हो मलाई पूर्ण विश्वास छ दूरी जतिसुकै होस् समय जतिसुकै बदलियोस् मेरो हृदयमा तिम्रो लागि रहेको यो गहिरो माया र तिमीप्रतिको यो सम्झना कहिले धमिलो हुने छैन होइन तिमी जहाँ भए पनि जस्तै अवस्थामा भए पनि मेरो यो मन सधैँ तिम्रै होइन तिम्रै साथमा धड्किरहनेछ काली रे काली म त मार्छु कि क्या हो ठुली ए चलचित्र गीत गाउन लाग्छ ठिक छ यस्तै हो मन मन मन न हो होइन ओके मैले प्राप्त मेसेजहरू सबै वाचन गरिसकेँ अब छुट्टिनुपर्छ तिमीहरूसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कार्यक्रम कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु नम्बर 048-40-0026 रहेको छ 048-40-0026को माध्यमबाट तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ भने त्यस्तै गरेर म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा तपाईँले म्यासेजहरू पठाएर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहे त्यस्तै गरेर झालरका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु अनि रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहन्छु श्रीधर पौडेल हुनुहुन्छ नमस्ते भन्नुहुन्छ नमस्ते होइन पलपल अध्यक्ष सन्जेलाई ओके त्यस्तै गरेर रातको समय विद्युतीय उपकरण चार्जिङमा राखेर नछोड्नुहोला अनि औषधि समयमै लिनुहोला कोही कसैलाई के भन्नु छ कि होइन बिर्सिनुभयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यासको रेगुलेटर अफ गर्ने बिर्सनमा कि त्यसमा पनि ध्यान दिनुहोला है भन्न चाहन्छु अनि अरू भनेको त अब यस्तै हो यतिन्जेलसम्म सुनेर साथ दिनुभयो यतिन्जेलसम्म सँगै होइन हिँडिदिनुभयो अथवा सँगसँगै सयात्रा गरिदिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे हाम्रो भेट भोलि यसै समयमा हुने नै छ हुने नै छु भन्दै अन्तिममा तपाईँको माझमा एउटा चिठी लेख्न मन लाग्छ जुन मायाले धरधरी रुवायो
त्यही मायालाई देख्न मन लाग्छ। राजन ठकुरी अनि विष्णुमाझीको सुमधुर आवाज मलाई गीत छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। फेरि पनि विशेष रूपमा धन्यवाद मायाको लागि भन्दै छुट्टे हवस् त। नमस्कार, शुभरात्री, मिठो।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउसकिपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: रोबोट र ड्रोन प्रविधिको प्रयोग बारे प्रत्यक्ष सिक्ने अवसर पाएका छन्। प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई नयाँ पुस्ताको सिपसँग जोड्न यस्तो अभ्यास गरिएको हो। शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 दुलेगौड़ामा आयोजित प्रविधि संवाद तथा प्रदर्शनीमा 33 सामुदायिक विद्यालयका करिब 400 विद्यार्थी सहभागी भएका छन्। विद्यार्थीहरूले पुस्तकमा पढ्दै आएका एआई, रोबोट र ड्रोनलाई प्रत्यक्ष हेर्नुका साथै तिनको प्रयोगबारे व्यवहारिक जानकारी पनि लिएका छन्। प्रदर्शनीमा एआई को व्यवहारिक प्रयोग, ड्रोनको उडान तथा सञ्चालन र नेपालमै निर्माण गरिएको रोबोट प्रदर्शन गरिएको थियो। विद्यार्थीले रोबोटसँग प्रत्यक्ष संवाद गर्नुका साथै ड्रोन उडान र एआई को प्रयोगबारे जिज्ञासा राखेका थिए। गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै प्रयोगकर्ता मात्र नभई सृजनशील जनशक्ति बनाउने उद्देश्यले तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले प्रविधिमा विद्यार्थी जोड्ने अभियान अन्तर्गत यसको शुरूआत गर्नुभएको हो। युवा वैज्ञानिक इन्जिनियर शम्भु आचार्यको नेतृत्वमा काठमाडौँबाट गएको प्राविधिक टोलीले शनिबार विद्यार्थीहरूलाई प्रविधिको प्रयोग र सम्भावनाका बारेमा जानकारी दिएको थियो। सांसद नेउपानेले गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिबाट टाढा राखेर देशको भविष्य परिवर्तन गर्न नसकिने बताउनुभयो। विद्यालय तहबाटै विज्ञान, गणित, कम्प्युटर र सृजनशील सोचको विकास गर्नुपर्नेमा उहाँको जोड थियो।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
7: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
8: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
7: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
8: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
9: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
7: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
10: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली रेडियो नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका झण्डै 2600 नियुक्ति अध्यादेश मार्फत खारेज गरिदियो। विश्वविद्यालयदेखि मुलुकको महत्वपूर्ण निकायमा राजनीतिक भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै सरकारले अब दलीय निकट का आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने दावी गर्यो। त्यसबाट सरकारले राम्रै प्रशंसा पनि पायो। तर घुमी फिरी रूम्झाटार भने जस्तै शासन र सत्ताको आसनमा बस्ने व्यक्ति फेरि पनि नियुक्ति गर्ने प्रक्रिया र परम्परामा भने परिवर्तन आएको देखिन्न। बाहिर देखाउन खुल्ला प्रतिस्पर्धा भन्ने गरिए पनि नियुक्तिमा आफू निकट रोजेको आरोप सरकारमाथि लाग्न थालेको छ। सरकारले राम्रो होइन हाम्रो खोज्दा महिनौदेखि राजदूत सहितका महत्वपूर्ण निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक व्यवस्था र मान्यताको पनि सरकारले खिल्ली उडाएको देखिन्छ। जहाँ नियुक्ति गरिएको छ त्यहाँ समावेशिता र भूगोललाई पनि ख्याल गरिएको छैन। मन्त्री परिषदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व विगतको भन्दा राम्रो देखिए पनि यही सरकारले गरेका नियुक्तिमा भने त्यसलाई ख्याल गरिएको छैन। यसलाई हेर्दा सरकारले न समावेशितालाई आत्मसात गर्न सकेको छ, न त मेरिटलाई नै मुख्य आधार बनाएको देखिन्छ। सरकार अहिले हाँस्न कागको चालमा हिँडिरहेको आरोप समेत लाग्न थालेको छ। प्रधानमन्त्री शाहले शुरूमा गठन गर्नुभएको 15 सदस्यीय मन्त्री परिषदमा 5 महिलालाई सहभागी गराउनु भएको थियो। सोभिता गौतम, प्रतिभा रावल, गीता चौधरी, निशा मेहता र सीता वादीलाई मन्त्री बनाइएको थियो। मधेसबाट दीपक शाह, गौरी कुमारी यादव तथा रामजी यादवलाई पनि जिम्मेवारी दिएको छ। तर यसकै आधारमा राज्यका सबै निकायमा यही अनुपात कायम रहेको निष्कर्ष निकाल्न भने सकिँदैन। नियुक्तिमा पुरानै प्रवृत्ति शीर्षकमा आजको नागरिक दैनिकले यो खबर छापेको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ। गत चैत्र 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका शाह पहिलो पटक सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने कार्यसूची तय भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। नियमावलीमा भनिएको छ, प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभापतिले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ। नियमावलीको यही व्यवस्था कार्यान्वयनको लागि नेपालको संसदीय इतिहासमा पहिलो पटक सदनबाट प्रधानमन्त्रीलाई रूलिङ भएको थियो। विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने माग गरेपछि यही भदौ 1 गते सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्रलाई रूलिङ गर्नुभएको थियो। सभामुखले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन रूलिङ गर्दै भन्नुभएको थियो। प्रतिनिधि सभाको बैठकमा उपस्थित भई प्रतिनिधि सभा नियमावली 2083को नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। नियमावलीको दफा 56, 57 प्रत्यक्ष प्रसारण गरिने विषय उल्लेख गरिएको छ। यसैबीच सत्तारूढ़ दल रासोपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न सोध्न अरूचि देखाएका छन्। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई कम्तीमा एउटा प्रश्न सोध्न दिने र बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा सोध्न सकिने घोषणा सभामुखले गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्रीले कालो चस्मा लगाउनु पर्ने परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालयमा पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहलाई चिकित्सकले आँखाको सुरक्षाका लागि सनग्लास अर्थात कालो चस्मा लगाउन सुझाव दिएका छन्। छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्रीले आँखाको परीक्षण गराउनु भएको थियो। उज्यालो प्रकाशमा देख्न कठिनाई भएको गुनासोका आधारमा परीक्षण गर्दा सनग्लास र आवश्यकता अनुसार आई ड्रप लगाउन चिकित्सकहरूले सिफारिश गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदै 11 जना सांसदले सोध्दैछन् प्रश्न शीर्षकमा आजका पत्र पत्रिकामा खबर छन् र यो खबर हामीले हिमालय टाइम्सबाट लिएका हौं।
2: मध्याह राष्ट्रिय दैनिक लेख्छ बालेन पर्खिरहेको बंसरे डाँडा शीर्षकमा खबर। 4.5 वर्ष अघि काठमाडौँ महानगरको मेयर निर्वाचित हुन साथ बंसरे डाँडाको डम्पिङ साइट पुग्नुभएका बालेन्द्र शाह बालेनले एउटा वाचा गर्नुभएको थियो, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा माला र अबीर लगाउँदिन, उत्सव पनि मनाउँदिन। मेयर निर्वाचित भएको केही दिनमा उहाँ बंसरे डाँडा पुग्नु भएको थियो। बालेन आएको खबरपछि स्वागत गर्न खादा र माला लिएर पुगेका स्थानीयसँग उहाँले फोहोरको समस्या समाधान नभएसम्म नलगाउने बताउनु भएको थियो। उहाँको यो भनाईले बंसरे डाँडाका बासिन्दालाई आशा जगायो। फोहोरका कारण तपाईहरू समस्यामा हुनुहुन्छ, क्यान्सर र छाला रोगबाट पीड़ित हुनुहुन्छ, यस्तो बेला उत्सव मनाउने होइन, उहाँले भन्नुभएको थियो। गत फागुन 21 निर्वाचनमा भाग लिन महानगरको मेयर पदबाट राजीनामा दिएर राष्ट्रपा प्रवेश गर्नुभएका बालेनलाई केही प्रश्न सोधियो। काठमाडौँ महानगरको फोहोर व्यवस्थापन गर्न त असफल हुनुभयो नि, उहाँको जवाब थियो, तपाईहरूलाई थाहै छैन काठमाडौँ महानगरभित्र कति राजनीति हुन्छ, अझै फोहोरमा हुने राजनीति धेरै छ। उहाँले महानगरको फोहोरमा देशी विदेशी शक्ति लाग्ने गरेको समेत आरोप लगाउनु भएको थियो। झापा 5 चुनाव जित्नुभयो प्रधानमन्त्री शाहले। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो काममा हस्तक्षेप गरेकाले सोचे अनुसार काम गर्न नसकेको बताउने बालेन उहाँ नै हराएर प्रधानमन्त्री बन्नुभयो। तर बालेनले मेयर हुँदा गरेको वाचा झण्डे 2/3 बहुमतसहित प्रधानमन्त्री हुँदासम्म पूरा भएन। त्यति बेला संघीय सरकारको असहयोगका कारण आफूले काम गर्न नसकेको बताउने गर्नुभएका बालेन आफै प्रधानमन्त्री भएपछि भने मौन हुनुहुन्छ। स्थानीय तहमा हुँदा राजनीतिक हस्तक्षेप र संघीय सरकारको असहयोगका कारण फोहोर व्यवस्थापन गर्न नसकेको बताउँदै आउनुभएका बालेन आफै प्रधानमन्त्री हुँदा समेत ठोस योजना ल्याउन सक्नु भएको छैन। बंसरे डाँडाको समस्या समाधान गर्न उहाँले मेयरका रूपमा खोजेको सहकार्य, मन्त्रालयसँगको समन्वय र नीतिगत निर्णय गर्ने अधिकार अहिले उहाँको राजनीतिक पहुँचभित्र छ, तर फोहोरका विषयमा बालेनले कुनै विषय नै निकाल्नु भएको छैन।
4: नेपाली कांग्रेसको किचलो फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनको आधिकारिकताको बारेमा सर्वोच्चले टुंगो लगाएपछि त्यस विरूद्धको पुनरावलोकन विचाराधीन रहेकै अवस्थामा आगामी महाधिवेशनको तय गर्ने निर्णय विरूद्ध असन्तुष्ट पक्ष पुनः सर्वोच्च पुगेको हो। नेपाली कांग्रेसको निर्वाचन समितिको भदौ 2 बसेको बैठकले भदौ 24 वडा अधिवेशन गर्दै 15 महाधिवेशन अन्तर्गत अधिवेशन शुरू गर्ने निर्णय गरेको थियो। तर त्यस विरूद्ध 2078 मक्सिरमा 10-14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सभापति शेरबहादुर देवाली त्यो महाधिवेशन प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो। देवबारा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले दायर गरेका रिट सर्वोच्च प्रशासनले मंगलबार दर्ता गर्दै भदौ 11 बिहिबारका लागि पेशी तोकेको छ। यस सन्दर्भमा इतर निवर्तमान सभापति शेरबहादुर देवबार र डाक्टर शेखर कोइराला समूहले सर्वोच्चको फैसला कोर्नुपर्ने पक्षमा देखिएको छ। संस्थापन भने फैसला अगाडि नै राजनैतिक सहमति मार्फत विवाद टुंग्याएर महाधिवेशनको वातावरण बनाउनु पर्ने बताइरहेको छ। इतर समूहका नेता एनपी साउतले सर्वोच्च अदालतमा चलिरहेको आधिकारिकता सम्बन्धी विवाद अगावै राजनैतिक सहमति गरेर अगाडि बढ़न 14 महाधिवेशनलाई नै मान्ने गरेर सबै सहमति हुनुपर्ने बताउनु भएको छ। देउवा कांग्रेसको विधान अनुसार पनि आगामी महाधिवेशनबाट सभापति बन्न नपाउने र आफै सभापति नबन्ने घोषणा गरिसकेकाले उहाँकै नेतृत्वमा महाधिवेशन गर्ने गरी दुवै पक्ष मिलेर अगाडि बढ्न सकिने साउदको दावी छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीले भने पार्टीको नेतृत्व चयन गर्ने अधिकार कार्यकर्तामै रहेको भन्दै आन्तरिक विवादको समाधान विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिनुभएको छ। यसैबीच देउवा र खड्काले छुट्टा छुट्टै निवेदन दिए पनि उहाँहरूको माग दावी भने एकै खाले छ। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई 2082 माघ 2 गते निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यावधि गरेको थियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि 2083 वैशाख 4 फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो। तर उक्त फैसलामा प्रश्न उठाउँदै देउवा र खड्काले निवेदन दिएपछि प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। यसैबीच मुद्दाको गम्भीरतालाई विचार गर्दै छिटो निरूपण गरिदिन पनि उनीहरूले माग गरेका छन्। यसका लागि यसअघि कांग्रेसको आधिकारिकता विवादबारे सुनवाई गरेका र पुनरावलोकनका लागि निस्ता दिएका 5 न्यायाधीशहरूको इजलास गठन गर्न माग गरिएको छ। फेरि अदालतको पोल्टामा कांग्रेसको किचलो आजको हिमालय टाइम्समा खबर छ।
11: पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गर्ने पक्षमा दोस्रो तहका नेताहरू सक्रिय हुँदा एमालेको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। गत फागुनमा भएको निर्वाचनमा पार्टीको लज्जाजनक हारपछि आफ्ना विश्वास पात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उभिएका छन्। उक्त शक्तिलाई निस्तेज पार्न अध्यक्ष ओलीले पार्टीभित्रको अन्य शक्ति केन्द्रहरूलाई उपयोग गर्दै अघि बढ़ने रणनीति लिएका बेला महासचिव पोखरेलको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन बाहिरिएको छ। अध्यक्ष ओली सहित संस्थापन पक्ष त्यसलाई बाहिर नल्याउने र कार्यान्वयन पनि नगर्ने रणनीतिमा जुटेका बेला 65 पेज लामो प्रतिवेदन बाहिरिएको हो। प्रतिवेदनमा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावक वा संरक्षकको भूमिकामा बस्न सुझाइएको छ। परिवार वा समाजमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सदैव अपरिपक्व र कमजोर देखाउने गरेको त्यसमा उल्लेख गरिएको छ। तर सदैव नयाँ पुस्ताले पुरानो पुस्तालाई पछाडि छाडेर अघि बढ़ने गरेको जनाउँदै नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणालीको विकास भएन भने त्यसले स्वाभाविक रूपमा पुस्ताका बीचमा टकरावको स्थिति सिर्जना गर्ने जनाइएको छ। विगतमा पार्टीले नेतृत्व निर्माण र हस्तान्तरणको सही विधि बनाएको जनाउँदै प्रतिवेदनमा भनिएको छ। त्यसलाई परिवर्तन गर्न पुग्दा समस्या आएको अनुभूति पार्टी पंक्तिमा छ। यसलाई सुधार गर्न पार्टी अध्यक्षले अभिभावकीय वा संरक्षकको भूमिकामा बसिदिए हुन्थ्यो भन्ने भावना पार्टी पंक्तिमा प्रबल बन्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ओलीलाई नेतृत्व छाड्ने दबाव नागरिक दैनिकले खबर लेखेको छ।
4: प्रदेश खारेजी राजनैतिक एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रदेश सभामै सामेल हुने कि नहुने विषयलाई लिएर रणाको मचिएको छ। बागमती प्रदेश सरकार गठनमा निर्णायक बनेपछि सत्ताकै लागि पार्टीमा गम्भीर विवाद उत्पन्न भएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेलसहित पार्टी संस्थापन सरकारमा सामेल नहुने पक्षमा अडिक छ। तर अर्को पक्ष जसरी पनि सरकारमा नगई नछाड्ने अडानमा रहेको छ। विवाद प्रदेश सभालाई कार्यवाही गर्ने र कार्यवाहीको निर्णय नमान्ने तहसम्म पुगेको छ। अध्यक्ष राजेन्द्र लिग्देलले प्रदेशका 4 सांसदलाई कार्यवाही गर्न प्रदेश सभा सचिवालयमा सिफारिश गर्न समेत अर्को पक्षले अध्यक्षकै निर्णयलाई अवैध ठहर गरिसकेको छ। सरकारमा सामेल भई छाड्ने अडानमा रहेको अर्को पक्षले अध्यक्षको कार्यवाही नै अवैधानिक भन्दै संसद सचिवालयमा पत्र पठाइसकेको छ। पार्टीको निर्णय विपत्री राप्रपा बागमती प्रदेश सांसदले एमाले र नेकपा एकीक समीकरणको सरकारलाई समर्थन गरेका थिए। यही कारण प्रदेश संसदीय दलका नेता उद्धव थापासहित 4 सांसदलाई पार्टीबाट निष्कासन गर्न अध्यक्ष लिङ्गदेलले प्रदेश सभामा निवेदन दिनुभएको हो। एजेण्डा प्रदेश खारेजी प्रदेशमै पदका लागि राप्रपामा रडाको शीर्षकमा हिमालय टाइम्समा खबर छ।
11: बिहानको उज्यालोसँगै नेपालगंजको बीपी चोक आसपासमा चहल पहल बढ़छ। सड़कमा मुस्लिम समुदायका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ। कसैको हातमा इस्लामिक झण्डा हुन्छ, कोही धार्मिक पोशाकमा सजिएका हुन्छन्। वरिपरिका पसल सड़क र बस्तीमा पर्वतको पर्वको रौनक देखिन्छ, धार्मिक उत्साह सहित आत्मीयता र सद्भावको सन्देश फैलिन्छ। हो, यही उमंग र उत्साहसँगै आत्मीयता र धार्मिक सद्भावका बीच आज हजरत मोहम्मद पैगम्बरको जन्मदिन अर्थात मोहम्मद डे मनाइँदैछ। मुस्लिम समुदायका लागि महत्वपूर्ण धार्मिक पर्व हो यो। नेपालगंजमा यो दिन धार्मिक आस्था र सामाजिक सम्बन्धको सुन्दर संगम बन्ने गरेको छ। आस्थासँगै झल्किन्छन् धार्मिक सद्भाव शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको छ।
4: अपराधमा किशोरको